0: तथा खेलकूद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको शुरू तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
1: सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 बैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 बैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोलीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पुनः रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड़ रूपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो, सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेको छ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड़ र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छलको दिएका छन्। फेब्रुअरी 2017 युआरको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले ज्याङ पक्राउ परे। त्यस्तै ली दोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिले छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ। फौजदारी अनुसन्धान शुरू गर्नु अघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्ने विश्लेषकहरूले विश्लेषण गरेका छन्। सरकारको विरोधाभास नीति एकातिर लगानी आह्वान अर्कोतिर धरपकड़ शीर्षकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उनलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताएका छन्।
2: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री साईले विश्वासको मत प्राप्त गर्नुभएको हो।
1: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
2: सरकारले सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम समिति लगायतका सार्वजनिक संस्थामा तलब तथा प्रोत्साहन भत्ता वृद्धि गर्नका लागि संचालक समितिबाट निर्णय गर्न अख्तियारी दिएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 साउन 6 गतेको निर्णय अनुसार 2083 साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी लगायतको तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता वृद्धि तथा कायम भएकोमा सार्वजनिक संस्थामा पनि साउन 1 गतेदेखि नै तलब तथा प्रोत्साहन भत्ता लागू हुने गरी निर्णय गर्न अर्थ मन्त्रालयले बुधबार पत्राचार गरेको छ।
1: गरिमा विकास ब्याङ्कको बालुवाटार स्थितमा स्थानान्तरण भएको छ। बुधबार बैठक ब्याङ्कको नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रूपमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन्। लाजिमपाटमा रहेको केन्द्रीय कार्यालय अब ब्याङ्कको आफ्नै स्वामित्वमा रहेको भवनमा केन्द्रीय कार्यालय रहनेछ। 2064 साल कार्तिक 18 गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार प्रारम्भ गरेको विकास ब्याङ्कले 2067 साल वैशाख 1 गते कास्की महेन्द्र पुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रिय स्तरको विकास ब्याङ्कमा स्तरोन्नति भए पश्चात 2073 साल चैत 27 गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिमपाटमा स्थानान्तरण गरेको थियो।
2: नेपाल विद्युत प्राधिकरण अन्तर्गतका जलविद्युत आयोजनाबाट आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा कम विद्युत उत्पादन भएको छ। प्राधिकरणको विद्युत उत्पादन निर्देशनालयका अनुसार आर्थिक वर्ष 81-82 कुल 2902.4 गिगावाट घण्टा विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 घटेर 2763.73 गिगावाट घण्टा मात्रै उत्पादन भएको छ।
1: निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो 440 मेगावाट तिला 1 जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कालीकोटमा निजी क्षेत्रको एससी पावर कम्पनी प्रालीले निर्माण गर्ने उक्त आयोजनाका लागि एनएमबी ब्याङ्क लिमिटेडको नेतृत्वमा विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाले 44 अर्ब 55 करोड़ रूपियाँ ऋण लगानी गर्ने भएका हुन्।
2: पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य 253% सम्म महँगिएको हो।

0: को एकमात्र डीटीएल सेवा दिस हो डिशो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतमा गत महिना भएको जेएनजी प्रदर्शनले केन्द्रीय शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको केही समयपछि जेन अल्फा पुस्ता पनि प्रदर्शनमा उत्रिएको छ। सन् 2010 पछि जन्मिएको यो पुस्ताले राम्रो सड़क, विद्यालय र आधारभूत सुविधाको माग गर्दै आफ्ना विद्यालयहरूमा प्रदर्शन शुरू गरेका हुन्। गत महिना कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा जेएनजी पुस्ताका युवाले शिक्षा प्रणाली सुधार र शिक्षा मन्त्रीको धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेका थिए।
2: अब खेल खबर। गुल्मीको सदरमुकाम तमघाटमा रहेको एकमात्र खेल मैदान चिदीचौर खेल मैदान व्यवस्थित बनेको छ। मैदानको बीचमै मूल फुटेर हिलामे हुने अवस्थाको अन्त्य र दुबो रोपेर व्यवस्थित गर्ने सम्पन्न गरिएको हो। रेसुङ्गा नगरपालिकाले चिदीचौर मैदानलाई दुबो रोपेर व्यवस्थित बनाउन बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो। खेल मैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमीन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दुबो रोप्ने
1: अब कला तथा मनोरञ्जन सम्बन्धी खबर। भदौ महिनामा 8 नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन्। मास्टरनी, पार्वती, काका किकी, बा एक योद्धा, पेन्सन पट्टा, अक्षरा, माया भनेकै यस्तै होला र बेहुलीले भदौको प्रत्येक साता जसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन्। अझ भदौ 26 गते 4 फिल्म एकै पटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासो बनेको छ।
2: अब विचार तथा विश्लेषण। उत्कर्षमा कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेपछि आफैलाई आफै वैधानिक घोषणा गर्दै हिँड्नु इतिहासमा भोगेका नेताहरूलाई कसै गरी सभायमान हुँदैन। सर्वोच्च अदालतले हुन्छ त नि तिम्रो फाइल पुनः एकपटक हेरिदिन्छु भनेकै भरमा नेपाली कांग्रेसको सभापति भनेर गगन थापा बाहेक अरू कसैले बोर्ड झुण्ड्याउनु त लाज पचाउनुको पराकाष्ठा नै हो। सबल, सशक्त र एकताबद्ध कांग्रेसको अपेक्षा गरेको मन्तव्य सुनिरहेको छ। यसैबाट पनि यिनीहरू एक कदम पछि हटेर वा अलिकति झुकेरै भए पनि नेपाली कांग्रेस एक बनाउँछन् कि भन्ने झिनो आशाको त्यान्द्रो जीवित छ। तर नरम हुने नाउँमा विधि र विधान मिचे भने त्यसको प्रतिफल झन खराब हुने डर पनि उत्तिकै छ।
1: विद्युतीय सवारीमा आकर्षण शीर्षकमा बाबुकाजी कार्कीको विचार गोर्खापत्रमा छापिएको छ। सरकारी निकायबाटै विद्युतीय सवारी साधन प्रयोगको शुरूआत भए प्रभावकारी हुनेछ। प्रधानमन्त्री तथा मन्त्री र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय सवारी साधनको प्रयोग गर्ने, कर्मचारी ओसार पसार गर्ने तथा साना तथा मझौला खालका विद्युतीय बस सञ्चालन गर्ने, सरकारी र अर्धसरकारी निकायका सवारी साधन पनि विद्युतीय बनाउँदै जानु जरूरी छ। निजी क्षेत्रको संलग्नता बढ़ाउन केही समयका लागि भारी मात्रामा भन्सार छूटको व्यवस्था गर्ने, विद्युत प्राधिकरणले अनिवार्य रूपमा विद्युत वाहन मात्र सञ्चालन गर्ने नीति लिने, वित्तीय संस्थाबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढ़ाउन सक्छ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी आईटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9141-25-59।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 4 गते बिहीबार अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
1: संसद बैठक 5 दिनका लागि स्थगित। सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन। सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष। बैंकमै थुप्रियो 15 खर्ब। ऋण लिन झन अनिच्छा। बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैं लफडा।
1: आन्तरिक द्वन्द्वका कारण कंगोमा युवला नियन्त्रण बाहिर। दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। युएद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
0: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनल। टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
1: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने। अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्म कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गर्दै अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता, सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुति बारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
4: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्लन सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो, तर समग्रमा त्यसको होइन। त्यसकारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन, तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ, तर त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो? त्यो
0: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 लाख बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 लाख बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बालबालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुधन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाब नदिएपछि सभामुखसँग रूलिङको माग गर्नुभएको थियो। त्यस अनुसार सभामुखले 1 भदौमा रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 सातापछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज फसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जीत बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबण्डामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड,
1: पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
2: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन अझन अनिच्छा, बजेट पार्न मर्यात्तेक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ। दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकी सूरी मन्दिरसम्म पुग्ने सड़कका सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो। बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो, तर प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो। माग अनुसार बजेट पनि पर्छ, तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन्। योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ। कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ। अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ। नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ, जस अनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन्। त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद, दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। लुम्बिनीमा मन्त्री टुंग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य, 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ। झोलुङ्गे पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
2: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तीनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका सुकीयमाथि सम्पत्ति शुद्धिकरणको कसूरमा छानबिन अगाडि बढ़ाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा। अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3% शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका दुई मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपड़ा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हायाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जड़ीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फस्टाउँदै सातुको व्यापार, बालबालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ। स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाडौँका माठदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने इतर पक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित, 10,000 बचत फसेका, 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिने सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ शोधपत्र पेश गरेको शैक्षिक सत्र भित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले 12 लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सिमेरा उपमहानगरपालिका 1 10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले 2 पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागिएको बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा, 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टरनेट इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पछिल्ला इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रय स्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। 2 ब्यालिस्टिक क्षेपणास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
2: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो। सन् 1995 यता कायम रहेको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रीनफील्ड 13 ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ। ग्रीनफील्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो। र जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ीसहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट सहभागी हुनुभएको छ। टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ।
0: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा। मानिसमा लाग्ने रोग मध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोग मध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ।
9: त्यसका
1: लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो, वध पछि पनि मासु जाँच गर्नु पर्यो, अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
9: गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि त। आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
1: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ। मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने। अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनु पर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ। त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
9: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
1: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ। रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ। आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो। राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ। महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन। मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
9: गन्हाएको छैन भने
1: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन। सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
9: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो,
1: त्यसैले हामी भन्छौ पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
2: डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन,
2: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन, सरकार र दलबीच कुनै अलमल नभएको रासोपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष बैंकमै थुप्रियो 15 अर्ब, अब भिसा लिन लाइन लाग्न पनि देशभरमा 97.48% रोपाई।
2: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिणी लेबनानका करिब 8 लाख विस्थापित घर फर्किए, युएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा,
0: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड़ियो। ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमीफाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन, उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन्, तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ। एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ 2 जना व्यक्ति छन्, एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन्, र त्यहाँ नजिकै अर्को 1 जना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन्। त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखेको छ, देश लुट्ने, जनतालाई चुस्ने, घरभरि पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4854114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ।

0: लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475-90-466 98692-65-99-8।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
8: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ।

0: 9840 44 94 98 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: अहिले बिहानको 5 बजे
7: हजुरको रेडियो 102.1 MHz।
8: क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत 10 औद्योगिक क्षेत्र सञ्चालनमा छन्। यी क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालन भइरहेका छन् र प्रत्यक्ष रूपमा 21,000 भन्दा बढ़ी तथा अप्रत्यक्ष रूपमा 50,000 भन्दा बढ़ीले रोजगारी पाएका छन्। सरकारले औद्योगिक क्षेत्र विकासमा विगतको जस्तो सम्पूर्ण लगानी र व्यवस्थापन आफै गर्ने भन्दा निजी क्षेत्रलाई सहभागी गराउने नीति अघि सारेको छ। बजेटले औद्योगिकरणलाई उत्पादन, रोजगारी र आर्थिक वृद्धिसँग जोडेको छ। सरकारले अघि सारेका प्रमुख कार्यक्रम मध्ये उत्पादनमा आधारित प्रोत्साहन, औद्योगिक पूर्वाधार, निजी क्षेत्रको सहभागिता, निर्यात रणनीति, लगानी सहजीकरण र उद्योगको वित्तीय पुनरुत्थान महत्वपूर्ण छन्। सरकारले सबैभन्दा ठोस रूपमा अघि बढ़ाएको रुग्ण उद्योग मध्ये हेटौँडा कपड़ा उद्योग प्रमुख हो। बुटौल धागो उद्योगलाई पनि हेटौँडा कपड़ा उद्योगसँग जोडेर पुनः सञ्चालन गर्ने सरकारको तयारी छ। त्यस्तै गोरखाली रबर उद्योग पुनः सञ्चालनका लागि अध्ययन भइसकेको छ। विराटनगर जुट मिल नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्वपूर्ण संस्था भए पनि अहिले सञ्चालनभन्दा जग्गा, अतिक्रमण र सम्पत्ति व्यवस्थापनका समस्या बढ़ी देखिएका छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी औद्योगिक क्षेत्रको अवस्था र सरकारले यसको पुनः सञ्चालनका लागि शुरू गरेको प्रयासबारे कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल। दिल्लीराज खनालज्यू, स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
9: धन्यवाद।
8: नेपालमा औद्योगिक क्षेत्रको समग्र अवस्थालाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ अहिलेको अवस्थामा र हामी कहाँ छौं?
9: विश्वका विभिन्न देशहरूको इतिहास, अहिले नव औद्योगिक राष्ट्रहरूको चाहिँ नि इतिहास र समग्रमा हेर्दाखेरि के हो भनेदेखि, विभिन्न चरणलाई तपाईँले अध्ययन गर्नुभयो भने कृषिमा तपाईँको व्यवसायीकरण गर्ने होइन, उत्पादन र उत्पादकत्व श्रमको उत्पादकत्व बढाउने, त्यहाँबाट बढी श्रमलाई चाहिँ नि उद्योगतिर ट्रान्सफर गर्ने होइन, त्यो क्रममा चाहिँ के गर्ने, यता व्यवसायीकरण गरेपछि त्यसले कृषिको व्यावसायिकताले चाहिँ तपाईँको औद्योगिकरणको कच्चा पदार्थदेखि लिएर हरेक कुरामा सहयोग गर्ने हुनाले पनि कृषि, त्यसपछि चाहिँ औद्योगिकरण, औद्योगिकरणबाट तपाईँले एकदम अगाडि बढ्दै जाँदाखेरि अन्य सेवा क्षेत्रलाई, किनभने औद्योगिकरण भनेको यस्तो एउटा तपाईँले त रिभल्भिङ भन्छु कि त्यसको त्यो त्यो एउटा न्युक्लियस हो, कृषिलाई पनि माथि उठाउन मद्दत गर्ने हुनुभयो। औद्योगिकरण भन्दा बित्तिकै तपाईँलाई पैसा पनि चाहियो, ब्याङ्किङ सेक्टरलाई पनि तपाईँले माथि उठाउन सक्ने भयो, बजार पनि चाहियो, तपाईँलाई सड़क पूर्वाधार चाहियो, प्रविधि चाहियो, बाह्य बजार चाहियो। अर्थात के हो भने परोक्ष रूपमा, प्रत्यक्ष रूपमा, अग्रगामी, त्यो सबैको बहुआयामिक विकासमा त्यसले जाने मद्दत गर्ने हो। आईटी देखेर अरू सेक्टरहरू पनि आइरहेका छन्, औद्योगिकरणको ठूलो महत्व छ भनेर त्यो क्रममा हिजो एक प्रकारको मिश्रित अर्थतन्त्र छँदाखेरि के गरियो भने उद्योगहरू पनि त्यही सरकारले खोल्ने, किनभने निजी क्षेत्र अगाडि आइरहेको थिएन, चाहिने अरू प्रकारका पूर्वाधार, निजी क्षेत्रलाई चाहिने पूर्वाधारहरू पनि त्यहाँ चाहिँ पर्याप्त थिएनन्, प्रिकन्डिसन्सहरू पनि पूरा भएको थिएन। हामी आफैले वा विदेशी होइन हाम्रा सहयोगी राष्ट्रहरू, हाम्रा मित्र राष्ट्रहरूको सहयोगमा हामीले जाने उद्योगहरू खोल्दै गयौँ। र त्यो पछि आएर खास गरिकन तपाईँको जब हामी यो उदार अर्थतन्त्रतिर प्रविष्ट गर्यौँ खास गरिकन 1990 अनि त्यसपछि निजी क्षेत्रको प्रवर्धन गर्दै निजी क्षेत्रलाई एउटा समग्र औद्योगिकरणको एउटा मुख्य ड्राइभिङ सिटमा बसेर अगाडि जाने त्यो ढङ्गले हामी चाहिँ अगाडि बढ्न चाहिँ खोजिरहेका छौँ। तर के त्यो क्रममा के भयो भने उदारीकरणको क्रममा मानव सरकारमा भएका उद्योग व्यवसायलाई यसै निजीकरण गरे गर्ने, त्यसो भइसकेपछि निजी क्षेत्र पनि अगाडि अलि थप रूपमा अगाडि आउँछ, निजी क्षेत्रको भूमिका पनि अर्थतन्त्रमा बढ्दै जान्छ भन्ने ढङ्गले हामीले त्यो त्यो त्यो त्यो एकाङ्की सोचबाट चाहिँ हामी अगाडि बढ्यौँ र आधारभूत रूपमा उद्योगले जाने जुन समग्र अर्थतन्त्रलाई एउटा छलाङ मारेर अगाडि जानको निम्ति भूमिका खेल्छ र त्यो क्रममा अलि चाहिने चाहिँ बुद्धिमत्तापूर्ण तरिकाले यस्तो निजीकरण गर्ने होइन जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मद्दत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर होइन लगाओस्, त्यो त्यो एउटा प्रक्रियाबाट जानुपर्नेमा हाम्रो चाहिँ नि इमेच्योर भन्छु म चाहिँ इमेच्योर गलत ढङ्गले चाहिँ नि हामी निजीकरणमा गयौँ। त्यसभित्र उद्योगहरू कतिपय तपाईँले निजीकरण गरेका उद्योगहरू त धराशायी नै भए, अहिले पछि चर्चा गरौँला यसको बारेमा। भने अर्कोतिर जुन ढङ्गले तपाईँले निजी क्षेत्रलाई चाहिँ औद्योगिकरणको उद्योगहरू स्थापना गर्ने, चाहे चाहिँ आन्तरिक खपतको लागि होस् चाहे निर्यात गर्नको लागि होस्, तिनीहरूलाई जुन ढङ्गले प्रत्यक्ष परोक्ष रूपमा र तिनीलाई चाहिने आवश्यक चाहिने पूर्व शर्तहरूलाई पूरा गर्ने गरेर जसरी हामी जानुपर्ने हो, त्यो पनि अहिलेको चाहिने तपाईँको ग्लोबलाइजेसनको जमानामा तपाईँले निरपेक्ष रूपमा नेपालको मात्रै हेरेर तपाईँले गर्नु भएन होइन, तपाईँसँग कम्पिटिसनमा आउने अझ हाम्रो छिमेकी देशसँगको खुला अर्थतन्त्र भएको हुनाले प्रतिस्पर्धा हिसाबले हाम्रा उद्योग व्यवसायहरू पनि अगाडि आउनेतिर आउनु पर्यो भन्दा तर त्यतापट्टि हामीले चाहिँ देखेनौँ। अहिले पनि तपाईँले हेर्नुभयो भने अझ अहिलेको एट ए पोइन्ट अफ टाइम जुन बेलामा हामीले कुरा गरिरहेछौँ त्यस बेलामा चाहिँ नि उद्योगहरूको अवस्था चाहिँ नि बडो दयनीय छ, भएका उद्योगहरू पनि पूर्ण रूपमा सञ्चालन हुन सकिरहेका छैनन्, निजी क्षेत्रको लगानी विश्वास छैन, ब्याङ्किङ सेक्टरमा पैसा थुप्रिएर बसिरहेको छ होइन, त्यसैले गर्दा बजारमा माग पनि छैन र अनि बजार ठिक ढङ्गले पनि अगाडि जान सकेका छैन। र सबभन्दा कारोबार लागत यति धेरै छ, बजारको समस्या, कारोबार लागत हुँदा बित्तिकै त प्रतिस्पर्धामा अगाडि नआउने भयो, त्यसो भएको हुनाले अहिले हामी चाहिँ नि यस्तो अवस्थामा छौँ कि अब नयाँ सिराबाट नयाँ ढङ्गले अब औद्योगिकरणको प्रक्रियालाई कसरी अगाडि बढाउने र निजी क्षेत्रको लगानी विश्वासलाई कसरी अगाडि बढाउने र त्यहाँभित्रका थुप्रै जुन किसिमका समस्याहरू छन् ती समस्याहरूलाई पनि कसरी सम्बोधन गर्ने, यो क्रममा कतिपय प्रतिस्पर्धामा माथि जानको निम्ति तपाईँले बाह्य लगानीलाई पनि ल्याउनुपर्ने हुन्छ, हाम्रा नेपालीहरूको लगानीलाई पनि ल्याउनुपर्छ, त्यो लगानी आकर्षित अगाडि बढाएर लिएर जाने क्रममा चाहिँ थुप्रै चुनौतीहरू छन् र त्यो चुनौतीको बीचमा चाहिँ नि अझ जुन ढङ्गले हामी निजीकरण गर्यौँ उद्योगहरू वा अरू सेवासँग सम्बन्धित चाहिने तपाईँको संस्थानहरू त्यसले हामीलाई चाहिने त्यो दिशामा थप चुनौती र समस्या थपेको छ।
8: आजभन्दा यो दुई तीन दशकभन्दा अगाडिसम्म अब हामीलाई त इतिहास जस्तो लाग्न थाल्यो, यो उद्योगहरू यो उत्पादन हुन्थ्यो र यो सामग्री हामीले उत्पादन गर्थ्यौं भन्ने खालको अहिले सुन्नुपर्छ होइन। यो दुई तीन दशकको अवधिमा हामीले विकास भनेर केलाई बुझ्यौं? यो जबकि अहिले आयात निर्यातमा यति हामी आयातमा निर्भर छौं, अब अहिले यो पेट्रोलियम पदार्थको कुराको त अहिले भर्खरै कुरा गर्दैछौ हामी, अहिले पनि बजारमा हाहाकार छ, तर अब लुगा कपडा जस्तो सामान्य हामीलाई दैनिक उपभोग्य सामग्रीको लागि पनि अहिले भारत अथवा चीनको हामी निर्भर छौं त्यसमा। यो बीचमा चाहिँ व्यापक भौतिक पूर्वाधारहरू निर्माण भए, सड़कहरू बने होइन, तर हामीले यो उत्पादनमुखी कुरालाई अलिकति निहाल्न सकेनौं कि, यसमा चाहिँ जोड़ दिन सकेनौं कि।
9: मलाई एउटा सम्झना भयो, तपाईँहरू त सायद जन्मनु पनि भएको थिएन होला, 1970 दशकमा नेपाल इन क्राइसिस भन्ने एउटा किताब लेखेका थिए चाहिँ बेलायती प्रोफेसरहरूले डेभिड क्यामरुन भन्ने लेखेका थिए त्यो किताब पञ्चायत कालमा चाहिँ नि तपाईँको ब्यान भएको थियो होइन त्यसको मूल मूल के थियो भने बाटाहरू खुले उनीहरूले जाने जस्तो भैरवादेखि जाने यता पोखरा अनि यतापट्टि आउने यी बाटाहरूलाई साइड गर्दै तर के भयो त्यो बाटो खुल्ने क्रममा बाहिरबाट आउने वस्तुहरूले बजार पाउने त्यहाँको जुन परम्परागत सिपहरू छ होइन जसले तपाईँको चाहिँ सुनको काम गर्ने होला छाला जुत्ताको काम गर्ने होला होइन सिलाउने काम गर्ने होला वा विभिन्न परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो होइन तपाईँका साना कुटीर उद्योगहरू पनि जुन युवा त्यो ढङ्गले चाहिँ हिजो परम्परागत रूपमा तपाईँले चलाउनु भएको थियो त्यो पनि एक अर्कोमा धराशायी भए र खालि बाहिरबाट आउने फ्रोडेड भएको हुनाले त्यसले अर्को ढङ्गले होइन बेरोजगारी पनि भयो होइन जो पेसामा थिए होइन त्यो अर्को ढङ्गले नेपालमा सङ्कट आइरहेको छ भनेर उनीहरूले गनेका थिए अर्थात् तपाईँले अहिले भनेको कुरा ठ्याक्कै धेरै हदसम्म त्यो मिल्छ हामीले बाटो बनायौँ तर बाटो बनाउने क्रममा कृषिको व्यावसायिकताको कुरा कसरी लैजाउने कृषिको व्यावसायिकता गर्दै त्यहाँ चाहिने साना होइन माइक्रो लेभलका इन्डस्ट्री कटेज इन्डस्ट्रीदेखि लिएर अरू मिडियम टर्मका इन्डस्ट्रीहरू कसरी लिएर जाने र त्यो बाटो बनाउने क्रममा त्यसबाट आम जनताले होइन कसरी लाभ लिन सक्छन् भन्ने त्यो एउटा एकीकृत सोच र दृष्टिकोणसहित हामी चाहिने अगाडि गएनौँ हामी उदाहरणको क्रममा के गर्यौँ भनेदेखि बाहिरबाट सामान ल्याउने सामान ल्याइसकेपछि त्यो आयात हुँदाखेरि अब त्यो बिक्री गर्दाखेरि त्यो मार्जिन खाने त्यही भन्ने गरेका छु मैले अनि यतापट्टि यो क्रममा चाहिँ तपाईँले बिकज अफ चाहिँ के अरे रेमिटेन्सका कारणले गर्दाखेरि पनि पैसा धेरै आएको हुनाले ब्याङ्किङ सेक्टर पनि चाहिँ एकदम चाहिने व्यापक रूपमा विस्तार हुने ब्याङ्कले चाहिने अनि ट्रेडलाई सपोर्ट गर्ने अनि ब्याङ्कमा पनि फेरि ब्याजबाट चाहिने पैसा खाने अर्थात् के हो भन्नुहुन्छ तपाईँको उत्पादनशील क्षेत्रमा उद्योगको क्षेत्रमा लगानी गर्ने उत्पादन उत्पादकत्व बढाउने त्यसले अर्थतन्त्रलाई नयाँ ढङ्गले रूपान्तरण गरेर अगाडि लिएर जानेतिर भन्दा पनि त्यो बीचमा मार्जिन खाने
7: बिचौलिया प्रवृत्तिमा रमायो
9: बिचौलिया प्रवृत्तिमा रमायो र त्यो के हो त्यसले के हुन्छ भने त्यो पुँजी वा पुँजीकै बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुनु भने साइफनिङ के होइन मान्छेहरू घर सक्क जग्गा बेचेर ऋण लिएर विदेशमा जान्छन् आएर चाहिँ जसबाट लिएका हुन् तिनैलाई चाहिने तिर्छन् त्यो क्रममा तपाईँले जुन ढङ्गले यो वित्तीयकरण र चाहिने तपाईँको व्यापारीकरणलाई होइन व्यापारलाई जसरी प्रोत्साहन दिनुभयो त्यो मार्जिन खाएर केही मान्छेहरू एकदम धनी हुँदै जाने आम रूपमा गरिब र विपन्न चाहिने गरिबी र विपन्नताको चाहिँ सधैँ त्यो पिरलोमा रहिरहने बाँच्नको निम्ति पनि र अनि युवाहरू पनि किनभने तपाईँले त प्रोडक्टिभ सेक्टरमा लगानी गरेर होइन तपाईँले कृषिलाई नयाँ ढङ्गले आधुनिकीकरण गर्ने व्यवसायीकरण गर्ने उद्योगलाई अगाडि बढाउने अहिले मैले भने जस्तो उद्योग बढाउँदा बित्तिकै त्यसले बाटो खोज्छ प्रविधि खोज्छ बजार खोज्छ त्यसले ब्याङ्किङ सेक्टरको चाहिने लगानी खोज्छ त्यो मोडेलमा एकीकृत सोचबाट तपाईँले अगाडि नगएको कारणले गर्दाखेरि पनि के भयो त भन्दाखेरि आज हाम्रो यो गति र अवस्था भएको हो भन्ने मलाई लाग्छ
8: अहिले भएका संरचनाहरू त्यो पूर्वाधारहरू त्यो मेसिनहरू पनि खिया लागेर सरकारलाई डबल खर्च गर्नुपर्ने अवस्था छ यदि सञ्चालन गरौँ भन्दा
9: गर्नु एकदम हजुर
8: यहाँले अघि यो निजी क्षेत्रलाई दिँदाखेरि पनि कतिपय ठाउँमा हाम्रो समस्या देखियो भनिन्छ हाम्रो के छ भने सरकार जसरी जसरी चल्यो निजी क्षेत्र पनि त्यही प्रवृत्तिबाट चलेको देखियो जस्तो अन्तर्राष्ट्रिय स्तरमा जस्तो भारतमा पनि कतिपय निजी क्षेत्रलाई दिँदाखेरि पनि उहाँहरूले चाहिँ आर्थिक रूपमा राम्रो काम गरेको भन्ने खालको उदाहरण पनि दिइन्छ कि अरू देशहरूमा हामी चाहिँ त्यसमा किन चाहिँ गर्न सकेनौँ
9: यसमा अलिकति फरक फरक कोणबाट कुराहरू हुने गर्छन् मैले मूल रूपमा मैले निजी क्षेत्रलाई दोष दिँदैन किनभने तपाईँले जस्तो नीति तपाईँले नीति के लिनुभयो त्यही चाहिने मार्जिन खाने व्यापारलाई तपाईँले प्रोत्साहन गर्नुभयो मार्जिन ब्याङ्किङ सेक्टरबाट मार्जिन इन्ट्रेस्ट रेटबाट मार्जिन खाने चाहिने परिपाटीलाई प्रोत्साहन गर्नुभयो तपाईँले ठोस रूपमा निजी क्षेत्रको जिनुन निजी क्षेत्रको चाहिने विकास गर्ने र त्यसले प्रोडक्टिभ सेक्टर इन्क्लुडिङ इन्डस्ट्रीमा लगानी गर्ने त्यो नीति र त्यो सिङ्गो परिपाटीलाई चाहिँ तपाईँले प्रोत्साहन गर्नुभएन होइन र सरकारलाई पनि तपाईँको व्यापार हुँदाखेरि पैसा आउने राजस्व पनि जम्मा हुने सरकार पनि चल्दै जाने त्यो दिशा र त्यो एप्रोचमा तपाईँ जानुभयो र अझ कति पनि भयो भन्नुहुन्छ भने यद्यपि यो बिचमा चाहिँ तपाईँको उद्योगलाई प्रोत्साहन गर्ने नाउँमा मैले हेर्दै थिएँ तपाईँको के छ भने अस्ति मैले यहाँ जोडिहालौँ तपाईँलाई यहाँ प्रसङ्ग मैले चाहिँ नि तपाईँको ट्याक्स टेरर भनेर एउटा चाहिँ नि मैले लेखाएको थिएँ मेरो फेसबुकमा. अनि त्यो मैले के भने भन्नुहुन्छ भने जुन किसिमको चाहिँ नि तपाईँको शिक्षामा स्वास्थ्यमा अनि त्यसपछि आएर विद्युतमा कर लगाइयो र अरू विकल्प नभएर भन्ने जस्ता सरकारका जिम्मेवार मान्छेहरूबाट त्यो आउने र अर्कोतिर वाहनमा समेत चाहिने त्यो स्वास्थ्य कर लगाइसकेपछि अनि यो त अति नै भयो भनेर अझ तपाईँले गहिरो कर राजस्व पनि हेर्नुभयो भने हरेक ठाउँमा लगाइरहेको छ. अनि मैले के साइड गरेँ मैले अर्थ मन्त्रालयले एक्सपेन्डिचर सम्बन्धी चाहिँ नि एउटा गरेको अथवा तपाईँ ट्याक्स तपाईँले नउठाएको कारणले गर्दा कति कर चाहिँ लस भयो भनेर त्यो स्वयं अर्थ मन्त्रालयले हिसाब गरिरहेको छ. मैले त्यही साइड गरेँ. त्यो के हो भन्नुहुन्छ भने जस्तो 2023-24 तपाईँको जति कर उठ्नु पर्थ्यो त्यसको एक तिहाई अर्थात 3 खरबभन्दा बढी उठ्नुपर्ने कर चाहिँ नउठेको होइन. अनि त्यसपछि आएर अझ तपाईँले ट्याक्स कम्प्लायन्स भन्छ नि तपाईँ आयकरको ट्याक्स कम्प्लायन्स हेर्नुभयो त्यसपछि भ्याटको ट्याक्स कम्प्लायन्स हेर्नुभयो भने कम्प्लायन्स नै तपाईँको 28-50% छ जसका कारणले गर्दा तपाईँले यसै पनि अलि अझ ट्याक्स आधारहरू चाहिँ तपाईँले चाहिँ अझ बढाउने कुरा त त्यो छोडिदिनुहोस् नबढाइकन पनि अहिलेको परिपाटीबाट पनि कमसेकम 3-4 खरब रुपियाँ तपाईँले बढी यी कारणले तपाईँहरूले गरेको अध्ययन तपाईँहरूका रिपोर्टका आधारमा चाहिँ हुनसक्छ. त्यसो भएको हुनाले पनि यो यसमा शिक्षा स्वास्थ्यमा अनि बिजुलीमा चाहिँ नि ट्याक्स लगाउने आवश्यक छैन भनेर चाहिँ नि मैले भनेको थिएँ. अर्थात् मैले यहाँ जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने कर छुटहरू कतिपय भए है छुटहरू भए उद्योगलाई इन्सेन्टिभ सुविधा दिने नाउँमा तिनको ठोस रूपमा कहीँ पनि चाहिँ सदुपयोग भएन. परिणाम के भयो त भन्दा तपाईँले त्यस्ता छुटहरू दिँदै जानुभयो तर उद्योगीकरणको प्रक्रिया जो हुन्छ नि एकपछि अर्को गरिकन धरायसै हुँदै गयो. जमानामा कुनै 10-12% होइन कुल ग्रास्त उत्पादनमा चाहिने उद्योगको योगदान थियो भने अहिले 5% झर्या छ. अझ त्यसभित्र अझ जुन किसिमको रोजगारी धेरै रोजगारी सिर्जना गर्थ्यो रोजगारी पनि एकपछि अर्को गरिकन खुम्चेर गयो. अर्थात् के हो भन्नुहुन्छ भने तपाईँले दिएको सुविधाको नाउँमा पनि त्यो त्यसको दुरुपयोग भयो र आम रूपमा तपाईँले यस्तै चाहिने त्यही बिचको मार्जिन अथवा तपाईँले बिचौलिया तन्त्र जे भने पनि यो बिचौलिया तन्त्रलाई हाबी गराउने परिपाटीलाई नै तपाईँले प्रोत्साहन गर्दै गएको हुनाले हामी औद्योगिकरणको क्षेत्रमा यो अवस्थामा छौँ र त्यसले प्रकारान्तरले चाहिँ निजी क्षेत्रको लगानी उत्पादन क्षेत्रमा लगानी प्रोत्साहन गर्न पनि त्यसले निरुत्साहित गर्यो भन्ने मलाई लाग्छ.
8: नयाँ नयाँ प्रविधियुक्त उत्पादनहरू भइराखेको बेला हामी चाहिँ भएको उद्योग पनि बन्द गरेर एकदमै आयातमुखी अर्थतन्त्रमा अहिलेसम्म निर्भर छौँ त्यही कुरामा आउँदैछौँ. हामीसँग भएका सम्भावनाहरू अथवा चाहिँ आजभन्दा 2-3 दशक अगाडिसम्म चाहिँ यस्तो खालको उद्योगहरू थियो जुन चाहिँ अहिलेसम्म भएको भए हामी चाहिँ अझै अर्थतन्त्रमा यसमै टेवा पुर्याउन सक्थ्यौँ भन्ने खालको यहाँलाई के छ सम्झना भएसम्म?
9: अहिले सबभन्दा अहिले सरकारले जुन किसिमको जुन इनिसिएटिभको कुरा गर्दैछ त्यो बेलामा हामीले अलिकति पछाडि फर्केर त्यो हेर्नुपर्ने जरुरी आवश्यकता छ र मैले भन्दै आएको कुरा के गर्नुहुन्छ भने र त्यो तथ्यगत कुनै एउटा पूर्वा आग्रह हिसाबले होइन नेपालको औद्योगिकरणको अधोगति नेपालमा बेरोजगारी समस्या जसरी चाहिने चाहिने घनीभूत गरेर गयो र 2022 चाहिने युवाहरू प्रतिदिन नेपाल छोडेर जानुपर्ने स्थितिको सुरुवात जुन ढङ्गले अघि मैले सुरुमा भनेको थिएँ इम्मेच्योर गलत ढङ्गले कौडीको मोलमा थुप्रै देशहरूमा चाहिने तपाईँको चाहिँ निजीकरण भएको छ. तपाईँले अझ चाइनाकै हेर्नुभयो भने कम्युनिस्ट कन्ट्री चाइनाकै हेर्नुभयो भने पनि उद्योगको करिब 1/3 त्यहाँका चाहिने पब्लिक इन्टरप्राइजेसहरूलाई चाहिने प्राइभेटाइज गरेको छ चाइनाले. भारतमा हेर्नुहोस् अरू थुप्रै देशमा हेर्नुहोस् तर के हो भने तपाईँले प्राइभेटाइज गर्दाखेरि पहिलो कुरा तपाईँले मूल्य त्यहाँबाट तपाईँले प्राइभेटाइज के को लागि गर्ने त्यसबाट पैसा पनि आओस् अनि सरकारको जुन ढङ्गले दायित्व थपिरहेको छ राम्रो ढङ्गले सरकारले चलाउन सकेका छैन निजी क्षेत्रमा गएर चलाओस् चलोस् पनि भन्ने हो. तपाईँले बेच्दाखेरि गुन्द्रुकको मलमा बेच्नुभयो अब कस्ता उद्योगहरू बेच्नुभयो भने जुन सबभन्दा नाफामा थिए त्यो सबभन्दा विचित्र र अनौठो कुरा के छ भन्नुहुन्छ भने जुन नाफामा थिए तिनलाई तपाईँले पहिलो प्राथमिकता दिएर बेच्नुभयो भनेपछि त्यही नै तपाईँको इन्टेन्सन के थियो भन्ने कुरा क्वेसन हुने भयो होइन. अर्कोतिर तपाईँले यस्तो एउटा मेकानिजम र सिस्टमको तपाईँले त्यो त्यो त्यो एउटा परिपाटीलाई चाहिँ नि तपाईँले ठोस र स्थापित गरेर लिएर जानुपर्छ जसका कारणले तपाईँ निजी क्षेत्रमा गइसकेपछि
7: त्यो चलोस् भन्ने कुरालाई तपाईँले सुनिश्चित गर्नुपऱ्यो। अझ कतिसम्म भयो भने हाम्रो चलेन, त्यसो भएको हुनाले सरकारले हामीलाई अनुदान दिनु पर्यो भन्ने जस्ता कुरा भयो, होइन? तपाईँको बाँसबारी चालादेखि लिएर होइन तिनीहरूको अवस्था चाहिँ के भयो, होइन? भन्दा बित्तिकै नाफामा रहेकालाई तपाईँले ठिक एउटा प्रक्रिया मेथडबाट चाहिँ नि तपाईँले निजीकरण गर्नु भएन। निजीकरणमा गएका पनि चाहिँ नि तपाईँको चाहिँ नि धेरै चाहिने उद्योगहरूको त्यस तिनी सबै चाहिँ समाप्त भएर गए। र अझ अर्को यो कस्तो विडम्बना रहेछ भने तपाईँले हिजो फोन गर्दाखेरि मैले अझ थप रूपमा फर्केर हेर्दै थिएँ, हेर्दाखेरि चाहिँ अब पाँच छवटा त यस्ता तपाईँको निजीकरण भनेर तपाईँले घोषणा गर्नुभएको छ, तर सरकारको दायित्व अरबौँ रुपियाँ सरकारले तिरिहाल्छ, होइन? तिनी चाहिँ नि व्यवहारिसी जस्तो अवस्थामा छन्। तिनको प्रपर्टी पनि यतिकै आइडियल बसिया रहेछ।
10: निजी क्षेत्रलाई के फाइदा त्यो गर्दाखेरि?
7: निजी क्षेत्र होइन, सरकारको त्यो असक्षमता भन्नु, सरकारको त्यो तौर तरिका भन्नु, सरकारको उपेक्षा भन्नु, त्यो हिसाबले
10: अस्पष्टताको
7: अस्पष्टता भन्दा पनि अब त्यो वास्ता नगरे, मतलब नगरे, होइन? अब पाँच छवटा त चल्दै नचल्ने भए, अरू चाहिँ चलेका पनि अब अहिले हेर्नुभयो भने कतिपय हेर्दाखेरि चाहिँ केही केही नाफामा छन्, अब 16-17 अहिले पनि चाहिँ घाटामा छन्। र त्योभित्र पनि अझ कस्तो छ भने कतिपय नचलेका होइन, जसलाई व्यावसायिक हिसाबले चलाउनु पर्ने हो, ती तपाईँको नेपालको विकासमा, औद्योगिकरणमा, रोजगारीमा, अझ अघि मैले भनेको अग्र र पृष्ठ सम्बन्धको कारणले होइन, कृषिलाईदेखि लिएर अरूलाई पनि टेवा गर दिने कुरामा तिमी स्ट्राटेजिकली रणनीतिक हिसाबले चाहिँ नि ती महत्वपूर्ण छन्। र अब कस्तो देखियो भने जस्तो सिमेन्ट उदयपुर तपाईँहरूले त्यति जान्नु भएन,
10: होइन?
7: हामीले चाहिँ नि मैले चाहिँ कति 43-44-45 सालमा घर बनाउँदाखेरि सबभन्दा ती सिमेन्ट उद्योग के अरे चाहिँ तपाईँको त्यहाँको सिमेन्ट अनि वा हेटौँडा सिमेन्ट पाउँछ कि भनेर मान्छेहरूले 6 महिनादेखि लाइन लाएर बस्ने त्यस्तो किसिमको
10: गुणस्तरीयता
7: त्यस्तो किसिमको अवस्था चाहिने थियो। इँटाको चाहिँ त्यस्तै किसिमको मान्छेहरूले चाहिने होइन, त्यो चाइनिज इँटा भनेर त्यो पायो भने अरू कुनै पनि इँटा नलगाउने त्यस्तो किसिमको। त्यसैले अब त्यो त्यस्ता त्यसलाई कसरी चलाउने भन्ने भन्दा पनि अब यस्तो बाई डिजाइन भन्नुहोस्, बाई डिफल्ट भन्नुहोस्, र यस्तो हावा लाग्यो कि तपाईँले त्यो उदारीकरणको नाउँमा अब त्यतापट्टि पनि अलिकति समय भयो भने हामी कुरा गरौँला। जस्तो 2008-09 पछि धेरै देशहरू जो तपाईँको उदारीकरणका चाहिने सबभन्दा चाहिने तपाईँको पृष्ठपोषक थिए होइन, एडभोकेसीको रूपमा एडभोकेट थिए, उनीहरूले पनि जुन ढङ्गले जुन यान्त्रिक तरिकाले टेक्निकल तरिकाले हामी चाहिँ उदारीकरणमा वा निजीकरणमा गयो त्यो बेठिक थियो भनेर सामग्रिकतामा होइन, अहिले पनि यहाँ चाहिँ नयाँ जेनेरेसनको चाहिँ सुधारका कुराहरू भइरहेछन्। अहिले पनि बोइल डाउन टु ट्याक्समा कति चेन्ज गर्ने वा एक दुईवटा चाहिने त्यो आर्थिक कुरासँग क्रियाकलापसँग जोडिएका कतिपय कानुनका कुराहरूलाई कसरी तलमाथि गर्ने वा अरू जोडेर गर्ने, तर सामग्रिकतामा तपाईँले आर्थिक सुधारको कुरा गर्नेतिर अहिले पनि त्यो सोच भइरहेको छैन। हिजो जसले चाहिँ नि तपाईँको मैले अघि त्यही भन्दै थिएँ वकालत गर्थे उनीहरूले आफूलाई करेक्सन गरेर कतिपयले त अब संरक्षणवादसम्ममा पुगे आइपुगेका छन् होइन, त्यो मैले फेरि त्यता जानुपर्छ भन्न खोजेका छैन होइन, तर पनि हिजो जुन ढङ्गले लगिएको थियो त्यो बेठिक थियो भनेर उनीहरूले करेक्सन गर्दैछन्। हामी अझै त्यहाँसम्म पनि यो विगतमा चाहिँ नि हामी हाल्यौँ। अर्थात् के हो भन्नुहुन्छ भने सरकारले कुनै उद्योग पनि खोल्नु हुँदैन, सञ्चालन पनि गर्नु हुँदैन, वा भएका पनि यत्तिकै होइन जे छ जसरी जान्छ जान्छ भनेर चाहिँ त्यतापट्टि चाहिँ नि तपाईँको पुरा उपेक्षा गर्ने कारणले गर्दाखेरि पनि हाम्रो मैले भनिहालेँ हाम्रो अधोगतिको, हामी चाहिँ चरम बेरोजगारीको, हामी आर्थिक विकासको हिसाबले जुन विभिन्न चरणका हिसाबले जुन अवस्था र स्थितिमा छौँ, जुन ढङ्गले हामी पछाडि छौँ, त्यसमा चाहिँ नि हाम्रो सामग्रिक नीतिगत हाम्रो अपरिपरिकता र चाहिँ नि त्यो एकाङ्की सोच होइन, अनि चाहिने प्रिकन्डिसन पूर्व शर्तहरूलाई चाहिँ ठिक ढङ्गले परिपूर्ति गर्नेतिर पनि ध्यान नजाने, र अझ मूल रूपमा के हो भने जुन ढङ्गले तपाईँले यो सरकारी संस्थानको निजीकरण गर्नुभयो, भएकालाई पनि तपाईँले ठिक ढङ्गले नचलाइकन चाहिने जुन किसिमले पूर्ण रूपमा उपेक्षा गर्नुभयो, त्यसले पनि हामी चाहिँ नि ठुलो समस्यामा भएको अवस्थामा अहिले सरकारले चाहिँ नि केही इनिसिएटिभ लिन थालेको छ, त्यसलाई एक ढङ्गले आम रूपमा भन्दाखेरि सकारात्मक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ।
8: देशभित्र उद्योग धन्दा कल कारखानाहरू स्थापना भएनन्, त्यसलाई प्रोत्साहन दिएन अथवा नियमित रूपमा सञ्चालन भएन, त्यसैले हामी आयातमा निर्भर बन्यौं जसले गर्दा पैसा सबै विदेशी हो भन्ने अहिलेसम्मको आम नागरिकको गुनासो। अहिलेको सरकारले के सोचिरहेको छ, अलिकति सरकारको गतिविधि अब हुन त धेरै समय त भएको छैन, तैपनि अलिकति मूल्याङ्कन गर्ने समय चाहिँ अब शुरू भयो भन्ने छ।
7: मैले अब आम रूपमा सरकारको कतिपय कदमहरू जस्तै त्यो बाजा पत्रमा पनि संस्थानहरू, किनभने हामीले त्यो सार्वजनिक खर्च पूर्ण आयोगबाट पनि ठोस रूपमा हाम्रो संस्थानको बारेमा क्याटेगोरिकली कलाई निजी क्षेत्रमा पठाउने, कलाई साझेदारीमा गर्ने, होइन कला बाहिरबाट रणनीतिक चाहिने साझेदार चाहिने लिएर आउने भनेर क्याटेगोरिकली हामीले दिएको थियौँ र कतिपयलाई गाभ्ने त्यो गाभ्ने तपाईँलाई थाहा होला हाम्रो सुझाव त्यो चाहिने त्यो रेडियो नेपालदेखि लिएर नेपाल टेलिभिजन यी हामीले हामीले हामीले मर्जको अरू हामीले तिन चारवटा चाहिने मर्जको दिएको छौँ। जस्तो हामीले त हेटौँडा सिमेन्ट उद्योग र अनि त्यसपछि उदयपुर सिमेन्टलाई मर्ज गर्नुपर्छ भनेको छ। त्यस्तै चाहिने अहिले चाहिने औषधि व्यवस्था विकास र अरू के जडीबुटी के छ भन्ने छ त्यसलाई पनि मर्ज गर्नुपर्छ भनेर भनेको छौँ। र अर्को अर्को म्याग्नेसाइट र अर्को के छ त्यसलाई पनि अलिक पाँच सातवटालाई मर्ज गर अनि प्राइभेट पार्टनरसिपमा निजी क्षेत्रसँग साझेदारीमा चलाउ भनेर भनेको छ। अर्थात् मैले यहाँ जोड्न खोजेको के हो भने सरकारले के अरे अहिलेको जुन सरकार छ त्यसले आफ्नो वाचापत्रमा जुन किसिमको प्रतिबद्धता व्यक्त गरेको थियो त्यस अनुरूप यो पोइन्टमा चाहिँ अलिकति अगाडि बढ्न खोजेको छ र कतिपय कुराहरूमा जस्तो चाहिँ नि तपाईँको यो गभर्नेन्सको क्षेत्रमा सुशासनका क्षेत्रमा के पनि तर पनि आम रूपमा चाहिँ के देखियो भने जुन एउटा म्याच्योर तरिकाले परिपक्व हिसाबले होइन तपाईँको कतिपय मान्छेहरूलाई पक्रिने होइन हाबाजाटले पक्रिने कुनै किसिम प्रमाण नभइकन उनीहरू छुट्ने अनि उद्योगको क्षेत्रमा व्यापारको क्षेत्रमा ब्याङ्किङ सेक्टरको क्षेत्रमादेखि लिएर होइन त्यो अपरिपक्वता र अझ मैले त बजेट के भन्दाखेरि पनि जुन ढङ्गको उहाँहरूले बाचामा जुन कमिटमेन्ट गर्नुभएको थियो रूपान्तरण र परिवर्तनको त्यो परिवर्तनको हिसाबले आएन बजेट यथास्थितिमा चाहिँ टेक्यो भनेर मैले भनेको थिएँ। त्यसबाहेक आर्थिक क्षेत्रमा खास गरिकन अरूतिर म गइनँ, आर्थिक क्षेत्रमा चाहिँ नि जुन अपेक्षित जाने जुन सुधार र परिवर्तनको खाँचो र आवश्यकता थियो त्यो ढङ्गले चाहिँ सरकार अघि बढिरहेको अवस्था छ र त्यसलाई चाहिँ नि अलिकति त्यो हो अलिकति कमजोरी भयो भन्ने कुरालाई सच्याउँदै अबका दिनमा अगाडि बढोस् भन्ने म चाहिँ चाहन्छु। यसमा चाहिँ जहाँसम्म यो संस्थानको कुरा हो यसमा खास गरिकन जस्तै तपाईँले चाहिँ यो हेटौँडा कपडा उद्योग होइन त्यो राम्रोसँग एक्सर्साइज पनि भारी छ अनि
8: त्यसपछि
7: अनि परीक्षण उत्पादन भयो नि त्यो त भयो नै त्यसभन्दा अनि कति लगानी चाहिन्छ के चाहिन्छ भन्ने कुरातिर पनि भएर अनि अब यो नेपालको चाहिने सेनालाई चाहिने त्यसको चाहिने जिम्मा दिया छ तर पनि के हो भन्नु छ भने अहिले पनि कससली हिजो पनि युवा त्यो ढङ्गले कति पुल एन्ड प्रेसरको आधारमा चाहिने चलाउने प्रयत्नहरू चाहिँ एक दुईवटा जस्तो मलाई याद छ जुरा विराटनगरको जुट मिल्सको कुरा होइन अरू यो बुटो धागोको कारखानाको पनि होला धेरै चर्चामा आएको त्यसपछि आएर यतापट्टि यो के टायरको
8: गोरखकाली भन्ने
7: गोरखकाली लगाएको कुरा चाहिँ नि युवा त्यो ढङ्गले के पहलहरू भएका हुन् र के पहल हुने क्रममा चाहिँ सरकारको के अरे सम्पत्ति के अरे स्रोतको पनि चाहिँ दुरुपयोग भएकै हो। त्यसो भएको हुनाले यो पहल गरिएको कुरा आफ्नो ठाउँमा चिँदै ठिकै छ तर पनि के हो यसको डाउनसाइड रिस्क भन्छु मैले यसको चाहिँ जोखिमताको कुरो के छ भने ती मिसिनहरू काम लाग्दैन भन्ने आइसक्यो त्यसैले तपाईँले त्यो मिसिनहरू रिप्लेस गर्नै पर्यो। अनि अर्को कुरा के हो भन्नुहुन्छ भने तपाईँले बाहिरबाट मात्रै अथवा भारतबाट मात्रै तपाईँले कच्चा पदार्थ ल्याउने हो भने तपाईँले खुला बोर्डर छ तपाईँको जुन किसिमको तपाईँको व्यापार सम्बन्ध आर्थिक सम्बन्ध छ होइन र त्यो तपाईँको विशेष सुविधाजनक जुन किसिमको व्यवस्था छ त्यसले गर्दाखेरि तपाईँले मैले यसमा एउटा जोडिहालेँ मलाई सम्झना भयो म चाहिँ त्यो भरि तिन महिना अगाडि म हेटौँडा गएको थिएँ अनि यस्तै चेम्बर अफ कमर्स अनि एफएनसिसिआईका जिल्लाका प्रतिनिधिहरूसँग चाहिँ नि छलफल क्रममा एकजना एक्सक्लुसिभली तपाईँको यो कपडा उद्योगी हुनुहुँदैछ त्यहाँ होइन उहाँले एउटा अब जमानामा के गर्नुभएको रहेछ भने नेपालको तपाईँको प्रहरीलाई चाहिने कपडा पनि उहाँले सप्लाई गर्ने मिलिट्रीलाई चाहिने त्यो ड्रेसको कपडाहरू पनि उहाँले चाहिँ गर्नुहुन्थ्यो तर आज आएर अवस्था के हो भने अब इन्डियामा त्यो मेसिनहरूदेखि लिएर तपाईँ करदेखि लिएर अरू प्रकारका सुविधाहरू जुन ढङ्गले इन्डियामा दिने गरिएको छ उद्योगिकहरूलाई त्यसको तुलनामा हाम्रो हेर्दाखेरि उहाँले यसै भन्नुहुन्छ 30-33% लागत चाहिँ नि हामीलाई बढी पर्छ। त्यसो भएको हुनाले हामी प्रतिस्पर्धामा जान सक्ने अवस्था नै छैन, त्यसो भएर हामी चाहिँ नि एकदमै उत्तानो परेर बसिरहेछौँ भनेर उहाँले भन्नुहुन्थ्यो। त्यसो भएको हुनाले त्यो कुरालाई मैले यहाँ जोड्न खोजेको के भने, तपाईँले कच्चा बजार बाहिरबाट ल्याउने अनि स्वदेशमै यद्यपि त्यहाँ भनिएको रहेछ यो दाङ त्यसपछि आएर होइन देखि लिएर त्यो बाँकी अरू दुई तिनवटा जिल्लामा चाहिँ नि कपासको खेती गराउने भन्ने भनिहाले रहेछ। अनि सबै यो हुँदा बित्तिकै बुटोल धागोलाई पनि तपाईँले चाहिँ नि एकैचोटि चाहिँ सञ्चालनमा ल्याउनु पर्यो, त्यसै गर्ने भन्ने कुरा योजना छ। तर पनि जोखिमताको पक्ष धेरै छ, मैले भनिहालेँ, कच्चा पदार्थको कुरो, नयाँ ढङ्गको प्रविधिको कुरो, मेसिनको कुरो, अनि प्रतिस्पर्धी बनाएर बजारमा त्यो उत्पादन गरेको वस्तुलाई प्रतिस्पर्धी बनाउने कुरोमा ठुलो च्यालेन्ज छ। तर पनि त्यो च्यालेन्जलाई स्वीकार गर्दै होइन यसले एउटा औद्योगिकरणमै यसले ठुलो टेवा पुर्याउने, यसको अन्तर्सम्बन्ध हाम्रो कृषिलाई पनि माथि उठाउने, किसानहरूलाई पनि माथि उठाउने होइन, एउटा आत्मनिर्भरतातर्फ पनि यसले टेवा पुर्याउने हुनाले जुन सुरुवात गरिएछ त्यो ठिक छ, तर यसभित्र ठुलो जोखिमताको पक्ष छ। त्यसलाई एकदम सुविचारित ढङ्गले, योजनाबद्ध ढङ्गले, कङ्क्रिट योजना बनाएर ती अहिले हामीले चर्चा गरेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेतिर अहिलेदेखि नै योजनासहित अगाडि बढ्नुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ। त्यसबाहेक अरू चाहिने 4-5 पनि सँगै टास्क फोर्स बनाएर होइन, जस्तै मैले हेर्दै थिएँ तपाईँको हेर्दाखेरि चाहिँ नि यहाँ राम्री खालका तपाईँको जस्तो गोरखकाली रबर उद्योगको कुरा होइन, जनकपुर चुरुट कारखानाको कुरा, विराटनगर जुन जुट मिलको कुरा, वीरगञ्ज चिनी कारखानाको कुरा लगायतमा अहिले सरकारले यिनीहरूलाई चाहिँ फेरि पुनर्सञ्चालन गर्ने भनेर टास्क फोर्सदेखि लिएर एउटा गृहकार गरिरहेको छ। अघि मैले हामीले जाने जुन हेटौँडा उद्योगको कुरा गऱ्यौँ नि, टेक्सटाइल उद्योगको कुरा गऱ्यौँ, त्यो त्यसमा जुन च्यालेन्ज छन् त्यस्तै किसिमका च्यालेन्जेस यिनमा अझ बढी च्यालेन्जहरू पनि छन्, ती च्यालेन्जहरूलाई पनि सम्बोधन गर्ने गरेर अगाडि जानुपर्छ। र तर के हो भने, अघि मैले रिस्कको कुरा गर्दाखेरि यो अपर्च्युनिटी कस्ट भन्छु नि होइन, तपाईँले यतापट्टि लगानी गर्नुभयो होइन, जसका कारणले गर्दा तपाईँले अर्को ठाउँमा लगानी गर्न सक्नुहुन्थ्यो, त्यहाँ त लगानी नजाने भयो होइन, होइन यता तपाईँले यो ठिक ढङ्गले यो दिगो हिसाबले तपाईँले चलाउन पनि नसक्ने, एउटा भावनामा बगेर सेन्टिमेन्टमा गरेर नि त चलाउनुपर्छ भनेर अगाडि लिएर जाने र अनि एक केही दिनको लागि वा पनि खाने सबैतिर होइन, फेरि यो जिरो सम गेम जस्तो हुने, त्यस्तो अवस्था नहोस् भन्नेतिर सरकारले चाहिँ नि ठोस ढङ्गले अहिले कङ्क्रिट ढङ्गले अगाडि बढ्नुपर्छ। र यी अरू यी चाहिँ जुन हुन् यिनमा निजी क्षेत्रलाई मुख्य चाहिँ नि हिस्सेदार साझेदार बनाएर प्राइभेट प्राविधिक पार्टनरसिपमा चलाउनुपर्छ। र कतिपयलाई अघि मैले भने जस्तो हामीले जुन किसिमको सुझाव दिएका छौँ त्यति बेला मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
8: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा औद्योगिक क्षेत्रको अवस्था, यसले अर्थतन्त्रमा पुर्याउने योगदान र सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न शुरू गरेका कामबारे वरिष्ठ अर्थविद दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
11: एनबीएल अटो लोन,
12: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रको विगत वर्तमान र भविष्यमा सरकारले यसको विकासका लागि शुरू गरेका प्रयास लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ अर्थविद डाक्टर दिल्लीराज खनाल। उद्योगलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्दाखेरि अहिलेको सरकारले बजेटमा चाहिँ के के कुराहरू जोड्यो?
2: तीन चारवटा कुरा पक्षहरू
1: अलिकति यो जोडौं।
2: के हो भने तपाईँले मैले त मेरो 2005 किताब रहेछ एउटा होइन, त्यसमा अझ एउटा जोइन्ट किताब थियो डाक्टर नवराज खनाल प्रोफेसर अहिले रिटायर हुनुभयो। हामीले त्यसमा त्यति बेलादेखि हामीले चाहिँ नि कराउँदै आएका थियौँ। के हो भन्नु छ भने तपाईँले एकातिर उद्योगलाई प्रोत्साहन गर्ने भन्नुहुन्छ, अघि हामीले चर्चा गऱ्यौँ होइन, त्यो मिसलिड भयो भनेर, गलत ठाउँमा दुर्भयो भनेर। अर्को रहेछ तपाईँले चाहिँ उपभोग्य वस्तु, पुँजीगत वस्तु अनि कच्चा पदार्थ पनि एउटै दर चाहिँ नि भन्सार दर लगाउनुहुन्छ होइन। त्यसो भइसकेपछि त प्रकारान्तले अझ धेरै हिसाबले, अघि हामीले भन्यौँ नि लागतका कुरादेखि लिएर बजारका कुरादेखि धेरै कुराले चाहिँ नि हामी प्रतिस्पर्धामा चाहिँ नि धेरै कम छौँ। त्यसो हुँदा बित्तिकै त हामीले त के हुने भयो भने तपाईँको नकारात्मक संरक्षण हुने भयो नेपालका उद्योगलाई होइन, यसै पनि धराशायी हुने भयो गएर भनेर हामीले भन्दै आएका थियौँ। अब अलिअलि आंशिक रूपमा तीन चार वर्षदेखि पनि धेरै कराउँदै गइसकेपछि अनि हाम्रा दातरी निकायहरूले पनि यो बेठिक बारेछ भनेर पनि मैले स्वीकार गरे, बल्ल यहाँकाले पनि अब ए भनेर बल्ल अलि कान ठडासो गरे अनि गरेका थिए। तर अहिले ठोस रूपमा तपाईँको क्याटेगोरिकली नै कतिवटा कति सय छ मा चाहिँ नि कच्चा पदार्थमा जुन किसिमको छुट र सुविधा दिएको छ होइन त्यो ठिकै छ। अनि सँगै आएर चाहिँ तपाईँको स्वदेशी उद्योग के अरे वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने होइन, अलि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर होइन तमाम कुराहरू चाहिँ नि जुन किसिमको अगाडि बढाइएको छ त्यसले केही केही होइन, जस्तो आइटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ होइन, नेपालीहरूले बाहिर लगानी समेत गर्न पाउने स्टार्टअप पनि छ। तर पनि केही केही भएको छ होइन, आइटी सेक्टरलाई जुन प्रायोरिटी दिएको छ त्यो पनि ठिकै छ। अघि मैले भनेको तपाईँको यो एक्सर्साइजको चाहिँ जुन किसिमको होइन के अरे एक्सर्साइजदेखि लिएर आन्तरिक रूपमा एक्सर्साइजमा अनि बाह्य चाहिने त्यो कच्चा पदार्थमा जुन किसिमको छुट दिएको छ त्यो पनि ठिकै छ। तर कंक्रिटली जुन समस्यामा निजी क्षेत्र चाहिने फेस गरिरहेको जुन समस्यासँग जुझिरहेको छ होइन, त्यसलाई सामग्रिकतामा करसहित होइन करसहित सामग्रिकतामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरिकन जसरी आउनु पर्थ्यो त्यो नआएको, एक त फेरि तपाईँको हिजो कतिपय झलेका कारणले गर्दाखेरि जुन किसिमको नकारात्मक जुन एउटा लगानी वातावरण अथवा डिसइन्सेन्टिभ प्राइभेट सेक्टर थियो त्यसको हिसाबले मैले त भन्दै आएको के थिएँ भन्नुहुन्छ भने मैले त डे वानदेखि नै अब यो जुन म्यान्डेट सहित सरकार आएको छ त्यसले तात्कालिक अर्थतन्त्रलाई तात्कालिक रूपमा पुनरुत्थान गर्ने एउटा प्याकेज चाहिँ लिएर आउनुपर्छ। त्यसो गर्दाखेरि कर छुटदेखि लिएर ब्याङ्किङ सेक्टरमा जुन ढङ्गले पैसा चाहिँ आइडल भएर बसिरहेको छ होइन, त्यो पैसाको पनि लगानी माग निजी क्षेत्रको हुने गरिकन र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने एउटा तत्कालीन चाहिँ तपाईँको नीति योजना सहित चाहिँ सरकारमा आउनुपर्छ भनेको। हिजो सरकार बनेपछि पनि आएन, बजेटमा पनि त्यो ढङ्गले आएन, यो वा त्यो ढङ्गले सरेर चाहिँ आयो, केही केही आयो तर एक्सपेक्टेड रूपमा यसले इन्डस्ट्रियलाइजेसनमा ठुलो टेवा दिन्छ भन्ने कुरा त निजी क्षेत्रले अहिलेसम्म पनि विश्वास नगरिरहेको, अझ कतिपय हामीले जहीँ चर्चा गरेका कुरा सरकारका हाई हेन्डेडनेस भन्छु जुन ढंगले मान्छेहरूलाई पक्रिने र
1: एकातिर उद्योगहरूलाई प्रोत्साहन गर्ने उहाँहरूको लगानीको सुरक्षा समग्र जिम्मा सरकार लिन्छ भन्ने खालको म्यासेज सुरुमा दियो तर पछि धरपकड हुँदाखेरि अहिले अर्थतन्त्र अलिकति सुस्त आयो यो सरकारले व्यवस्थापन गर्न सकेन त्यसैले यसको चाहिँ परिणाम देखिएको छैन भनिन्छ जस्तो पुँजी बजारको कुरा छ होइन अनि बजारमा पनि अब उद्योग व्यवसायहरू कोही पलायन भइरहेको भन्ने आन्तरिक कहिले काहीँ सुनिन्छ होइन यो कुराहरूमा सरकार चाहिँ अहिले अलिकति केही कुरा बुझे अवस्था हो अहिले केही बन्द भए पनि देखिन्छ
2: जोडिहालौँ त्यो यहाँ कस्तो भयो भने उल्टो बाटो हेऱ्यो कि सरकार बजेट आउँछ बजेट आएपछि अनि चाहिँ नि प्रधानमन्त्रीले चाहिँ नि उद्योगिकहरूसँग इत्यादिसँग चाहिँ नि
1: भेट्ने
2: कुरा गर्नुहुन्छ होइन त्यसपछि आएर तपाईँको अनि मोनिटरी पोलिसी आउँछ मोनिटरी पोलिसी आइसकेपछि अर्थमन्त्रीले चाहिँ नि राष्ट्र ब्याङ्कका चाहिँ पदाधिकारीलाई बोल्नुहुन्छ र अझ के अरे बोलाएर चाहिँ कुरा गर्नुहुन्छ र अझ मलाई चाहिँ स्ट्राइकिङ के हो भन्नुहुन्छ भने जुन बेलामा तपाईँले राष्ट्र ब्याङ्कको सेन्ट्रल ब्याङ्कको नयाँ के अरे एक्टमा चाहिँ सुधार गर्दै हुनुहुन्छ तपाईँले उद्देश्य चाहिँ नि त्यही पुराना चाहिँ उद्देश्यहरू राष्ट्र ब्याङ्कका रोल के हुने भनेर चाहिँ राख्नुहुन्छ तपाईँहरूले नयाँ ढङ्गले राष्ट्र ब्याङ्कले चाहिँ भूमिका खेल्न पर्यो भनेर तपाईँले बनाएको कानुनमा जुन किसिमको प्रोभिजन गर्नुभएर पार्लियामेन्टमा पेस गर्नुभएको छ त्यो पुरानै छ अनि तपाईँले यहाँ छलफल गर्दाखेरि के गर्नुहुन्छ भनेदेखि तपाईँहरूले नयाँ ढङ्गले
1: व्यवहारमा नयाँ चाहियो
2: नयाँ ढङ्गले तपाईँहरूले चाहिँ भूमिका खेल्न पर्यो भन्नुहुन्छ त बान्नु भएको छ जस्तो भन्नुहोस् न तपाईँले सोल चाहिँ नि इम्फ्यासिस चाहिँ सेन्ट्रल ब्याङ्कको केमा दिनुभएको छ स्थायित्व स्थायित्व पनि माग पक्षबाट स्थायित्व बाह्य र आन्तरिक स्थायित्व गर्नु भन्नुभएको छ होइन तर हाम्रो जस्तो देशमा चाहिँ जबसम्म सप्लाई आपूर्ति पक्ष ठोस हुन्न तपाईँले चाहिँ त मूल्यमा स्थिरता ल्याउनै सक्नुहुन्न नि होइन अनि बजेटमा के अरे बजेटले अथवा सरकारले गरेको कुरा सरकारसँग समन्वय गर्नु भन्नुभयो सरकारको पहिलो स्टेज भने त उच्च आर्थिक वृद्धि हो नि त्यो उच्च आर्थिक वृद्धिलाई योगदान गर्ने गरेर तपाईँले ल्याउने मौद्रिक नीति के हुन्छ तपाईँले अनि चाहिँ त्यो विभिन्न सेक्टरमा दिने चाहिँ प्राथमिकता के हुन्छ त्यसको चाहिँ अन्तरसम्बन्ध के हुन्छ भन्ने कुरा तपाईँले ठोस नगर्ने होइन तपाईँले त रोजगारी र आर्थिक वृद्धि त तपाईँको मौद्रिक पोलिसीको चाहिँ नि लक्ष्य नै होइन होइन त्यो एकापट्टि छ तपाईँले यता आएर नयाँ ढङ्गले तपाईँले भूमिका खेल भन्नुहुन्छ त्यसो भएको उनीहरूले पनि के हो भन्नुहुन्छ भने एकातिर अनुमेल सुरुमै त्यही भनेको थियो भने सरकारका हरेक गतिविधिहरू अपरिपक्व भए र त्यो धरपकडको पनि अपरिपक्व भयो स्थापित भइसकेपछि प्रुभेन भइसकेपछि तपाईँले जाने होइन इस्टाब्लिस गरेपछि मात्रै जाने तपाईँले कसैलाई पक्राउनु पर्यो नि अहिले पक्राउनु त सबैलाई पर्यो जसले बदमासी गर्छ त्यसलाई त पक्राउनु पर्यो त्यसमा होइन होइन त्यही भएर अपरिपक्व भएर अझ सबभन्दा डेन्जर के हो भने तपाईँले अलिकति सङ्केत गर्न पनि खोज्नुभयो ठुलो स्केलमा ठुलो मात्रामा हाम्रो पुँजी पलायन भएको र यही स्थिति कायम हुने हो भने ठुलो मात्रामा अझ थप रूपमा पुँजी पलायन भएर जाने त्यो खतरा छ त्यसो भएको हुनाले सरकारले त एउटा कंक्रिट अब त्यसलाई के पत्र भन्ने हो कंक्रिटले त्यो ठोस गर्ने गरेर त्यो विश्वास आर्जन गर्ने हिसाबले होइन त्यो प्रधानमन्त्री तहबाटै होइन वा सरकारले एउटा भन्नुहोस् न के पत्र श्वेत पत्र भन्नुहोस् कि चाहिँ वाट एभर होइन त्यो त्यस्तो किसिमको ल्याएर सबैलाई आश्वस्त गर्ने र अनि त्यसपछि ब्याङ्किङ सेक्टरमा जुन किसिमको तरलता थुप्रिएको छ त्यो तरलताको पनि माग बढ्ने र कतिपय ठुला प्रोजेक्टहरू सञ्चालन गरेर त्यो ब्याङ्किङ सेक्टरको पनि चाहिँ के गर्ने त भन्दाखेरि पैसा ताल्ने गर्नुपर्छ अदरवाइज चाहिँ के हुन्छ भन्नुहुन्छ भने पहिलेसम्म त्यो ब्याङ्कहरूमा रहेको पैसा होइन त्यो तरलता व्यवस्थापन गर्ने भने राष्ट्र ब्याङ्कले थुपार्दै जाने अनि त्यसले गर्दा प्रकारान्तरले अलिकति रेस्क्यु त हुने भयो ब्याङ्किङ सेक्टर अनि यो तपाईँले कलि अनन्तकालसम्म यस्तै गरेर तपाईँले थ्याक्न सक्नुहुन्छ ब्याङ्किङ सेक्टरलाई
1: अहिले पनि ब्याज घटाएको छ हिजो
2: मात्रै त्यही त अनि थ्याक्न सक्नुहुन्छ होइन ब्याङ्क चाहिँमा जिरो इन्ट्रेस्ट रेट हुँदाखेरि पनि लगानी माग भएन भन्ने कुरा बुझ्नु पर्यो कि परेन अनि त्यसको आँखा चिम्लेर तपाईँले भाषण गरेर लगानी गर भनेर हुन्छ जिरो इन्ट्रेस्ट रेट हुँदा पनि लगानी माग किन भएन किन यत्रो क्राइसिस अफ कन्फिडेन्स भयो किन
1: मौद्रिक नीति कर्मकाण्डी आयो भन्ने पनि एउटा आलोचना भयो त्यो बेला
2: एकदम होइन मैले नै भने
1: सरकारले बजेट
2: मैले भने मैले कमेन्ट गर्दाखेरि के भने यस्तो खालको तपाईँको गृह कार्य बिनाको झारा टार्ने मौद्रिक नीति मैले धेरै वर्षदेखि मैले देखेको थिइनँ भनेर द्याट वाज माई कमेन्ट
1: राष्ट्र ब्याङ्कले सरकारलाई जिम्मा दियो जस्तो
2: एकदम एकदम हो त्यसो भएको हुनाले पनि के हो भन्नुहुन्छ भने सरकारले अहिलेसम्म जुन किसिमको गतिविधि गरिरहेछ जीवेन्द्रत्व जुन किसिमको म्यान्डेट छ जनताको अहिले पनि ठुलो आशा र भरोसा र विश्वास छ होइन त्यो विश्वासलाई कायम गर्नको निम्ति पनि पुरै टोटल रिभ्यू गरेर अहिलेसम्म होइन नयाँ सिराबाट एउटा मोमेन्टम क्रिएट गर्ने भन्छ नि विश्वासको कन्फिडेन्सको होइन त्यो क्रिएट गर्ने सबैतिर सरकारवालाहरूलाई सहित
1: सरकारलाई नै जिम्मा दियो जस्तो
2: एकदम एकदम हो त्यसो भएको हुनाले पनि के हो भन्नुहुन्छ भने सरकारले अहिलेसम्म जुन किसिमको गतिविधि गरिरहेछ जीवेन्द्र

0: मूल्य कसरी बढेर मुख्यमन्त्री सुनै केही तपाईँ बजारमा जानुभयो भने केही कुरा सुन्न सक्ने नै छैन। मैले हेर्दै थिएँ खसीको मासु 1700 पुगेको छ।
1: मैले यो बजारकै कुरामा जोडेँ, यहाँले यसैमा थप्नु होला। हिजो जस्तो यो सरकारले अलिकति आफ्नै सरकारी संयन्त्रहरूलाई पनि विश्वास नगरे जस्तो, सोमबार मात्रै सरकारले यो आयल निगमबाट बिक्री वितरण भइरहेको थियो होइन, डिपोहरूबाट दिइरहेको थियो पसलमा, आफै सरकारले चाहिँ सञ्चालन गर्यो 8-10 ठाउँमा, अनि काठमाडौँ उपत्यकामा कतिपय ठाउँमा त्यो मान्छे पाएको नपर्ने ठाउँमा नहुँदाखेरि त्यो झन आलोचना भएपछि फेरि फिर्ता लियो। अब प्रहरी प्रशासनमा पनि त्यस्तो कहिले कहिले देखिन्छ कुराकानी सुन्दाखेरि,
0: यो के देखियो भन्नुहुन्छ भने मान्छेहरूको
1: कर्मचारीमा अलिकति सन्तास
0: आम रूपमै कर्मचारी पनि अझ बढी छ, आम रूपमै मान्छेहरू पर्खर हेर र दिन प्रतिदिन चाहिँ नि अविश्वास
1: यसले के गर्छ भन्ने नै
0: अविश्वासको वातावरण चाहिँ बढ्दै गएको छ। यो राम्रो संकेत होइन। त्यसो भएको हुनाले पनि सरकारले चाहिँ नि सुविचारित ढङ्गले अलिक प्रम्प्ट होइन एउटा विश्वास आर्जन गर्ने गरिकन अगाडि जानुपर्ने आवश्यकता र खाँचो छ। र त्यो सन्दर्भमा अलिकति हामीले जुन विषयमा कुरा गरिरहेछौँ यहाँ पनि कतै भावनामा बढेर चाहिने तपाईँको सञ्चालन गर्न अगाडि अग्रसर हुने अनि सरकारले पैसो पनि त्यसमा खर्च गर्ने होइन अरूतिर जानुपर्ने पैसा त्यहाँ गर्ने तर बीचमा एउटा व्यवहारसी जस्तो भएर झन् खतम हुने अवस्था नआओस् भन्नेतिर अलि परिपक्व ढङ्गले कदम चाल्नुपर्ने कुरा यहाँ अहिलेका जुन हामीले घटनाक्रमको चर्चा गर्यौँ त्यसले पनि त्यो कुरालाई चाहिँ नि थप रूपमा उजागर गर्छ भन्ने मलाई लाग्छ।
1: अहिले सरकारले चलाउँछु भन्ने केही समय देखाउने फेरि निजी क्षेत्रलाई दिनु पर्यो त सकिँदो रहेछ भन्ने खालको त्यो स्थिति नआओस् भन्ने यहाँको सुझाव
0: जानुपर्छ भन्दा त्यही बाँसबारी जस्तो हुने
1: फेरि अन्त्यमा व्यवसायमाथि नै धरपकड भएर उहाँहरू
0: चाहिँ हामी त औद्योगिकरणमा त सुन्नतिर झर्ने।
1: अब बन्द सरकारी उद्योग मध्ये पनि कस्ता प्रकृतिका उद्योगलाई चाहिँ प्रोत्साहन दिने र कतिपय उद्योगहरू अनावश्यक पनि हुन सक्छन् भन्ने चर्चा पनि गरिन्छ। अहिले पेट्रोलियम पदार्थ दैलेखमा भइरहेको छ अलिकति ठूलो मात्रामा, अनि अरू पनि सम्भाव्यताको हिसाबले प्राकृतिक ग्यासहरू पनि धेरै छ, त्यसमा अध्ययन अनुसन्धानको कुरा छ, अझ त्योभन्दा माथि गयो भने युरेनियमको पनि सम्भावना छ भनिन्छ होइन। यस्ता कुराहरूलाई सरकारले नीतिगत रूपमा कसरी सुधार गरेर के कानुनी व्यवस्था गर्न सक्छ?
0: हेर्दै थिएँ म जति बेला योजना आयोगमा थिएँ त्यति बेला पनि हामीलाई चाहिँ सपोर्ट गर्नु पर्यो भन्दा यो म्याग्नेसाइटको अर्को के मेटलको चाहिँ आउने गरेका थियो त्यो त्यही पनि त्यो प्रक्रिया अहिलेसम्म पनि कन्टिन्यू छ भन्ने मलाई लाग्छ। त्यसो भए कतिपय त्यति बेलै पनि हामीले चाहिँ 2075 पनि हामीले चाहिँ सुझाव दिएका छौँ क्याटेगोरिकली जुन काम नलाग्ने खालका हुन् तिनलाई चाहिँ तपाईँको चाहिँ टोटल डिसमेन्टल गर्ने होइन, जुन सरकारको दायित्व हो होइन बालुवामा पानी खाना जस्तो नगर्ने, कुनैलाई चाहिँ ठोस रूपमा पब्लिक प्राइभेट पार्टनरसिपमा गर्ने र त्यसमा अझ प्राइभेट सेक्टरलाई चाहिँ मुख्य सेयर दिएर जसका कारणले त्यो म्यानेजमेन्टमा उनीहरूको चाहिँ अहम भूमिका होस् भन्ने ढङ्गले जानुपर्ने आवश्यकता छ। तपाईँले भने जस्तो के हो भने क्याटेगोरिकली कतिपय काम नलाग्ने खालका छन् तिनलाई चाहिँ टोटल डिसमेन्टल गरेर जानुपर्छ र कतिपयलाई गाभ्ने होइन, कतिपयमा बाह्य स्ट्राटेजिक पार्टनर लाइक भन्नुहोस् नेपाल एयरलाइन्समा हामीले त्यति बेलै हाम्रो सुझाव थियो एउटा बाहिरकोबाट स्ट्राटेजिक पार्टनर ल्याउनुहोस् होइन, जो ज्यादै प्रुभेन होइन चलाइरहेका चाहिँ कम्पनीहरू छन् जसको ट्रेडमार्क असाध्यै राम्रो छ होइन रेपुटेसन, तिनीहरूलाई ल्याएर लगानी गर्नुहोस्। त्यसो भइसकेपछि तपाईँले एक वर्षमै तपाईँले के गर्न सक्नुहुन्छ तपाईँको नेपाल चाहिँ नि एयरलाइन्सलाई चाहिँ कहाँको कहाँ पुर्याउन सकिन्छ त्यस्तै अरू ठाउँमा पनि ल्याउन सकिन्छ भनेर चाहिँ नि हाम्रो सुझाव थियो र केही केही एक दुईवटा जस्तो नेपाल टेलिकममा अहिले सरकारले केही त्यतापट्टि बजेटमा चाहिँ बजेटमा आएको जाने स्थिति छ तर यसलाई एकदम विथ प्रायोरिटी किनभने यो रिसोर्स ड्रेन पनि नहोस्, यो अनिश्चितता सधैँ अनिश्चितता पनि नहोस् अनि निजी क्षेत्रले पनि हामीलाई चाहिँ सरकारले विश्वास गरेर हामीलाई पनि सहभागी बनायो भनेर उहाँहरूमा पनि एउटा कन्फिडेन्स चाहिँ डेभलप होस् होइन। एक्सक्लुसिभली जो चाहिँ तपाईँको पब्लिक युटिलिटी सर्भिसेस जो सरकारको दायित्व हो जस्तो खानेपानीका कुरा होइन, तर त्यो खानेपानी भनिरहँदा हामीले चाहिँ के भनेका थियौँ भने यो खानेपानी प्रदेशको भएको हुनाले जुन केन्द्रले राख्ने खानेपानी संस्थान हो नि त्यो खानेपानी संस्थानलाई चाहिँ डिसमेन्टल गर्नुपर्छ भनेर भन्नु भने प्रदेशहरूलाई नै जिम्मा दिने होइन। त्यसो भएको हुनाले त्यहाँ एउटा एफिसियन्टली थोरै स्रोतले रिसोर्स ड्रेन नहुने गरिकन कुशलतापूर्वक चलाउने प्रतिस्पर्धामा अनि जनतालाई पाउने सेवा पनि तपाईँको चाहिने सस्तो सुलभ तरिकाले उपलब्ध हुने र सँगै आम रूपमा चाहिँ नि त्यसले मुलुकको चाहिँ उद्योगीकरणदेखि लिएर आधारभूत सेवाहरू पनि जनताले प्राप्त गर्ने त्यो नयाँ दिशामा ठोस एउटा कम्प्रिहेन्सिभ तरिकाले अहिले एउटा कदम चालिरहेको त्यो ठिकै छ तर आम रूपमा समग्रतामा

0: संस्थानहरू सम्बन्धित कसरी अगाडि जाने भनेर एउटा भरपर्दो एउटा कार्ययोजनासहित सरकार अगाडि आउनु पर्ने खाँचो र आवश्यकता छ।
1: अब अहिले वैदेशिक रोजगारीको विकराल अवस्था र यसलाई औद्योगिक क्षेत्र विकास गरेर देशभित्र रोजगारी सिर्जना त्यो पनि अझ वैदेशिक रोजगारीमा जसरी अलिकति आर्थिक अलिकति बढी देखेर जाने प्रचलन छ त्यसलाई कम गर्नका लागि सरकारले चाहिँ के गर्नु पर्यो? उत्पादन मात्रै बढाउने अथवा चाहिँ त्यो अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम त्यसलाई प्रतिस्पर्धामा लैजाने
0: तपाईँ यदि ठोस कमिटमेन्ट सहित होइन विभिन्न चाहिँ एकीकृत तपाईँको सुविधादेखि अन्य कुराहरूसहित अगाडि जाने हो भने मलाई लाग्छ जस्तो हामीले सातवटै प्रदेशमा होइन औद्योगिक क्षेत्रहरू खोल्ने भनेर भनेको छ। अझ घोषणामा त बजेटमा तपाईँले याद गरिरहनु होला डिकेट्सदेखि दशकौंदेखि चाहिँ नि एक गाउँ एक उद्योग राम्रै छ र अब तपाईँको जुन किसिमको संघीय संरचना छ त्यस अनुसार तपाईँले कतिपय ठाउँहरूमा तपाईँले स्थानीय तहदेखि नै व्यापक रूपमा तपाईँले साना उद्योग व्यवसायलाई चाहिँ सञ्चालन गरेर लिएर जान सक्नुहुन्छ। मैले हेर्दै थिएँ म फेरि पनि सम्झेँ हेर्नुहोस् त्यो वीरगन्जको नजिकमा त्यो एउटा पालिका हामी एउटा सिलसिलामा गएको थियौँ त्यो लिडरसिपको कस्तो महत्त्व हुन्छ भनेर त्यहाँ चाहिँ मलाई गजब लाग्यो कि त्यो कुटीर उद्योग होइन त्यहाँ मान्छेहरूलाई त्यो व्यवसाय परम्परागत व्यवसायसँग इन्भल्भ भएका मान्छेहरूलाई ल्याएर उद्योगहरू राम्रै गरेको र सयौँ मान्छेहरूले चाहिँ नि रोजगारी पाउने एउटा अवस्था भएको र त्यसरी त्यो ढङ्गले प्रमोट गरेको चाहिँ नि मैले त्यहाँ देखेँ। त्यति मात्रै होइन शिक्षामा पनि होइन शिक्षकहरू छैन उनीहरू दरबन्दी नभएको ठाउँमा पालिकाले चाहिँ उपलब्ध गराउने यतिसम्म कि स्वास्थ्य केन्द्र खोल्नको निम्ति गराउने एकदम ड्राइभिङली चाहिँ नि त्यो पालिकाको लिडरसिपले चाहिँ नि त्यहाँ राम्रो गरेको मैले देखेको थिएँ। अर्थात् त्यो भनेको के हो भने सम्भावनाको हिसाबले पसिबिलिटीको हिसाबले प्रस्पेक्टको हिसाबले तपाईँ ग्रासरुट रेटदेखि नै एउटा मोबिलाइजेसन गरेर पालिकाहरू अनि केही मात्रामा चाहिँ नि अब प्रदेशको कुरा अनि ठोस रूपमा अलि लार्जर स्केलमा चाहिँ नि केन्द्र सङ्घले गर्ने गरिकन जान सकिने ठुलो स्कोप र सम्भावना छ। केही केही कुरा चाहिँ नि नीतिगत रूपमा त्यो बजेट वा अरू हिसाबले घोषणा भएका पनि छन् तर के हो भने तपाईँले घोषणा गर्नुहुन्छ तर त्यो व्यवहारमा कार्यान्वयनमा जानेतिर चाहिँ ठुलो समस्या हुन्छ र त्यतिकै घोषणामै सीमित रहने त्यो अर्को ठुलो रोग छ भन्ने मलाई लाग्छ।
1: यो सरकारले जसरी अहिले सरकारप्रति आम नागरिकको व्यापक अपेक्षा थियो त्यसमा अब घोषणा गरेका उद्यमशीलता प्रोत्साहन कार्यक्रमहरू व्यवहारमा लागू गर्नका लागि र अहिलेको अवस्थाबाट जसरी पर्खर हेरेको अवस्थामा उद्योग व्यवसायहरू छन् उहाँहरूलाई चाहिँ स्थिर मानसिकतामा ल्याउनका लागि गर्नुपर्ने सुधारहरू के हुन्?
0: तपाईँको एकाङ्की तरिकाले यहाँ यसो गर्छु किनभने जब तपाईँ समग्रतामा त प्रणालीगत रूपमा जब तपाईँको समस्या हुन्छ नि त्यसैले तपाईँले एक ठाउँमा कसैलाई खुसी पार्नको निम्ति नि एपिजमेन्ट भन्छ नि यसो हेर्दा कानले सुन्दाखेरि बडा राम्रो होइन अब कसैले अलिअलि मात्रामा फाइदा लिने तर आम रूपमा त्यसले बुमर्याङ गर्ने अब त्यस्तो किसिमले हुँदैन। अघि मैले भने फेरि कुरा म दोहोऱ्याउँछु भने एउटा ठोस कार्ययोजना बनाएर होइन कार्ययोजना बनाएर त्यसभित्र त्यो कार्ययोजना बनाउँदाखेरि तपाईँले विभिन्न सरोकारवाला अझ त्यसलाई पनि निजी क्षेत्रभित्र पनि अझ सबभन्दा प्रताडित बने साना उद्योग व्यवसायको क्षेत्र छ तिनीहरूलाई समेत चाहिँ नि को सहभागितामा ठोस कङ्क्रिटन ट्याक्सको हिसाबले के हो होइन अनि त्यसपछि जग्गा प्राप्तिको हिसाबले के हो ठेक्कापट्टाको हिसाबले के हो बजारको हिसाबले के हो प्रविधिको हिसाबले के होइन कहाँ अवरोधहरू छन् तिनलाई कसरी फुकुवा गर्नेदेखि र अनि त्यो त्यसमा चाहिँ तपाईँले प्रदेश र स्थानीय तहलाई कसरी फेसिलिटेट गर्ने र उनीहरूलाई इन्सेन्टिभाइज गर्ने त्यो दिशामा जाऊ। यहाँ त भयो के भन्नुहुन्छ भने प्राथमिकता भने यहाँ त पूर्वाधारमा चाहे तपाईँ प्रदेशमा जानुहोस् स्थानीय तहमा
1: जानुहोस्
0: त्यसको अर्को पनि त्यसको अन्तर सम्बन्ध छ मैले त्यहाँ धेरै भनिनँ त्यो पूर्वाधारमा बढी पैसा जाने अनि त्यो पूर्वाधारमा जाने होइन त्यसैले गर्दा त्यो इन्टायर अघि तपाईँ हामीले भने जस्तो जुन चाहिँ नि यो बिचौलिया तन्त्र सबैतिर जाने जुन छ त्यसमा ब्रेक थ्रो गर्ने गरिकन तपाईँले त्यो कार्ययोजना सुशासनमा तपाईँले पासपोर्ट टाइममा दिने होइन अथवा चाहिँ कुनै मालपोत कार्यालयमा अलिकति फेसिलिटेट गर्ने के तपाईँले गर्नु सुशासन भन्या त त्यो त्यहाँ मात्रै होइन सबैतिर हुन पर्यो नि. अघि हामीले मूल्यको चर्चा गर्यौँ, अघि हामीले ग्यासको चाहिने लाइन मात्रै छ, अनि हामीले ग्यासको चर्चा गर्यौँ होइन. बजारमा हेर्दाखेरि केही कुरा छुने नै छैन. अनि हरेकतिर चाहिँ जुन किसिमका कतिपय अभिव्यक्तिहरू आइरहेका छन् तिनले सुशासन होइन कुशासनलाई प्रमोट गर्ने किसिमका जिम्मेवार तहबाट चाहिँ अभिव्यक्तिहरू आइरहेका छन्. त्यसो भएको हुनाले सुशासनलाई ठोस गर्ने होइन, सँगै कहाँ सुविधा दिनुपर्छ कहाँ के गर्नुपर्छ गर्ने एउटा टाइम बाउन्ड अघि मैले भनेको छु, त्यो अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने त्यो प्रोसेसमा तपाईँको निजी क्षेत्रको लगानी विश्वास कसरी जगाउने र उद्योगको जुन बेहालको अवस्था छ त्यसलाई कसरी रिभाइभ गर्ने त्यो प्रक्रियामा तपाईँले यो निजीकरणको अहिले जुन र अथवा जुन उद्योगहरू छन् ती उद्योगहरूलाई पनि सञ्चालन गर्ने जुन किसिमको योजना बनाउनु भएको छ त्यसमा प्राइभेट सेक्टरलाई पनि त्यही बोटमा ल्याएर अगाडि बढाउने हिसाबले तपाईँ इन्टायर अहिलेसम्म तपाईँले चार महिना वा कति भयो सरकार सञ्चालन भएको त्यहाँ भएका मेजर ल्याक्सेसहरू कमजोरीहरू त्यसले जुन किसिमको जताततै चाहिने व्यथितिर अनविश्वासको स्थिति पैदा गरिरहेको छ त्यसलाई चिर्ने गरिकन एउटा ठोस कार्ययोजना बनाएर अगाडि जानुपर्ने खाँचो र आवश्यक छ. कार्ययोजना र एक्सन प्लान त्यो बनाएर सुशासनलाई केन्द्रमा राखेर त्यो मुखले होइन सुशासनको कुरा गर्ने प्रकारान्तरले तपाईँको कुशासन हुने जुन किसिमका कतिपय घटनाक्रमले देखेका छन् अनि त्यो कुरालाई पनि चिर्ने गरिकन सरकार अगाडि आउनुपर्छ भन्ने मलाई लाग्छ.
1: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद.
0: अनि मलाई पनि आफ्नो कुराहरू राख्ने जुन किसिमको मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु. नमस्कार.
2: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेस.
3: हजुरको रेडियो 102.1 मेगा.
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ.
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप.
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
7: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो. साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
6: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59.
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-1130 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
8: अहिले बिहानको 9 बज्यो।
3: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज एकै दिन 9 वटा संसदीय समितिको बैठक बस्दै अर्थ, पर्यटन, उद्योग, कृषि, पूर्वाधार, राज्य व्यवस्था, शिक्षा, लेखा र विधायन समितिमा छलफल हुने, सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन, टर्की पठाइदिने भन्दै ठगी गर्ने सिन्धुलीकी महिला पक्राउ, बीपी राजमार्गमा राति कुखुरा बोकेका गाड़ी चलाउन माग, 660 केजी गाँजासहित सर्लाहीबाट 2 जना पक्राउ, क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी, र जापानमा हुने 20 औं एसियाली खेलकुद प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद मातहतका विभिन्न 9 वटा संसदीय समितिको बैठक आज बस्दैछन्। प्रतिनिधि सभाको बैठक भदौ 8 गतेका लागि तय भएको छ। यस्तै राष्ट्रसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएको कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन्। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क M2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको गरिएको छ। बिहान 11 बजेका लागि तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा होटल एसोसिएशन नेपाल लगायतका सरकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान 10 बजे बस्दैछ। सो समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ। बिहान 10 बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल जैविक प्राङ्गरिक मलको उत्पादन भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची छ। पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेशन आयोजनाका बारेमा छलफल गरिँदैछ। बैठक बिहान 10 बजे बस्दैछ। बिहान 11 बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिँदैछ। यस्तै बिहान 10 बजेका लागि निर्धारित शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। सो समितिको बैठक बिहान 10 बजे बस्दैछ। दिउँसो 1 बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायकी अन्तर सम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य निकालेर संघीय मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरिएको कार्यालयले जनाएको छ। अबदेखि सरकारी कार्यालयका बैठक समारोह कोसेली उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ। यसै गरी स्टेशनरी छपाई सम्बन्धी वस्तु फर्निचर साजसज्जाका सामान निर्माण सामग्री मेसनरी औजार तथा उपकरण कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ। साथै सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। सरकारले नेपाल आउने विदेशीका लागि अनलाइन मार्फत ई भिसा लिने व्यवस्था मिलाउने भएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्न लागेको छ। ई भिसा लागू भएपछि नेपाल आउने विदेशीले अध्यागमनमा लाइन बसेर भिसा लिनुपर्ने छैन। विभागका निमित्त महानिर्देशक टिकराम ढकालका अनुसार ई भिसा कार्यान्वयनका लागि प्राविधिक लगायत सबै तयारी पूरा भइसकेको छ। कानून संशोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव पुगिसकेको उहाँले जानकारी दिनुभएको छ। हालको अध्यागमन नियमावलीमा ई भिसा सम्बन्धी प्रष्ट प्रावधान नभएकाले मन्त्री परिषदबाट नियमावली संशोधन गर्न लागि छ। राष्ट्रिय मानव अधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक लघुवित्त सहकारी मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुचकमा रहेको मानव अधिकार आयोगको कार्यालय अगाडि धरना बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको आयोगका प्रवक्ता डाक्टर टिकराम पोखरेलले निकालेको विज्ञप्तिमा धरनामा बसेका महिला बालबालिका अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट निहालिरहेको जनाएको छ। विज्ञप्तिमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। विवाह गर्ने विद्यमान कानूनी उमेर 20 वर्ष नै कायम राख्न सरकारवालाले जोड़ दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले हिजो काठमाण्डुमा आयोजना गरेको दुई दिने बाल अधिकार सिकाई सम्मेलनको दोस्रो दिन बाल विवाह अन्त्य सम्बन्धी राष्ट्रिय संवादमा विवाहको उमेर घटाउन नहुने धारणा व्यक्त गरिएको, विवाहको न्यूनतम उमेर 20 वर्षबाट घटाएर 18 वर्ष कायम गर्न विद्यमान कानूनमा संशोधनको प्रस्ताव ल्याउनुभन्दा बाल विवाह अन्त्यका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका हुन्। कार्यक्रममा राष्ट्रसभा सदस्य रोशनी मेचेले बाल विवाह न्यूनीकरणमा सीमित नभई यसको पूर्ण अन्त्यका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक अधितालले विवाहको कानूनी उमेर घटाउँदा बाल बालिकाको शैक्षिक मानसिक आर्थिक तथा सामाजिक जीवनमा नकारात्मक असर पर्नुका साथै प्रजनन स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने विभिन्न अध्ययनले देखाएको बताउनु भएको छ। उहाँले चीन, दक्षिण कोरिया र भारत लगायत मुलुकमा 20 वर्षपछि विवाह गर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै नेपाल सरकारले ल्याएको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2072 को प्रभावकारी कार्यान्वयनमा तीनै तहका सरकार तथा निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड़ दिनु भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बाल विवाहले विकराल रूप लिन सक्ने भएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव गीता दाहालले बाल विवाहलाई निरुत्साहित गर्न राज्यसँगै परिवार समुदाय र सम्बन्धित सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। नेपालको संविधानको धारा 30 बाल बालिकालाई बाल विवाह गर्न बाध्य पार्न नहुने व्यवस्था गरेको छ। त्यसै गरी मुलुकी अपराध संहिता 2074 को दफा 173 20 वर्ष उमेर नपुगी गरिने विवाहलाई दण्डनीय कसुरका रूपमा व्यवस्था गरेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँले रेडियो सुन्दै गर्नुहोला।
8: रामेछाप नगरपालिकाको अनुरोध,
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 9896962998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने र आकर्षक तलब सहितको काम दिलाइदिने आश्वासनमा एक व्यक्तिबाट 4,55,000 रूपियाँ लिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 14 स्थायी ठेगाना भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 10 बस्दै आएकी 32 वर्षीय रश्मिका खपाङ्गी छन्। उनलाई बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 10 को कपन क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खपाङ्गीले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि टर्की लैजाने बताएकी थिइन्। लामो समयसम्म विभिन्न वाहनामा झुक्क्याएर विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै एक पीड़ितले जाहेरी दरखास्त दिएका थिए। सोही जाहेरीमाथि अनुसन्धान अघि बढ़ाउँदा उनी पक्राउ परेको कार्यालयले जानकारी दिएको छ। प्रहरीको विवरणमा यस घटनामा पीड़ित संख्या एकजना रहेको तथा लिएको भनिएको रकम 4,50,000 रूपियाँ रहेको उल्लेख गरेको छ। बीपी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा लगाइएको रोगका कारण कुखुरा ढुवानीमा समस्या भएको भन्दै सिन्धुली उद्योग वाणिज्य संघले प्रशासनसँग विशेष सहजीकरण माग गरेको छ। संघले मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाउँदै कुखुरा बोकेका सवारी साधनलाई रातिको समयमा समेत राजमार्ग हुँदै आवतजावत गर्न दिन आग्रह गरेको, रातिको समयमा राजमार्ग बन्द हुँदा काठमाडौँ लगायतका बजारमा पठाउनु पर्ने कुखुरा दिउँसो ढुवानी गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ। दिउँसो अत्याधिक गर्मी र राजमार्गमा हुने जामका कारण कुखुरा बोकेका सवारी साधन लामो समयसम्म बाटोमै रोकिने गरेका छन्। यसरी गाड़ीभित्र लामो समयसम्म रहँदा ठूलो संख्यामा कुखुरा मर्ने गरेको संघको भनाई छ। कुखुरा मर्दा कृषक र व्यवसायी दुवैले आर्थिक क्षति बेहोर्नु परेको भन्दै संघले समस्या समाधानका लागि प्रशासनको ध्यान आकर्षण गराएको हो। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 14 स्थित डाइनी खोलाबाट 660 केजी गाँजा बरामद गरेको छ। बुधबार ब्यूरोको बर्दीवास शाखाबाट खटिएको टोलीले डाइनी खोला स्थित दुई ठाउँमा लुकाएर राखेको गाँजा बरामद गरेको हो। गाँजा लुकाएर राख्ने दुईजनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका डीएसपी जीवन निरौलाले जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका 14 घर भएका 63 वर्षीय नरबहादुर थिङ र 52 वर्षीय जेसुन माया थिङ छन्। नरबहादुरले 26 बोरा मा प्याक गरेर 560 केजी गाँजा लुकाएर राखेका थिए। जेसुन मायाले गोठमा लुकाएर राखेको अवस्थामा 100 केजी गाँजा बरामद गरिएको यसको निरौलाले जानकारी दिनुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको फ्लोरिडामा रहेको क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषध निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किटुडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1,000 भन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण 3 परीक्षणमा खोप र क्रिटोडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। साथै क्यान्सर र शरीरका अन्य अंगमा फैलिने जोखिम समेत घटेको दावी गरिएको छ। इन्टिस्मेरान नाम दिएको यो खोप हरेक बिरामीको ट्युमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड 19 विरूद्धका केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ। र समाचारको अन्त्यमा खेल समाचार। जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणुदेवी कोण्डा हुनुहुन्छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता र आक्षेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरिसक्नु भएको छ। उहाँहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नुहुनेछ। टोली भदौ 23 गते स्वदेश फर्कनेछ। 20 एसियाडकै लागि छनौट भएका अभिषेक बास्तोला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। आज एकै दिन 9 वटा संसदीय समितिको बैठक बस्दै अर्थ, पर्यटन, उद्योग, कृषि, पूर्वाधार, राज्य व्यवस्था, शिक्षा, लेखा र विधायन समितिमा छलफल हुने, सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन, टर्की पठाइदिने भन्दै ठगी गर्ने सिन्धुलीकी महिला पक्राउ, बीपी राजमार्गमा राति कुखुरा बोकेका गाड़ी चलाउन माग, 660 केजी गाँजा सहित सर्लाहीबाट 2 जना पक्राउ, क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी, र जापानमा हुने 20औं एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टोली आज भारत जाँदै। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9854-48-117, 9854-55-562, 0848-45-562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0848-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका, वडा नम्बर 2 को कार्यालय, बितिजोर, सिन्धुली। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि?
2: हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, ग्वालटार, सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150 मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय
2: नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय, मन्थली, रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाई रहेको छ। आजको बसाईमा तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले लोकगीत गाउनुपर्ने हुन्छ र मैले गीत पनि गाइराखेकै छु है, म अन्डे बसाईमा पनि सुनाउँछु भन्ने साथीले कथा कविता गजल लेख रचना तपाईँले के लेखेर राख्नुभएको छ, तपाईँको साहित्यहरूलाई हामीले सुन्नेछौं भने तपाईँले फोन गर्नुपर्ने हुन्छ। आफ्नै आवाजमा आफूले आफ्नै प्रस्तुति सुनाउन सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय काली उराले व्यस्ती गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू बज्छ। तीजका गीतहरूको साथसाथै तपाईँका रमाइला मिठा नयाँ प्रस्तुतिहरूलाई पनि सुन्नेछौ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्कम हजुरको यात्रामा गोसिएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाटै कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्। तपाईँका कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा स्थान दिनेछौ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता आयु। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। आज साथै कार्यक्रमको बारेमा पनि सल्लाह सुझावहरू दिँदै गर्नुहोस्। यति बेला पनि हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख्यो योतिजमा ढल्किरे नाचिन्छ भन्ने बोलको गीत रहेको थियो। दिव्य घरती शुभा त्रिपाठी अनि विनोद बाजुवालीको आवाजमा रहेको गीत राखेर कार्यक्रम लोककोशेलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले फटाफट सहभागिता जनाउनु पर्ने हुन्छ र तपाईँले आफूलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ। तपाईँले आएर हामीलाई सुनाउन सक्नुहुन्छ, फोन गर्नुहोस्, साथै फेसबुक लाइभबाट सुन्ने साथीले हामीलाई कमेन्ट पठाउनुहोस्, कार्यक्रमलाई पनि शेयर गर्नुहोस्। मैले तपाईँलाई भनिराखेको छु विवाहको प्रस्तुति तपाईँकै रोजाईको प्रस्तुति हो, त्यही भएर तपाईँकै सल्लाह सुझावलाई चाहिँ समर्थन जनाउँदै हामीले यो कार्यक्रमलाई चाहिँ विवाहको वचनमा राखेका छौं। यति बेला लाग्छु म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ। हिरा बहादुर लकाईजी लेख्नुहुन्छ, नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु है, यता बुटवलबाट भन्नुभएको छ। यति बेला चाहिँ साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हरियो,
1: जिन्दगीको अस्तित्व समाप्त हुँदैछ, उपचार जिन्दगीको अस्तित्व समाप्त हुँदैछ, औषधिले छुँदैन, धेरै खर्च नगर उपचार सहुँदैन, जुन बेला बुझ्नुपर्ने त्यो बेला बुझेनौ समय महत्वको, जुन बेला बुझ्नुपर्ने त्यो बेला बुझेनौ समय महत्वको, अब संसार छोडी जाँदैछु तिम्रो हुँदैन, अब संसार छोडी जाँदैछु समय तिम्रो हुँदैन।
0: नमस्कार हजुर अदेनजी, एकदमै मिठा मिठा मुक्तकहरू लेख्नुहुन्छ त यहाँले।
1: म लेख्छु कम्ती पनि, यो मुक्तक भन्ने नै अब मेरो जिन्दगीको अभिन्न अङ्ग भनिसकेको छ।
0: ल पके पनि अब सबैको आफ आफ्नो इच्छा रुचि हुन्छ होइन, र यहाँको इच्छा चाहना रुचि भनेकै मुक्तक लेख्नु भन्नु हो। ल अनि के छ, खानपिन खानुभयो कि बाँकी छ, नयाँ खबर के छ सुनाउनुहोस् न।
1: नयाँ छैन त्यस्तो केही पनि, अब खानपिन बाँकी छ एकछिनमा।
0: ल अहिले हरिहरपुरतिर हुनुहुन्छ? ल ठिक छ, घरमा बसेर हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। साथै कार्यक्रमको शुरूआती चरणमा एकदमै मिठो साथी के भन्ने, यो अदिन्जीले भन्नुभएको लेख्नु भएको ती शब्दहरूको बयान गर्ने साध्य छैन, हामीलाई यो मुक्तक सुनाउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब हामीलाई के सुनाउनुहुन्छ?
1: हुन्छ म कार्यक्रम चलाउँछु यहाँ। हजुर, यो छोटो मिठो ब्रेकपछि तपाईँलाई पुनः स्वागत छ। कार्यक्रम विश्राम अगाडि हामीले विश्राम पछि सुनायौँ तपाईँलाई निकै नै मधुर गीत, वैशालो फुल फुल्यो सपक्कै कृष्ण सुवेदीको शब्द संगीतमा रहेको, कृष्ण समृद्ध सुवेदी र दीपिका पौडेलको आवाजमा। हिजो नै साथीले भन्दै हुनुहुन्थ्यो कार्यक्रममा यो कालीपुराले भन्दा त अब लगभग मैले चलाउँदै गर्दा धेरै साथीहरूको प्रतिक्रिया आयो, मलाई श्रीराजले भन्दै हुनुहुन्थ्यो होइन, उहाँ प्राविधिक रूपमा खटिरहनु भएको छ। यो यस्तो छ, म टक्कै यहाँबाट अहिले भनिहाल्छु, तिजको गीत भन्नुभएको छ, तिजको गीत म तिजको गीत चाहिँ भन्दिनँ, तिजका नाममा आएका गीतहरू जुन तपाईँले भन्नुभयो, तिजका नाममा आएका गीतहरू चाहिँ ठ्याक्कै दर्खा दिन मात्रै बज्ने भएको छ होइन। यो चाहिँ अब त्यसको लागि तपाईँले लोक कोसेली यो हाम्रो 10 बजेको कार्यक्रम कि 9 बजेको देउराली अहिले छैन के अरे, त्यो कार्यक्रमको बेला पनि त्यो नहुँदा पनि कार्यक्रमै नहुँदा पनि तपाईँले त्यहाँ तिजको गीत सुन्न पाउनुभयो, अथवा कार्यक्रम राति 10 बजेको पनि सुन्न पाउनुभयो। तर यो कालीबुरालीमा मैले चलाउँदै गर्दाखेरि अब सुन्नु होला, तर मैले चलाउँदै गर्दाखेरि चाहिँ तिजका गीत भने बज्दैनन्, किनभने यो तिजको गीत चाहिँ हामी उहिलेको संस्कृतिलाई बचाउनका लागि, झगेर्न गर्नका लागि अहिलेको जस्तो एक एक महिना अगाडिदेखि जुन तिज चलन छ त्यो चाहिँ हामी बिल्कुलै हुन दिन्न, अथवा म चाहिँ त्यो त्यसमा मान्यता छैन। र तिजको गीत पनि मैले छानिएको हुन्छु होइन, कुन बजाउने कुन नबजाउने भन्ने हुन्छ, तपाईँको फोन कल त हुँदैन क्यालिब्रालीमा मलाई थाहा छ, त्यस कारण धेरै सुनेर साथ दिनु होला। तर पनि हिजो छड्के अनुगमन गर्दाखेरि हिजो चारजनाले फोन गर्नुभएको थियो, आज तपाईँको फोन लिएको छैन मैले होइन, त्यो भन्दाखेरि अर्को हप्ता तपाईँको फोन हुन सक्छ सक्दैन त्यो मलाई पनि थाहा छैन। त्यस कारणले गर्दाखेरि तपाईँको यो दर्खाना दिनमा तिज बज्छ, तिजको गीत बज्छ, तिजका नाम आएको गीत, त्यसपछि भोलिपल्ट दिनैभरि तिजको गीत बज्यो होइन, र तिजको गीत बज्दै महिला मित्रले गाउनु भएको गीत मात्रै बज्छ, पुरुष मित्रले गाउनु बज्दैन, र पुरुष मित्रले गाउनु भएको माया प्रेम सम्बन्धी गीत बज्दैन, तर फेरि पुरुष मित्रको आवाजको गीत पनि चाहिँ बज्छ भने जुन चाहिँ परदेशमा रहेको घरदेशमा रहेको र दाजुभाइ र दिदीको प्रेम जुन सम्बन्ध हुन्छ होइन, माइती घरको सम्बन्ध त्यो बेला चाहिँ बज्न सक्छ। यति भन्दा अब चाहिँ छुट्टिनुपर्छ, धेरै कुरा नगर्नु समय छैन भन्दै हुन्छ होइन, ठिक छ। अन्तिममा तपाईँको लागि रामदेखेन्द्र टिका पुनको आवाजमा रहेको किरण बाबु पुनको लाइफ शब्द सङ्कलनमा यो मार्मिक गीत छोड्दैछु तिमी सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद. प्राविधिक सम्बोधन मेरो साथ दिने प्राविधिक मेरो श्रीराजलाई पनि धन्यवाद. तपाईँले सुन्दै गर्दाखेरि प्रतिक्रिया पनि जनाउँदै गर्नुहोला र निर्धारित समयभित्रमै हामीले छुटेर जानुपर्ने हुन्छ, निश्चित समय हुन्छ. र कार्यक्रमबाट म अध्ययन चुटिन्छु माइको माझबाट. भोलि तपाईँको मेरो भेट्नेछ दैनिकपाल सङ्गीतलाई पूर्ण तरिकाले होइन पूर्ण तरिकाले माया गर्नुहोस् र नेपाली लोक संस्कृतिको जगेर्ना गर्नुहोस्, हाम्रो मौलिक पहिचानको संरक्षण गर्नुहोस्. नमस्कार.
0: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययनजी. उहाँले अब मैले अध्ययनजीसँग त कुनै पनि प्रतिक्रियाहरू दिन साथै अब हामीलाई चाहिँ कार्यक्रममा आउँदाखेरि अध्ययनजीले सल्लाह सुझावहरू आफ्नै खालको साथसाथै होइन अब सबैलाई हुने खालको सल्लाह सुझाव पनि दिइराख्नु भएको हुन्छ. तर जुन हाम्रो रेडियो सुन्ने रेडियो प्रेमी साथीहरूले यहाँले अब अध्ययन अनुसन्धान अथवा कार्यक्रमहरू चाहिँ कसरी चलाइराख्नु भएको छ, कस्ता गीतहरू बज्छ भन्ने यहाँले अध्ययन गर्छु भनेर अध्ययनजीले भन्नुभएको छ. यति क्रममा मैले केही प्रसंग जोडे. रेडियो सुन्ने साथीहरूले साउनको केही महिना होइन नबित्दैदेखि चाहिँ तीजको गीत बजाउनुहोस् भन्ने मागहरू बढ़िरहँदाखेरि अध्ययनजीले तीजको दर खाने दिन मात्र तीजको गीत बज्नुपर्छ पनि भन्नुभएको छ. मैले कसरी बुझेँ यसलाई चाहिँ होइन मैले मेरो बुझाइ अनुसार म भन्छु. अध्ययनजीले जुन बुझाइले भन्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. सल्लाह सुझाव पुगै चाहिन्छ पनि तर गीत संगीत सोही दिन मात्र बज्ने क्रममा धेरै गीत संगीतहरू बजारमा छन् तर ती सबै गीतले एक दिन अथवा दुई दिनको कार्यक्रममा मात्र सबै गीतहरू चाहिँ फलानु रेडियोमा अथवा यो कार्यक्रममा बजेन भन्ने खालको प्रतिक्रियाहरू नै आउँछ. त्यही भएर हामीले सबै गीत संगीत अब विकटदेखि वर्तमानसम्म निस्केका गीत संगीतहरूलाई पनि हामीले कार्यक्रममा अर्थात भनौँ न 15 दिन एक महिना अगाडिदेखि चाहिँ स्थान दिउँ भन्ने उद्देश्यले पनि हामीले चाहिँ कार्यक्रममा राखेका छौं. अब हामीले गीत त धेरै दिन राखेको छैनौं, हामीले धेरै दिन अगाडि मात्रै भदौ 1 गतेदेखि मात्रै त्यसको गीतहरू कार्यक्रममा बजाइराखेका छौं. यो बजाउँदाखेरि पनि साथीहरूले चाहिँ अगाडिदेखि नै त्यसका गीत कहिलेदेखि बज्छ सबै रेडियोहरूमा बजिरहेका छन् तर हजुरको रेडियोमा चाहिँ त्यसको गीत किन बजेन भन्ने खालको प्रतिक्रिया सल्लाह होइन हामीलाई धेरै प्रश्नहरू गरिराख्नुहुन्छ. त्यो हुँदाखेरि अब 27 गते त तीज नै भइहाल्यो, अब कम्तीमा नि 22-23 दिन त तीजका गीत संगीत सुनाउनै पर्यो, श्रोता मित्रहरूलाई बजाउनै पर्छ. त्यो उद्देश्यले पनि हामीले कार्यक्रममा राख्यौं. मैले जति बुझेँ त्यति हाम्रो अध्ययनजीको लागि केही कुरा यहाँ भने मैले बाँकी भोलि कुरा फेरि हामी गर्नेछौँ. यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भने कुरा गर्छौं भन्दै थिए. यति बेला हामीलाई फेसबुक लाइभमा कमेन्ट मार्फत लेख्नुहुन्छ हाम्रो सपना तामाङजीले. दिदी नमस्ते, नमस्कार, सुन्दैछु है सिन्धुलीबाट, म सपना तामाङ हो. कार्यक्रम राम्रो लाग्छ है नाना, खाना खानु भयो त अनि सन्चै हुनुहुन्छ नि. अब बस्ने गीत मार्फत सम्झाउनु पर्दा नाना हजुरको लागि, रेडियो परिवारको लागि, साथीहरूलाई सम्झाउनु पर्दा सञ्जना प्रधान, मेनुका परिवार, रमिला तामाङ, भाइ सबिन श्रेष्ठ, पासाङ तामाङ, त्यसै गरी मनिता परिवार, धनु गजमेर दिदी र अन्त्यमा सबैको लागि मिठो माया सम्झना भन्दै आजको लागि कार्यक्रमबाट छुटे भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. टेकु क्षेत्रीजीले पनि लेख्नुहुन्छ, हजुर नाना नमस्कार छ है, म पनि कार्यक्रम सुन्दैछु आरामको साथमा, अब बोज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे. साथै शर्मिला हायुजी लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट, अब बोज्ने गीत मार्फत सम्झनु पर्दा उर्मिला दियाले रिया योगी जानुका हायुको लागि, त्यसै गरी सूचना योगी निष्मा बराल, त्यसै गरी साइरा कुमारको लागि, संगीता हायु लगायत मलाई जति पनि साथीहरूले शर्मिला हायु भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे. अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते है, म अमिना सुनवार दोलखाबाट, अब बस्ने गीत साथीहरूलाई सम्झनु पर्दा मायालु साथी साबित्रा छेत्रीको लागि, प्यारी मान्छे सुशीला विश्वकर्मा, दाईराज खले मगर, विवश कुलुङ पृथक तिलक विष्ट, त्यसै गरी माया नेरुता योन्जन, संगीता लामा, कविता घतानी, त्यसै गरी अलिसा लिम्बु, धनु गजमेर लगायत सबै सबैलाई भन्दै हुनुहुन्छ. अमिनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला कार्यक्रममा रामचन्द्र काफ्ले र सिन्धु मल्लको आवाज रहेको छ. अघि प्रसंग जोड्नु भएको थियो अध्ययनजीले, फेरि पनि मैले विषयलाई जोडे. अब जुन दिदी बहिनीहरूले गाएको गीत मात्रहरू कार्यक्रममा बज्नुपर्छ भन्नुभएको छ, अब यो भन्ने क्रममा तीजका गीत र तीसँग सम्बन्धित गीत पनि भन्नुभएको छ उहाँले होइन. अब उहाँ अध्ययन गर्ने मान्छे हरेक कुरा बुझ्नु भएको छ, उहाँले हामीलाई झकझकाइराख्नुहुन्छ भन्नुहुन्छ. तर जस्तो कि अब हाम्रो रामचन्द्र काफ्रेजीले गाउनु भएको गीतमा साथै सिन्धु मल्लजीको आवाज छ, उहाँको गीत त पक्कै बजाउनु पर्ने हुन्छ होइन. त्यो हुने क्रममा त अब दुवैजनाको आवाज भएका गीत सँगै तीज भोलि त नबजाउने भन्ने पनि त नहोला नि त. फेरि त्यो प्रसंगमा चाहिँ मैले यहाँलाई फेरि यो कुरा जोडे होइन, अब तीजको रौनकमा तीजकै दिदी बहिनीहरूले नै मात्रै गाएको गीत संगीत राख्नुपर्छ भन्ने क्रममा अब हाम्रो दाजुभाइहरूले दिनुभएको आवाजमा पनि त दिदीबहिनीहरूको आवाज मिसिएको हुन्छ. फेरि हाम्रो गीत कार्यक्रममा बजेन, रेडियोमा बजेन भन्ने दिदीबहिनीहरूको अर्को प्रश्न पनि हुन सक्छ. त्यो हुँदाखेरि हामीले सबै खाले गीत संगीतहरूलाई चाहिँ स्थान दिउँ कि भन्ने उद्देश्यले गीत संगीत चाहिँ अब दाई भाइ दिदी बहिनी सबैले गाउनुभएका नै हामीले राख्छौँ यति बेलाको बसाइमा. हामी एकदमै मिठो रामचन्द्र काफ्ले र सिन्धु मल्लको आवाजमा रहेको रातो सारी भन्ने बोलको गीत राख्छौ. त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउनेछौं.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलनजोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
7: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422444।
8: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
10: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कार्यक्रममा राखेर तपाईँ मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले धेरै साथीहरूसँग त सम्पर्कमा जोडिन सकेनौ। साथीहरूले सायद कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला जस्तो लाग्छ। यदि तपाईँ व्यस्त हुनुहुन्छ र तपाईँको फोन लागेको छैन भने पनि ठिकै छ, तपाईँको कमेन्ट वाचन गर्दै मिठा गीत संगीत बजिरहेका छन्। यति बेला शान्ति बिसीजी कमेन्टमा लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु रोल्पाबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। पूर्वेली सन्देशीले पनि सबैमा मिठो सम्झना भएता पाँच पखना बाट हो क्या भन्दै हुनुहुन्छ। सन्देशजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी पीमा किङजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु मुस्ताङ बाट भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन ढुङ्गेलजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते है, म सुजन ढुङ्गेल दोलखा, हाल चाहिँ मलेसियाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मेरो घर परिवार मा रहनु भएको मम्मी बाबा, त्यसै गरी जीवन साथी शर्मिला छोरा सक्षम, त्यसै गरी लेख्नुहुन्छ उहाँले दोलखातिर रहनुभएका सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। क्षेत्रीय आयुषी पनि लेख्नुहुन्छ, अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो
1: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म सपना तामाङ सिन्धुलीबाट।
0: सपनाजी सन्चै हुनुहुन्छ?
1: हजुर म ठिक छु, हजुरलाई कस्तो हुनुहुन्छ?
0: मलाई पनि एकदम सन्चै आरामै छ। खाना खानुभयो कि बाँकी छ, के छ, के हुँदैछ भन्नुहोस् न।
1: हजुर मेरो खाना बाँकी छ दिदी, एकछिन हुन्छ। अनि हजुरको भयो?
0: मेरो पनि भइसकेको छ, कार्यक्रम सुनिराख्नु भएको छ, ठिक छ, म कार्यक्रमतर्फै लाग्छु। आज के सुनाउनुहुन्छ?
1: हुन्छ, मैले थोरै गजल तयार पारेको छु, म त्यो गजल सुनाउँछु नि दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ, म गजल
0: सुनाउँछु।
1: सुनाउँछु है त,
0: के भन्नुभयो सपनाजी?
1: हजुर म गजल सुनाउन रेडी छु है भनेको।
0: ल ल हुन्छ, ल सुरु गरिहाल्नुहोस्।
1: हुन्छ, आज सबैसँग पटक पटक हारेको छु मैले, आज सबैसँग पटक पटक हारेको छु मैले, आफ्नै पीडालाई बुझेर आँसु झारेको छु मैले, आफ्नै पीडालाई बुझेर आँसु झारेको छु मैले, त्यो पुरै नहुने सपना बनाउने बहानामा यहाँ, त्यो पुरै नहुने सपना बनाउने बहानामा यहाँ, कयौं चोटि आफैलाई संसारसँग धिकारेको छु मैले, कयौं चोटि आफैलाई संसारसँग ढिकारेको छु मैले, थाहा छ राम्रै हजारौं चोटमा पनि आफन्त हुँदैन, थाहा छ राम्रै हजारौं चोटमा पनि आफन्त हुँदैन, कोही नभएर एक आफूलाई स्वीकारेको छु मैले, कोही नभएर एक आफूलाई स्वीकारेको छु मैले, साथ दिने कोही नभएपछि मलाई सम्झाए जहाँ, साथ दिने कोही नभएपछि मलाई सम्झाए जहाँ, अब अरूलाई सम्झाउने बानी सुधारेको छु मैले, अब कयौं चोटि आफैलाई संसारसँग ढिकारेको छु मैले, थाहा छ राम्रै हजारौं चोटमा पनि आफन्त हुँदैन, थाहा छ राम्रै हजारौं चोटमा पनि आफन्त हुँदैन, कोही नभएर

0: सँग पटक पटक हारेको छु मैले, आफ्नै पीडालाई बुझेर आँसु झारेको छु मैले। हजुर दिदी, यति नै भन्छु।
1: आफ्नो पीडालाई के गरेर बुझाएको छु भन्नुभयो?
0: हजुर,
1: के बुझाए भन्ने हुन्छ हाम्रो सपनाजीले? आफ्नो आँसु लुकाएर, पीडा लुकाएर अरूलाई अब बुझाउन सम्झाउन छाडिसक्नु भयो।
0: हजुर, यो गजल मात्रै हो भन्नुपर्छ है दिदी?
1: गजल सुन्दा त कहीँ कतै जिन्दगी नै मेल खाएको हो कि जस्तो लाग्छ। त्यो तपाईँको मात्र नभएर मेरै जिन्दगीमा पो मेल खाएको छ कि के था?
0: हुन सक्छ
1: कहीँ कतै संयोगवश एक दिन मिलेको छ भने, मिलेको छ, छैन भने पनि ठिकै छ। यहाँले शब्द मात्रै चयन गर्नुभयो, कोर्नुभयो, खुसी लाग्यो है। ल, मलाई पनि हिजो आज त्यस्तै भइरहेको हो कि के हो के हो सपनाजी? अब तपाईँ त्यस्तो लेख्नुहुन्छ, म यता निराश छु, तपाईँ उता त्यस्तो लेख्नुहुन्छ।
0: अब यस्तो नि त दिदी, अब दुनियाँलाई सम्झाउनु भन्दा पनि आफ्नै मनलाई बुझ्नै ठिक जस्तो लाग्छ मलाई चाहिँ। किनभने अब दुनियाँको त परम्परा हो, यो समाजको त परम्परा भनौँ न, संस्कार जस्तै भइसक्यो। कुरा काट्ने त एक अर्काको कुरा काट्ने, अलिकति मागेको देख्नै नसक्ने, खुट्टा काट्ने त यो परम्परा भइसक्यो नि होइन र?
1: पक्कै पनि एउटा सामान्य शब्द, हामीले सधैँ बोलिने सामान्य शब्द जस्तै भइसकेको छ।
0: हजुर, एकदम।
1: र यो अब जसले सामान्य सोचिरहेको छ, तर सामान्य सोच्ने व्यक्तिलाई सामान्य लागिरहेको छ, तर त्यो भोग्ने व्यक्तिको आत्मा पीडा, त्यो स्वतः आत्मा के भएको छ, कसो भएको छ, त जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ।
0: हजुर, एकदमै। अब भन्नेलाई त भन्यो, मैले मन दुखायो, सत्य हो, म महान व्यक्ति भयो भन्नुहुन्छ होला, तर जुन त्यो व्यक्तिले आफूभन्दा कोही कसै अरू व्यक्तिले आफूलाई पनि त्यस्तै व्रत लगाउँदाखेरि थाहा हुन्छ नि त, अरूलाई यस्तो नभन्न नहुने रहेछ, ओहो यस्तो पीडा हुने रहेछ भनेर, जुन दिन आफूलाई पर्छ त्यही दिन मात्रै महसुस गर्छ होला जस्तो लाग्छ है दिदी मलाई चाहिँ यो बारेमा।
1: पक्कै पनि एकदमै ठिक कुरा गर्नुभयो। जे भन्नुभयो, जे लेख्नुभयो यहाँले, कविता, कथा, गजल, मुक्तक भन्नुभयो है?
0: हजुर, गजल भनेको
1: है। ल, गजल यहाँले, गजलमा जे शब्द लेख्नुभयो त्यो सायद यहाँले अहिले भनिरहँदा यथार्थमै भन्नुभयो जस्तो लाग्यो। खुसी लाग्यो यहाँले कार्यक्रममा आएर आफ्नो प्रतिभा, आफ्नो प्रस्तुतिलाई सुनाउनु भएकोमा। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य विषयमा पनि आउनुहोस्। अहिलेको लागि हामी छुटाउँछ सपनाजी। हवस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सपना तामाङजी, सिन्धुलीबाट हुनुहुन्थ्यो। उहाँले चाहिँ गजल सुनाएर कार्यक्रमबाट छुट्नु भएको छ। उहाँले अलि यस्तै पीडा लुकाउने खालकै कुराहरू गर्दै हुनुहुन्थ्यो, ठिकै छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गरेँ, मैले बाँकी त केही पनि भएन, कार्यक्रमको धेरै समय बाँकी छैन, त्यही भएर तपाईँको पनि लेख रचना छ, फटाफट फोन गर्नुहोस्, सुनाउनुहोस्, सहभागिता जनाउनुहोस्। यति बेला म फेरि पनि लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ, धेरै साथीहरूसँग आज कुरा गर्ने र तपाईँको नयाँ प्रतिभा सुन्ने हाम्रो जमर्को थियो, हामीले केही साथीको मात्रै सुनिरहेका छौं। यति बेला हुनुहुन्छ अर्को साथी मुक्तान कान्छाजी, उहाँ लेख्नुहुन्छ, दिदी नमस्ते, दर्शन गरे है, खाना खानु भयो त, म कार्यक्रम सुन्दैछु रामी साहबको कठजोरबाट। अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ अन्जन थुलुङजी, पनि लेख्नुहुन्छ, नमस्ते, म अन्जन थुलुङ युएबाट, सबैमा धेरै माया सम्झना श्रद्धा माया गर्ने साथीहरू, डियर बेस्टु मगर्ने, हेर्छु चामलिङ राई, पवित्र राई, यल्सना कोलुङ राई, छोरे चामलिङ्गी, अम्बिका राई, त्यसै गरी अनिता नखोग, निकिता मगर, कल्पना साङपाङ, जुनिता चामलिङ लगायत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी मगर्ने मायाजीले पनि नमस्ते आई दिदी भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। त्यसै गरी भूमिका राई लेख्नुहुन्छ, नमस्ते, गुड मर्निङ, शुभ बिहानी दिदी, के छ खबर, म काठमाडौँबाट भन्दै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ ह्याप्पी बर्थडे कमला गुरुङको लागि, वेदराज विश्व कान्छाको लागि पनि भन्नुभएको होला, जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी आशा राई, अल्का बामतबा, जनक रजाली मगर, सरु छेत्री, जीवन पविनको लागि, सुनेम शेर्पा, योगिनी ब्याङ लिम्बु, रंजित राई, किशब्द सरु मगर लगायत सबैको लागि भन्दै हुनुहुन्छ। भूमिकाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। मनिता थापा मगरजी पनि लेख्नुहुन्छ, नमस्ते, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है, रामे साहब दुई देउरालीबाट हाल चाहिँ कार्यक्रम सुन्

छु साथी मनिता थापा मगर लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ पलपल अपेक्षा सेन्जीले पनि नमस्ते नमस्कार दिदी म कार्यक्रम सुन्दैछु यता काठमाडौँबाट अब बस्ने गीत सबैको लागि मन्थलिनौ पुराना गाउँबाट चाहिँ कार्यक्रम सुने भन्दै हुनुहुन्छ मन्थलिनौमा हुने मेरो मम्मीको लागि पनि मिठो सम्झना पनि भन्दै हुनुहुन्छ त्यसै गरी फिकल आर्यन गाउँलेजीले पनि नमस्ते नमस्कार सुन्दैछु सुन्दरीको फिकलबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है के छ खबर सिन्धुलीको झाँगा झोरी रातमाटा बजारबाट भन्दै हुनुहुन्छ मिलन घायल मोटुजीले पनि गुड मर्निङ नमस्ते नमस्कार है दिदी म कार्यक्रम सुन्दैछु दुवा कतारबाट भन्दै हुनुहुन्छ अनिता तामाङजीले पनि लेख्नु भएको छ नमस्ते हाय दिदी सन्चै हुनुहुन्छ होला खाना त खानुभयो होला नि भन्दै हुनुहुन्छ मेरो खाना भइसकेको छ यहाँको पनि भयो होला कार्यक्रम सुनिरहेको छु यता सिन्धुरीको तिनकन्याबाट सबैलाई सुन्दै भन्दै हुनुहुन्छ विनोद बरुवालजीले पनि नमस्ते हजुर कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ पदम बहादुर खातेजीले पनि दिदी नमस्ते है चिया नास्ता खानुभयो होला भन्दै हुनुहुन्छ हाम्रो भइसकेको छ यहाँको पनि भयो होला हजुरको रेडियो व्यवसाय दुई थुप्रो लेख्ने गर्छ परिवारको खबर के छ भन्दै हुनुहुन्छ रेडियो परिवार सब एकदम ठिकठाक सबै कुशल आराम मंगलै छौ भन्न चाहे देवी किशोरजी पनि लेख्नुहुन्छ कमाउनु कुनै ठूलो कुरा होइन नि हजुर तर त्यसलाई जोगाएर बचत गर्नु नै सबैभन्दा ठूलो कुरा हो धन सम्पत्ति होस् या इज्जत अनि सम्बन्ध नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीलाई मोटु फुट्दै गरी सम्झेको छु देवी किशोर अञ्चान तोहा गतार भनेर लेख्नु भएको छ देविनजीलाई पनि धन्यवाद व्यक्त गर्छु मनकुमारी कान्छी कुलुङजीले पनि गुड मर्निङ नमस्कार म संखुवा सभाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी धनु रावतजीले पनि लेख्नुहुन्छ नमस्ते नमस्कार सुन्दैछु सुर्खेतबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ टीकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टीकाराम सुनवार तिनजुरी मीडिया ग्रुपको सदस्य रामेसाप घर भइहाल काठमाडौँबाट अब बस्ने गीत मार्फत सङ्गन पर्दा साथीहरूमा सुना कन्दमा मीडिया प्रेमी निर्मला उनेम जीवन सुब्बा कमला मुखिया लक्ष्मण मगर कायल अभिरमान सुनवार राजकले मगर देवबासकोटा कमल श्रेष्ठ सहयात्री उमेश अन्जान भूमिका राई लगायत सबै सबैलाई भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ दिविला सत्यकला इसाहाराजीले पनि नमस्ते म रिमा थामे प्यारी रिमा थामीलाई चाहिँ शुभ दिनको कामना भन्छु भन्दै हुनुहुन्छ सुजनजीले पनि लै दिदी म पनि सुन्दैछु नजिकै बाट भन्दै हुनुहुन्छ नजिकै गुन्टाउँदेखि हुनुहुन्छ सुजनजी यहाँलाई विशेष धन्यवाद व्यक्त गरे है त कार्यक्रम सुनिदिनु भएकोमा विशेष धन्यवाद फेरि पनि व्यक्त गरे हाम्रो सुजनजीलाई अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ साथै तपाईँकै तिनजेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु आजको कार्यक्रममा सहभागी हुने साथी अध्ययन तामाङ सपना तामाङ जी हुनुहुन्थ्यो उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गरे बाँकी साथीसँग हामीले प्रत्यक्ष सम्पर्कमा छोड्न ल्याउन र कुरा गर्न सकेनौं केही साथी व्यस्त हुनुहुन्थ्यो होला साथै कति साथीको फोन लागेन होला ठिकै छ आजको बस्तीमा तपाईँको फोन लागेन तपाईँसँग हामीले कुरा गर्न सकेनौं अर्को कार्यक्रममा हामी कुरा गर्नेछौ भन्दै तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्दै कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोकोशैली अवधिबाट बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत साथी सञ्जना खड्गी लगायत सबै साथीलाई धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। मुद्रण विभागले विदेशी मुलुकको स्थायी आवासीय अनुमति पीआर लिएका मुद्रण सहायक किरण वाग्लेसँग 30 दिनभित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ। विभागको शिक्षा सेवाको मुद्रण व्यवस्थापन समूहमा मुद्रण सहायक पदमा पदाधिकार रहेका वाग्ले स्वीकृत असाधारण विधा समाप्त भएपछि पनि विभागमा अनुपस्थित रहेका थिए। उहाँले विदेशी मुलुकको स्थायी आवासीय अनुमति पीआर लिएको पाएपछि निजामती सेवा एन 2049 दफा 61 उपदफा 2 खण्ड ग बमोजिमे कसुर गरेको देखिएको छ। उक्त कसुरमा एनको दफा 49 खण्ड ख को देहाए 2 बमोजिमे सजाय गर्नुपर्ने कुनै पनि उचित आधार र कारण भए निजामती सेवा नियमावली 2050 नियम 110 खण्ड क बमोजिमे सफाई पेश गर्न गत साउन 19 गते सूचना प्रकाशित गरिएको थियो। तोकिएको समय अधिक अवधिभित्र सफाई पेश नगरेकोले वाग्लेलाई निजामती सेवा एन 2049 दफा 61 उपदफा 2 खण्ड ग बमोजिमको कसुरमा एनको दफा 49 खण्ड ख को देहाय 2 बमोजिम सजाय किन नगर्ने भन्दै पुनः सूचना जारी गरिएको छ। निजामती सेवा एन 2049 दफा 67 को प्रयोजनार्थ निजामती सेवा नियमावली 2050 नियम 110 खण्ड ख बमोजिम 30 दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले बिहिबार यो सूचना प्रकाशित गरेको हो। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा भित्र देखिएको विभागले एमाले नेता किरण थापा मगरको मुख्यमन्त्री नियुक्तिलाई कानूनी र राजनैतिक बहसको केन्द्रमा पुर्याएको छ। नेपालको संविधानको धारा 168(2) बमोजिम नेकपा एमाले नेकपा र रापरपाको समर्थनमा किरण थापाले 63 प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। तर उक्त दावीमा रापरपाको समर्थन वैधानिक हो कि होइन भन्ने विषयमा पार्टीभित्री विवाद चर्किएपछि अन्तिम निर्णय प्रदेश प्रमुखको संवैधानिक विवेकमा पुगेको छ। रापरपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो लेटर प्याड प्रयोग गर्दै किरण थापालाई पार्टीका 12 संसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख समक्ष बुझाएका थिए। सोही पत्रका आधारमा एमाले बहुमत पुगेको दावी गरेको हो। तर त्यस लगतै राप्रपाको केन्द्रीय नेतृत्वले उक्त समर्थनलाई अस्वीकार गर्दै प्रदेश प्रमुखलाई छुट्टै पत्र पठाएको छ। महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरूङले प्रदेश प्रमुखलाई सम्बोधन गरेको पत्रमा पार्टीको कुनै निर्णय वा निर्देशन बिना बुझाएको समर्थनलाई मान्यता नदिन आग्रह गरेको छ। पत्रमा साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अनुसार राप्रपा कुनै पनि प्रदेश सरकारले सत्ता राजनीतिमा सहभागी नहुने र प्रदेश सरकार सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई मात्र रहेको उल्लेख गरिएको छ। त्यसै अनुसार भदौ 1 गतेसम्म मतदान र समर्थन प्रक्रिया तटस्थ रहन संसदीय दललाई निर्देशन दिएको दावी पनि पत्रमा गरिएको छ। काठमाडौँ उपत्यका गुड्ने सार्वजनिक गाडीको बारेमा जानकारी दिने मोबाइल एप्लिकेशन शुरू भएको छ। सार्वजनिक गाडी कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ लगायत बारेमा जानकारी दिन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेशन शुरू भएको हो। हिजो संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषदको तेस्रो बैठकमा परिषदका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोले एप्लिकेशन सार्वजनिक गर्नुभयो। यो एप्लिकेशनमा जीपीएस जटान भएका करिब 1200 गाडीका बारेमा जानकारी लिन सकिन्छ। यसलाई बढ़ाउँदै लगिने योजना पनि छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले काठमाण्डु उपत्यका भित्रको यातायात प्रणालीलाई सरल सहज र पहुँचयुक्त बनाउन रात्रिकालीन बस सेवा विस्तार गर्न र विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि बिहानैदेखि यातायात सञ्चालन गर्न पालिकाहरूबीच वित्तीय साझेदारी आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर एवं परिषदका उप अध्यक्ष चिरै बाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रीले वास्तविक सहजता महसुस गर्ने गरी प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण निगरानी र आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हकिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टरम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षा र केही प्रशिक्षण प्रक्रिया झण्डै दुई हप्ताका लागि रोकिएको जनाएको छ। यी घटनाले आधुनिक एआईको विकाससँगै सुरक्षा मानव नियन्त्रण र नियम को विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम हप्तादेखि फेरि शुरू सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले आउँदो भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गएको जेठ 5 गते उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनु भएको छ। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा पूर्ण सञ्चालन गर्न लागि उहाँले जानकारी दिनुभएको छ। तालिका अनुसार आइतबार बुधबार र शुक्रबार उडान हुनेछ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा बिहानदेखि नै घाम लागेको छ। गए राति धेरै ठाउँमा वर्षा भए पनि अहिले भने वर्षा रोकिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा फाटफुट बाहेक अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो भने बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। राति कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको केही ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्मको वर्षा सम्भावना रहेको छ। त्यस्तै भोलि पर्सी र कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। खबरको अन्त्यमा खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाको संघको सम्झौता समय अगावै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेको लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंगिआएको हो। सन् 2018
फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेको 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलिनु भएको छ। तीमध्ये 5 खेलमा उहाँ पेन्साबाट मैदान प्रवेश गरेको थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्ना लागि अविस्मरणीय रहेको बताउनु भएको छ। यसअघि युभेन्ट्समा रहँदा डोपिङ प्रतिबन्धमा परेपछि पोग्बा लामो समय फुटबलबाट बाहिरेको थिए। मोनाको छाडेपछि पोग्बाको अर्को गन्तव्य मेजर लिग सकर अर्थात एमएलएस हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 048-45-562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692599998।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजो रामेछाप।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
12: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
12: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम चपक्तिको रूपमा म कार्यक्रम प्रस्तुत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम चपक दीपक हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ तपाईँसँग कुराकानी गर्छौं तपाईँले पठाउनुभएका म्यासेज दुर्वाचन गर्छौं भने साथमा रमाइला रमाइला भनौँ नेपाली पपगीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दि पप तर रमाइला कुराकानी हुन्छन् होइन रमाइला नेपाली पपगीतहरू राख्दै राख्दै जस यो पल्ला विशेष बनाउने कोसिस राम्रो रहन्छ भनौँ न. फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.5 MHz 95.5 MHz अनियर भइराखेका छौँ नि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्नुहुनुहुन्छ भन्ने आशा छ. प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ जहाँ जुन जसको अवस्थामा रहेर जुन जुन माध्यमबाट सुन्नुहुनुहुन्छ सुनेर साथ दिनुहोला. मौसम परिवर्तन छ भने परिवर्तन भइराखेको छ मौसममा पानी उमालेर पिउने बानी बसाल्नुहोला पानी प्रशस्त मात्रामा पिउनुहोला आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला हामीलाई सुनेर साथ दिनुहोला अनि फटाफट फोन गर्नुहोस् नम्बर 0440 40 00 26 रहेको छ. गीत गाउन मन छ त्यो पनि नेपाली पप गीत भने रुचि हुन सक्छन् सौक होइन रुचि छ नेपाली पप गीत गाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ होइन म लेख रचनाहरू सुनाउन चाहन्छु हजुर बसाइमा भन्ने त्यो इच्छा छ भने पनि आउन सक्नुहुन्छ सुनाउन सक्नुहुन्छ पनि भन्न चाहे. अनि के छ हौ खबर हाम्रो त यता रामेछाप बजारतिर त हाट लागिरहेको छ क्या तपाईँको दृष्टि हुनुहुन्छ सुनाउनुहोस् ल. ओके आउन सक्नुहुन्छ हाटमा यसो आउनु भएको छ भने पनि यस्तो कुराकानी गरौँ के छ र होइन भन्दै अब ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछ. यति बेलाको समयमा मिङ मासतर्फको आवाजमा गीत छ आँसु बोल यति बेलाको समयमा तपाईँको माझ

0: माया अर्थ बुझिसक्यो गीत तपाईँको माझमा राखे 14 वर्ष अगाडिको गीत थियो जुन अहिले सुन्दा पनि त्यो एउटा छुट्टै भाइब फिल छ होइन म्युजिकमा साथसाथै गीतमा पनि शब्दमा पनि मनपर्छ हो पुराना गीतहरू साह्रै राम्रा छन् रमाइला छन् होइन यादगार छन् जति सुने पनि सुनौ सुनौ जस्तो लाग्छ यस्तै नयाँ पुराना पप गीतहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौँ भने साथमा तपाईँका मिठा कुराकानी अनि तपाईँकै त्यो मिठो आवाजमा पप गीत साथमा अब लेख रचनाहरू त सुनाउनु भयो भने सुन्नेछौँ पनि भन्न चाहन्छु आउन सक्नुहुन्छ नम्बर 0440 0026 रहेको छ यति बेला कोही हुनुहुन्छ कामडाको हुनुहुन्छ हजुर नमस्कार
1: हेलो हेलो
0: धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु कोही हुनुहुन्थ्यो टेलिफोन लाइनमा गइसक्नु भएको छ सायद मिस कल मात्र हान्नुभएको कि जस्तो महसुस भयो मलाई पनि आइराखेको थियो होलमा राख्ने बित्तिकै छैन भनिसकेपछि नेटवर्कमा प्रब्लम पनि हुनसक्छ ओके फोन गर्नुहोस् नम्बर 0440 0026 रहेको छ मैले भनेको के भन्दाखेरिमा अघि के भन्दै थियो भने गीत सङ्गीतका कुराहरू गर्दै थियो चाहे त्यो नेपाली आधुनिक गीत होस् पप गीत होस् लोकधोरी गीत होस् होइन जुनसुकै गीत भए पनि जुन पहिलाको रूपमा गीत बजारमा आउनुपर्ने हो ती खालका गीतहरू अहिले आइरहेका छैनन् जस्तो लाग्छ जुन क्वालिटीका गीतहरू आउनुपर्ने हो त्यो आइरहेका छैनन् होइन जस्तो लाग्छ छिनभरमा आउँछन् छिनभरमै सेलाएर जान्छन् त्यस्तो भइराखेको छ गायक गायिकाहरू छिनभरमै हिट हुन्छन् त्यो पनि एउटा दुईवटा गीतहरू होइन गाएर त्यसपछि छिनभरमै हराउनुहुन्छ यो भइराखेको छ पुरानो गीतहरू त अब अहिले सुन्नुभयो भने होइन बिहानका गीत होस् चाहे ऱ्याप हिपहप होइन जुनसुकै गीत होस् लोक पप होस् अहिले पनि सुन्दा सुनौ सुनौ जस्तो लाग्नेछ लागिरहन्छ गीत मर्दैन त्यो गीत सुन्दाखेरि कालजे गीतहरू छन् पुराना गीतहरू भनेको तर नयाँमा केही फरक पनि छ बजार कसरी तताउने हो एकैछिनको लागि भन्ने छ बजार तातिसकेपछि सेलाएर गयो सक्यो होइन हेलो सो इन्डस्ट्रीलाई जोगाउनुपर्छ जस्तो लाग्छ यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
2: कसले भन्छ समाज शिक्षित भइसक्यो कसले भन्छ शिक्षित भइसक्यो अनि आन्तरिक समारोह विकसित भइसक्यो कसले भन्छ समाज शिक्षित भइसक्यो अनि आन्तरिक समारोह शिक्षित भइसक्यो यो कर्मीले श्रोतालाई बुझाउन सक्नुपर्छ आफै बुझ्न पनि सक्छ रेडियो कर्मीले श्रोतालाई बुझाउन सक्नुपर्छ आफै बुझ्न पनि सक्नुपर्छ सङ्गीतको परिभाषा पनि बुझ्नुपर्छ नत्र संस्कृतिको अन्त्य हुने निश्चित भइसक्यो नत्र संस्कृतिकै अन्त्य हुने निश्चित भइसक्यो नमस्कार श्रीराज
0: नमस्ते नमस्कार सर शुभनाम अध्ययन तामाङ सिन्धुलीबाट स्वागत छ हजुरलाई कार्यक्रममा एकदम ठिक छ राम्रो छ रमाइलो छ खानपिन भइसक्यो खाना खाएर उपस्थित भएको छ एकदम राम्रो लेख लाइन जस्तो होइन सुरुवातमा भन्नुभयो राम्रो छ पक्कै पनि बुझाउने आफ्नो भनौँ न सबै तरिकाबाट हुन्छ जस्तो लाग्छ होइन र सबै पक्ष पाटोबाट बुझाउने कोसिस भयो भने मात्र यस संस्कृतिहरू रीतिरिवाजहरू जोगिन्छ जस्तो लाग्छ नत्र त एकजनाले कोसिस गरिराख्ने अरूले
2: पहिला पहिला हामीले पहिला तपाईँ हामी मतलब जो पनि एउटा तालिम प्राप्त भए अहिले पनि तालिम लिएरै काम गर्ने तर अहिले मैले कतिपय रेडियोहरू के देख्छु भने यो रेडियो एभरेस्ट अलरेडीको नाम चाहिँ रेडियो एभरेस्ट भयो होइन ती रेडियोहरूमा के छ भन्नुलाई भने ठ्याक्क हाम्रो कतिपय साथीहरू गिरी लगायत केही साथीहरू सुजनजी मेरो साथी पनि हुनुहुन्छ उहाँ खोटाङको अनि उहाँको के छ भन्दाखेरि 12 कक्षा पास हुने बित्तिकै अथवा होस् उमेरको मतलब भएन 17, 18, 16, 17 जति पनि भइदियोस् न त्यति पास हुने बित्तिकै चाहिँ रेडियोमा गएर काम गरिदिने के नहोला भन्ने जस्तो तर त्यो विषयमा चाहिँ अलिकति निखारिएर पिछारिएर आउनलाई धेरै गाह्रो हुने त्यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने हो सम्बन्धित व्यक्तिहरूले भन्ने मलाई लाग्छ क्या
0: हजुर पक्कै पनि हो अब पछिल्लो समय यसले गर्दाखेरि पनि केही विसङ्गति विकृतिहरू आइराखेको छ हुन त तर यसले गर्दाखेरि अहिले भनौँ न यो भन्दैमा फेरि आफूसँग खुबी छ होइन त्यो केही क्षमता छ भन्दैमा उमेरलाई कुरेर बस्ने पनि होइन हुन चाहिँ तर पनि एउटा क्राइटेरिया हुन्छ त्यो क्राइटेरिया पास गरेर जुन पेसामा लाग्नुपर्ने हो त्यो पेसामा छिर्यो अथवा त्यो क्राइटेरिया पालना गर्न भनौँ न त्यो क्राइटेरियाको लहरू फुलफिल गर्न पायो भने एउटा ल जस्तो बन्यो भने ठिकै हो, नत्र त पछिल्लो समय जतासुकै अब भनौँ न।
2: अब यस्तो पनि छ नि जस्तो एआईको प्रविधि अहिले तपाईँले भन्नुभयो मलाई मजा लाग्यो, पुरानो पुरानो गीतहरू कालाजन गीतहरू एकदमै सुनिन्थ्यो तर पछिल्लो समय नयाँ गीतमा केही फरक छ भन्ने जस्तो त्यस्तै हो। ठ्याक्कै हाम्रो रेडियो पनि के होइन रेडियो क्षेत्र पनि अहिले मान्छे रेडियो डिजिटलमा अनलाइनमा छ अहिले बाल्दै गरेको टर्च लाइभमा पनि रेडियो बस्दो रहेछ, त्यो त पनि रेडियो छ तर मान्छेले रेडियो किन चासो दिँदैन भने रेडियोले संस्कृति जोगाउन चाहिँ खोजिन हामीले होइन त्यो भएको कारणले गर्दाखेरि पनि रेडियोलाई अलिकति सुन्नलाई मान्छेले के अरे उत्साहित नभएको भन्ने खालको चाहिँ मेरो बुझाइ हो क्या।
0: होइन यसको लागि त अब श्रोता र यो हामी सबै एक ठाउँमा रहेर केही निचोडहरू केही निष्कर्षहरू निकाल्नु पर्ने हो जस्तो लाग्छ, कसरी सकिन्छ त भन्ने हाम्रो तर्फबाट कसरी गर्न सकिन्छ जस्तै हामीले प्राय जस्तो पर्नु छ
2: होला हामी तपाईँको हाम्रो बरु मान्छेको अस्तित्व समाप्त होला जिन्दगीको अस्तित्व समाप्त हुन्छ तर रेडियोको अस्तित्व समाप्त
0: नभएको
2: संस्कृतिलाई
0: त्यसको लागि पनि त के कसरी गर्ने भन्ने कुरा चाहिँ यसो सरसल्लाह सुझाव गरेर लिएर होइन अगाडि बढ्न पायो भने सबैसँग त्यो अनुसार चल्न पायो भने चाहिँ ठिकै हो जस्तो लाग्छ, नत्र त अब यस्तै हो पछिल्लो समय अब सबैतिर विकृति विसङ्गति छ योतिर मात्रै नभनौ यो अब पछिल्लो समय त रेडियोतिर प्रायः जसो अब मोडर्नाइजेसन हुँदै गयो त्यसपछि अब विभिन्न भिजुअलाइजेसनहरूको यो समय छ होइन भिजुअलको समय छ र अडियो
2: अब सामाजिक छ भनेको त त्यस्तै नि हुन्छ रेडियोले अब सबै तर्फ बोल्नुपर्छ भनेर सबैको विश्वास रेडियोमै अडिएको छ नि त
0: बोल्छ पनि होइन रेडियो रेडियोले सत्य तथ्य बोल्छ जस्तो अहिलेको जस्तो युट्युबहरू अथवा यो सामाजिक सञ्जालमा सर र के आवाज जे पाए त्यही फैलाउन मिल्दैन रेडियोको एउटै आफ्नै क्राइटेरिया छ त्यति चाहिँ छ होइन त्यो चाहिँ पर्यो त्यसको लागि अझै कसरी अगाडि लान सकिन्छ भन्ने कुरामा चाहिँ बृहत छलफल हुनुपर्ने हो, हामी त भनिरहेका पनि छौँ बेला बेलामा सरसल्लाह मागिरहेका पनि छौँ हजुरको रेडियोलाई अझ राम्रो तरिकाले कसरी लान सकिन्छ सरसल्लाह सुझावहरू दिनुहोला सम्भव भएसम्म त अब हामीले नै होइन गर्न सकेसम्म गर्ने कोसिस गर्ने हो सक्दैनौँ अब भन्ने प्रयास चाहिँ गर्ने हो त्यतिले पनि भएन भने त अब के छ र भनेर यो सरसल्लाह सुझाव चाहिँ बेला बेला मागिरहेका पनि हुन्छ तर प्राय पनि हो हुन चाहिँ यी कुराहरू ठिक छ खुसी लाग्यो जस अलि लामो कुराकानी भयो जस चाहने एकदम महत्वपूर्ण टपिकमै कुराकानी भयो हुन चाहिँ खुसी लाग्यो केही सुनाउन चाहनुहुन्छ अथवा छुट्टी मार्छ खुसी एउटा
2: अब म तपाईँलाई एउटा छोटो सुनाउँछु फेरि अर्को मुक्त यो समय सन्दर्भिक छैन मलाई मृत्युको डर जाँदैछु अब भगवानको घर छैन मलाई मृत्युको डर जाँदैछु अब भगवानको घर यो संसार छोड्नुपर्ने नियम हो यो संसार छोड्नुपर्ने नियतिकै नियम हो बाध्यता परि आयो नभन्देऊ कसैले रहर बाध्यता परि आएको हो नभन्देऊ कसैले रहर यति नै हो
0: बाध्यता चाहिँ कसरी पऱ्यो त फेरि हामी बाध्यता कसरी पऱ्यो त
2: कसरी पऱ्यो भन्नुहुन्छ भने यो तपाईँ यो बाध्यता त न तपाईँलाई थाहा हुन्छ न मलाई थाहा हुन्छ निश्चित समय आयो सक्यो
0: रहर मैले बुझेँ ओके ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु अहिले बुझेँ मैले ठिक छ विशेष रूपमा धन्यवाद हजुर हस् एउटा छुट्टीमा है हस् धन्यवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पक्कै पनि हो रहर बाध्यतामा कन्फ्युज है रहर भयो भने त के रहर कसरी रहर हुन्थ्यो बाध्यता कहिले काहीँ बाध्यतै हो नि जसरी पनि अब होइन एकचोटि जानै पर्छ होइन र अब त्यसलाई रहर भन्ने हो र होइन बाध्यतामा जान्न जान्न भने पनि जानुपर्छ ओके ठिक छ विशेष रूपमा धन्यवाद केही महत्त्वपूर्ण कुराहरूमा पनि कुराकानी भयो पछिल्लो समय होइन विकृति विसङ्गतिहरू विभिन्न छन् जुनसुकै फिल्डमा छन् होइन अब धेरै कुराहरू भयो धेरै कुराहरू उठे मनन गर्नुहुन्छ भन्ने तपाईँहरूले पनि होइन तपाईँले पनि मनन गर्नुहुन्छ भन्ने मैले भनौँ त्यो आश गरेको छु मनन गर्दिन होला के हो कसो होइन यी कुराहरू गरे अनुसारका भइरहेका छैनन् होइन यी कुराहरू होइनन् जस्तो लाग्छ भने फेरि भन्नुहोस् ल आउन सक्नुहुन्छ नम्बर 0 48 40 0 26 केही फिडब्याकहरू दिन मन छ भने होइन अब प्राविधिक पाटोमा पनि हुनुहुन्छ उहाँहरूलाई पनि दिन सक्नुहुन्छ होइन अनियरमै दिउँ भन्ने जस्तो लाग्छ भने ठिक छ अनियरमा पनि दिन सक्नुहुन्छ पनि मलाई सायद होइन ठिक छ यति बेला कोही हुनुहुन्छ हुन सक्नुहुन्छ नम्बर 0 48 40 0 26 रहेको छ अनि पछिल्लो समय कुराहरू धेरै उठान गर्नुपर्ने छ होइन धेरै फिल्डको बारेमा तर उठान गरे अनुसार फेरि सम्बोधन भइदियो भने मजा पनि आउँछ मैले राजनीतिक अनि समय सान्द्रिक कुराहरू सबै कुराहरूलाई मैले जोडिरहेको पनि हुन्छु तर एउटा भन्ने अनि अरूले वास्ता नगर्ने जस्तो भयो भने फेरि नमजा पनि आउँदो रहेछ त्यो भएर हामी कुनै कुनै कुराहरू जोडतोडका साथ उठाइरहेका हुन्छौँ अनि त्यसपछि फेरि सोच्छौँ ती कुराहरू जस्ताका जस्तै छ हामी बोल्नु मात्र हो जस्तो पनि कहिलेकाहीँ महसुस हुन्छ कि अब यो पछिल्लो समय विकृति विसङ्गतिहरू धेरै छ धेरै छन् भनौँ न ती अब यसलाई कसरी हटाउन सकिन्छ के गर्न सकिन्छ भनेर नीति नियमहरू लागू गरियो भने होइन नीति नियमहरू बनाइयो भने राम्रो हो जस्तो पनि लाग्छ भन्न चाहेँ यहाँभन्दा अगाडि अब धेरै बोल्न चाहिँ यति बेला गीततर्फ लाग्न चाहन्छु त्यसपछि आउने नै छु तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि प्रत्यक्ष रूपमा कुराकानी गर्नु मन छ केही कुरा भन्नु मन छ भने नम्बर 0 48 40 0 26 रहेको छ यति बेला नवीन के भट्टराईको आवाजमा रहेको गीत तिमीले हेर्दा कसैलाई यो गीत तपाईँको माझमा राख्छ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुलाई फोन म्यासेज गर्दै गर्नुलाई त

0: त्यो म्युजिकी तपाईँको माझमा राख्यो कार्यक्रम प्रकृति पर्वणीहर भइराखेको छ. आवाज म श्री राजमाझ प्राविधिक बाटोमा ललिता हाई हुनुहुन्छ, उहाँको साथ रहेको छ. आउन सक्नुहुन्छ, नम्बर 4840 3026 रहेको छ. अनुमनासा मिठा गीतहरू राख्दैछौ. मेरो बानी के छ भन्दाखेरिमा मार्मिक शब्दहरू भए पनि मिठा रमाइला भन्ने बानी चाहिँ छ है. यति चाहिँ याद गरिदिनुहोस् भन्ने छ है. कहिलेकाहीँ सेन्टिमेन्टल कुराहरू गरिरहेको हुन्छ, त्यसमा पनि मिठा कुराहरू भयो भनिरहेको हुन्छ. सो हर तरिकाले पोजिटिभ वेजमा लिउँ न भन्ने चाह पनि हो, अथवा मेरो त्यो भानी हुन्छ नि, भानी त्यही फ्लो फ्लोमा गइहाल्छ सकियो. यति बेला कहिले हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार.
1: उसको तस्विरमा बाहेक मेरो आँखाहरूतिर खुकिँदैन, उसको तस्विरमा बाहेक मेरो आँखाहरूतिर खुकिँदैन, उसकै सम्झनामा झर एक्कासी आँसु बन्दै रुकिँदैन, उसकै सम्झनामा झर एक्कासी आँसु बन्दै रुकिँदैन. त्यही भएर नमस्ते. नमस्कार दाजु.
0: नमस्ते. नमस्कार सोनाजी, स्वागत छ कार्यक्रममा. के छ खबर?
1: धन्यवाद
0: छ. रमाइलो छ. के गर्दैनन्छ? खाना भयो?
1: मेरो खाना भइसक्यो अनि हजुरको खाना?
0: मेरो पनि भइसक्यो. रेडियो सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु. अहिले
0: रुममा बसेर?
1: रुममा पनि एकदम
0: झ्याल टक्का बनेर त्यो इको आउने रुममा हो जस्तो लागिरहेछ. एकजना मात्र? ठिक छ. आवाजले महसुस गरिराखेको छ. मौसम कस्तो छ त्यतिर?
1: मौसम एकदम शीतल शीतल सहनुपर्छ. रुमभित्र चाहिँ बाहिर कुद्यो भने चाहिँ गर्मी नै सहनुपर्छ.
0: ओके. मौसम भनेपछि रुमभित्र शीतल हुन्छ?
1: हजुर, रुमभित्र अब शीतलै हुन्छ. बाहिर निस्केर अलिकति 5 मिनट जति बाटोतिर हिँड्यो भने गर्मी
0: हुन्छ. यता त रुमभित्र पनि गर्मी गर्मी महसुस छ. त्यो भएर भनेको रुमभित्र झन् गर्मी महसुस हुन्छ. ख्याल गर्नुहोस् पनि हुन चाहे. खुसी लाग्यो जस सम्झिदिनु भएकोमा. अरू सुनाउनुहोस्। ठिक छ, माया साथ सहयोग रहनु पर्यो. के सुनाउनुहुन्छ? अरू के सुनाउनु मन छ?
1: म एउटा सानो कुरा सुनाउँछु ल.
0: ओके.
1: निराश बनाउँछ या खुसी, निराश बनाउँछ या खुसी, आशा गरिरहेछ, छोडेर जान्छौ कि मलाई, मनमा के परिरहेछ, छोडेर जान्छौ कि मलाई, मनमा के परिरहेछ. मेरो कुरा बुझ्छौ कि बुझ्दैनौ थाहा छैन है, मेरो कुरा बुझ्छौ कि बुझ्दैनौ थाहा छैन है, आउँछौ कि आउँदैनौ मनले याद गरिरहेछ, आउँछौ कि आउँदैनौ मनले याद गरिरहेछ. निराश बनाउँछ या खुसी, आशा गरिरहेछ, छोडेर जान्छ कि मलाई, मनमा पिर परिरहेछ. एक सुनाए ल.
0: ओके. ठिक छ, मिठो छ, राम्रो छ लेख पनि. मलाई चाहे कसलाई भन्न खोज्नु भएको यो छोडेर जाने कुरा गर्दै? को कसले जाने भयो?
1: छोडेर जाने एउटा मेरो आँखामा बसेको मान्छे छ, होइन बसेको मान्छे छ, त्यो गर्ने विचार बोल्नु.
0: ए, भनेपछि अनि त्यस्तो मान्छेलाई

0: राति राति भेटौँ
1: न. त्यस्तो नबोल्ने मान्छेलाई त जान दिनुपर्छ कि.
0: हजुर,
1: त्यस्तो नबोल्ने होइन, अलिकति एटिट्युडवाला मान्छेलाई जान दिएकै राम्रो.
0: जान दिन मन लाग्दैन, मनले मान्दैन त के गर्ने.
1: त्यो त दुःख पाउनुहुन्छ तपाईँले. दुःख पाउनुहुन्छ, त्यही भएर बेलामा यसो बुझेर जान दिनुपर्छ. यो माया प्रेम भनेको पीडाको लागि गर्ने माया प्रेम होइन कि, खुसी हुनको लागि माया प्रेम गर्ने हो जस्तो लाग्छ. तपाईँ दुःखी हुनुहुन्छ भने माया प्रेम गर्ने होइन, माया प्रेमले दुःखी बनाउँछ भने त्यो माया प्रेमलाई त्यागेकै राम्रो जस्तो लाग्छ. जब माया प्रेम
0: हजुर, अब म बसेको मान्छे त केही गरी जाने आफ्नो मनबाट त होइन, जति दुःख दिए पनि माया लाग्दो रहेछ कि त्यो जस्तो लाग्छ
1: तपाईँलाई.
0: आँसु त एकदमै झर्छ नि, मैले मन परेको मान्छेहरू नगर्दाखेरि, मन परेको मान्छेहरूले व्रस्त नगर्दाखेरि होइन, अब एकदमै मान्छे त दुख्छ नि, दुखेर पनि के गर्ने त्यही आउँदो रहेछ त होइन भनेर भन्नुपर्छ कि यो त एउटा कालमा मान्छे फेरि.
1: ठिक छ, मैले धेरै कुरा भन्न चाहेन. जो मैले ठिक छ, जस पीडा दिने माया लाउनुहुन्न भन्ने, नजाँदा नचाहँदै माया बस्छ भने अब जसले पीडा दिनु छ
0: धेरै त्यस्तो
1: हुँदो
0: रहेछ. त्यो जोसँग अब माया गयो भनेर भन्ने खालको जस्तो पनि मलाई लाग्दैन होइन, कसै कसैको माया चाहिँ त्यतिकै त्यतिकै लाग्दो रहेछ भनौँ होइन. पहिला पहिला मलाई त्यतिकै त्यतिकै मनमा जोस आफू आफूले मात्रै लाग्दो रहेछ, सायद त्यो मान्छेलाई थाहा हुन्छ कि हुँदैन, त्यो थाहा हुँदैन होइन, तर आफूलाई चाहिँ अब उसले थाहा नै नपाए पनि माया लाग्दो रहेछ कसै कसैको
1: चाहिँ. त्यो त थाहा पाएर माया लायो भने त एक अरू हुँदै हुँदैन, दुःख रोपै हाल्छ नि, कि छुटिन्छ कि माया अगाडि बस्छ बढ्छ. थाहा नपाइकन माया बस्यो भने पो एक अरू माया भयो, त्यो मायामा रमाउनै पायो भने ठिक छ. थाहा होस् त्यसलाई पनि, उहाँलाई पनि भनौँ, त्यसलाई भन्दा पनि मेरो बानी व्यवहार सिम्पल तरिकाले बोल्ने छ, जस उहाँलाई पनि थाहा होस् भन्न चाहे. ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाएँ आइदिनु कार्यक्रममा. आजको पछिबाट छुट्टी भयो, धन्यवाद. सोना कन्द गर्नुहुन्थ्यो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. माया प्रेमका कुराकानी हुँदै थियो. पक्कै पनि माया प्रेम मैले पछिल्लो समय बुझेको कुरा के भन्दाखेरिमा, हुन त माया प्रेम नजाँदी नचाहँदा नचाहँदै नजानी त पाराले खोइ कोसँग बस्छ थाहा हुन्न, कस्तो मान्छेसँग बस्छ त्यसले त्यो पनि थाहा हुन्न, न रुपे हेर्छ न धन होइन, न केही न केही हेर्छ न केही मन परेपछि परे परे भन्छन्. तर पछिल्लो समय यो भनौँ न विभिन्न कुराहरूले गर्दाखेरि, देखिएका घटनाहरूले गर्दाखेरि चाहिँ यति चाहिँ भन्न चाहे कि पीडा दिने माया के माया, पीडा दिने माया किन गर्नु जस्तो होइन, पीडा दिनेसँग माया नगर्नु. माया भनेको पीडा दिनको लागि गर्ने होइन, माया भनेको त पीडामा भएको मान्छेलाई पनि खुसी बनाउनको लागि गर्ने हो जस्तो लाग्छ. हर कुराहरू सेयर गरेर हुन्छ, साथ दिएर हुन्छ कि कसरी हुन्छ, त्यसलाई खुसी बनाएर सँगै चल्नु नै माया हो जस्तो लाग्छ मेरो विचारमा. तर त्यो पछिल्लो समय खै अब होला कतै कतै, मायाको बारेमा चाहिँ म अप्टिमिस्टिक भन्दा पनि पेसिमिस्टिक कुराहरू बढी गर्छु, किनकि यो पछिल्लो समय विभिन्न कुराहरू सामाजिक सञ्जाल अनि विभिन्न साथीभाइहरू अनि त्यसपछि हेरेर देखेर गर्दाखेरि पेसिमिस्टिक कुराहरू आउँछन्. तर मेरो विचारमा चाहिँ माया कसैसँग अथवा कसैलाई गर्नु होइन, गरिसकेपछि गर्नु ठिक हो, गरिसकेपछि उसलाई खुसी बनाउनु बनाउने सोच हो, उसलाई झन् दुःखी बनाइदियो भने त त्यो मायाकै काम लाग्यो र होइन. कसैलाई खुसी बनाएर दुःखमा परेको छ कोही मान्छे, दुःखी छ भने उसलाई त्यो दुःखबाट निकालेर खुसीतर्फ निकालेर सँगसँगै बढाएर अगाडि बढ्नु, सँगसँगै अगाडि बढ्नु चाहिँ माया जस्तो लाग्छ, सँगसँगै जिन्दगी चलाउनु चाहिँ माया जस्तो लाग्छ. तर ठिक छ, त्यतिर होइन, म अर्जुन आँखाले पनि सुन्दैछु भन्नुहुन्छ. शङ्कर सभा धर्मदी दुई तामुखबाट सबैमा सम्झना छ भन्नुहुन्छ. सोना खन्दुङ्गाजीले पनि सुन्दैछु भन्नुहुन्छ. तेह्रथुमबाट सम्झना सबै भन्नुहुन्छ. मैले म्यासेज छोटो मिठोमा वाचन गरेँ. दीपिका पूर्व छानामा गर्नुहुन्छ. काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा छ भन्नुहुन्छ. स्वीकृत बस्नत हुनुहुन्छ. सिकेँ मैले हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा छोडी सबैलाई गरे नमस्कार भन्नुहुन्छ। ए अन्त गजल कविता भन्न लाग्नु भएछ कि अनि ठिक छ त्यो नमस्कार नभन्दा है म पनि हजुरको मिठो आवाज सुन्दैछु काठमाडौँबाट सबै मिठो सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै छुट्टिन्छु हस्त नमस्कार बाई बाई शुभ दिन जय गीत जय सङ्गीत भन्नुभएको छ। मनोज सुन्दास मान्छे बिन्दासको पनि सुन्दै हुनुहुन्छ। बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। ओखलडुङ्गा पुकालीको मान्छे हाल चाहिँ साउदी अरेबियाको रियादबाट घरमा हुनुहुन्छ। घर परिवार सबैमा सम्झना साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। सत्यकला इसाराले पनि सम्झना सबै भन्नुहुन्छ भने रमतेल कान्छीले पनि हाई दाई के छ भन्नुहुन्छ। ठिक छ कान्छी रमतेलजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। हजुरलाई कस्तो छ के छ सुन्दै हुनुहुन्छ भने ओके खुसी लाग्यो सुन्दै हुनुहुँदो रहेछ पनि भन्न चाहन्छु। अब छुट्टिनुपर्छ यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। हामीले हरेक चोटि भनिरहेका छौँ हरेक कार्यक्रममा पनि भनिरहेका हुन्छौँ सर सल्लाह सुझाव दिन मन छ भने भन्न मन छ भने नम्बर चाहिँ 48 40 26 रहेको छ। कार्यक्रम सकिसकेपछि पनि तपाईँले सर सल्लाह सुझाव दिन सक्नुहुन्छ होइन कार्यक्रमको बारेमा होस् रेडियोको बारेमा होस् अथवा कुनै भनौँ न प्रायोजक हुन सक्छन् एडभर्टाइजमेन्टको बारेमा हुन सक्छ होइन केही कुरा सोध्न मन लागेछ भने पनि हामीले बुझेसम्म हामी गर्नेछौँ हामीले हाम्रा तर्फबाट एन्सर दिने कोसिस गर्छौँ बुझेनौँ भने सम्बन्धित कसैसँग बुझेर पनि होइन एन्सर दिने कोसिस चाहिँ गर्नेछौँ होइन अनि केही कार्यक्रमहरूमा तलमाथि भइराखेको जनाउने तपाईँको सरसल्लाह सुझाव अनुसार अगाडि बढ्ने कोसिस गर्नेछौँ होइन त्यही भएर सरसल्लाह सुझाव चाहिन्छ सरसल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु। भन्दै अब छुट्टिनुपर्छ दुर्गा साईले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बाबिया खड्क रामी साहब 8 बाबिया खड्कको मान्छे चाहिँ उहाँ बाहिर हुनुहुन्छ युएईमा हुनुहुन्छ बाहिर होइन देशबाट सुन्दै हुनुहुन्छ विदेश घर परिवार सबैमा सम्झनामा आएछ भन्नुहुन्छ दुर्गा साई हुनुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद सुजन दाहाल हुनुहुन्छ राम्रो छैन है कार्यक्रममा हुनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजनजी आजकल फिदा हुनुभएको छ मदेखि मेरा बारेमा धेरै शब्दहरू गर्नुहुन्छ होइन कार्यक्रम सुन्नुहुन्छ मेसेज गर्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहे। सोना कन्दुङ्गाले लेख पठाउनु भएको रहेछ अरूलाई होइन माया मलाई माया लाउने कारण सपनामा भए नि कहिले काहीँ आउने कारण एक हो र हेरौँ लाग्छ भिडियो लाइभ देख्दा तिमीलाई रमाउँछ मन देख्दा तिम्रै फोटो पठाउने कारण भन्दै हुनुहुन्छ। हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद एकदम मिठो राम्रो लेख्छ होइन जस बुझ्नुहुन्छ भन्ने आशा छ उहाँ जो कोही हुनुहुन्छ बुझ्नु होला सोनाको भावना मनको इच्छा भन्न चाहे 11:57 भइसकेको छ प्राविधिक पाटोमा रहेर साथ दिनु ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद। नेपाली पप गीतहरू खासै गुनगुनाउने इच्छा कसैमा पनि मैले देखिनँ त्यो जोस साँगरहरू होइन मैले भेटाएन जस्तो लाग्यो आउनु भएन म पप गीत गाउँछु भनेर लेख रचना सुनाउनेतर्फ लाग्नुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यही पनि गीत चाहिँ गाउनुपर्छ है गीत सङ्गीतको कार्यक्रम रहेको छ पप गीत सङ्गीतको होइन पनि भन्न चाहे सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्त्यमा सुगम पोखरेलको सम्हालिन्छ कहिले मान यो गीत तपाईँको माझमा राख्दै हजुर बसाबाट छुट्टी आओस् त नमस्कार।

नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनको भाउ आज एकै दिन 9,300 रुपियाँले बढ्यो। तोलाको 3,13,400 रुपियाँमा कारोबार। आज 18 जिल्लामा बाढ़ीको जोखिम। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। नेपालमा 168 प्रजातिका लामा

0: साहित्य नेपाल खबरमा अब पूरा खबर। सुन चाँदीको भाव आज एकै दिन धेरैले बढेको छ। सुन 9,300 रूपियाँले बढेर तोलाको 3,13,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 2,700 रूपियाँले घटेको थियो, त्यस्तै आज चाँदीको भाव पनि एकै दिन तोलामा 260 रूपियाँले बढेको छ। हिजो 160 रूपियाँले घटेको चाँदी आज बढेर 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो 4,595 रूपियाँमा कारोबार भएको थियो। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोर्खा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले यी जिल्ला भएर बग्ने साना तथा खोलामा नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकोले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहाड़ी भूभागमा वर्षाको पानी छिटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकोले पानीको बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने बालबालिकालाई खोला नजिक जान दिने वा बाढ़ीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ। राहत र पुनर्स्थापनाका लागि गाउँपालिकाले विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको छ। गएको असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदजन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। गाउँपालिकाले विपद प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न संघ संस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ। विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतावनीमूलक कार्यक्रम गर्दै मनाइँदैछ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउने यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगी, चिकनगुनिया, कालाजार, स्कब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट झण्डै 18,710 प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय कीटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 7,000 कुखुराको पोस्टमार्टम गर्दा 10 रोग पहिचान, धौवादी फलाम खानीबाट 9,60,00,000 रूपियाँ बराबरको धाउ उत्खननको योजना लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। आज 18 जिल्लामा बाढ़ीको जोखिम, नेपालमा 168 प्रजातिका लामखुट्टे कीटजन्य रोगको जोखिममा बढ़्दो लगायतका खबर प्रस्तुत गर्यौं। खबरमा अब थप खबरहरू। चितवनको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवन सहित 16 जिल्लाका कुखुरा पालक किसानका कुखुराहरूको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशालाले पोस्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ। 1,500 कुखुराको नमूना परीक्षणका क्रममा कुखुरामा 10 रोग देखिएको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा 22% कुखुरामा इकोलाई, 13% गम्बारो, 9% कुखुरामा घ्यारघ्यारको रोग सीआरडी देखिएको उहाँले बताउनुभयो। ढुसीजन्य रोगका 9%, सीसीआरडी 4%, साल्सो मोनोलोसिस 3.5% देखिएको छ। धवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका 5 धवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले झण्डै 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9,60,00,000 धाउ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो। खानी क्षेत्रलाई धवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धवादी पोखरी ब्लक 25 वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक 16 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारण सम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढ़ाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेश कुमार थापाले जमीन मुनिको फलामको नमूना परीक्षणका लागि विभिन्न 12 ठाउँमा गरी 1,500 मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो। हाल वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम समेत छिटै शुरू गरिने कम्पनीले जनाएको छ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टर कार्डले नेपालमा आफ्नो पे लोकल सेवा शुरू गरेको छ। यसका लागि मास्टर कार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गरेको छ। नयाँ सेवा अन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टर कार्डलाई मोको ट्राभल एपमा लिंक गरी नेपालभर रहेका नेपाल पे र फोन पे का क्यूआर मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्नेछन्। यसबाट पर्यटकले ठूलो मात्रामा नगद बोक्नुपर्ने, मुद्रा साट्नुपर्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा समेत यो सेवा प्रयोग गर्न सकिनेछ। अब विदेशको खबर। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङ ई सात प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्याड स्पेस एजेन्सी सीएमएसएका अनुसार मिशनका लागि प्रयोग हुने चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेन चाङ स्पेस क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध रकेटलाई क्रमशः गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको हो। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयारी अवस्थामा रहेका चिनिया संचार समाचार संस्था सिन्हाओले जनाएको छ। प्रक्षेपण अघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढ़ाइने जनाइएको छ। चाङ ई सात मिशनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटीकताका साथ सफ्ट ल्याण्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रिने जस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो। मिशनले चन्द्रमाको स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ। अब खेल खबर। बार्सिलोनाले प्री सिजनको अन्तिम खेलमा अल अहलीलाई 2-1 पराजित गर्दै नयाँ सिजनको तयारी पूरा गरेको छ। जोआन गाम्फर ट्रफी अन्तर्गत बुधबार स्पोटिफाई क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाका लागि हम्जा अब्दुल करीम र राफिनाले गोल गरे। 18 वर्षीय अब्दुल करीमले 30 मिनटमा गोल गर्दै प्री सिजनमा आफ्नो गोल संख्या 4 पुर्याएका छन्। राफिनाले पहिलो हाफको अन्तिम मिनटमा पेनाल्टी मार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाए। 51 मिनटमा जिजोले अल हलिलका लागि गोल फर्काउँदै खेलमा पुनरागमन को सम्भावना कायम राखे, तर बार्सिलोनाले अग्रता जोगाउँदै जीत निकाल्यो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। तोलाको 3,13,000 रूपियाँमा कारोबार। आज 18 जिल्लामा बाढ़ीको जोखिम। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। नेपालमा 168 प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ़्दो। चीनको चाङ ई सात चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा, आउँदो महिना प्रक्षेपण गर्ने तयारी। र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: आयो है क्वालिटी मा नम्बर 1 दाममा सबै भन्दा कम
4: ओ प्रकाश तपाईं

0: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि चक्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बिहिबारको बसाई आजको बसाईमा हामी चलचित्र सम्बन्धी तपाईँलाई केही प्रश्नहरू लिएर आएका छौं। तपाईँले 0440 40 0026 फोन गरेर सहभागिता भएर प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउन सक्नु भएन भने तपाईँले साथीसँगलाई सम्झना सन्देश राख्न पाउनु हुने छैन। तपाईँलाई मैले यो जानकारी गराइसकेको छु। कार्यक्रममा वरिपरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू बज्नेछ। तपाईँलाई मिठा गीतबाट मनोरञ्जन दिने प्रयास गर्नेछौ। र तपाईँले कार्यक्रममा फुर्सदिलो छ भने सहभागिता पनि जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत भोगलुन पारी तरेर गण्डकी चलचित्र माया नमार चलचित्र गीत रहेको थियो। आवाजमा उदित नारायण झा दिपा झाको आवाज रहेको छ। स्थगित हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौं। तपाईँले त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। हामीले प्रश्न भनेछौं 0840 40 40 0024 आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार दानजी, के छ खबर?
1: हजुर ठिकै छ, मेरो त हजुरको पनि छ।
0: मेरो पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। मजाले चर्को घाम लागिरहेको छ, बाहिर पनि ननिस्क्यौँ जस्तो भएको छ यता त।
1: हजुर है,
0: त्यस्तो गर्मी पनि भइरहेको छ होइन, घाम कस्तो देख्ने मन नलाग्ने, एकदम चर्को क्या, चत्त पोल्ने चाहिँ खालको छ क्या।
1: यो त अहिले हो नि त्यस्तो घाम,
0: किन त्यो ताकि चिसो छ ल ठिक छ। यताको घाम अहिले म निस्केर उता धनुजीको घरसम्म जाऊ है, धनुजीलाई एकदम चिसो भइरहेको छ रे भनेर भनिदिन्छु, के गर्छ है त।
1: ओके हुन्छ, भइहाल्छ नि।
0: कार्यक्रममा सहभागिता सुनाउनु भएको छ, कार्यक्रम त सुन्दै हुनुहुन्छ नि?
1: एकदम सुन्दैछु, अनि सन्चै हुनुहुन्छ? खाना लिनु भयो नि?
0: हजुर मेरो खाना भइसक्यो भन्नुपर्छ, एकदम म सन्चै आरामको सलै छु। हजुरहरूको मायाले गर्दा अहिलेसम्म हामी केही भएको छैन, अब केही कहिले काहीँ चाहिँ यस्तो मान्छेमा भइहाल्छ होइन, सन्चो बिसन्चो भन्ने कुराहरू त कहिले काहीँ यस्तो रुगा मर्के त्यो लाग्ने, त्यो पनि मलाई अहिले ठिक भइसकेको छ, अरू सबै ठिक छ भन्नुपर्छ तनुजी।
1: हजुर हजुर
0: ल ठिक छ, हामी कार्यक्रम तर्फै लागौँ है। आज हामी प्रश्न सोध्छौँ, हजुरले उत्तर दिनुहोला है।
1: ओके हुन्छ, अब सकेसम्म दिउँला, सकिन भने अब के गरौँ होइन।
0: ल ठिक छ, अब हाम्रो प्रयास नै सबभन्दा ठुलो कुरा हो होइन, कहिलेकाहीँ हामी आइरहेको कुराहरू पनि, हामीले निरन्तर भनिराखेको कुराहरू पनि कहिलेकाहीँ चाहिँ भन्न सक्दैनौँ होइन, बिर्सन्छौँ, यो भन्ने कुरा सामान्य नै हो, तर पनि हामी अब यो भन्नै पर्छ, कार्यक्रममा आइसकेपछि जबरजस्ती छैन नि होइन, आफ्नो चाहिँ अब कतिसम्म भन्न सक्छु त्यो भन्ने कुरा मात्रै हो। ठिकै छ, कार्यक्रमतर्फै लागौँ है।
1: हुन्छ।
0: नेपाल टेलिभिजनद्वारा प्रसारित पहिलो संस्कृत भाषाको चलचित्र कुन हो? नेपाल टेलिभिजनद्वारा प्रसारित पहिलो संस्कृत भाषाको चलचित्र कुन हो? अब त्यो हुनसक्छ, मैले नयाँ प्रश्न हजुर
1: गुरु दक्षिणा भन्न जान्छु।
0: ए नै भन्नुहुन्छ
1: हजुर, अब झटारो हो।
0: ल ठिक छ, अब झटारो पनि कुनै ठाउँमा त सही ठाउँमा लाग्छ नि धनुजी।
1: हो र दिदी,
0: तपाईँ भन्नुहोस् त के भयो जस्तो लाग्यो त?
1: मिल्यो कि जस्तो लागेको छ भन्नुपर्छ है।
0: ल मिलाउनु भएको छ, साथीसँगलाई सम्झनु छ है त।
1: ओके थ्याङ्क यू, मिलाइछु होइन, अब झटारो हान्दा पनि कहिले कसो त यस्तो,
0: मैले भन्दैछु त, कहिलेकाहीँ त यस्तो भन्छ नि मान्छेलाई चाहिँ, अब कुनै समय चाहिँ घटना पनि हुन्छ अरे भन्छ नि होइन, हामीले चाहिँ त्यो होस् भनेर केही गरेका हुँदैन होइन, तर यत्रो ढुङ्गाले हान्यो भने पनि मान्छेको त्यस्तो हुन्छ भनेर भन्ने, कहिले ढोकामा ठेस लागेर भए पनि मान्छे मर्छन् भन्छ नि, त्यस्तै हो क्या, कुनै कुनै झटारा हान्दाखेरि ठ्याक्क लागिहाल्छ, अनि हामीले कुनै अब खानु मन लागेको फलहरू छ भने पनि लागि लागोस् नलागेर झरे खाम्ला न झरे ठिकै छ भनेर हान्यो भने कुनै बेला त झर्छ नि होइन लागेर, त्यस्तै हो क्या, कुनै कुनै बेला चाहिँ झटारो पनि ठ्याक्कै सही ठाउँमा लाग्छ। ठिक छ, मिलाउनु भएको छ, हाम्रो धनीजीलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु, साथीसँगलाई पनि सम्झनुहोस् है त।
1: हुन्छ, फर्स्टमा यदि मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ फेरि हजुरकै लागि भन्न चाहे, ललिता दिदी अनि राजन दाई हाम्रो श्री दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि हजुरको एपमा अल युनिट स्टाफ सबैजना गर्न चाहन्छु। मेरो मम्मी बाबा चाहिँ काठमाडौँतिर हुनुहुन्छ, मम्मी बाबालाई धेरै धेरै सम्झनाको सहित यो गीत सुनाउन चाहन्छु, र नानी निशानाको लागि भन्न चाहन्छु, अनि दिदी कविता मगर कविको लागि हेन्ताईहरू हुनुहुन्छ, हाम्रो दाई नरा घिसिङ, रविन तामाङ, शङ्खलाल तामाङ, भरत बिसी, सन्देश केसी, रमेशको लागि भरत थिवाकोटी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, ओखलढुङ्गाकै दाई हुनुहुन्छ मिन बहादुर मगरलाई पनि धेरै धेरै सम्झना छ दाई भन्न चाहन्छु। अनि यसरी प्यारिसहरूमा अनु लुङ्गेली मगर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा मगरको लागि, अनि हुनुहुन्छ शिला अधिकारी, सबिना पोखरेल, अनि हुनुहुन्छ दोलाखाकै साथी हुनुहुन्छ कल्पू छेत्री, छेत्री बिनुलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि अविनाश सुनवारलाई पनि धेरै धेरै सम्झना, अनि वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, सञ्जय बस्नेत हुनुहुन्छ, रमेश घतानी हुनुहुन्छ, प्रकाश खड्काको लागि पनि धेरै सम्झना, अनि हुनुहुन्छ ध्याकै साथी, हाम्रो साथी हुनुहुन्छ ईश्वर बस्नेतलाई पनि सम्झना भन्न चाहन्छु। अविनाश लुङ्गेली मगर, सिन्धेलीको साथी, रामेछापको साथी हुनुहुन्छ, मौसम अछामी, बेली अछामीको लागि पनि भन्न चाहन्छु। अनि अनि हाम्रो साथी हुनुहुन्छ हाम्रो साथी राज घले मगर, शुक्रराज रसाइली, रामकुमार लिम्बूलाई पनि सम्झना, दाई हुनुहुन्छ हाम्रो हिराबहादुर लक्कायलाई पनि भन्न चाहन्छु, बहिनी रमिलालाई पनि भन्न चाहन्छु, अनि दाई हुनुहुन्छ देवमाझी, ध्रुव पाण्डेलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु। जतिले पनि रेडियो सुनेर बस्नुभएको छ, राम नाम छुट्यो होला, नाम छुटेको साथ विशेष विशेष गरी सबैजनालाई उत्तिकै माया उत्तिकै सम्झना भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो त हनु कजमेरज्यू, उहाँले प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ। उहाँलाई तपाईँको 0440 0026 फोन गरेर आउन सक्नुहुनेछ। र शान्ति विशेषजीले पनि मिस यु अल भन्नुभएको छ। दीपिका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी, म पनि काठमाडौँबाट प्रोग्राम सुन्दै

0: त्यसै गरी हामीलाई धेरै साथीहरूले कमेन्ट पठाउनु भएको छ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ सोना कन्जुङबाजी हुनुहुन्छ, उहाँले पनि शिवारो नमस्कार आरजे सम्झना चाहिँ सजुर म पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टीकाराम सुनवार लेखक बान्टवा राई सुस्तानी भुजेल लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा कटका अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनु गजमेर सरस्वती खत्री हिराबहादुर लगाए लीलाराज काम्बाङ अञ्जन तुलुङ पवित्र तामाङ अनिता आरले सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजेला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज मह दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर त्यस्तै गरी हुनुहुन्छ रन्जु मगर के सब सेन्चुरी सन्तोषी छेत्री कृष्ण नेमत खड्गी युद्ध प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अभिरमान देवेन्द्र किशोर अञ्जान समीर सगी किरात आरजी जीवन चामलिङ राई बिलिया समी विनायक सिंह रत्न सम्झेर थापा सुनिता इङमित गुरुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार। नमस्ते हजुर नमस्ते आवाज एकदमै सानो सुने मैले हाम्रो निर्मला पौडेल जी जस्तो लाग्यो होइन तर आवाज चाहिँ कस्तो सानो सुने क्या भने कताको समस्या हो त्यो बुझ्न सकिन ठिकै छ। अनि के छ हाम्रो निर्मलाजीको खबर? ठिकठाक हुनुपर्छ नि सधैँभरि ठिक छ भनेको सुन्न पाइराख्दाखेरि हामी पनि एकदम खुसी हुन्छौँ। अनि अरू सुनाउनुहोस् खाना त भइसक्यो होला होइन कार्यक्रम सुन्दै हुनुहुन्छ नि ल मौसमको कुरा गर्नुपर्दा यता पनि मजाले काम लागिरहेको छ निर्मलाजी होइन यस्तै छ। अब चाहिँ अब समग्रमा सबै खबरहरू एकदम राम्रो छ रमाइलो छ ठिकै छ भन्नुपर्छ। उता जस्तो छ यता पनि त्यस्तै रहेछ मौसम ठिक छ खुसी लाग्यो कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। हामी त्यसो भए कार्यक्रमतर्फै लाग्ने हो त ठिक छ तपाईँको लागि प्रश्न सोध्छु ध्यान दिएर सुन्नुहोस् अनि उत्तर पनि दिने प्रयास गर्नुहोस् है त। समुद्र पारी छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र कुन हो? हजुर यसको अप्सन छैन है अप्सन चाहिँ मैले लिएर आएको छैन। अब ठिकै छ कुनै समय त्यो पनि विचार गरौँला होइन अप्सनहरू चाहिँ छैन यसमा। अर्को हाम्रो सामान्य ज्ञानकोमा चाहिँ हामीले जो चाहिँ तपाईँको त्यो कार्यक्रममा चाहिँ लिएर आउँछौँ मंगलबारको बसाइमा अप्सन पनि हुन्छ यसमा चाहिँ अप्सन छैन त्यही भएर चाहिँ हजुरले सोचेर भन्नुपर्ने हुन्छ है त। समुद्र पारी छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र कुन हो? ठिकै छ अन्तिमसम्म चाहिँ कार्यक्रम सुन्दै गर्नुहोस् ल। यसै प्रश्न हामी अर्को साथीलाई पनि सोध्ने प्रयास गर्छौँ भन्दा पनि हाम्रो निर्मलाजीले किन होइन मल्लमा पारिराख्नु जस्तो लाग्यो यसको उत्तर मैले आफै भनिदिउँ त। कस्तुरी रहेको छ है यसको उत्तर ल ठिक छ। अब कहिले काहीँ यस्तै हुन्छ याद गरिराख्नुहोस् होइन समुद्र पारी छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र कुन हो भन्यो भने कस्तुरी भनेर ठ्याक्कै दिमागमा सेभ गरेर राख्नुहोस् है त। ल अहिलेको बसाइबाट हामी छुटौँ। हवस् त नमस्कार। हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले पनि प्रयास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ विष्णु आचार्यजी हुनुहुन्छ विष्णु अल भन्नुभएको छ यति बेला भने कोही साथी फेरि पनि सम्पर्क मार्फत जोडिनु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार। नमस्ते हजुर हाम्रो नवीनजी बोल्नुभयो कि सन्देशजी बोल्नुभयो त ठ्याक्कै नवीनजी भन्नुपर्छ है के छ अनि हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ मौसमको पनि खबर एकदम ठिक छ भन्नुपर्छ सरको काम लागिरहेको छ यस्तै छ भन्नुपर्छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि सुनिरहेछ दिनुहोस् होइन अब सुनिरहँदा त केही कार्यक्रमको बारेमा केही भन्नुपर्नेछ त छैन है ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौं एकदमै सजिलो सोध्छु ल म राजेश हमालको पहिलो चलचित्र कुन हो
1: पहिलोचोटि
0: भएर हो त्यस्तो भए अप्ठ्यारो यसो गेस्ट गर्नुहोस् न कुन होला कि चलचित्रहरू त धेरै छन् होइन त्यो मध्ये जठार भन्दा एउटा पनि मिल्न सक्छ कि यसो गेस्ट गर्नुहोस् त
1: कसरी मिलाउनु भन्नु त दिदी एकचोटि भन्दैन म अर्कोचोटि आउँदा
0: ल ठिकै छ एकचोटि भनिदिनु पर्यो है राजेश हमालको पहिलो चलचित्र युगदेखि युगसम्म रहेको छ है त ल पछिको समयमा कुनै बेला रिपिटेड हुन्छ त्यो समयमा चाहिँ हाम्रो नवीनजीले चाहिँ आउँदाखेरि मैले यो प्रश्न झुकेर अथवा होइन सुन्यो भने पनि हजुरले चाहिँ ठ्याक्कै उत्तर दिनु होला है त ल अहिलेको बसाइबाट हामी छुटौं हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद प्रयास गर्नुभएको छ पारा तपाईँको रहेको छ 0840/0026 माध्यमबाट आउन सक्नुहुनेछ र त्यसै गरी देवेन किशोर रञ्जनजीले पनि लेख्नु भएको छ सनातन र नष्ट गरौं नाता तानातान गर्छौं फेरि एकचोटि यसलाई फेरि म पूर्ण वाचन गर्ने प्रयास गर्छु सनातन नष्ट गरौं तानातान गर्छौ गर्दैछौ राजनीति गरेर आफ्नो पेट भर्छौ एक आपसमा लड़ाई दाजुभाइ मार्दैछौ उनीहरूको टाउकोमा हान्दै सुकुम्बासीलाई अलपत्र पार्दैछौ गर्न त यहाँ ठूला ठूला भाषण गर्दैछौ जनताका छोरा छोरीलाई केवल आफ्नै भोटी भर्दैछौ नमस्कार हजुर लगायत होल युनिट परिवार सम्पूर्णलाई चाहिँ मीडिया प्रेमीहरू साथीहरूलाई चाहिँ मोटो फुट्ने गरिने सम्झना देवेन किशोर रञ्जन दोहाको तर्फबाट भन्दै हुनुहुन्छ हिरा बहादुर लगाईजीले पनि नमस्ते जी सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हजुर दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज काठमाडौँदेखि हो
2: काठमाडौँदेखि नै हो है त
0: कृष्णजी बोल्नुभयो
2: हजुर हजुर
0: आरामै हुनुहुन्छ
2: हजुर एकदम आराम चलाइछु अनि तपाईँहरूलाई कस्तो छ
0: हामी पनि एकदम आरामको चलाइछौँ भन्नुपर्छ होइन अब हामीलाई त नियमित सुन्नुहुन्छ हजुरसँग हाम्रो प्रत्यक्ष कुराकानी मात्रै नभएको होइन फोन मार्फत नत्र त अब हाम्रो जानकारी प्राय जस्तो हजुरलाई चाहिँ पक्कै पनि थाहा हुन्छ बिहानदेखि बेलुकासम्म रेडियो सुनेर बस्नुहुन्छ होइन
2: हजुर हजुर म त रेडियो त म सुन्न त छुटाउँदिनँ कमेन्ट पनि गरिरहेको हुन्छ तर फोन मात्र गर्न नपाएको हो कहिले त फोन पनि लाग्दैन कहिले चाहिँ फुर्सद नै हुँदैन
0: होइन ठिकै छ अब त्यो मैले समस्या बुझेको छु ड्युटीमा हुनुहुन्छ कहिले चाहिँ अब समय मिल्दैन होइन रेडियो चाहिँ सुनेर साथ दिनुहुन्छ अनि कमेन्ट पनि पठाउनु भएको छ प्राय जस्तो कुनै दिन मात्रै समयको अभावले गर्दा भाषण नहोला नत्र प्राय जस्तो भाषण पनि भएको छ जस्तो लाग्छ है ठिक छ कार्यक्रममा आजको विषयमा आउनु भएको छ होइन हामी कार्यक्रमतर्फ लागौ
2: हुन्छ
0: ल ठिक छ एकदमै सजिलै राख्छौ है त
2: हुन्छ सोध्नुहोस् न राख्नु न
0: निखिल उप्रेतीको पहिलो चलचित्र कुन हो
2: निखिल उप्रेतीको पहिलो चलचित्र
0: अभावले गर्दा भाषण नहोला नत्र प्रायः जस्तो भाषण पनि भएको छ जस्तो लाग्छ है ठिक छ कार्यक्रममा आजको विषयमा आउनु भएको छ होइन हामी कार्यक्रमतर्फ लागौ

0: झटा हान्छु ल अब लाग्छ कि लाग्दैन के अरे
1: ल ठिक छ हाम्रो पहिलो साथीले झटा हानेर लगाइसक्नु भएको छ हजुरले पनि अब कमसे कम मिलाउनुहुन्छ लाग्छ जस्तो लाग्छ ल भन्नुहोस् त
0: निखिल प्रतिको म भन्छु भन
1: हेर्न चाहिँ हेर्नु भएको छ है कुन भन्नुभयो
0: किस्मत हो कि जस्तो लाग्यो
1: किस्मत भन्नुहुन्छ
0: हजुर
1: हजुर यसलाई नै मान्नुहुन्छ निखिल उप्रेतीको पहिलो चलचित्र
0: अब झटारो हानेको अब लाग्छ लाग्दैन है
1: त ठिक छ म यही झटारो हानेको उत्तरलाई नै सही मान्छु भन्ने तपाईँलाई थाहा छ मान्नुहुन्छ होइन अब यसलाई चाहिँ म आजको बसाइमा चाहिँ सरी भन्छु तपाईँको उत्तर चाहिँ होइन यसको सही उत्तर रहेको छ पिन्जडा रहेको छ है त ल निखिल उप्रेतीको पहिलो चलचित्र पिन्जडा हो है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो कृष्ण सुनवारजी हुनुहुन्थ्यो काठमाडौँदेखि उहाँसँग मिठो कुराकानी भयो यति बेला पनि हामी धेरै साथीहरूसँग कुराकानी गरिसकेका छौँ मिठो गीततर्फ पनि लाग्नुपर्ने हुन्छ यति बेला तपाईँको माझमा एकदमै मिठो गीत राख्छौ बेबी आई लभ यू मायाको बारेमा भन्ने चलचित्रको गीत कार्यक्रममा बस्छ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला फोन एसएमएस पनि गर्दै गर्नुहोला।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं बेबी आई लभ यू खरिम भन्ने भोकलमा रहेको थियो तारा प्रकाश लिम्बू रहेको छ भने लिरिक्समा दयाराम पाण्डे रहेको छ म्युजिकमा तारा प्रकाश लिम्बूजी हुनुहुन्छ र मुभी मायाको बारीमा रहेको छ यसमा अभिनय रहेको छ राजेश समाल करिश्मा मानन्द रेश राज त्यसै गरी केही अधिकारी रमेश बुढाथकी अनि धेरै साथीहरू पनि रहेको भएको छ त्यो किताबले कार्यक्रममा राखिसकेका छौं अब भने पालो तपाईँको रहेको छ 48 40 40 26 आउन सक्नुहुनेछ अब केही समय मात्र बाँकी छ आउनुहोला पनि भन्न चाहन्छु यति बेला धेरै साथीहरू पनि सुनिराख्नु भएको छ फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पनि राख्नु भएको छ तपाईँको पालो रहेको छ आउनुहोला 48 40 40 26 माध्यम भएर तपाईँ सहभागिता सुनाउनुहोला पनि भन्न चाहन्छु यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ उहाँहरूको सन्देशलाई पनि भाषण गर्नुपर्ने हुन्छ हुनुहुन्छ यति बेला बाबुराम मगरजी हुनुहुन्छ उहाँले पनि दिदी नमस्ते नमस्कार है म बाबुराम मगर ओखलडुङ्गा पोखली घर भइहाल्छ साउदी अरेबिया रियादबाट सुन्दैछु धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी संगी सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ र क्षेत्रीय आयुषजीले पनि लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ कृष्ण सुनवारजीले पनि लेख्नु भएको छ दिदी नमस्कार सुन्दैछु है प्रोग्राम फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट कृष्ण सुनवार हो धनुकजुमेर संगीता ठकुरी अनलाई चाहिँ मिस यु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ है नाना कार्यक्रम भन्दै हुनुहुन्छ सपनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता लिम्बूजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ र त्यसै गरी टेक बहादुर पुमा हुनुहुन्छ संचालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु अहिले उदयपुर चौधरीगढी नगरपालिका र तरेर खुटाङ जन्ते ढुङ्गा गाउँपालिका तीनबाट फेसबुक लाइभमा हजुरको रेडियो एफएम 102.1 MHz भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अञ्जान थुलुङजी हुनुहुन्छ नमस्ते म अञ्जान थुलुङ युएबाट चाहिँ सबैलाई धेरै माया धेरै सम्झना छ शुभ दिन सबैमा सदा माया गर्ने साथी हुनुहुन्छ यशु चामलिङ राई पवित्र राई सिम्पल सरिना अल्सना कुलुङ राई छोरी चामलिङ अम्बिका राई अनिता नकक मगर्ने निकिता मगर कल्पना साम्पाङ नेपाली चेली हुनुहुन्छ जुनिता चामलिङ राई राईले राजकलाजीलाई पनि सम्झना गर्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी प्रमिसा चामलिङजी हुनुहुन्छ हेलो सिस्टर गुड आफ्टरनुन हजुरको प्रोग्राम सुन्दैछु फेसबुक पेजबाट वसुन्धाराबाट भन्दै हुनुहुन्छ अपकमिङ सङ डेडिकेट टु उदयपुरमा बस्नुहुने मम्मी पापामा मिठो माया अनि त्यसै गरी साथीमा हुनुहुन्छ मनिषा नेपाली समिषा दिबुछा त्यसै गरी यशोदा तामाङ रेमिका मगर रश्मिला सुजन हस्बेण्ड हुनुहुन्छ र त्यसै गरी छोरा शेषेर गणेश श्रेष्ठ खेम लिम्बू पूर्ण बहादुर थुलुङ वीरेन्द्र चौधरी भन्नुभएको छ र अल फ्रेण्डलाई चाहिँ मिस यु भन्दै छुटिन्छु ओके बाबाई सिस्टर भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ अर्को साथी सृजना मुखियाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो बाहिर भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी कमला लिम्बूजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ त्यसै गरी सैलुङ शर्मिला सिलवालजी हुनुहुन्छ मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ धनु गजमेरजीले पनि साथी कृष्ण सोनवार कुमार श्रेष्ठलाई नै सम्झना सहाय भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी रोली राईजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते सेवा मृसिंह डम्बर डुङ्गेल नेवार नेसाने अञ्चिता मल्ल छेत्री अप्सरा खड्का अनु छेत्रीको लागि पनि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ रमतेल कान्छीजी हुनुहुन्छ हाई के छ दिदी भन्दै हुनुहुन्छ एकदम म ठिक छु भन्नुपर्छ र त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ सम्झना सबैमा माया पनि छ है भन्दै हुनुहुन्छ कल्पनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु अब चाहिँ हामी पनि छुटिनुपर्ने हुन्छ आजको विषयमा सहभागिता जनाउनु भएको थियो धनुकजुमेर निर्मला पौडेल नवीन तोलाङ्गी कृष्ण सुनवारजी हुनुहुन्थ्यो उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधिभर तपाईँले
तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फोन प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना गर्नुभयो, सुनेर साथ दिनुभयो, उहाँ र साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट मलाई यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो ललिता, हामीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै अन्तिममा एकदमै मिठो गीत छोड्दै हामी पनि विदा लिने समय भएको छ। एकदमै मिठो गीत रहेको छ, काला राते गाला राते गाला राते भने अवकलमा मिलन अमात्य रहेको छ, र त्यसै गरी पल्हाद तिमिल सिन्हा रहेको छ भने लिरिक्समा रहेको छ राजेन्द्र थापा, म्युजिकमा रहेको छ वसन्त सातकोटा रहेको छ, मुभी नोटबुक रहेको छ। सङ्गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सिनेसोको हातबाट म कार्यक्रम प्रस्तुता सम्झना खरि पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0845 41 106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना.
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ.
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ.
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार.
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो. साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59.
6: हजुरको रेडियो

ना ना ना के हम ना था लेकिन है करें दे

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904660 98692599998।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
13: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्छ नि।
14: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-96-96-10।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:

0: मालिकको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर एकको कार्यालय गोठगाउँ रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो बेक्सले 2 थोप्लेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। आज विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगू, चिकनगुनिया, कालाजार, स्क्रफ, टाइफस, हात्तीपाइले, जापानिज र इन्सेफ फ्लाइट जस्ता रोगहरू लाग्छ। नेपालमा अहिले समय 168 प्रजातिका लामखुट्टे भेटेको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा ती रोगबाट झण्डै 18,710 जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले 7 प्रदेशमा कीट जन्डे रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय कीट जन्डे रोग 56 जिल्लामा देखा परिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलको विधान संशोधन कार्य दलले पूर्णता पाएको छ। कविन्द्र बुर्ला कोटी संयोजक रहेको विधान संशोधन कार्य दलले पूर्णता पाएको हो। कार्यदलको सदस्यहरूमा प्रकाश चन्द्र परियार, त्यसै गरी क्रान्ति शिखा धिताल, गणेश कार्की, सुलभ खरेल, त्यसै गरी गजला समीम, मेकरानी मोहनलाल आचार्य, कामिने चौधरी, पुकार बम, डाक्टर राम लामा टिका, संग्रौला शिवजी यादव, पुष्पा चौधरी र समीना मैया रहेका छन्। कार्यदलको पहिलो बैठक बिहिबार आज 2 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ। बागमती प्रदेशमा नयाँ सरकार बनाउन सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ। नेकपा एमाले मुख्यमन्त्रीसहित 2 मन्त्रालय, नेपाली कम्युनिष्ट पार्टीले 2 मन्त्रालय र राप्रपाले 3 मन्त्रालय पाउने गरी दलहरूबीच बाँडफाँड भएको छ। आन्तरिक विवादबीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिर बहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरूले पाउने मन्त्रालय भने टुङ्गिन बाँकी रहेको छ। मन्त्री बन्ने तयारीमा रहेका नेताहरूका अनुसार आज अपरान्ह 4 बजे शपथ ग्रहणको तयारी गरिएको छ। राप्रपा संसदीय दलको नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापा मगरलाई समर्थन रहेको पत्र पठाएपछि पार्टीभित्र विवाद भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गर्नुभएका सांसद सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर यस्तो आरोप लगाउनु भएको हो। उहाँले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भन्ने प्रश्न गर्नुभएको छ। उहाँले अघिल्लो बैठकमा आफूले गरेका प्रश्नहरूमा अहिले पनि दृढ रहेकाले उल्लेख गर्दै यसलाई मानवर्धन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिनुभएको छ। समितिको गत बैठकमा सांसद सुनारको अभिव्यक्ति र शैलीप्रति बाहिर पनि निकै आलोचना भएको थियो। यो विषयमा सभामुखले समेत चासो दिएर समितिका सभापति सचिव र प्रहरी महानिरीक्षकसँग पनि छलफल गर्नुभएको थियो। राज्यपालले सांसदहरूका प्रस्तुति शैलीमा मर्यादा कायम गर्न निर्देशन पनि दिएको छ। सुनचाँदीको भाव आज 1,900 रूपियाँ भन्दा धेरै बढ़ेको छ। आज 90,300 रूपियाँले बढ़ेर तुलाको 3,13,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,700 रूपियाँले
घटेको थियो। त्यस्तै चाँदीको भाव पनि आज एक दिन तुलामा 260 रूपियाँले बढ़ेको छ। हिजो 160 रूपियाँले घटेको चाँदी आज बढ़ेर 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तुलाको 4,595 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङई सात प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्यान्ड स्पेस एजेन्सीका अनुसार मिशनका लागि प्रयोग हुने चाङई सात चन्द्रयान र लङ मार्च 5Y14 वाहक रकेटबाट हिजो दक्षिण चीनको यनान प्रान्तको वेनचाङ स्पेक क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाङ्गे सात चन्द्रयान र लङ मार्च 5Y14 रकेटलाई गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थापना पुर्याइएको थियो। प्रक्षेपण स्थापनाका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयारी अवस्थामा रहेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। प्रक्षेपण अघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढ़ाइने जनाएको छ। चाङ्गे सात मिशनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटीकताका साथ सफ्ट ल्याण्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रने जस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो। मिशनले चन्द्रमाको स्थानीय रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ। र खबरको अन्त्यमा खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्लाभीले मोनाको संघको सम्झौता समय अगावे अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पुर्याउन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंग्याइएको छ। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलेका छन्। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन्। यसअघि यो बेन्चमा रहँदा टोपिङ प्रतिबन्धमा परेपछि पोग्बा लामो समय फुटबलबाट बाहिरिएका थिए। मोनाको छाडेपछि पोग्बाको अर्को गन्तव्य मेजर लिग सकर अर्थात एमएलएस हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ मिलेको छ ललिता हायु भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी

0: छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज बिहिबारको बसाई आजको बसाईमा सर्वप्रथम त तपाईँले पठाउनुभएका फेसबुक पेजबाट प्राप्त भएका कमेन्टहरूलाई स्थान दिनेछौ र छोटो मिठोमा मात्रै तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईँले 0484040026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम अवधि बढ़ी एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ। तपाईँ काली उराली भन्ज्याङ चौतारी मेला पाँच खास दौड गरिराख्नु भएको छ होला, अफिसियल कामतिर पनि व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा गर्दै तपाईँको माझमा हामी उपस्थित भएका छौं। यो समय अवधिभर तपाईँसँगै रहेर सहयात्रा गर्नेछौ र तपाईँले पनि कार्यक्रम सहभागी भएर साथ दिनुहुन्छ भने आशा लिएका छौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ मायाको व्यापार भने प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।
1: खुसी ने पागल भए, आज धोखा थियो पीड़ा ने पागल भए,
2: धोखेबाज
1: चुप बर्बाद करो तुम मेरे चिंता जी लोग बेकार सब तुम्हें लाजी

여덟 자네야 대 이제 말할 자리 아작 따라해 이제 마사가 뱀겨 뱀겨 아작 따상가 뱀겨 뱀겨

0: सुनी कार्यक्रममा एकदमै मन छुने गीत रहेको थियो, मायाको व्यापार भन्ने गीत रहेको थियो। आवाजमा प्रमोद खरेल रहेको छ, लिरिक्समा अजय पोखरेल रहेको छ, म्युजिकमा इन्दिरा दाहाल रहेको छ र म्युजिक एरेन्जरमा रहेको छ विशाल निरौला रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौं र अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर तपाईँसँग हामी छोटोमिठोमा कुराकानी गर्नेछौ र तपाईँले त्यहाँ आफ्नो ठाउँ बस्तीको मौसम कस्तो छ होइन त्यो विषयमा पनि तपाईँले छोटोमिठोमा बताउन सक्नुहुनेछ। आउनुहोला 0840 40 0026 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँसँग छोटो मिठोमा कुराकानी गर्नेछौं र साथै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी स्थान दिनेछौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्छ तर हाम्रो टेलिफोन सम्पर्कमा समस्या हो या साथीकै होइन मोबाइलमा समस्या हो, ठिक छ। यो समस्याको बावजुद पनि हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गरिराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी हजुर।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म माकादुम खाडीबाट सुजन खत्री भन्ने मान्छे बोल्दैछु है दिदी।
0: सुजन खत्री भन्ने मान्छे चाहिँ बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: के छ नि सुजनजीको खबर?
1: ठिक छ दिदी हजुर, एकदम ठिक छ। के छ हजुरहरूको?
0: हाम्रो पनि एकदम ठिकठाक छ, हाम्रो रमाइलो छ, मजाले घाम लागिरहेको छ अनि साथमा हजुरसँग यसरी मिठा कुराकानी गर्न पाइराखेको छ, एकदमै खुसी छौ भन्नुपर्छ। अनि हजुरको खाजा भयो कि बाँकी छ त सुजनजी?
1: छैन दिदी हजुर, अब एकछिन पछि सँगै लिनुपर्छ है।
0: ल ठिक छ, हामी सँगै खाने प्रयत्न गर्नेछौ र यतातिर चाहिँ आउनु होला है त।
1: हस् दिदी हजुर चाहिँ यता खारा देवीतिर आउनु होला, हजुरलाई यता इन्भाइट गरेँ मैले है।
0: ल ठिकै छ, अब हाम्रो सुरज चाहिँ यता पहिला आउनु भएको भएदेखि दोस्रो चोटि हामी जाने प्रयास गर्नेछौँ, बाटै चिनेको छैन। म अहिले भन्नुपर्दा त म अहिलेसम्म गएको पनि छैन।
1: हो र यता खारा देवी आउनु भएको हजुर?
0: छैन नि, म रामेछाप बाहेक त्यस्तो धेरै ठाउँमा घुलमिल गरेकै छैन, डुलेको पनि छैन होइन, म आएको पनि छैन। कुनै समय खाडा देवीतिर आइएछ भने हाम्रो सुजनजीलाई भेट्ने प्रयास गर्नेछौँ है त।
1: हस् ओके हुन्छ पक्कै पनि। अनि हाम्रो यता खाडा देवी मन्दिरमा पनि यसो दर्शन गर्नको लागि नै होला दिदी हजुर है?
0: ठुलो आशा छ होइन मन्दिरमा दर्शन गर्ने, तर समय नमिलिकन होइन आउँछु भन्ने कुरा पनि भएन। अब समय मिलेको बेलामा आइएछ भने हजुरहरूलाई हामी पक्कै पनि जानकारी गराउनेछौँ है त।
1: हस् हस् हुन्छ दिदी हजुर।
0: अनि अन्य बसाइमा के गर्नुहुन्छ त हाम्रो सुजनजी?
1: हजुर अब यस्तै हो दिदी, गाउँ घर यसो बसी बसाई हो है,
0: बसी बसाई मात्रै हो।
1: हजुर
0: ठिक छ। कार्यक्रम अनि कतिको सुन्नुहुन्छ?
1: कार्यक्रम अब यसो समय मिलेसम्म सुन्ने गर्छु है दिदी म।
0: समय मिलेसम्म चाहिँ सुन्ने गर्नुहुन्छ, ल सुनेर साथ दिनुहोला। कार्यक्रम सुनिरहँदाखेरि यस्तो भइदियो हुन्थ्यो भन्ने खालको केही जिज्ञासाहरू छ भने पनि भन्न सक्नुहुनेछ है त।
1: ए हस् भइहाल्छ दिदी।
0: ल ठिक छ, हामी कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत राख्छौँ साथी सुनीलाई सम्झनुहोस् है त।
1: हस् स्पेसल त अब दिदी हजुर यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, हजुरको रेडियो अल फ्यामिलीको लागि, त्यसै गरी मलाई सुजन खत्री भनेर चिन्नुहुने नचिन्ने माया गर्नुहुने घृणा गर्नुहुने सबै सबैको लागि भन्दै म छुट्छु है त दिदी। नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सुजन खत्रीजी हुनुहुन्थ्यो खाडा देवीबाट, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। पालो त पाएको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहोला। आजको बसाईमा तपाईँको मेन भनेको सन्देशहरूलाई वाचन गर्नेछौ र यति बेला हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सम्झनाजी। नमस्कार, गुड आफ्टरनुन सुन्दैछु भने उदयपुर चौधरी गरी नगरपालिका 8 तरेर कोटाङ जन्ते ढुङ्गा गाउँपालिका 3 फेसबुक लाइभमा हजुरको रेडियो एफएम 102.1 मेगाहर्ज सुनिरहेको छु भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट भन्दै हुनुहुन्छ, दोहा कतारदेखि सुन्दै हुनुहुन्छ। राजकालीकोटेजी हुनुहुन्छ, हेलो सर गुड आफ्टरनुन, मी झापाले हेरो राजकालीकोटे बिरता मोटो झापा घर भइहाल चाहिँ युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, अपकमिङ सङ डेडिकेट अर फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, अब बस्ने गीत चाहिँ सम्पूर्ण साथीको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी।
0: हजुर नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म काठमाडौँदेखि है
0: काठमाडौँदेखि शुभ नाम
2: मिना माया तामाङ
0: ल मिना जी आवाज मैले त अर्कै सुने त आज के हो
2: पख सुतेर उठेको त्यही भएर अर्कै आवाज आएको होला नि
0: म त सानो बच्चाको जस्तो आवाज पो सुनेको त हाम्रो मिना मायाजी सानो मान्छे हुनुभयो कि क्या हो होइन अहिले आवाज अर्कै आयो पहिला सोरोमा मैले आवाज दिन सकिनँ नत्र हाम्रो काठमाडौँदेखि यो आवाज म चिन्थेँ होइन पछि यो अहिले बोलिराख्नु भएको छ यो आवाज आएको भए चाहिँ म पक्कै पनि चिन्थेँ तर अलिक कठिनाई भयो ठिकै छ अब कहिले काहीँ चाहिँ यस्तै हुन्छ होइन चिन्न सकिँदैन होइन ल ठिक छ अनि सुतिराख्नु भएको छ भनिदिनु चाहिँ खाजा भयो कि बाँकी छ त
2: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ है
0: बाँकी नै छ कि सन्चो नभएर सुत्नु भएको हो
2: होइन अल्छी लागेर
0: अल्छी लागेर पो सुत्नु भएको
2: हजुर
0: ठिकै छ कहिले काहीँ यस्तै हुन्छ अल्छी लाग्छ होइन अब अहिले त अल्छी लागेको छैन नि बोल्नलाई त मलाई त कस्तो धेरै खुसी लागेको छ यति टाढादेखि पनि हामीलाई सम्झनु भएको छ मिठो आवाज सुन्न पाइराखेका छौ एकदमै खुसी छु भन्नुपर्छ है त अब बाँकी नै छ नि हाम्रो मिनाजीले लिनु भएको छैन अनि म एक्लै कसरी लिनु त ठिक छ अब नजिक भएको भए त तपाईँले मलाई डाकिराख्नै पर्दैन थियो मिना मायाजीको रुम कता छ खाजा चाहिँ स्पेसल बनाइराख्नु है म आउँदैछु भनेर तपाईँलाई खबर गरिहाल्छु तर के गर्ने अलि समय लाग्छ होइन त्यो भएर चाहिँ ठिकै छ अब टाढै भए पनि यति धेरै मायाको साथमा हामीलाई इन्भाइट गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ठिक छ अरू समग्रमा सबै ठिकठाक छ है आफ्नो जतिसम्म आयो छ होइन आफू यो समयसम्म बाँच्न पाए हुन्थ्यो भन्ने जतिसम्म लाग्छ त्यतिसम्म चाहिँ बाँच्नु पर्छ है त ल त्यसो भए हामी कार्यक्रममा तर्फै लाग्छौँ एउटा मिठो गीत फेरि पनि बज्छ आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश गरेर राख्नुहोस् है त
2: हुन्छ मिठो भएसमा प्रोग्राम सञ्चालन गर्ने झाँसीको लागि भन्छु अनि विशेष गरेर डिको तामाकोमा हुने मेरो बाबा धेरै धेरै सम्झिरहेको छु साथीहरू त धेरै नभनौँ थोरै थोरै हुन्छ सबैले सम्झिरहेको छ मिनाले बिर्सेको छैन भन्दै बाई
0: हवस् सर नमस्कार हुनुहुन्थ्यो काठमाडौँदेखि मिना माया तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ सोना कन्दुङबाजी हुनुहुन्छ सेवा नमस्कार आज सम्झना शीत हजुर म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ टिकाराम सुनवार लेखक पान्तवराई सुस्तानी भुसेल आमा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनु कश्मेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज काम्बा गन्जान थोलुङ पवित्र तामाङ अनिता आर्य सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता ठाडुरी इमा साई सम्झना निवा खड्की उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर के सेन्चुरी सन्तोष सिंहमीन छेत्री कृष ढुङ्गा हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अविरबाट देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आरजी जीवन चामलिङ राई बिलिया छमी मिनाकी सिंह रत्न शमशेर थापा सुनिता युङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी पूर्वेले सन्देश दिनुहुन्छ सबैमा मिठो सम्झना म चाहिँ यता पाँच खपनबाट चाहिँ हो क्या भन्दै हुनुहुन्छ सन्देश दिनलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हेलो नमस्ते
0: नमस्कार अर्जुनजी बोल्नुभयो आरामै हुनुहुन्छ अहिलेसम्म आराम सधैँभरि हुनु पर्यो नि होइन अर्जुनजी
3: सधैँभरि अब जबसम्म जिन्दगीले अन्तै मोड लिँदैन तबसम्म त
0: हाम्रो आशा त त्यही त हो नि होइन सधैँभरि स्वस्थ रहन पाए हुन्थ्यो भन्ने खालको हुन्छ अब समय होइन कुनै समय त्यस्तै हुन सक्छ अब हामी स्वस्थ सधैँभरि रहन्छौँ भन्दा भन्दै पनि कहिले काहीँ त अस्वस्थ पनि भइन्छ त्यो भन्ने कुरा ठिकै छ हाम्रो आत्माले चाहिँ भन्न चाहन्छ नि होइन सधैँभरि स्वस्थ रहन पाऊ भन्ने खालको हुन्छ नि होइन र
3: मलाई चाहिँ सधैँ स्वस्थ हौँ भनेर त म कहिले पनि कामना गर्दिनँ म चाहिँ होइन किनभने त्यो कहिले चाहिँ अस्वस्थ हुनुपर्छ कारण के त भने त्यो अस्वस्थताको पनि हामीले त्यो अनुभव पनि गर्न पर्छ क्या
0: ठिक छ, अहिले त अब मैले अध्ययन होइन अब हामी अस्वस्थ पनि भइराखेका छौँ होइन, महसुस पनि भइराखेका छौँ, अब त्यो हामीले कहिले पनि स्वस्थ भएर चाहिँ अस्वस्थ भएको भए नभएको भए चाहिँ होइन अब महसुस हुँदैन थियो, हामीले त्यो दुःख पीड़ा झन्झट अनि हरेक कुराबाट झेल्दै हामी यहाँसम्म आइपुगेका छौँ। अहिले चाहिँ अब कस्तो लाग्छ भने हामीलाई सबै कुरा याद छ होइन, अब चाहिँ आनन्दले बस्न पाए पनि हुन्थ्यो, यो दुःख पीड़ा नभए पनि हुन्थ्यो भन्ने खालको हुन्छ नि, अनि त्यही भएर चाहिँ अब कति दुःख पीड़ा भोग्नु, कति अस्वस्थ भएर बस्नु, सबैभरि सन्चो भइदिए हुन्थ्यो भन्ने खालको हुन्छ नि, त्यो भएर मात्रै भन्न खोजेको है त।
3: एकदमै राम्रो, यसले वास्तवमा हामीलाई चाहिँ उमेर हाम्रो बढ्छ, तर वास्तवमा मेरो आफ्नै भित्रै मनदेखि मैले सोच्ने हो भने सोचेको चाहिँ कुरा के अरे भने, यदि कुनै पनि भगवानै प्रकट भएर बालक सँगै नाच्छ भनेर सोध्या भए म दपन भएको थिएँ, किनकि बालपनको बेला कम त रमाइलो हुन्छ, त्यो रमाइलो पल अब सम्झेर पनि आउँदैन क्या, त्यो एउटा सीमित मात्रै रहन्छ अब त्यो सम्झनामा चाहिँ।
0: त्यो यस्तै हो, हामीलाई बालापन हुँदाखेरि ठुलो मान्छे हुनु पाएको भए कस्तो हुन्थ्यो भन्ने जस्तो लाग्छ, अहिले हामी ठुलो भयौँ अब बालापन कति रमाइलो हुन्थ्यो, त्यो बालापनमा झर्न पाए कस्तो हुन्थ्यो भन्ने खालको यादहरू यस्तो आइरहेको छ। मान्छेको आवश्यकता कहिले पूरा हुँदैन होइन, त्यो भन्ने कुरा यस्तै हुन्छ, बचपनमा हामीलाई ठुलो भए हुन पाए हुन्थ्यो भन्ने हुन्छ भने अहिले ठुलो भयो अनि हरेक जिम्मेवारीबाट हामी पार लाउँदै आइराखेका छौँ, त्यो कुराले गर्दाखेरि अहिले बचपन हुन पाएको भएदेखि कस्तो रमाइलो हुन्थ्यो भन्ने लाग्छ। यस्तै हो, समयसँगै हामी
3: सबै ठिक छ। मैलेखेर निकोलस कोलम्बसको इतिहास पढ्दै थिएँ यो भन्दा अगाडि,
0: ठिक छ। आज हामीले मुक्तक सुन्न पाएनौ त, यो सुरुवातीमै मिठो आवाजमा मुक्तक सुन्न पाउँथ्यो, आज चाहिँ कस्तो न्यासो लाग्दो रहेछ
3: मुक्तक त मेरो नसुने पनि अन्तिममा जहिले पनि मुक्तक त मेरो रहन्छ तपाईँलाई सम्झिनु पर्ने हुन्छ, त्यही भएर म मुक्तक सुनाउँछु अनि सम्झिन्छु।
0: ठिक छ।
3: कहिले काहीँ जिन्दगीमा अनौठो प्रयास हुन्छ, कहिले काहीँ जिन्दगीमा अनौठो प्रयास हुन्छ, त्यही प्रयास असफल हुँदा जीवन निराश हुन्छ, कतिपय कुरा सम्झौतामा मात्रै सीमित हुँदो रहेछन् यहाँ, कतिपय कुरा सम्झौतामा मात्रै सीमित हुँदो रहेछन् यहाँ, र त हामीसँग सधैँभरि आश भइदिन्छ, र त हामीसँग सधैँभरि आश भइदिन्छ।
0: यति नै हो
3: मुक्तक भनेकै चार लाइन त
0: हुन्छ नि। ठिक छ, अब मुक्तक नलेखेको मान्छे होइन, कतिपय कुराहरू चाहिँ जान्नै पर्छ, त्यही भएर मैले अध्ययन हिसाबको चाहिँ जान्न खोजिरहेको छु कि, अब म यस्तो भयो सुन्दै सुन्दै जाँदा अलिक धेरै हुन्छ कि अर्को टपिकमा फेरि पनि सुनाउनु हुन्छ कि भन्ने जस्तो लाग्छ होइन। ठिकै छ, एकदमै मिठो यो बानी परिसक्यो क्या, हजुरको आवाजमा मुक्तक सुन्ने चाहिँ बानी परिसकेको छ। ठिक छ, ल कार्यक्रममा आउनुभयो, एकदमै मिठो मुक्तक पनि सुनाउनु भयो, सुनिरहनु मन लाग्छ यो आवाजमा, सधैँभरि समयले साथदेखिसम्म हामीलाई सुनाउने प्रयास पनि गर्नुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत बज्छ, हजुरले साथी फिल्मलाई सम्झनुहोस् है त।
3: हुन्छ, अब साथी सङ्गीत सम्झिनु पर्दा मेरो एउटा महत्वपूर्ण सन्देश पनि छ, लाग्छ भने यो अघि हाम्रो साथीहरू धेरै साथीहरू गजल मुक्तक लेख्ने साहित्यिक झमघट हुने साथीहरूलाई चाहिँ म के भन्छु भने, जसले जति साथीहरू साहित्यिकमा रुचि राख्नुहुन्छ एकचोटि मसँग चाहिँ साथीहरू कन्ट्याक्टमा जोडिनु होला पनि भन्छु मैले होइन, कतिपय साथीहरूलाई मेरो यो पुरानो नम्बर चाहिँ मसँग नभएको कारणले गर्दा केही नयाँ नम्बर भएको साथीलाई अलिकति अनौठो पनि लाग्ला, यदि मसँग मलाई चाहिँ त्यो मुक्तक लेख्ने र गजल लेख्ने साहित्यिक कविता हाइक्यू अख्यान जे लेख्ने भए पनि साहित्यिक साथीहरू जोडिनु होला मलाई होइन, 97-66-29-78 चाहिँ मलाई कल गर्नुहोस् ल, 97-66-12-9-78 मलाई कल गर्नुहोला, जस्तो जसुकै साथी भए पनि, किनभने साहित्यिक तर साहित्यिकमा रुचि राख्ने हुन पर्यो, र गीत बज्दै गर्दाखेरि मलाई चिनिनु सम्पूर्णलाई भन्दै म अहिलेलाई छुट्टिन्छु।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: यो भाग्यमा खोट छ प्रमोद खरेलको आवाजमा रहेको मिठो गीत लिरिक्स म्युजिकमा रहेको सरो सन्से अरेन्जमेन्टमा रहेको छ विशाल निरौरा मिक्सिङ मास्टरिङमा रहेको छ कुमार राणा स्वगीत हामीले कार्यक्रममा राख्यौं तपाईँलाई यसै मिठा रमाइलो मञ्चने गीतहरूबाट चाहिँ मनोरञ्जन दिने प्रयास गरिराखेका छौं पालो तपाईँको रहेको छ 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्ते गुड आफ्टरनुन
0: नमस्ते गुड आफ्टरनुन हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
1: हजुर आज पनि आएँ म मोरङ कानेपुरबाट बोल्दैछु सरिना गुरुङ
0: सरिना गुरुङजी बोल्नुभयो मोरङदेखि

0: म्याडम कुशलैछु भन्नुपर्छ होइन, अस्वस्थ छैन एकदम स्वस्थैछु भन्नुपर्छ, हजुरहरूको माया साथ सपोर्टले अहिलेसम्म केही भएको छैन, हुँदा पनि हुँदैन भन्ने आशा लिएका छौँ है त।
1: हजुर हजुर एकदम सबैभरि एकदम आराम कुशलै छु भनेको सुन्न पाऊ है
0: हजुर, सेम टु सेम है हजुरलाई पनि। अनि के गर्दै हुनुहुन्थ्यो, कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: म एकदमै फुर्सदिलो समय हो, दिउँसोको टाइम चाहिँ मेरो एकदम फुर्सदिलो हुन्छ, त्यही भएर प्रोग्रामहरू सुन्दै त्यतिकै आराम गर्दै बसिरहेको, घरहरूको काम गर्दै भन्नुपर्छ।
0: आराम गर्दै गरेपछि काम गर्दै कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, खुसी लाग्यो। अनि खाजा चाहिँ भयो कि बाँकी छ त?
1: मेरो भएको छैन, अब 3 बजीपछि हुन्छ, तपाईँको भएको छैन?
0: ल अब सेम टाइम रहेछ होइन, हाम्रो पनि 3:15 लगभग त्यतिखेरै हुन्छ भन्नुपर्छ। अहिले चाहिँ हाम्रो पनि भएको छैन हजुरसँग यसरी मिठा कुराकानी गर्न पाएको छौँ, भोक भने त ठिकै लागेकै छैन।
1: हजुर हजुर मलाई पनि भोक लागेकै छैन अरे, नि त आज पनि त्यसो कल ट्राई गरेको भर्खरदेखि सुन्दै
0: थिएँ,
1: कल पनि लाग्यो, खुसी लाग्यो तपाईँसँग बोल्न पाएँ है।
0: ल ठिक छ, म पनि त एकदम धेरै खुसी छु नि, टाढा टाढाको साथीहरूसँग यसरी कुराकानी गर्न पाउँदाखेरि अनि त्यहाँको मौसमको बारेमा खबरहरू जान्न पाउँदाखेरि हामीलाई पनि धेरै खुसी लाग्छ। हामी एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजन साथीसँगी होइन श्रोता मनुष्यसँग यसरी कुराकानी गर्न पाउँदा अनि एकाअर्कामा चाहिँ अब यहाँको कुरा त्यहाँको कुरा खबरहरू साटा साटा गर्न पाउँदाखेरि हामीलाई पनि एकदमै खुसी लाग्छ सरिनाजी।
1: हजुर हजुर आज त कति मिठो मिठो गीतहरू बजाइराख्नु भएको छ, कस्तो आनन्द लागिरहेको छ
0: ल, एकदमै मिठो गीत बजिरहेको छ है।
1: हजुर
0: थ्याङ्क यू सो मच हजुरलाई, यसो मिठो गीतहरू बजिरहेको छु नि होइन, सुन्नुहोस् सुनेर आनन्द लिनुहोला पनि भन्न चाहन्छु। फेरि पनि अर्को मिठो गीत बज्छ हजुरले साथीसँगलाई सम्झाउनु पर्ने हुन्छ है।
1: हुन्छ फर्स्ट अफ सिट भइसकेको छ अनि हजुरलाई बस्ने गीतलाई मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु, साथसाथै हजुरको त्यो गीतलाई कार्य सफलताको धेरै धेरै शुभकामना चाहन्छु।
0: अनि
1: सुनेर बसिराख्नु भएको होला मेरो प्यारो साथी हुनुहुन्छ झापातिर साँक्राज्यूले, उहाँलाई विशेष गरेर अब बस्ने गीतलाई मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि प्यारो साथी हुनुहुन्छ घायल जमराई पुरुषाई भूमिका राई तामाङ राज गले मगर हाम्रो शुक्रदाशाली सुरज राई तुम्सा दिदी याम्पू बिमला याम्पू दिदी सानी याम्पू लगायत धेरै साथीहरू हुन्छ, सम्पूर्ण साथीहरू बस्ने गीतमा मजाले इन्जोय गर्नुहोला। अनि बनाउँदिनु हुन्छ यति छुट्टी दाइलाई कार्य सफलताको धेरै धेरै शुभकामना भन्दै हजुरको छुट्टो ल बाई।
0: हवस् त नमस्कार, उहाँ मोरङदेखि सरिना गुरुङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ, तपाईँले पठाउनुभएका धेरै सन्देशहरू पनि वाचन गर्नुपर्ने हुन्छ आजको अवसायमा। यति बेला धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छन्, यति बेला म नै तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेतर्फ लाग्छु भन्दै थिए, साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, अब चाहिँ अन्तिम साथी हुनुहुन्छ, उहाँसँग म छोटो मिठोमा मात्रै कुराकानी गर्छु र त्यसपछि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेछु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी हजुर नमस्ते।
0: नमस्ते हजुर, नवीनजी भन्नुभयो,
2: के भन्नुपर्छ है दिदी?
0: ठ्याक्कै मैले चिन्छु नि होइन नवीनजी, खाजा भयो त?
2: खाजा भयो त दिदी हजुरको भयो त?
0: मेरो त बाँकी नै छ, ल एक्लै पो खानु भएछ त हाम्रो नवीनजीले,
2: हजुर
0: हाम्रो यहाँ आएन
2: लगाएको थियो दिदी हजुर।
0: ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है?
2: हजुर
0: म एकदम सन्चै छु भन्नुपर्छ है, कार्यक्रम सुन्दै हुनुहुन्छ खुसी लाग्यो, खाजा पनि भइसकेछ, अब केमा व्यस्त हुनुहुन्छ त यो पछि?
2: त्यस्तै मकै भाप्ने ढोड राख्ने भन्नुपर्छ दिदी हजुर,
0: काममा होइन चटाहरू छ, मकै भाँच्ने ढोडहरू राख्ने काम हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, अन्तिममा भए पनि हजुरसँग कुराकानी गर्न सफल भयो, खुसी लागेको छ। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, कार्यक्रममा एउटा मिठो गीत बज्छ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् छोटो मिठोमा है।
2: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि तोलङ्गीको लागि भन्न चाहन्छु, घर फ्यामिली बाबा मम्मीको लागि जसले कार्यक्रम सुन्नुहुन्छ सल्लाह भन्दै छुटिन्छ है दिदी, नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, अन्य बसाइमा तपाईँसँग हामी कुराकानी गर्न फेरि पनि उपस्थित हुने नै छौँ। तपाईँले पनि सुनेर साथ दिनुहोला अनि कार्यक्रम कतिखेर आउँछ होइन के आउँछ भन्ने विषयमा पनि तपाईँले जान्नुपर्ने हुन्छ। यति बेला पनि तपाईँले पठाउनुभएको सन्देश तर्फै लाग्छौ। देवेन किशोर रञ्जनजी हुनुहुन्छ, सनातन नष्ट गरिदेऊ, एक अर्का बीच हानाहान अनि तानातान गर्दैछौ, राजनीति गरेर आफ्नो पेट भर्दैछौ, एक आपसमा लडाई दाजुभाइ मार्दैछौ, उनीहरूको टाउको हान्दै सुकुम्बा

लाई अलपत्र पार्दैछौ। गर्न त यहाँ ठूला ठूला भाषण गर्दैछौ, जनताका छोरा छोरी मार्दै केवल आफ्नै बुढी भर्दैछौ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, सम्पूर्ण भिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना देवेन किशोर अन्जान दोहा कतारबाट भन्दैछ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ विष्णु आचार्यजी, हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, निशा ठोकरजीले पनि मिस यु अल भन्नुभएको छ, र त्यसै गरी मिनामाया घिसिङजी हुनुहुन्छ, म चाहिँ काठमाडौँबाट मिनामाया तामाङ हो, मिस यु अल दिदी भन्नुभएको छ, उहाँसँग हाम्रो मिठा कुराकानी पनि भइसकेको छ। र त्यसै गरी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, लवै दर्शन नमस्ते, म हजुरको खबर सञ्चय हुनुहुन्छ होला नि, म यता भारतको हिमचालबाट चाहिँ कर्णप्रिय केसी संगीत घर चाहिँ दाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु, यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्ण साथीहरूमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, प्यारी दिदी नमस्ते नमस्कार है, बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट चाहिँ सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार लगायत साथी सङ्गीहरूमा भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सागर गिरीजी हुनुहुन्छ, गुड आफ्टरनुन दर्शन नमस्ते, म पनि सुन्दैछु फेसबुक लाइभ मार्फत, अर्जुन धारा झापाबाट सागर गिरी अनि हजुरको खबर के छ नि मेरो भन्नुपर्दा फिट एण्ड फाइन छ भन्दै हुनुहुन्छ, मेरो पनि सबै ठिक छ भन्नुपर्छ। त्यसै गरी साथीहरूमा सम्झनु पर्दा सिम्पल सरिना मुना मुखिया अस्मित सोताङ सीता भण्डारी करूणा छामलिङ त्यसै गरी अस्मिता पान्तवा राई हुनुहुन्छ रत्न बहादुर थापा चन्द्र बस्नेत पुष्पाञ्जली राई लगायत सागर गिरी भनेर चिन्नुहुने सबै सबै साथीहरूलाई सम्झेको छु भन्दै हजुरबाट ओझेल पर्न चाहन्छु। के भाइ भन्नुभएको छ सागरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना साम्पाङजी हुनुहुन्छ, गुड आफ्टरनुन नराना नमस्ते, प्यारो मान्छे दिलपाले शर्मिलालाई गेट टुली सुन भन्नुभएको छ, मिस यु एण्ड लभ यु भन्नुभएको छ, मामु अञ्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवालाई पनि ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुली टुक्री भाषाबाट, रूपासना योगी मिस यु अल भन्नुभएको छ, सत्यकला ऐसराजी हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ, अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर वेतमे अमिना सोनवार फ्रम दुलखाबाट भन्दै हुनुहुन्छ, दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ नमस्ते दिदी काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सिम्पल सरिना चाहिँ हुन्छ, हेलो दिदी नमस्कार के छ खबर, म चाहिँ मोरङ खाने पोखरीबाट चाहिँ सरिना गुरूङ हो, मिस यु सागर गैरे त्यसै गरी राज गले मगर पूर्वीले आकाश राई ढकाल धर्मराज हर्पल रोशनी शमशेर लिम्बु सुदीप पान्तवा त्यसै गरी देवान दिवान हुनुहुन्छ भूमिका राई कविता मगर चन्द्रा बस्नेत त्यसै गरी कुमार पर्जा प्रतीक्षा राई मिडिया प्रेमी राई अनिसा दुर्गा कटुवाल मिलन कायल मोटु रमन मोक्तान तामाङ प्रदीप पान्तवा कमला मुखिया रत्न बहादुर थापा राजेश कुमार माझी सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनोद परवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालोबाट, विनोद परवाल हो नि भन्दै हुनुहुन्छ, विनोदजीलाई विशेष धन्यवाद। त्यसै गरी सुजन ढुङ्गेलजी हुनुहुन्छ, हेलो हजुर नमस्कार है, खाजा लिनुभयो त दिदी हजुर, म चाहिँ सुजन ढुङ्गेल हो, दोलखा हाल चाहिँ मलेसियाबाट हो, सुजन सुन्दैछु है भन्दै हुनुहुन्छ, म पनि अब बस्ने सँग हजुरको लागि र मेरो घरमा रहनु भएको मम्मी बाबा अनि जीवन साथी शर्मिला ढुङ्गेल छोराहरूमा सख्यव ढुङ्गेल भन्नुभएको छ, सौरभ ढुङ्गेल र मलाई सुजन ढुङ्गेल भनेर चिन्नुहुने नहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुस्मिता लिम्बुजी हुनुहुन्छ, गुड आफ्टरनुन सेवा र शेष भन्दै हुनुहुन्छ, सेवा र हजुरलाई पनि भन्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ, तपाईँले पठाउनुभएका सन्देशहरू मैले कार्यक्रममा वाचन गरिसकेको छु, अब चाहिँ छुटिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, एसएमएस मार्फत आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउनुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनु भएको थियो सुजन खत्री मिनामाया तामाङ अत्यन्त तामाङ सरिना गुरूङ नवीन तोलाङ्गीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणमा यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायु र साथसाथै श्रीराज महतलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्त्यमा एउटा मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: अण्डाको भाउ फेरि बढ्यो, साउन लागे यता मात्रै 5 औं पटक वृद्धि। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन। नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा 2 वर्षीय बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार, हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका। अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक, 1 दशकमा दोब्बर भन्दा धेरैको वृद्धि। र श्रीलंका कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। नेपाल सहित 4 दक्षिण एसियाली देशहरू बीच भन्सारमा मालवस्तु आइपुग्नु अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उप क्षेत्रीय आर्थिक सहयोग र सासेक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल, भूटान, बंगलादेश र मालदिव्सले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सहज हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुको साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटको आकार अनुसार अनुदानको हिस्सा घट्दै गएको र सहुलियतपूर्ण ऋणको बाटो पनि बन्द हुँदै गएको बताउनुभयो। विगतमा प्राप्त सहुलियतपूर्ण ऋण स्रोतको कमजोर खर्च क्षमताका कारण नेपालले प्रभावकारी उपयोग गर्न नसकेको उहाँको जिकिर छ। परम्परागत वैदेशिक सहायताका स्रोतहरू सुक्दै गएपछि सरकारले हाइब्रिड एन्युटी मोडल, अफसोर बन्ड, डायस्पोरा लगानी जस्ता निजी तथा वैकल्पिक पूँजी परिचालनका उपकरणहरू अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। साथै गैर आवश्यक नेपालीको लगानी सहज बनाउन कानूनी अवरोधहरू हटाएको र वैकल्पिक विकास वित्त सम्बन्धी कानून संसदबाट पारित भइसकेको उहाँले जानकारी दिनुभयो। अण्डाको भाउ फेरि बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितौनलाई आधार मानेर तय गरेको नयाँ दर रेट अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाउ बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाउ पुनः बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लियर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएको हो। उद्धार गरेका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाबु भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका हुन्। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजे भेटिएको हो। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुराको गौमूल गाउँपालिका वडा नम्बर 2 मालीवनमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आए पनि डाक्टर नपाउँदा समस्या भएको छ। 13,85,00,000 रूपियाँ लागतमा 2081 सालको माघमै निर्माण सम्पन्न भएको भवनको आज गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाले एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्नुभयो। तर अस्पतालमा आवश्यक औषधि उपकरण र अन्य जनशक्तिको व्यवस्था भइसके पनि मेडिकल अधिकृत अर्थात चिकित्सक पाउन नसक्दा पूर्ण सेवा दिन कठिनाई भइरहेको छ। 2 MBBS डाक्टर सहित 22 जनाको दरबन्दी रहेको अस्पतालका लागि चिकित्सकको व्यवस्था गरी सहज र गुणस्तरीय सेवा पुर्याउने तयारी भइरहेको अध्यक्ष रोकाले बताउनुभयो। गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि अब सामान्य उपचारका लागि सदरमुकाम मातडी वा धनगढी धाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय बासिन्दा आशावादी छन्। अब विदेशको खबर। अमेरिकाको सार्वजनिक ऋण इतिहासमै पहिलो पटक 450 खर्ब नजिक पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार संघीय सरकारको कुल ऋण 400,47,000,000,000 पुगेको छ। यसमध्ये 322,66,000,000,000 सरकारी ऋण पत्र मार्फत सर्वसाधारण तथा लगानीकर्ताबाट उठाएको छ भने बाँकी 77,82,00,000,000 विभिन्न सरकारी निकायहरू बीचको आन्तरिक ऋण हो। पछिल्लो एक दशकमा अमेरिकाको ऋण दोब्बरभन्दा बढ़ीले बढ़ेको छ। 2017 जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा यो ऋण 199,05,00,000,000 मात्रै थियो। विज्ञका अनुसार पूर्व राष्ट्रपति ट्रम्प त्यसै गरी राष्ट्रपति जो बाइडेन दुवैको कार्यकालमा भएको अत्यधिक खर्च, कर असन्तुलन तथा ब्याज भुक्तानीमा भएको वृद्धिले ऋण यस स्तरमा पुर्याएको हो। खास गरी 2020 कोविड-19 महामारीका बेला महामारी नियन्त्रण र आर्थिक राहतका लागि दुवै प्रशासनले ठूलो मात्रामा ऋण लिएका थिए, जसका कारण महामारी पछिका 2 वर्षमै झण्डै 1/3 ऋण थपिएको थियो। यसै गरी मध्यपूर्वमा चलिरहेको युद्धका कारण परेको थप आर्थिक दबाव र झण्डै 3,75,00,000,000 सैनिक खर्चले पनि अमेरिकी अर्थतन्त्रमा चुनौती थपेको छ। आमदानी भन्दा खर्च निरन्तर र उच्च हुँदा अमेरिकाले आउँदा दिनमा गम्भीर वित्तीय संकटको सामना गर्नुपर्ने चिन्ता बढ़ाएको छ। अब खेल खबर। श्रीलंका 2 ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि 2 ब्याटर बाहिरिएका हुन्। यस्तै यस खेलका लागि अर्का ब्याटर पाथुम निशान्तका फिट हुने सम्भावना पनि निकै कम छ। लंका प्रिमियर लीगको शुरूआती चरणमा ह्यामस्ट्रिङको चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। आईसीसीको नियमअनुसार कन्कसन सब्स्टिच्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्थापन गरेका खेलाड़ी 7 दिनसम्म खेल्न नपाउने भएकाले चण्डीमाल दोस्रो टेस्टबाट बाहिरिएका छन्। यस्तै निशानका गएको जून महिनामा भएको नार्डीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन्। 2 खेलको श्रृंखलामा भारत 1-0 अघि छ। गालेमा भएको पहिलो टेस्टमा भारतले घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। भन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने नेपाल भूटान बंगलादेश र मालदिप्सको सम्झौतामा उल्लेख, सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने, अण्डाको भाउ फेरि बढ्यो, साउन लागे यता पाँचौं पटकको वृद्धि, बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई वर्षीय बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार, हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका, अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि, र श्रीलंका कुशल मोन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
12: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
14: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
16: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-541-575, 9841-96-0669, 9864-1417-88।
15: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: को रेडियो 102.1 मेगाहर्ट्ज।
1: घर बनाउनु को लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरालाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
11: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
11: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
11: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
11: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि,
11: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
12: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
12: सम्पर्क नम्बर 0845410043 98630423422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: उजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 5 को कार्यालय, रामपुर, रामेछाप।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछापको माकुण्ड गाउँपालिकाको केन्द्रमा पर्यटन प्रवर्धन र खेलकुद क्षेत्रको विकासलाई लक्षित गर्दै आधुनिक पर्यटकीय पार्क तथा सुविधा सम्पन्न कवर्ड हल निर्माण गरिने भएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारका अनुसार पालिकाको समग्र पूर्वाधार विकाससँगै पर्यटन र खेलकुदलाई स्थानीय आर्थिक विकासको आधारका रूपमा अघि बढ़ाउने उद्देश्यले यी दुई महत्वपूर्ण योजना अघि सारिएको हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण माकुण्डलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आधुनिक पार्क निर्माण गर्न लागि अध्यक्ष सुनवारले बताउनु भएको छ। पार्कमा पर्यटकका लागि बस्ने, घुम्ने तथा मनोरञ्जन गर्ने उपयुक्त पूर्वाधार निर्माण गरिनेछ। पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यससँगै स्थानीय होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य व्यवसाय विस्तार हुने गाउँपालिकाको अपेक्षा छ। पर्यटन गतिविधि बढ्दा स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारीका अवसर समेत सृजना हुने विश्वास गरिएको छ। त्यस्तै गाउँपालिकाको केन्द्रमा सुविधा सम्पन्न कवर हल निर्माण गर्ने योजना पनि अघि बढ़ाइएको छ। कवर हल निर्माण भएपछि स्थानीय खेलाड़ीले नियमित प्रशिक्षण तथा अभ्यास गर्ने अवसर पाउनेछन् भने जिल्लाभित्र र बाहिरका खेलाड़ीलाई समेत प्रतियोगिता तथा प्रशिक्षणका लागि माकुण्डमा आकर्षित गर्न सकिने गाउँपालिकाको अपेक्षा छ। रामेछापमा साउन महिनामा मात्र 11 जना मानिस हराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। हराउनेमा 2 पुरूष, 5 महिला, 1 बालक र 3 बालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी सन्तुलाल जयसवालका अनुसार हराएका 11 जना मध्ये 8 जनालाई प्रहरीले खोजी गरी फेला पारेर आफन्तको जिम्मा लगाएको छ। अझै 1 पुरूष, 1 बालक र 1 बालिका गरी 3 जना फेला पर्न बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा साउन महिनाको प्रहरी गतिविधि, अपराध अनुसन्धान तथा हराएका खोजी सम्बन्धी विवरण सार्वजनिक गरिएको, यसै गरी साउन महिनामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट विभिन्न प्रकृतिका 12 मुद्दा फर्चर भएको प्रहरीले जनाएको छ। फर्चर भएका मुद्दा मध्ये जगामी कसुरका 2, गम्भीर कसुरका 4 र सामान्य कसुरका 6 रहेका छन्। सामुदायिक लघु वित्त संस्थाको रकम अपचालन गरेको आरोपमा पक्राउ परेका 5 जना मध्ये सुनिता घिसिङ र सरोज राई पूर्वपक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ। अनि 3 जना भने उच्च अदालत पाटनको आदेशबाट दरौटीमा छुटेका छन्। रामेछाप नगरपालिका 4 तिलबारीमा 61 वर्षीय एकल महिलामाथि जबरजस्तीकरण गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाज 21 वर्षीय प्रेम विश्वखे रहेका छन्। उनी लिखु विरहत खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतका अनुसार विश्वखेले मंगलबार तिलबारी स्थित महिलाको घरमै जबरजस्तीकरण गरेको आरोप छ। घटना भएपछि फरार भएका उनको खोजीका लागि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा बुधबार तिलबारी स्थित मानिसमा बस्ने खाली घरमा लुकेछिप बसेको अवस्थामा विश्वखेलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका विश्वखेमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार महिनामा विभिन्न घटनास्थल सम्बन्धित 41 मुद्दा दर्ता भएका छन्। तीमध्ये लागू औषध सम्बन्धी मुद्दा सबैभन्दा बढ़ी रहेको छ। लागू औषधका 11 मुद्दामा 16 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रधान प्रेक्षक विजय श्रेष्ठका अनुसार दर्ता भएका मुद्दामध्ये केही फर्जद भएका छन् भने केही अनुसन्धानकै क्रममा छन्। ज्यान मार्ने उद्योगका 3 मुद्दामध्ये 2 फर्जद भएका छन् भने एउटा बाँकी छ। झुण्डिएर आत्महत्या, व्यवहारिष्य ज्यान, भवितव्य ज्यान तथा कुटपिट र अंगभंग सम्बन्धी मुद्दा पनि बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै अभद्र व्यवहारका 3, चोरीका 2, लागू औषधका 11, सवारी ज्यानका 3, क्रिप्ट तथा आर्थिक कसुरको 1 र सवारी अंगभंगको 1 मुद्दा फर्जद भएका छन्। बैंकिङ कसुरका 4 मुद्दामध्ये 1 फर्जद भएको छ भने 3 बाँकी छन्। असारमा लागू औषध सम्बन्धी 11 मुद्दामा 16 जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट 13.41 ग्राम खैरो हिरोइन, 1 किलो 129 ग्राम गाँजा, 6.570 ग्राम चरस र 1679 ट्याब्लेट बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार असार महिनामा 5 जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा 3 पुरूष, 1 महिला र 1 बालक छन्। त्यस्तै प्रहरीका अनुसार असार महिनामा सिन्धुलीमा 10 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 12 सवारी सदन संलग्न हुँदा 2 जनाको मृत्यु र 22 जना घाइते भएको थियो। दुर्घटनामा परेका 24 जनाको प्रहरीले उद्धार गरेको छ भने 3 जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक प्रेक्षक विजय श्रेष्ठका अनुसार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 10 उजुरीमा पीड़ित र पीड़क गरी 25 जना जोड़िएका छन्। यस्तै असारमा 25 जना हराएको विवरण प्रहरीमा आएको थियो। हराउनेमा 14 महिला, 5 बालिका, 3 बालक र 3 पुरूष थिए। तीमध्ये 19 जना फेला परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकामा लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा 2 जनालाई लागू औषध हिरोइन सहित पक्राउ गरेको छ। ब्यूरोका अनुसार जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 6 स्थित क्षेत्रमा लागू औषध खरिद बिक्री भइरहेको सूचनाका आधारमा गरिएको निगरानी तथा अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका। प्रहरीका अनुसार मंगलबार ब्यूरो कोटेश्वरबाट परिचालित टोलीले कागेश्वरी मनोहरा नगरपालिका 6 बाट लागू औषध कारोबार गरिरहेको अवस्थामा 2 जनालाई नियन्त्रणमा लिएको। पक्राउ परेमा जिल्ला दोलखा सैलुङ गाउँपालिका 8 स्थायी ठेगाना भएका 25 वर्षीय सुमिन कार्की र जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका 7 ठेगाना भएका 42 वर्षीय अजय दास रहेका छन्। उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन 32.580 ग्राम, नेपाली नगद 4 लाख रूपियाँ, डिजिटल तराजु थान 2 तथा मोबाइल फोन थान 2 बरामद गरिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने र आकर्षक तलब सहितको काम दिलाइदिने आश्वासनमा 1 व्यक्तिबाट 4,55,000 रूपियाँ लिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 1 महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 14 स्थायी ठेगाना भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 10 मा बस्दै आएकी 32 वर्षीय रश्मिका खबाङ्गी छन्। उनलाई बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 10 को कपन क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। जनी गरेको विवरण अनुसार खपाङ्गीले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि टर्की लैजाने बताएकी थिइन्। लामो समयसम्म पनि विभिन्न वाहनामा झुक्याएर विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै एक पीड़ितले जाहेरी दरखास्त दिएका थिए। सोही जाहेरीमाथि अनुसन्धान अघि बढ़ाउँदा उनी पक्राउ परेको कार्यालयको भनाइ छ। बीपी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा लगाइएको रोकका कारण कुखुरा ढुवानीमा समस्या भएको भन्दै सिन्धुली उद्योग वाणिज्य संघले प्रशासनसँग विशेष सहजीकरण माग गरेको छ। संघले मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाउँदै कुखुरा बोकेका सवारी साधनलाई रातिको समयमा समेत बीपी राजमार्ग हुँदै आवाजावत गर्न दिन आग्रह गरेको। रातिको समयमा राजमार्ग बन्द हुँदा काठमाडौँ लगायतका बजारमा पठाउनु पर्ने कुखुरा दिउँसो ढुवानी गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ। दिउँसोको अत्याधिक गर्मी र राजमार्ग मुनि जामका कारण कुखुरा बोकेका सवारी साधन लामो समयसम्म बाटोमै रोकिने गरेका छन्। यसरी गाड़ीभित्र लामो समय रहँदा ठूलो संख्यामा कुखुरा मर्ने गरेको संघको भनाइ छ। कुखुरा मर्दा कृषक र व्यवसायी दुवैले आर्थिक क्षति बेहोर्नु परेको भन्दै संघले समस्या समाधानका लागि प्रशासनको ध्यान आकर्षण गराएको हो। हवस्त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। तिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9545-48-17, 9545-55-562, 0449-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 कार्यालय देउराली रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको?
2: स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: एमयुपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उराली को साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबर पछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईसँग रहेर करिब 5 बजेसम्मको समयसम्म शोभायात्रा गर्छौं। तपाई उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। कार्यक्रममा मिसा रमाइला लोकभागाहरू बस्छ। आज बिहिबारको बसाई अब बस्ने गीत मार्फत तपाईले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। 0840400026 नम्बरमा फोन गरेर तपाईले सहभागिता जनाउनुहोला भने तपाईले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामागोस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, तपाईले कमेन्ट बसाउनुहोस् आफ्ना आफन्तजन साथीसँगलाई सम्झेर भने। यति बेला प्रविधि संरचनामा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। फोन गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। मिठा रमाइला देशका गीत बज्छ। यति बेला हामी कार्यक्रमको शुरूआतमा छमछमे नाचाउन भन्ने रेखा शाहको आवाजमा रहेको गीत राख्छौं, त्यसपछि आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा राखेँ एकदमै मिठो गीत छमछमी नाचाउन रेखा शाहको आवाजमा रहेको गीतबाट कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, माधवी तपाईँले सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै पनि राख्नु भएको छ। कार्यक्रम उकाली उरालीको बारेमा हामीलाई सल्लाह सुझाव छन् भने पनि दिनुहोस्। यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हरियो, नमस्कार। हजुर नमस्कार, के छ दूर बजेको खबर सुनाउनुहोस् न त।
1: हजुर हजुर, मन्थलीबाट दुर्गाले
0: सन्चै आरामै हुनुहुन्छ दुर्गाजी?
1: एकदम आराम छ दिदी। अनि हजुरलाई कस्तो छ?
0: मलाई पनि एकदम ठिक छ भन्नुपर्छ। अहिले समय यस्तै छ, बाँचिएकै छ, बसेकै छ, तपाईँहरूसँग बोल्न पाइराखेका छौ। समग्रमा एकदम ठिक छ भन्नुपर्छ है।
1: हजुर सुसा,
0: खाजा खानु भयो कि बाँकी छ?
1: हजुरको
0: मेरो पनि भइसकेको छ। कार्यक्रम त सुन्दै हुनुहुन्छ भन्नै परेन। ल ठिक छ, त्यसो भए कार्यक्रममा मिठा मिठा रमाइला तिजका गीतहरू बजिराखेका छन्। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्, फेरि पनि तिजकै भाका बज्नेछ।
1: हजुर मिल्छ पनि दिदी। हजुर सानो खुसी र अन्य साथीको स्वरमा रहेको क्रिम घसेर भन्ने गीत गजाइदिनु होला नि।
0: ल हुन्छ, हामी क्रिम घसेर भन्ने बोलको गीत राख्छौँ। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हजुर विशेष हजुरको लागि अनि हजुरको रेडियो परिवार, मेरो घर परिवार सम्पूर्ण, म कलेती बहिनीहरू निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया योगी, रिता सुनवार, बहिनी पासाङ रोल्मा तामाङ, रलिना तामाङ, बहिनी धनु गजमा, अनुलिङ्गली मगर, बहिनी सुमी थामी, अनि दुर्गा थामी, साथी रोशन श्रेष्ठ, स्वदिन श्रेष्ठ, अनि मनोज कार्की, दिनेश नेपाली, बहिनी सुशीला बस्नेत, लगायत जत्न साथीहरू यहाँ हजुरको रेडियो सुनेर बसिरहनुहुन्छ। उहाँहरूसँग सबैलाई
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, उहाँले रातो सारी क्रिम घसेर भन्ने बोलको गीत रोज्नु भएको छ। सो गीत हामी कार्यक्रममा एकैछिनमा राख्नेछौ, तपाईँले पनि सहभागिता जनाउनुहोस्। आजको अवस्थामा मात्रै तपाईँले सहभागिता जनाउने र आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ, 048-40-00-26 नम्बर भने धेरै साथी हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। कार्यक्रममा तपाईँका कमेन्टहरू छन्, हामी तपाईँका कमेन्टलाई पनि वाचन गर्नेछौ कार्यक्रममा, साथसाथै विशेष गरी तपाईँसँग रहेर प्रत्यक्ष सम्पर्कमा जोडिँदै मिसा रमाइला कुराहरू पनि गर्नेछौ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नि लाग्न चाहन्छु। हामीलाई धेरै साथीले चाहिँ सुन्दै हुनुहुन्छ, हामी तपाईँका कमेन्ट वाचन त गर्छौं नै होइन, साथसाथै हामी तपाईँको फेसबुक कमेन्टहरूलाई पनि लिन्छौं भनेर मैले भनिरहेको छु। यति बेला हामीलाई कल्पना साङपाङजी लेख्नुहुन्छ फेसबुक कमेन्टमा, नमस्कार हजुर, भोजपुर घर भइहाल्छे काठमाडौँबाट, गुड आफ्टरनुन नाना, नमस्ते, सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु, यहाँलाई पनि सन्चै आरामै होला भन्ने आशा गरे। उहाँले चाहिँ शर्मिला राईलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। अब भोजन गीत मार्फत सम्झनु पर्दा विशेष गरी म मामु अञ्जन यात्री पारी साङपाङ, बाबा विनोद साङपाङ, सुना कन्दवा, मनिषा बाम्पुवालाई, त्यसै गरी उहाँले ढिलै भए पनि लेख्नु भएको रहेछ है, त्यसको लागि चाहिँ मैले अर्कै पढेको छु। ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौं हामीले पनि। बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोखली घर भइहाल्छ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मार्फत सम्झनु पर्दा हजुरको लागि मेरो घर परिवार लगायत मलाई जति पनि साथीले बाबुराम मगर भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रामजी घिमिरेजीले पनि लेख्नुहुन्छ, नमस्कार, सुन्दैछु, चितवनबाट भन्नुभएको छ। मिलन गाहिल मोटोजीले पनि गुड आफ्टरनुन हजुर, म कार्यक्रम सुन्दैछु यता दुवाको तारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। हिराबहादुर लगाईजीले पनि सुन्दैछु है कार्यक्रम यता बुटवलबाट भन्नुभएको छ। विष्णु आचार्यजीले पनि नमस्ते छ हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुजन दाहालजीले पनि लेख्नुहुन्छ, मनी सुन्दैछु है दिदी, नजिकै बाटो रामेसा पारी खुर्कुटबाट भन्दै हुनुहुन्छ है, उहाँले खुर्कुटमाथि गैरी गाउँबाट भन्दै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ अब बस्ने गीत चाहिँ अब बस्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ भनेर उहाँ हाँस्दै हुनुहुन्छ, हाँस्नु भएको छ, मजाले हाँस्नु सुझाउ चाहिँ। जिन्दगी दुई दिनको छ है, हाँस्नै पर्छ, हामीलाई पनि हँसाउनुहोस्, तपाईँ एक्लै नहाँस्नुहोस् पनि भन्छु मैले चाहिँ, किनकि तपाईँ मात्रै एक्लै हाँस्नुभयो भने हामीले यहाँबाट देख्दैनौँ, त्यही भएर तपाईँले हामीलाई पनि हँसाउनुहोस्, हँसाउने कुनै कथा केही व्यङ्ग्यात्मक कुराहरू लेख्नुहोस्, हामीलाई पनि हाँस उठ्छ, हामी हाँस्छौँ है, आफ्नो स्वास्थ्यको लागि राम्रो छ। अब बस्ने गीत मार्फत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ, सुजनजीलाई विशेष धन्यवाद व्यक्त गरे। मनोज सुन्दासी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, नमस्कार, के छ हजुरको खबर, म पनि कार्यक्रम सुन्दैछु, सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट है, सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। मनोजजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। हाम्रो ध्रुवजीले चाहिँ रातो सारे किरिम घसेर सानो केसी रामहरि भण्डारी रविन कुमार श्रेष्ठ अनि बिमा अनुरागी साथीहरूको आवाज रहेमा रहेको मिठो गीत रोज्नु भएको छ। यो गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा एकदमै मिठानी रमाइलो गीत हामीले कार्यक्रममा राखिसक्यौं। हामीले भन्दा पनि हाम्रो साथीले रोज्नु भएको थियो, दुर्वाजीले एकदमै मिठो गीत रहेको थियो, रातो सारे किरिम घसेर भन्ने बोलको गीत कार्यक्रममा बजिसकेको छु। यस्तै मिठा रमाइला तिजका गीतहरू बजिराखेका छन्। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, यो आवाज कहाँदेखि हो?
1: घर सिन्धुली हेर्दै भाइ, हाल भक्तपुरबाट तिलक योगी बोल्दैछु दिदी।
0: तिलकजी, आजको तिलकजीको फोन लाग्छ होइन?
1: लाग्छ दिदी।
0: लगाएपछि नलाग्ने भन्ने त कुरै हुँदैन नि, होइन?
1: चाहनु मात्रै पर्यो नि दिदी।
0: पक्कै चाहना नभएपछि न फोन लाग्छ न हामीले फोन लगाउने प्रयत्न नै गर्छौँ, न कुनै चासो नै दिन्छौँ हामीले। यो कुनै पनि कुरा भएन भने पक्कै लाग्दैन पनि, होइन? ल ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ, के गर्दै हुनुहुन्छ भन्नुहोस्।
1: मेरो खाजा भइसक्यो, अनि दिदी हजुरको भयो त?
0: मेरो पनि भइसकेको छ, मेरो अघि नै हो। तिलकजीको कति बेला भयो, भर्खरै भयो कि के हो? कार्यक्रम सुन्नु भएको छ कि छैन त्यो पनि भन्नुहोस्।
1: मेरो खाजा 3 बजे
0: कार्यक्रम चाहिँ सुन्न पाएको छैन भन्नुभयो। त्यसको मतलब कार्यव्यस्त हुनुहुन्छ? ल ठिक छ, कार्यव्यस्त रहेर पनि हामीलाई सम्झनु भएको छ, समय थोरै छ। यहाँसँग काम गर्दै गरेको साथीले सम्झनु भएपछि हामीले धेरै समय लिन मिल्दैन, त्यही भएर हामी कार्यक्रमतर्फ लाग्छौँ। अर्को एउटा मिठो गीत बोल्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल त स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, क्याममा आएको छ भनेर खबर दिने दिदी रिया योगीलाई मनदेखि धन्यवाद। त्यसै गरी मेरो घर परिवार सम्पूर्णको लागि, केही साथीहरू सम्झिनु पर्दा शिव विश्व प्रबन्ध तामाङ, रेडियोको लागि भन्दैछु दिदी। नमस्ते बाबाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलक योगीज्यू, आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। तपाईँ पक्कै सुन्दै हुनुहुन्छ यति बेलाको बसाइमा रामेसाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो ब्रेक्सी 2 TBHz तपाईँले शनिबार बाहेक अन्य 6 दिन सुन्दै आइराख्नु भएको कार्यक्रम उकाली उरालीको बसाइमा छ। मिचा र माइलामा सुन्ने तीजका लोकभाकाहरू बजिराखेका छन्। तीजका गीत संगीत पक्कै एकदम मनोरञ्जनात्मक पनि छन्, रमाइला छन्। कतिपय जिन्दगीमा तपाईँ हाम्रो जिन्दगीमा त्यो हाम्रो गीत संगीतले मेल पनि खान्छ, ती शब्दहरूले मञ्च हुन्छ, होइन? त्यस्तै गीत बज्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो। कोही साथी हुनुहुन्थ्यो जस्तो लाग्दै थियो, ठिकै छ, म कार्यक्रमको अन्त्यतिर पनि आउनु लागेको छु। अझै समय त बाँकी छ, तपाईँको फोन लाग्छ, तपाईँले आउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट तर्फ लाग्छु फेरि पनि। यति बेलाको बसाइमा हुनुहुन्छ अर्को साथी पिङ शेर्पाजी, उहाँ लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु अहिले रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड 2 बाम्ती भण्डार हाल चाहिँ काठमाडौँबाट, काठमाडौँको 6 माइल हिमालयन ब्याङ्क अगाडिबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्कार छ भन्दै हुनुहुन्छ। सिम्पल सरिनाजीले पनि दिदी नमस्ते, आई के छ खबर, म कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। दीपिका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी टीकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते नमस्कार, म टीकाराम सुनवार 3 जुरे मिडिया ग्रुपको सदस्य रामेसाप घर भइहाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा सोना कन्दुङ्बा मिडिया प्रेमी निर्मला ओलेम, जीवन सुब्बा, कमला मुखिया, लक्ष्मण मगर, घायल अभिरमान सुनवार, राजकली मगर, देवराज कोटा, कमल श्रेष्ठ, सहयात्री उमेश सञ्जान राई, भूमिका राई, रामलाल साङपाङ राई, लक्ष्मण किराती, रामलाल सुमन, प्रेमकला आचार्य, मुना मुखिया, टीका आइडु, पलपल अपेक्षा सेन, अधिकारी अनेश देलदुखेरिया, सजना माझे, मिडिया प्रेमी मगर, न्यायुषा रीता राई, बुधवीर तामाङ, जमीनदार बाबु इमानदार, छोरो सरस्वती खत्री, कोपिला चामदेङ राई, मनको साथी जीवन कार्की लगायत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कहाँदेखि गुन्टाउँदेखि होला? गीता चाहिँ सञ्जय रामी हुनुहुन्छ। मलाई पनि एकदम सन्चै आरामै कुशल मङ्गले छ। अहिलेसम्म खाजा खानुभयो कि बाँकी छ? बाँकी नै छ। अहिलेसम्म किन खानु भएन त? अब करिब 5 बज्न लागिसकेको छ।
2: मोबाइल हेरेपछि टाइम गएको छ
0: भनेपछि तपाईँले चाहिँ दिनमा अब मोबाइल चलाउन थालेपछि समय बितेको पत्तो हुँदैन भन्नुभयो। दिनमा कति समय चाहिँ मोबाइललाई चाहिँ समय दिनुहुन्छ?
2: कति कति अब
0: बिहानदेखि बेलुकैसम्म हो? बिहानदेखि बेलुकैसम्म हो
2: नै त्यस्तो त हुँदैन। बढीमा भए 2-3 घन्टा।
0: 2-3 घन्टा मात्रै हेर्नुहुन्छ?
2: राति चाहिँ अलि बढी नै हेरिन्छ। काम भए काम गर्ने मोबाइल हेर्ने।
0: ल, मोबाइलमा चाहिँ खास के हेर्नुहुन्छ यहाँले? कुनै ज्ञान गुणका कुरा हेर्नुहुन्छ, पढ्नुहुन्छ कि यसो रमाइलो मात्रै हामी जस्तै यस्तै त हुने भन्ने हेर्नुहुन्छ कि के हो?
2: अब यस्तै टिकटकहरू हेर्ने त्यस्तै हो। अब त्यस्तो ज्ञानहरू त्यो म हेर्दिनँ भन्नु
0: भनेपछि ज्ञान गुणका कुरा चाहिँ हेर्नुहुन्न?
2: मलाई त्यस्तो हेर्ने मन लाग्दैन।
0: अब जस्तो रमाइलोमा हामी
2: काम भए काम गर्ने मोबाइल हेर्ने।
0: ल, मोबाइलमा चाहिँ खास के हेर्नुहुन्छ यहाँले? कुनै ज्ञान गुणका कुरा हेर्नुहुन्छ, पढ्नुहुन्छ कि यसो रमाइलो मात्रै हामी जस्तै यस्तै त हुने भन्ने हेर्नुहुन्छ कि?

0: हामीलाई ज्ञान गुणका कुरामा खासै त्यो विषयमा त्यति धेरै हामीलाई चासो पनि हुँदैन, त्यो भएर हामीले हेरिँदैन। अब हाम्रो गीताजीले पनि म त्यस्तो त हेर्दिन मन पर्दैन भन्नुभयो। यदि जस्तो हामीलाई ज्ञानकै कुरा कुनै ठाउँमा काम लाग्न सक्छ होइन, काम लाग्छ, लाग्न सक्छ होइन, काम लाग्छ, तर त्यो परिस्थितिमा मात्र हामीले ओहो भनेर हामी झसँग हुन्छौँ क्या। अब हामी मोबाइल छ हातमा रमाइरहेका छौँ, तर केमा रमाएका छौँ त्यो हामीलाई नै थाहा छैन। यस्तो हुन्थ्यो यदि अब यो प्रविधिले गर्दा सबैको हात हातमा मोबाइल नभएको भए चाहिँ सायद रेडियोले पनि स्थान पाउँथ्यो र रेडियो सुन्ने साथीहरू झन् बढी चाहिँ बढ्नुहुन्थ्यो। मोबाइलले गर्दाखेरि चाहिँ यस्तो भएको हो कि जस्तो लाग्छ।
1: म त रेडियो सुन्छु, जे काम गरेर रेडियो सुन्छु भनेर चाहिँ हाम्रो मेरो गाउँतिर चाहिँ हराइसक्यो, तर मेरो गाउँ घरमा चाहिँ यस्तो रेडियो चाहिँ हराएको छैन भनेर
0: चाहिँ रेडियो हराएको छैन। तर तपाईँले अब जस्तो म एक घन्टा दुई घन्टा अथवा तिन घन्टा मोबाइल हेर्छु भन्नुभयो, त्यो हेरेको समयमा त खासै रेडियोको प्रति त चासो त जाँदैन नि त।
1: हजुर त्यो चाहिँ भन्नुभएछ,
0: त्यो त जाँदैन, त्यो त तपाईँलाई मात्र नभएर मलाई पनि थाहा भएको कुरा हो। त्यही भएर मैले भने मिलो या मिलेन थाहा छैन, मैले मेरो व्यक्तिगत कुरा चाहिँ गएँ है गीता चाहिँ
1: एकदम मिल्यो भन्नुभयो,
0: सुनिँदैन त्यो त कहाँ भयो के भयो, घरभित्र मान्छेले के सामान लगेर गयो, कहाँ पुग्यो, कुन डाँडा कट्यो भन्ने नि मान्छेलाई मोबाइल हेरेपछि त्यति अभियसली नै हो थाहा हुँदैन। साँच्चै वास्तवमै भन्ने हो भने गीताजीले पनि त्यस्तै गर्नुभएको छ। अब तपाईँले एक दुई घन्टा मोबाइल हेर्छु भन्नुभयो भने चाहिँ आफ्नो घर घरायसी चिजहरूमा कुराहरूमा चाहिँ एकदम बन्दिलो पार्नुहोस्, त्यसपछि मात्रै मोबाइल हेर्न थाल्नुहोस्। किनकि हाम्रो घरमा को आएर गयो र कसले के सामान लग्यो भन्ने नि हामीलाई थाहा हुँदैन क्या।
1: हजुर त्यस्तै भन्नुभएछ।
0: ल ठिक छ, अब यस्तै यो कुराकानी भनेको अब हामीले अब बिस्तारै हामी अब मोबाइलमा बढी क्रेजी भइरहेका छौँ। अब मोबाइलले हामीलाई किन क्रेजी बनायो, हाम्रो मोबाइल त किन मोबाइलमा मात्र ध्यान जान्छ भन्ने कुरा हामी आफैले पनि पत्ता लगाउन सकेनौ। कसले पत्ता लगाउँछ थाहा छैन है, कि हामी आफैले पत्ता लगाउने हो कि के हो गीताजी।
1: खै अब पत्ता लगाउनै सक्दैन, अब हेर्दिनँ भन्ने नि हेर भएर मन लाग्छ अनि
0: त्यही हो, जहाँ प्रविधिले सहजता बनायो त्यहाँ मान्छेको केही न केही परिवर्तन त भएकै हुन्छ। जे गरिरहेको छ हाम्रो विज्ञान र प्रविधिले गरिरहेको छ होइन। ल ठिक छ, यो प्रविधिको कुरालाई पछाडि राख्दै अब हामी कार्यक्रमतर्फ लाग्छौँ। यो प्रविधिको विषयमा अन्य कुरा गर्न हामीलाई एउटा छुट्टै कार्यक्रम चाहिएला जस्तो छ है गीताजी। जस्तो मलाई गीताजीसँग यस्तो खालको कुरा गरिरहँदा हाम्रो पछिल्लो समय भएका विभिन्न गतिविधिहरूका विशेषसँग प्रसङ्गमा चाहिँ साथीहरूसँग कुरा गर्न चाहिँ मन छ। अब गीत संगीतका कार्यक्रमहरू त हामीले सुन्छौँ, सुनिरहेका छौँ होइन, बजिरहेका छन् साथीहरूको चाहिँ पछिल्लो समय हरेक प्रविधि लगायत भन्ने हरेक नयाँ ज्ञान सिप प्रविधि धारणाहरू के छ भन्ने कुरा चाहिँ बुझ्न मन छ। अब सबै एउटै कार्यक्रममा सबै विषयवस्तु हामीले गरेका समेट्न सक्दैनौँ, त्यो हुँदा ठिक छ। म कार्यक्रमको अन्त्यतिर चाहिँ साथीहरूलाई सम्झनुहोस् एउटा मिठो गीत बज्छ।
1: यदि मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि र हजुरको रेडियो दिदी पनि सबैको लागि भन्न चाहन्छु र मेरो घर फ्यामिलीको भन्न चाहन्छु र मलाई गीता भनेर चिन्ने नचिन्ने या माया गर्ने घिना गर्ने सबै भन्दैछु दिदी। नमस्ते दिदी।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ। अब चाहिँ हामी फोन लिँदैनौ, समय कम छ। यति बेला सपना तामाङजी लेख्नुहुन्छ, हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, खाजा खानुभयो नि दिदी भन्नुभएको छ। उहाँले चाहिँ मलाई चाहिँ मिल्छ भने पराईको शासन बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ, हामी राख्ने प्रयत्न गर्छौ। पराईको शासन बोलको गीत भन्नुभएको छ, यो गीत तीजको गीत हो अथवा लोकगीत कुन हो बज्नेछ, हाम्रो सन्जनाजीले बजाउनुहुनेछ यो गीतलाई भन्छु। यति बेला मेलिसा जोगीजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार गुड आफ्टरनुन, के छ खबर, सन्चै आरामी हुनुहुन्छ होला, म सिन्धुलीबाट रिया योगी हो। दिदी अब बस्ने गीत मार्फत सम्झन पर्दा स्वीट भोइसमा कार्यक्रम चलाउनुहुन्छ भन्दै हुनुहुन्छ। भोइस स्वीट त यस्तै हो, यो धोद्रिलो आवाज सुन्दै हुनुहुन्छ हाम्रो रियाजीले भन्ने लाग्यो, खुसी लाग्यो है। त्यसै गरी उहाँले सम्झनु भएको छ कार्यक्रम मार्फत प्राविधिक मित्रलाई, त्यसै गरी मेरो घर परिवारको लागि, विशेष गरी दुवैतिर सुन्दै हुनुहुन्छ होला, मेरो दिदी अमृता योगीको लागि भन्न चाहन्छु, काठमाडौँ भक्तपुरतिर रहने र सुन्ने

साथी साथै भाइ तिलक योगीको लागि पनि भन्दै हुनुहुन्छ यहाँको भाइसँग प्रत्यक्ष हाम्रो कुरा पनि भइसकेको छ कार्यक्रम सुन्नुभयो होला अब बच्ने गर्दा सबै सबैलाई भन्दै हुनुहुन्छ त्यसै गरी मनकुमारी कान्छी गुरुङजीले पनि शङ्खुवासुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ सुजन दाहालजीले पनि लेख्नुहुन्छ उहाँले कमेन्टमा लेख्नु भएको छ मैले उहाँको कमेन्टलाई अघि पनि वाचन गरे होइन फेरि पनि पठाउनु भएको छ हिँड्दा हिँड्दै ठेस लागेपछि सम्हालेर उठ्नुपर्छ जिन्दगीको उकालोमा दुःखसँग जुझ्नुपर्छ आँसु पिएर भए पनि हाँस्न सिक्नुपर्छ सपना पूरा गर्न यहाँ निरन्तर अघि बढ्नुपर्छ सायद यो चाहिँ मेरै लागि भन्नुभयो कि क्या होला हाम्रो सुजनजीले यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त त्यसै गरी बुद्धभद्रचार्यजीले पनि सरिना गुरूङजीलाई सम्झना भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ हामीले पनि कार्यक्रमबाट विदा माग्नु पर्ने बेला भइसकेको छ भन्दै तपाईँले यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पछ्याउने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो सपनाजीले गीत रोज्नु भएको छ पराईको शासन भन्ने बोलको गीत हामी यो गीत कार्यक्रममा राख्छौं अब कार्यक्रमको समय सकिसकेको छ कार्यक्रममा एकदमै मिठो पराईको शासन गीत बज्नेछ भन्दै हरि गिरी त्यसै गरी विमर शेष शाही अनि अञ्जिता विश्वकर्मा साथीहरूको आवाजमा रहेको गीत तपाईँको माझमा छोड्दै सबै साथीलाई विशेष धन्यवाद साथै कार्यक्रम काली उरारी अवधि बेरबजीका मिठा लोकगीत संगीतका सर्जक अनि श्रोष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो सपनाजीले रोज्नु भएको पराईको शासन भन्ने बोलको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरारीको बचाईबाट म तपाईँकै साथी ललिता हाइपरी बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
3: कसरी फलिरहेछ तपाईँको देशमा छ छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
4: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदाम बसे त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछ
5: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
6: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
7: गत वर्षको रेखा तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
2: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
3: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु 2 रुपियाँ टमाटर लगाएर वजन गर्ने मेरो काम त्यो थियो किसानमा बजेट ल्याउनु पर्थ्यो यो देशमा किसान उसले नलाग्यो भने देशमा लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिन तब अगाडि बढ्छु
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
5: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाची 105.8 मेगाहर्ज अर्घाची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढ़ाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिकासहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो एन्ड पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक आरएनडी गर्ने रिसर्चर वैज्ञानिक बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ जन्मभूमि र आमा भनेको स्वर्गमा नर्ने महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुस्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ, हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा परेको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया, यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको, यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउण्डमा यो सन्देश इंगित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादन लाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ। उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्र सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट

0: भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियोल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ, जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन् यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेस्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेप माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
0: निकै महत्व छ। हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घट्ने छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चिजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय, किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौ कति सक्छौ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरू पनि यो शुभ कार्यमा, महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि आध्यात्मिक सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोतलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू

0: डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ, जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ, जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाएँ भने नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौँ र यो चिजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चिजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
1: निकै मधुबिजी, कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं, हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि, यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ, जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वस्थ पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
1: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरा म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। हामीले 2 लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 दुई पटक हामीले 2 लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ, 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन, साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणीकरण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसायी हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगाएर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभए ठुला पनि पोल्ट्री व्यवसायहरू जोडिन सक्नुहुन्छ भोलिका दिनहरूमा, आवश्यक पनि रह्यो। हामी कुराकानीको अधिपत्य खण्डमा छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन, विशेष गरी बजारीकरण, मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ, हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाखिएर पनि सुन्नु भएको छ, यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न
0: प्रणालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू, व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायिक किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै

0: अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
1: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेतो सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाऊ अभियानहरू लागू भइरहेको छ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले अनि र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले भईको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामी त्यो प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँ।
0: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छु सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
1: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका पनि छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
0: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसैले पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
1: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
0: 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
1: एकदम, हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछु।
0: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
1: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
0: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरी अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्यौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरी अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू, थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 98 43 38 11 96 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 98 510 97 192 98 510 97 192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विक्रय सम्बन्धी कार्यसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोटा आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए।

0: अब यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 98 44 01 3 69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: हजुरको रेडियो 100

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644178।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 मा वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायत

0: मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 कार्यालय सुकाजोर रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर,

0: लाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई।
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904662, 98692599998।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: आज 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म अस्त्रराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सेफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त। मन्त्री परिषद विस्तार, 6 मन्त्री लिए शपथ। बागमती प्रदेशमा एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाका उद्धव थापा कार्यवाहीमा। नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काले शुक्रबार सर्वोच्चमा छुट्टा छुट्टै रिट दायर गर्ने। भन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने गरी नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सम्झौता। नेपालमा 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि। रोगको जोखिम बढ्दै रामेछापको माकुण्ड गाउँपालिका 4 को नवनिर्मित ओडा कार्यालय भवनको उद्घाटन। अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो। एक दशकमा दोब्बर भन्दा धेरैले बढ़्यो। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित। र भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए श्रीलंका 2 ब्याटर।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
3: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बिहिबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने कार्यमा सरकार दृढ रहेको बताउनु भएको छ। बैठकमा सभापति लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारहरूको पालामा नियुक्त भएको स्मरण गराउनुभयो। वर्तमान सरकार गठन भएपछि अख्तियारको नेतृत्वमा कोही पनि नयाँ नियुक्त नभएको र उनीहरू पूर्ववर्ती सरकारहरूको सिफारिश र संसदीय सुनवाई प्रक्रिया पूरा गरेरै आएको बताउनुभयो। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ। समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिहान 11 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समितिले बैठकका एजेण्डाबारे भने खुलाएको छैन। यसैबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। एमाले नेकपा र राप्रपाको समर्थनमा आज थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 168(2) अनुसारको सरकार गठनमा दावी गर्नुभएका थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको। 63 सांसदको समर्थनमा सरकार गठनका लागि दावी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपाभित्र विवाद भइरहेको छ। विवादका बीच थापा मुख्यमन्त्री नियुक्त हुनुभएको। यसैबीच बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नेपालको संविधानको धारा 168(2) बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 सांसदको समर्थन रहेको छ। यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 1 संसदबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिनुभएको थियो। बागमती प्रदेश सरकारमा 6 मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारमा 6 मन्त्री नियुक्त गर्नुभएको। देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। सत्तारूढ गठबन्धन दल एमाले नेकपा र राप्रपाबाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गर्नुभएको। प्रदेशका 8 मन्त्रालय मध्ये थापाले राप्रपाका 3 र नेकपाका 1 मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले प्रदेश सरकारमा एमालेबाट भरत बहादुर केसी र ज्ञान बहादुर तामाङ मन्त्री बन्नुभएको छ भने नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिर बहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त गर्नुभएको। मन्त्री नियुक्त भएका भरत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ। राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। ज्ञान बहादुर तामाङ भने बिना विभागीय रहनु भएको छ। प्रदेशको कृषि, पशुपक्षी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले आफू मार्फत नै राख्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। नेपाली कंग्रेसको संस्थापनी दर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा मंगलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको। यी दर समूहका नेता एनपी साहुले शुक्रबार सर्वोच्चमा रिट दायर गरिने जानकारी दिनुभएको छ। यसै गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले पनि महाधिवेशन रोक्न माग गर्दै शुक्रबार निवेदन दर्ता हुने जानकारी दिनुभएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा सर्वोच्चमा पुनः सुनवाई को अनुमति दिएपछि त्यसको टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अगाडि नबढ़ाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने इतर समूहले निर्णय गरेको हो। महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्ने निर्णय पनि इतर समूहको छ। देवा र खड्काले छुट्टा छुट्टै दायर गरेको रिटमा नै सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको थियो। गत माघ 2 गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन बेन्चले आएको त्यही निर्णयलाई सदर गरेको फैसला पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको भन्दै यस्तो अवस्थामा पार्टी विवाद पुरानो अवस्थामा पुगेको इतर समूहको भनाइ छ। सर्वोच्च अदालतले मुङलिन पोखरा सेवा विस्तार आयोजनामा प्रयोग हुने निर्माण सामग्री ओसार प्रसार गर्दा चिनिया निर्माण कम्पनीसँग गैर कानूनी रूपमा असुल गरेको 82,19,818 रूपियाँ फिर्ता गर्न परामादेश जारी गरेको छ। साथै अदालतले स्थानीय तहले निकासी कर वा बिक्री शुल्क उठाउनु असंवैधानिक भएको ठहर गरेको छ। न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले तनहुँको शुक्ला गण्डकी नगरपालिकाले चिनिया निर्माण कम्पनीसँग गैर कानूनी रूपमा असुल गरेको रकम फिर्ता गर्न परामादेश जारी गरेको साथै सड़क निर्माणको लागि सामान ढुवानी गर्दा स्थानीय निकासी करको नाममा कुनै पनि शुल्क नलगाउनु र नलगाउन भनेको छ। सर्वोच्च अदालतले गत जेठ 23 गते गरेको फैसलाको पुनर्पाठ हालै मात्र सार्वजनिक भएको हो। जनता टेलिभिजनका अध्यक्ष विजय प्रसाद पौडेल रिहा भएका छन्। पौडेललाई चेक बााउन्सको मुद्दामा बिहिबार टेलिभिजनको बानेश्वर स्थित कार्यालयबाट पक्राउ गरेको थियो। पूर्व कर्मचारीलाई बुझाउनु पर्ने 1,50,000 रकम बुझाएपछि उनी रिहा भएका हुन्। पौडेललाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताउनु भएको छ। जनता टेलिभिजनका कर्मचारीले पौडेल विरूद्ध चेक बााउन्सको मुद्दा दायर गरेका थिए। कैलालीमा 2,00,000 घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका 4 को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्। उनलाई अख्तियार दुर्पयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहिबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ। अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुल गरेका थिए। उनलाई नियन्त्रणमा लिएर थप सोधपूछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। नेपालसहित 4 दक्षिण एसियाली देशबीच भन्सारमा माल वस्तु आइपुग्न अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उप क्षेत्रीय आर्थिक सहयोग सासेक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिप्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल भूटान बंगलादेश र मालदिप्सले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनका साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896692998
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाकी समाचार। आज विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औंलो, डेंगू, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा ती रोगबाट झनै 18,710 जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले 7 प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारका अण्डामा प्रति क्यारेट 15 रूपियाँसम्म भाव बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्यारेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाव फेरि बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। बैंक तथा बीमा समूह बीआईईजीको आयोजना र नेपाल रेड क्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा 22 जनाले रक्तदान गरेको नेपाल रेड क्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले बताउनु भएको छ। सामाजिक सेवाका लागि पनि केही गर्नुपर्छ भन्ने ठानेर यो कार्यक्रम आयोजना गरिएको बीआईईजीले जनाएको छ। रामेछापको मकुण्ड गाउँपालिका 4 को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। वडा अध्यक्ष मानबहादुर सुनवारको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनवार र उपाध्यक्ष सावित्री सुनवारले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको। उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनवारले भौतिक पूर्वाधार विकासमा मकुण्ड गाउँपालिका अन्य स्थानीय तहको तुलनामा अगाडि रहेको दावी गर्नुभएको छ। सामाजिक सञ्जालमा गाउँपालिकामाथि भ्रष्टाचारको आरोप लगाउनेहरूलाई तथ्यसहित गाउँपालिकामै आएर आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। अध्यक्ष सुनवारले फेसबुकमा आरोप लगाउने भन्दा गाउँपालिकामा आएर सम्बन्धित फाइल हेरी वास्तविकता सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। कार्यक्रम उपाध्यक्ष सावित्री सुनवारले भौगोलिक रूपमा विकट भए पनि विभिन्न चुनौतीका बीच गाउँपालिकाले जनताको हितमा उल्लेखनीय काम गर्दै आएको बताउनु भएको छ। उहाँले आफ्नो बाँकी कार्यकालमा जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै नवनिर्मित भवनबाट वडाका सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार महिनामा विभिन्न घटनासँग सम्बन्धित 41 मुद्दा दर्ता भएका छन्। तीमध्ये लागु औषध सम्बन्धी मुद्दा सबैभन्दा बढ़िरहेको छ। लागु औषधका 11 मुद्दामा 16 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपेक्षक विजय श्रेष्ठका अनुसार दर्ता भएका मुद्दामध्ये केही फर्चर भएका छन् भने केही अनुसन्धानकै क्रममा छन्। ज्यान मार्ने उद्योगका 3 मुद्दामध्ये 2 फर्चर भएका छन् भने एउटा बाँकी छ। झुण्डियो र आत्महत्या, व्यवहारिष्य ज्यान, भवितव्य ज्यान तथा कुटपिट र अंगभंग सम्बन्धी मुद्दा पनि बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै अभद्र व्यवहारका 3, चोरीका 2, लागु औषधका 11, सवारी ज्यानका 3, क्रिप्टो तथा आर्थिक कसुरको 1 र सवारी अंगभंगको 1 मुद्दा फर्चर भएका छन्। बैंकिङ कसुरका 4 मुद्दामध्ये एउटा फर्चर भएको छ भने 3 बाँकी छन्। असारमा लागु औषध सम्बन्धी 11 मुद्दामा 16 जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट 13.41 ग्राम खैरो हिरोइन, 1 किलो 129 ग्राम गाँजा, 6.570 ग्राम चरेस र 1679 ट्याब्लेट बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार असार महिनामा 5 जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नमा 3 जना पुरूष, 1 महिला र 1 बालक छन्। त्यस्तै प्रहरीको अनुसार असार महिनामा सिन्धुलीमा 10 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 12 सवारी साधन संलग्न हुँदा 2 जनाको मृत्यु, 22 जना घाइते भएको थियो। दुर्घटनामा परेका 24 जनाको प्रहरीले उद्धार गरेको छ भने 3 जना अझै बेपत्ता रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपेक्षक विजय श्रेष्ठका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 10 उजुरीमा पीड़ित र पीड़ा गरी 25 जना जोड़िएका छन्। यस्तै असारमा 25 जना हराएको विवरण प्रहरीमा आएको थियो। हराउनेमा 14 महिला, 5 बालिका, 3 बालक र 3 पुरूष थिए। तीमध्ये 19 जना फेला परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सार्वजनिक ऋण 1 दशकमा दोब्बरभन्दा धेरैले बढ़ेर पहिलो पटक 400 खर्ब डलर नागेको छ। अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार हिजोसम्म संघीय सरकारको ऋण 447 अर्ब डलर पुगेको हो। यसमध्ये 322.66 अर्ब डलर सरकारी ऋणपत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने 77.82 अर्ब डलर सरकारी निकायहरू बीचको ऋण हो। सरकारी खर्च आमदानीभन्दा निरन्तर धेरै भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय संकटको सामना गर्न सक्ने चिन्ता बढ़ाएको समाचार संस्था रोइटर्सले जनाएको छ। सन् 2017 जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपति पदको शपथ लिँदा अमेरिकाको ऋण 169.5 अर्ब डलर रहेको थियो। त्यस्तै सन् 2020 शुरू भएको COVID-19 महामारीपछिका 2 वर्षमै झण्डै 1/3 ऋण थपिएको। महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि तत्कालीन ट्रम्प प्रशासन र त्यसपछि जो बाइडेन प्रशासनले ठूलो मात्रामा ऋण लिएर खर्च गरेका थिए। यस्तै बाँकी हिस्साको कारणमा ट्रम्प र जो बाइडेन प्रशासनका आर्थिक नीति र लामो समयदेखिको कर तथा खर्च बीचको असन्तुलन रहेको छ। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनाधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि ChatGPT निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण, निगरानी र आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हगिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै 2 हप्ताका लागि रोकेको जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। श्रीलंका 2 ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको 2 तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदा आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि 2 ब्याटर बाहिरिएका हुन्। यस्तै यस खेलका लागि अर्का ब्याटर पार्थम निसांखा फिट हुने सम्भावना पनि निकै कम छ। यसको अर्थ श्रीलंकाले कोलम्बोमा आफ्ना 3 प्रमुख ब्याटर बिना नै खेल्नेछ। लंका प्रिमियर लीगको शुरूआती चरणमा हेमिस्ट्रिङको चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। श्रीलंकाको टेस्ट टोलीमा उनको ठाउँ निरोशन डिकवेलाले लिएका थिए। उनले पहिलो टेस्टको पहिलो पारीमा 80 रन बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियमअनुसार कन्कसन सब्स्टिच्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्पर्धा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियम अनुसार कन्सकर्सन सब्स्टिट्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्थापन गरिएका खेलाड़ी सात दिनसम्म खेल्न नपाउने भएकाले चण्डीमाल दोस्रो टेस्टबाट बाहिरिएका छन्। गाले टेस्टको चौथो दिन चण्डीमाललाई खेलबाट हटाइएपछि पासिन्दु सूर्या बाण्डारले डेब्यू गर्ने अवसर पाएका थिए। यस्तै निशांक गएको जुन महिनामा भएको नाडीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन्। समाचारसँगै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। बागमती प्रदेशको मुख्यमन्त्री माया मालिका किरण थापा मगर नियुक्त। मन्त्री परिषद विस्तार, छ मन्त्रीले लिए शपथ। बागमती प्रदेशमा एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाका उद्धव थापा कार्यवाहीमा। नेपाली कंग्रेसको महाधिवेशन, प्रक्रिया रोक्न देउबार। खड्काले शुक्रबार सर्वोच्चमा छुट्टा छुट्टै रिट दायर गर्ने। भन्सारमा सामान आइपुग्न अघि नै विवरण प्राप्त हुने गरी नेपाल, भूटान, बंगलादेश र मालदिव्स बीच सम्झौता। नेपालमा 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि। रोगको जोखिम बढ्दै रामेछाप कुमाकुण्ड गाउँपालिका 4 नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन। अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो। एक दशकमा दोब्बरभन्दा धेरैले बढ़्यो। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित। र भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए श्रीलंका 2 ब्याटर। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्तनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 98541148 98145597।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी हजुर रेडियो रेडियो त्रिपदी रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 148 अङ्क हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले स्वास्थ्य सेवालाई कसरी थप प्रभावकारी बनाउँदैछ, स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति व्यवस्थापन, नागरिकलाई उपलब्ध गराउँदै आएका सेवा, आगामी योजना र चालू आर्थिक वर्ष 2083-84 लागि स्वास्थ्य कार्यक्रम लगायतका बारेमा मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज कुयालसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना अनुरूप नागरिक मैत्री स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। 14 वडाहरू रहेको नगरपालिकाभित्र हाल 24 नगरस्तरीय स्वास्थ्य संस्था र 6 सामुदायिक तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। साथै बागमती प्रदेश सरकार मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पनि सेवा प्रदान गरिरहेको छ। श्रोता, रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना अनुरूप नागरिक मैत्री स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। 14 वडाहरू रहेको नगरपालिकाभित्र हाल 24 नगरस्तरीय स्वास्थ्य संस्था र 6 सामुदायिक तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। साथै बागमती प्रदेश सरकार मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पनि सेवा प्रवाह गरिरहेको छ। नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने लक्ष्यसहित नयाँ योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। चालू आर्थिक वर्ष 2083-84 पनि स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता वृद्धि गर्ने उद्देश्यले विभिन्न नयाँ कार्यक्रमहरू अघि सारेको छ। आधारभूत स्वास्थ्य सेवादेखि मातृ शिशु स्वास्थ्य, रोगको रोकथाम, स्वास्थ्य पूर्वाधार सुदृढीकरण तथा जनशक्ति व्यवस्थापन सम्मका कार्यक्रम मार्फत स्थानीय नागरिकलाई आफ्नै ठाउँमा भरपर्दो सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ, रामेछापको मन्थली नगरपालिकाले स्वास्थ्य सेवालाई कसरी थप प्रभावकारी बनाउँदैछ, स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति व्यवस्थापन, नागरिकलाई उपलब्ध गराउँदै आएको सेवा, आगामी योजना र चालू आर्थिक वर्ष 2083-84 स्वास्थ्य कार्यक्रम लगायतका बारेमा मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज कुयालसँग गरिएको यो कुराकानी।
1: मन्थली नगरपालिकाले धेरै वर्षदेखि स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदाय स्तरदेखि लिएर स्वास्थ्य संस्थामा दिइने उपचार सेवा सम्बन्धमा नयाँ कार्यक्रमहरू गर्दै आएको छ। जस्तै मैले यहाँलाई भनौँ, किशोरीसँग नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स गएर विद्यालय शिक्षा, स्वास्थ्य शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने, त्यसै गरी स्वास्थ्य कर्मी मार्फत चाहिँ विद्यार्थीहरूको चाहिँ आँखा परीक्षण र स्वास्थ्य परीक्षणहरू गराउने, विद्यालय नर्स मार्फत चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने लगायत, र नागरिक स्वास्थ्य कर्मी भनेर मन्थली नगरपालिकाको 43 केन्द्रहरूमा ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई चाहिँ मध्यनजर गर्दै तिनीहरूले खाने औषधिहरू नियमित खाएका छन् कि छैनन्, र उहाँहरूले चाहिँ स्वास्थ्य परीक्षण गरे अनुसार चाहिँ फलोअप परीक्षण गर्नुभएको छ कि छैन, र टाइमली प्रयोगशाला परीक्षण लगायतका अन्य इन्भेस्टिगेसन गर्नुपर्ने परीक्षणहरू गरेको छ कि छैन भन्नेसम्म कुराको चाहिँ फलोअप गर्ने गरी हामीले घर दैलोमा नै स्वास्थ्य सेवा दिनलाई कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ, र स्वास्थ्य संस्थाहरू पनि समुदाय स्तरसम्म पुर्याएर आधा घण्टा को दूरी भित्र नै स्वास्थ्य संस्थाहरू स्थापना गरेर सेवा सञ्चालन दिइरहेको छ। त्योभन्दा बाहेक अब यो आर्थिक वर्षमा अझ थप कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ। अब त्यसमा के छ भने कुनै पनि नागरिकहरू कुपोषित हुनुहुँदैन। स्वास्थ्यको स्थिति पोषणको कारणले गर्दाखेरि स्वस्थताको स्थिति कायम हुनुपर्छ भन्ने छ। त्यसमा पनि विशेषतः हेर्ने हो भने पाँच वर्ष मुनिका बालबालिकाहरू कुपोषित भयो भने उनीहरूको चाहिँ शारीरिक र मानसिक बौद्धिक विकासमा असर पर्ने भएको कारणले विशेषतः पाँच वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ हामीले अनुगमन मोनिटरिङ लेखाजोखा गरेर चाहिँ छ छ महिनामा उहाँहरूको पोषण स्थिति के रहेछ भनेर चाहिँ स्क्रिनिङ गर्ने कार्यक्रमै छ। त्यो नियमित हामीले गरिरहेको अवस्था थियो भने हामीले स्वास्थ्य संस्थामा चाहिँ दुई वर्ष मुनिका बच्चाहरूलाई चाहिँ ग्रोथ मोनिटरिङ भनेको तौल लिने कामहरू हामीले नियमित रूपमा गरेर बच्चाको तौलको स्थिति के छ, उसको पोषणको स्थिति के छ, उसको चाहिँ उमेर अनुसार हाइट बढ़िया छ कि छैन, उमेर अनुसारको वेट छ कि छैन, यो हामीले लेखाजोखा गर्ने र गर्भवती महिलाको चाहिँ गर्भ अवस्थामा र सुत्केरी अवस्थामा उहाँहरूको चाहिँ पोषणको स्थिति ठिक छ कि छैन भनेर मापन गर्ने कार्यक्रम हामीले नियमित गरेका हौं। तथापि अब यसलाई चाहिँ हामीले होलिस्टिक रूपमा मापदण्ड बनाएर स्वास्थ्य संस्था पनि पोषण मैत्री स्वास्थ्य संस्था ओडा पनि पोषण मैत्री ओडा र पालिका नै पोषण मैत्री पालिका घोषणा गर्ने प्रावधान अनुसार चाहिँ हामीले यी सबै कुरालाई मध्यनजर गर्दै मापदण्ड अनुसार चाहिँ जसरी बाल मैत्री स्थानीय शासन युक्त नगर घोषणा भयो त्यसै गरी पोषण मैत्री युक्त नगर घोषणा गर्ने प्लानको लागि पनि यसै गरी अब अहिले मैले भने एडल्टमा चाहिँ गर्भवती र सुत्केरीको पोषण स्थिति अनि पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्थितिको जस्तै महत्वपूर्ण पोषण स्थिति चाहिँ किशोरीहरूको पनि पोषण स्थिति चाहिँ ठिक अवस्थामा हुनुपर्छ भनेर चाहिँ अब यो किशोर र किशोरीको पनि पोषणको स्थिति र उनीहरूको चाहिँ स्वास्थ्यको स्थिति राम्रो बनाउनको लागि हामीले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा र किशोर किशोरी मैत्री ओडा घोषणा र पालिका घोषणा गर्ने प्रावधानको लागि पनि ती कार्यक्रमहरू अगाडि बढाउन पनि बजेटिङको व्यवस्था भएको छ। यसै गरी साथसाथै हामीले के पनि गर्दैछौँ भने नागरिकलाई अहिले सर्ने रोगभन्दा नसर्ने रोगहरूको समस्या धेरै छ जसले गर्दा चाहिँ विशिष्टीकृत सेवाहरू हामीले चाहिँ यहाँबाट दिने भन्दा पनि माथिल्लो लेभलका ठूला सेवाहरू दिनको लागि चाहिँ साझेदारीमा विशेषज्ञ सेवा सहितको शिविरहरू सञ्चालन गर्ने भनेर जस्तै हार्ट जर्नी सम्बन्धी स्त्री रोग सम्बन्धी बाल रोग सम्बन्धी मानसिक रोग सम्बन्धी यस्ता शिविरहरू विभिन्न चाहिँ सरकारी र गैर सरकारी संस्थाहरूसँगको समन्वयमा सञ्चालन गर्ने गरी हामीले चाहिँ बजेटिङको व्यवस्था गरेका छौँ। त्यो चाहिँ हामीले समुदाय लेभलसम्म पनि लान सक्छौँ, कति चाहिँ हाम्रो मन्थली अस्पताल लेभलमा नै काठमाडौँका चाहिँ ठूला ठूला हस्पिटलका डाक्टरहरूलाई चाहिँ ल्याएर यहाँ नै स्क्रिनिङ गर्ने उपचार गर्ने र रेफर गर्नु पर्यो भने समयमा नै रेफर गरेर उहाँहरूको चाहिँ उचित उपचार गर्ने व्यवस्था को लागि हामीले चाहिँ साझेदारीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेर चाहिँ नयाँ कार्यक्रमहरू पनि ल्याएका छौँ र त्यसपछि चाहिँ अब हामीले अहिले पनि यो स्त्री रोगसँग सम्बन्धित धेरै समस्याहरू छन् भनेर स्त्री रोग विशेषज्ञ यो असार र साउनमा हामीले ल्याएर चाहिँ स्क्रिनिङ गरेर समस्याहरू समाधान गर्नको लागि चाहिँ हामी गयौं। त्यसले गर्दा यस्ता कार्यक्रमहरू हामीले निरन्तर गर्दैछौ।
2: अब यो अलिकति मन्थली नगरपालिकाको हाम्रो स्वास्थ्य क्षेत्रको एउटा संरचनाको कुरा पनि गरौं न। हाम्रो स्वास्थ्य संस्थाहरू कति छन्, स्वास्थ्य कर्मीहरू के कति छन्, त्यसै गरी मन्थली नगरपालिकाले स्वास्थ्य संस्थाहरूलाई अझै थप्ने कुराहरू विस्तारका कुराहरू कतिको सोचेको छ यो विषयमा, होइन कर्मचारी व्यवस्थापनका कुराहरू कसरी सोचेको अवस्था छ, यसबारे पनि जानकारी गराइदिनुहोस् न।
1: मन्थली नगरपालिकाले 2074 पछि जुन चाहिँ स्थानीय तहमा स्वास्थ्य शिक्षा लगायतका सम्पूर्ण कार्यक्रमहरू संघीयता पश्चात सञ्चालन गर्ने अधिकार आयो त्यसभन्दा पछाडि पहिला केन्द्रीकृत राज्य प्रणालीको ले सञ्चालन गरेको भन्दा धेरैवटा स्वास्थ्य संस्थाहरू थपेको अवस्था छ, जसमा चाहिँ छवटा शहरी स्वास्थ्य केन्द्र थपेको छ र तीनवटा आधारभूत स्वास्थ्य केन्द्र थपेको छ। संरचनागत हिसाबले हेर्दाखेरि मन्थली अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र थियो 15 बेडको अस्पतालको रूपमा स्थापित गरेर सञ्चालनमा छ। यसरी हेर्दाखेरि हाम्रा सरकारी स्वास्थ्य संस्थाहरू 23 छन् र हाम्रो एलोप्याथीका 23 र एउटा आयुर्वेद चिसापानी आयुर्वेद औषधालय गरेर चाहिँ जम्मा 24 सरकारी स्वास्थ्य संस्थाहरू छन् भने 3 निजी अस्पताल र 3 डेन्टल र पोलिक्लिनिक गरेर 6 संस्था चाहिँ दर्ता भएका 6 स्वास्थ्य संस्थाहरू चाहिँ प्राइभेट छन्। जसले गर्दा मन्थलीको क्याचमेन्ट एरियामा चाहिँ 30 स्वास्थ्य संस्था नगरपालिका अन्तर्गतका र एउटा चाहिँ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जुन चाहिँ प्रदेश स्तरको कार्यालय हो त्यो चाहिँ हाम्रो क्याचमेन्ट एरियामा नै छ। यसरी 31 स्वास्थ्य संस्थाहरू क्रियाशील छन्
2: नगरमा
1: र त्यो मध्ये चाहिँ 30 चाहिँ हाम्रो अन्तर्गत पर्छन्, तिनले चाहिँ सेवा दिइरहेको अवस्था छ। अब सरकारी स्वास्थ्य संस्थाको अवस्था हेर्दाखेरि जनशक्ति चाहिँ मन्थली नगरपालिकाले यदि खाली भयो, कसैको चाहिँ अवकाश भयो, कसैले चाहिँ अस्थायीले जागिर छोड्यो, थाईले पनि जागिर छोड्यो, सरुवा भयो भने तत्कालै विदिन 1-2 महिनाभित्र नै त्यो पदपूर्ति गरिहाल्छ। त्यो विज्ञापन गरेर सूचना गरेर चाहिँ पदपूर्ति गरेको अवस्था छ। अहिले पनि एउटा 2 पदहरू चाहिँ जसले चाहिँ अनिवार्य अवकाश लिए कोही सरुवा भए त्यो कारणले एउटा 2 पद रिक्त भएको कारणले हामीले सूचना गरिरहेको अवस्था छ। अब हामीलाई कन्टिन्यू दिएर त्यसलाई व्यवस्थापन हामी गर्छौं। भनेपछि लगभग हाम्रो चाहिँ स्वास्थ्य कर्मी कर्मचारी गरेर 150 हाराहारीमा स्वास्थ्य क्षेत्रमा कर्मचारीहरू
2: र स्वास्थ्य
1: संस्था गरेर त्यसमा हाम्रा रिक्त भनेको 4-5 पदहरू हुन्, त्यो हामीले चाहिँ तत्काललाई सूचना गरिसकेको अवस्था छ।
2: त्यो पनि फुलफिल हुन्छ,
1: त्यो फुलफिल हुने अवस्थामा छ। भनेपछि यसरी हामीले कर्मचारीहरू जुन चाहिँ मापदण्ड अनुसार दरबन्दी अनुसार चाहिँ हाम्रो कर्मचारी छ त्यो कर्मचारी फुलफिल गर्ने नै अवस्था गरेका छौँ, जसले गर्दा चाहिँ सेवामा चुस्तता ल्याउनको लागि हामीलाई सहज हुन्छ भन्ने कारणले हामीले गरेका छौँ। अब विद्यालय नर्स पनि हाम्रो चाहिँ जुन +2 चलेको विद्यालय मन्थलीमा भएका 7 विद्यालयमा विद्यालय नर्स कार्यक्रम छ, लागू भएको छ। त्यो लागू भएको अनुसार चाहिँ 2 विद्यालय नर्सले छोड्नुभयो, उहाँहरू वैदेशिक रोजगारको लागि जानको लागि छोड्नुभयो, जसले गर्दा रिक्त भएको हुनाले यो चाहिँ हाम्रो अन्तर्गत सञ्चालन भए पनि प्रदेशले नियुक्ति गरेर पठाउँछ। त्यो हुनाले हामीले प्रदेशलाई अनुरोध गरेका छौँ, नियुक्तिलाई सूचना गरेको छ, सायद त्यसको अन्तर्वार्ता पनि भइसकेको छ। अब त्यसको परिणाम आएपछि हामी कहाँ ती मान्छेहरू पनि फुलफिल हुने नै कन्डिसनमा छ। यसरी जनशक्तिको हिसाबले हामीले व्यवस्थापन गरेका छौँ र अब जुन किसिमको चाहिँ हामीले नेपाल सरकारले तोकेको जब डिस्क्रिप्सन छ कर्मचारीहरूलाई, त्योभन्दा अलावा पनि स्थानीय सरकारले आफ्नै कार्यविधि आफ्नै चाहिँ एउटा चाहिँ इनिसिएसनमा समुदाय स्तरमा पनि पुर्याउने कार्यक्रम हामीले गरेका छौँ। जस्तै गाउँघर क्लिनिक र खोप क्लिनिक चाहिँ संघीय प्रदेश सरकारले नै सञ्चालन गर भनेको हुन्छ, त्यही अनुसार हामीले सञ्चालन गरिरहेका हुन्छौँ। त्योभन्दा बाहेक पनि हामीले जस्तै विद्यालय स्वास्थ्य शिक्षाका कुराहरू, प्रत्येक महिना किशोरीलाई चाहिँ परीक्षण गर्न नर्सहरू पुग्ने कुराहरू, नागरिकसँग भेट्न स्वास्थ्य कर्मीहरू महिनाको एकचोटि चाहिँ केन्द्र तोकेर चाहिँ समुदाय स्तरमा जाने कुराहरू होइन, र अब अर्को कुरा चाहिँ हामीले विभिन्न बेलामा चाहिँ के चाहिँ नसर्ने सर्ने कस्ता रोगहरू चाहिँ हाम्रो समुदायमा रहेछन् एकचोटि स्क्रिनिङ गरेर हेरौँ भनेर चाहिँ त्यस्ता कार्यक्रमहरू, जस्तै पिसा परीक्षण गरेर मृगौलाको कन्डिसन के रहेछ भनेर चाहिँ हेर्ने कुराहरू, यस्ता क्रियाकलाप पनि हामीले आफूले इनिसिएसन लिएर समुदाय स्तरमा गरिरहेका छौँ। तिनै जनशक्ति प्रयोग गरेरै गरेका छौँ।
2: जनशक्तिको कारणले गर्दा हाम्रो सेवा प्रवाहमा समस्या छैन,
1: जनशक्तिको कारणले गर्दा छैन। अब यसमा एउटै अलिकति समस्या के छ भने मन्थली हस्पिटल चाहिँ हाम्रा चाहिँ 5 जिल्ला भयो, अन्य जिल्लाका मान्छे बिरामी पनि आउने ठाउँ,
2: 200-300 दिनमा सेवा
1: दिन्छ, दिनमा 300 लगभग सेवा दिने ठाउँ भएको कारणले, र हामीले चाहिँ हाम्रो दरबन्दी भनेको चाहिँ प्राथमिक स्वास्थ्य केन्द्रको स्थायी दरबन्दी, अस्थायी स्वीकृत दरबन्दी चाहिँ 15 बेडको हस्पिटलको 30 र हामीले चाहिँ काजमा ल्याएर अथवा चाहिँ अस्थायी करार चाहिँ जनशक्ति राखेर हामीले चाहिँ लगभग आजका दिनमा पनि 70 जति जनशक्ति हामीले
2: गाह्रो अवस्थामा सञ्चालन गरे भनौँ न,
1: यसमा चाहिँ हामीले धेरै जसो छात्रवृत्तिका डाक्टरहरू, छात्रवृत्तिका चाहिँ नर्सिङ अधिकृतहरू पनि हामीले प्रदेशसँग समन्वय गरेर चाहिँ मागेर यहाँ चाहिँ चलाइरहेको अवस्था हुन्छ। छात्रवृत्ति करारको चाहिँ 1 टाइम पुगेपछि सरुवा पनि हुने, अन्य जिल्ला जान सकिने, अलि सुगममा जान पाउने, दुई वर्ष सकिएपछि उहाँहरूको टाइमै सकिने भएको कारणले उहाँहरू गइसकेपछि तत्काल हामीले चाहिँ ल्याउन सकेनौ अथवा यहाँ चाहिँ परदेशीले पठाएन भने चाहिँ हाम्रो दरबन्दीको मात्रै जनशक्ति हुँदाखेरि चाहिँ मेडिकल अफिसरहरू चाहिँ कदा यदा कदा अलिकति कम भएको जस्तो अवस्था हुन्छ। तथापि हामीले चाहिँ हामीसँग भएको दरबन्दी अथवा अन्यत्रबाट चाहिँ मागेर के गरेर हुन्छ हामीले चाहिँ अलिकति व्यवस्थापन चाहिँ गरिरहेका छौँ। त्यो बेलामा अलिकति जनशक्तिको कमी भए पनि काममा ठूलै बाधा परेको हुँदैन, तर हामीले एक्स्ट्रा टाइम एक्स्ट्रा चाहिँ सुविधा दिएर त्यहाँ भएको जनशक्तिलाई चाहिँ खटाउने व्यवस्था हामीले मिलाएका छौँ। तथापि हामीले फेरि प्रदेशमा समन्वय गरेर छात्रवृत्तिका डाक्टरहरू पठाइदिन अनुरोध गर्छौँ। अब यसमा चाहिँ हाम्रो चाहिँ निर्वाचित नेतृत्वहरू पनि लागि नै रहनुहुन्छ र सबैको प्रयासबाट चाहिँ त्यो पनि सम्भव भएको छ र हामीले चलाइरहेको अवस्था छ। यसले अहिले के भन्न सकिन्छ भने जनशक्तिको कारणले गर्दा हाम्रो स्वास्थ्य सेवामा नकारात्मक प्रभाव परेको अवस्था चाहिँ
2: तत्काल पर्नसक्ने अवस्था पनि
1: छैन र त्यो दिएका पनि हामीले छैनौँ। र अर्को चाहिँ अब स्वास्थ्य सेवा दिनको लागि औषधि औजार उपकरणको व्यवस्थापन पनि मुख्य चिज हो, त्यो पनि नगरपालिकाको दायित्वभित्रै पर्ने भएको कारणले हामीले मन्थली हस्पिटल लगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औजार उपकरणको पनि यथोचित व्यवस्थापन गर्न सकेका छौँ। अब पूर्ण भन्ने चिज त विस्तार हुँदै जाने हो, कतिपय कुराहरू चाहिँ
2: गर्दै जाँदा
1: आवश्यकता महसुस हुन्छ। अब एउटा जनरल सेवाबाट एडभान्स सेवा दिँदै जाँदा फेरि थप चिजहरू आवश्यक पर्छ, त्यो आवश्यक पर्ने चिज बढ्दै बढ्दै जाने गुणस्तरीय सेवाको लागि फेरि थप्दै जाउँ, पहुँच पनि भयो हामीसँग चाहिँ रिसोर्स पनि छ भन्दा हुँदै जाँदाखेरि बढ्दै जाने कुरा त्यो आफ्नो ठाउँमा रहे। अन्यथा जनरली सेवा दिने कुरामा चाहिँ हामी औजार उपकरण औषधिको कारणले त्यस्तो धेरै असर परेको अवस्था छैन।
2: मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने हाम्रो लामो समयदेखिको यो योजना पनि हो, प्रक्रिया अगाडि बढ्यो पनि भनेको लामै समय भइसक्यो, तर त्यहाँ शुरूआत हुन सकेको छैन। शुरूआत त केही भएको पनि होला सायद, मैले अगाडि नै सुनेको केही कर्मचारीहरू पनि त्यो कार्यक्रम अन्तर्गत नै आयो रे भन्ने खालको ती खालको कुराहरू पनि आएको थियो। अहिले यसको प्रोसेस चाहिँ के छ सर?
1: यसको प्रोसेस हामी धेरै अगाडिदेखि लागेका हौं र सेवाको हिसाबले बिरामीको हिसाबले प्रादेशिक हस्पिटल चलाउनु पर्ने ठाउँ हो जुन मन्थली चाहिँ यहाँबाट रेफरल सेन्टर पनि काठमाडौँ जान नजिकै
2: पर्ने
1: तत्काल चाहिँ अब एउटा चाहिँ सदरमुकाम धेरै
2: बिरामीको
1: चाप धेरै जिल्लाको चाहिँ सेन्टर पर्ने रामेछाप जिल्लाका सबै पालिकाको सेन्टर पर्ने भएको कारणले सबै हिसाबले यसलाई दिनुपर्ने हो। अब भएको के छ भने हामी आफ्नो प्रक्रियामा प्रदेशमा हाम्रा फाइलहरू बुझाएका छौँ, प्रदेशले पनि एउटा कार्यदल गठन गरेर चाहिँ
2: हुँदैन भने छैन
1: आयो, त्यसको रिपोर्ट बुझाएको छ, हुँदैन भनेको छैन, अब त्यो प्रक्रियामा छ। तर के छ भने प्रक्रियामा प्रादेशिक हस्पिटल भनेर घोषणा गरेर सञ्चालन नभए पनि प्रदेशले जनशक्तिहरू चाहिँ जस्तै करारका जनशक्तिहरू चाहिँ प्रादेशिक हस्पिटलमा पठाएको जस्तै गरी यसलाई चाहिँ पठाउने सहयोग गर्ने अन्य केही रकमहरू हालिदिएर चाहिँ यसलाई चाहिँ सपोर्ट गर्न औजार उपकरण आवश्यकतालाई व्यवस्थापन गर्न अथवा भौतिक पूर्वाधार अथवा जनशक्ति व्यवस्थापन गर्न केही पैसाहरू चाहिँ हालिदिने यस्ता कुराहरू भइरहेका छन्। तर घोषणा भएको छैन, अब घोषणा गरेर नै अगाडि जाने भनेर चाहिँ 80-81 चाहिँ नीति तथा कार्यक्रममा प्रदेशको आएको पनि थियो, त्यो अनुसार बजेटिङ व्यवस्था भएर चाहिँ अर्गानोग्राम स्वीकृति भएर अनि हस्पिटल प्रादेशिक भयो भनेर चाहिँ स्वीकृत भएको अवस्था चाहिँ छैन। तर यो प्रक्रिया भने छ
2: बिजनेस फोकस हामीले यो मन्थली अस्पताल
1: केही रकमहरू हालिदिएर चाहिँ यसलाई चाहिँ सपोर्ट गर्न औजार उपकरण आवश्यकतालाई व्यवस्थापन गर्न अथवा भौतिक पूर्वाधार अथवा जनशक्ति व्यवस्थापन गर्न केही पैसाहरू चाहिँ हालिदिने यस्ता कुराहरू भइरहेका छन्। तर घोषणा

0: सेवा मापदण्डमा चाहिँ हाम्रो मन्थरी अस्पताल कहाँनिर छ, कस्तो छ अहिलेको यस्तो हेर्दाखेरि चाहिँ?
1: अब यस्तो छ, यो एमएसएस भन्छ न्यूनतम सेवा मापदण्ड भनेको त्यो सेवालाई चाहिँ कतिको गुणस्तर युक्त बनाएर चाहिँ सेवा दिइरहेको,
0: त्योसँग सुशासनका कुराहरू पनि जोडिरहेको छ
1: होइन। अब यसलाई व्यवस्थित चलाउनको लागि यो अति आवश्यक पनि छ। यो आवश्यक भएको हुनाले हामीले यसलाई चाहिँ एकदमै राम्रो स्कोरिङ बनाउन भनेर लागेका पनि हौँ। अब यसमा चाहिँ दुईटा छ, एउटा चाहिँ आफूले स्वमूल्याङ्कन गर्ने, आन्तरिक मूल्याङ्कन आफैले स्वमूल्याङ्कन गरेर हेर्ने, हेर्दाखेरि पनि जे मापदण्ड अनुसार त्यो चाहिँ छ भने छ, छैन भने जिरो गरेर पनि हामी जान सक्ने अवस्था हुन्छ। र त्यसलाई चाहिँ फेरि कन्टिन्यू राखिरहने चिज हो, एकचोटि पुर्याएर एक दिन पुर्याएर नै भएन, सेवा गुणस्तरीय चाहिँ दिनदिनै हुनु पर्यो, जुन
0: फेल
1: हुनु पनि सक्ने अवस्था भयो। अब त्यसले गर्दा हामीले आफ्नो स्वमूल्याङ्कनमा मन्थली अस्पताल आजभन्दा दुई वर्ष अगाडि हेर्दा हामी 91 नम्बरसम्ममा हामी पुगेका
0: हौ
1: होइन, 100मा।
0: त्यसपछि केही घट्यो पनि?
1: अब बीचमा चाहिँ के भयो भन्दा हाम्रो प्रदेशले प्रदेशबाटै चाहिँ एउटा टिम आएर हेरौँ न त भनेर प्रदेशको टिम र हामी आफै भएर हेर्दाखेरि पनि हामी अलिकति कम आएको अवस्था पनि थियो। र फेरि बीचमा चाहिँ हामीलाई यो त के हो भन्दा सिकाइ हो यहाँनिर हाम्रो कमजोरी भएको छ, यसलाई फेरि चाहिँ अपडेट गरेर लानुपर्छ भनेपछि हामीले
0: सुधारको
1: काम भएको छ। यो हेर्दा हामी लगभग 80 माथिमा फेरि हामी अहिले पुगेका छौँ। अब हामीसँग चाहिँ यो निक साइमन इन्स्टिच्युट भन्ने एउटा संस्था ले पनि मन्थली अस्पतालमा सहयोगी रूपमा आएर काम गर्ने भन्दा चाहिँ एउटा संस्था पनि हाम्रो आउँदैछ। त्यसमा उहाँहरूको एउटा चाहिँ म्यान्डेटरी वर्क चाहिँ के पनि हो भन्दा एमएसएसलाई चाहिँ राम्रो बनाउने, त्यो गुणस्तर सुधारको लागि पनि काम गर्ने र अब क्षमता अभिवृद्धिमा नि काम गर्ने, स्किल म्यान पावरलाई चाहिँ त्यहाँ काम गर्ने एउटा इन्भाइरोमेन्ट क्रिएट गर्ने र सपोर्ट गर्ने पनि भएको हुनाले अब अहिले हामी 80 माथि छौँ भने अब यसलाई बढाएर चाहिँ हामी एकदमै सहयोगको हाराहारी पुर्याउन पर्ने, किनभने केही सपोर्ट आवश्यक रहेछ भने कुनै पनि अर्गनाइजेसनको पनि हात हुन्छ होइन। र त्यसमा त अब फेरि हामीले नगरले व्यवस्थापन समितिले त्यसलाई चाहिँ अपडेट गर्नको लागि धेरै रोल त गरिरहेका छौँ, तथापि कुनै कुनै रिसोर्सको कुरा, कुनै कुनै चिजहरू चाहिँ अब क्षमता अभिवृद्धिका कुराहरू यी नपुगेका कुरामा पनि त्यो टिमसँग मिलेर काम गर्दा पनि अझ हामी राम्रो हुन सक्ने अवस्था पनि
0: गर्नुपर्ने काम यहाँहरूले
1: गरिराखेको
0: छ। हजुर, अब जस्तो हाम्रोमा यहाँले अघि नै भन्नुभयो शहरी स्वास्थ्य केन्द्रहरू छन्, प्राथमिक स्वास्थ्य केन्द्र, अब अस्पतालका कुरा यहाँ जोडेर आइ नै गयो, 24 भन्दा बढी स्वास्थ्य संस्थाहरू छन् हाम्रो, त्यो सँगसँगै अब मातहतमै रहेर 30 भन्नुभयो, एउटा 31 चाहिँ आयुर्वेद चाहिँ प्रदेश स्तरको भनौँ होइन, ती स्वास्थ्य संस्थाहरू छन्। हामीले ठ्याक्कै शहरी स्वास्थ्य केन्द्रहरूमा हामीले यति बेला गयौँ भने जुन राज्यले निशुल्क प्रदान गर्नुपर्ने औषधिदेखि लिएर त्यहाँको जुन एउटा न्यूनतम सेवाको एउटा मापदण्ड कार्यान्वयन गरेको छ, त्यो स्तरको सेवा अथवा औषधिहरू नागरिकले सहजै पाउन सक्ने अवस्था बनाएको छ?
1: मन्थली नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारमा अत्यावश्यक निशुल्क सूचीका 98 थरीका औषधिहरू, कुनै स्वास्थ्य संस्थामा चाहिँ लामो समयदेखि कुनै औषधि चल्दै नचल्ने छ भने त्यो 98 नै पुर्याउनुपर्छ भनेर भयो भने त्यहाँ खेर जान सक्छ,
0: त्यहाँको त कुन बढी जान्छ त्यही अनुसारले
1: त्यो अनुसार जाने हो। तर आवश्यकताको आधारमा प्रत्येक स्वास्थ्य संस्थामा हामीले अत्यावश्यक निशुल्क सूचीमा रहेका औषधिहरू वितरण गरेका छौँ, उपलब्ध गराएका छौँ। कुनै बेला ठ्याक्कै सकिएको र यहाँ मन्थली लिन नआउने वातावरण परेको बेलामा एउटा दुईटा आइटम कमी भएको भए बेग्लै कुरो, नत्र हामीले चाहिँ व्यवस्थापन गर्यौँ
0: अहिले सहज रूपमा
1: हामीले
0: सेवा प्रवाहको हिसाबले पनि त्यहाँ हुने जुन खालको एउटा न्यूनतम सेवा भनौँ न होइन, ती सेवाहरू राम्रोसँग सञ्चालन
1: भएका छन्।
0: अब यो जस्तो नेपाल सरकारले चालु आर्थिक वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि गरिदियो होइन, यसले सायद अब करारमा कर्मचारी व्यवस्थापन गरिरहेको स्थानीय तहहरूलाई अलिकति टाउको दुखाएको विषय पनि भयो होला सायद, यहाँको त्यो कुरामा सुन्नै छ। अब तपाईँको 10-11% तलब वृद्धि छ, त्योसँग फेरि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 21% तलब वृद्धि भनेर चाहिँ जुन खालको एउटा बजेट भाषणमा आयो त्यसपछि चर्चाको विषय पनि भयो, यसको म्यानेजमेन्ट व्यवस्थापन चाहिँ हाम्रो पालिकाले कसरी गर्छ? अब यो जुन नगर आफै राखेको करारको कर्मचारीले यो सेवा पाउँछ कि पाउँदैनन्, यसको व्यवस्थापनमा चाहिँ यहाँहरूको के एक्सर्साइज?
1: मन्थली नगरपालिकाले अस्थायी करार को जनशक्तिको व्यवस्थापन गरेका छ, शहरी स्वास्थ्य केन्द्र, मन्थली अस्पताल सञ्चालनको लागि पनि हामीले गरेका छौँ।
0: मुख्य चाहिँ त्यसमा
1: मुख्य चाहिँ त्योभन्दा बाहेक हाम्रा चाहिँ दरबन्दी रहेका, स्थायी दरबन्दी भएका प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा रिक्त दरबन्दीहरू पनि छन्। रिक्त दरबन्दीमा पनि हामीले अस्थायी करार कर्मचारीहरू

0: व्यवस्थापन गरेका छौं। अब त्यो व्यवस्थापन अनुसार चाहिँ हामीले यो आर्थिक वर्षबाट तलब वृद्धि 10% भएको भनेर भनिएको छ। त्यो 10% तलबको हकमा चाहिँ हामीले सबैलाई व्यवस्थापन गर्ने गरी हामीले चाहिँ बजेटिङको व्यवस्था गरेका छौँ। अब प्रोत्साहनको हकमा चाहिँ अब यो सबै कुरा क्लियर आएको छैन, किनभने कार्य सम्पादनको
1: कसरी मूल्याङ्कन,
0: कार्य सम्पादन मूल्याङ्कनको आधारमा भनेको कारणले
1: त्यो त महिनै पछि हप्तै पछि परिवर्तन हुन पनि सक्ने भयो नि, त्यो होइन
0: सक्ने भयो। अब यसको खासै गाइडलाइन यही किसिमको आइ नसकेको कारणले गर्दा त्यसको बारेमा अहिले केही बोलिएको छैन, त्यो चाहिँ अहिले मैले भन्न सक्ने अवस्था छैन। तर स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई चाहिँ 10% थप हुने बजेटिङको व्यवस्था चाहिँ प्रतिशतको हिसाबले जसले जे स्केल अहिले खाएको छ योभन्दा अहिलो आर्थिक वर्षमा खाएको तलबको 10% दरले बढ्ने गरी त्यसको क्यालकुलेसन गरेर चाहिँ त्यसको स्रोत व्यवस्थापन गरिएको छ।
1: अब यो कर्मचारीहरूलाई अलिकति जुन तलब वृद्धि गर्ने, उहाँहरूको चाहिँ जुन सेवा सुविधा वृद्धि गरेसँगै उहाँहरूको कार्य सम्पादनलाई नि अझ गुणस्तरीय र अझै एक्टिभ बनाउने जिम्मेवारी पनि पालिकाको हुन्छ, यहाँहरू जस्तो निकायको हुन्छ। विशेष गरी यस्तो कुरामा चाहिँ अब नगरपालिका कसरी अगाडि बढ्छ?
0: यसमा चाहिँ यस्तो छ, हामीले मन्थली रूपमा कुनै कर्मचारीको पर्फर्मेन्स के भयो त, त्यो कर्मचारीले के देन दियो त भनेर मन्थली रिपोर्ट गर्ने एउटा चाहिँ सिस्टम पनि हामीले व्यवस्थापन गरेका छौँ, त्यो पनि हामीले इभ्यालुएसन गर्छौँ। अर्को कुरो चाहिँ हामीले चाहिँ स्वास्थ्य संस्थाहरूलाई चाहिँ डाइरेक्ट इन्डाइरेक्ट चाहिँ अब्जर्भेसन अनुगमन मोनिटरिङ गरेर उहाँहरूको पर्फर्मेन्स रेकर्डिङ रिपोर्टिङ व्यवस्थापन पनि हामीले हेर्छौँ। र अर्को कुरो चाहिँ टिमसँगै बसेर चाहिँ हामीले बैठक पनि गर्छौँ र उहाँहरूको पर्फर्मेन्समा केही कमी आएको छ भने त्यसलाई बढाउनको लागि पनि हामी प्रयास गर्छौँ। अर्को कुरो हाम्रो चाहिँ मन्थली मिटिङ महिना महिनामा स्वास्थ्य संस्था प्रमुख र विद्यालय नर्सको पालिकामा पनि मिटिङ हुन्छ, त्यो मिटिङमा पनि उहाँहरूको पर्फर्मेन्सको आधारमा उहाँहरूको परेका समस्याको आधारमा हामी छलफल गर्छौँ। त्यो छलफल गरिसकेपछि हामीले देखेका कुराहरू रेकर्डिङ रिपोर्टिङ हाम्रो अब्जर्भेसन अनुगमन मूल्याङ्कन फलोअप सबै गर्दाखेरि देखिएका कुराको चाहिँ हामी फिडब्याक पनि दिन्छौँ, यो कमी भएको छ तपाईँले यसलाई चाहिँ सुधारेर जानुपर्ने हुन्छ भनेर चाहिँ हामीले फिडब्याक पनि दिन्छौँ। र यसरी चाहिँ हामीले मन्थली रूपमा र इन्टरनल रूपमा पटक पटक चाहिँ हामीले इभ्यालुएसन गरिरहेका हुन्छौँ। र अब कोही व्यक्ति विशेषमा कमी कमजोरी देखिएमा उहाँलाई चाहिँ पर्सनल्ली पनि ट्रिट हामीले गरेका हुन्छौँ, कुनै न कुनै हिसाबले
1: जस्तो काहीँ केही कम्प्लेन आयो
0: भने त उहाँलाई चाहिँ तत्काल उहाँहरूलाई राखेर उहाँहरूको पनि कुरा सुन्ने, अब हामीले चाहिँ सुझाव पनि दिने, यसरी जानुपर्छ भनेर चाहिँ हामीले सेन्सिटाइज गर्छौँ। र अब यसको अलावा चाहिँ हाम्रो 6-6 महिनामा कार्य सम्पादन मूल्याङ्कन फारम भर्न लगाएर त्यसको चाहिँ इभ्यालुएसन चाहिँ इमिडिएट निरीक्षक चाहिँ स्वास्थ्य संस्था प्रमुख हुन्छ, तत्काल सधैँभरि हेर्न सक्ने चाहिँ सुपरभाइजर त स्वास्थ्य संस्था प्रमुख हुनुहुन्छ, उहाँहरूको तर्फबाट पनि इभ्यालुएसन गरेर लाउने, त्यसपछि चाहिँ सिस्टम वाइज होइन शाखा प्रमुख होला अथवा अर्को चाहिँ कुनै अधिकृत होला उहाँले पनि चाहिँ आफ्नो चाहिँ उहाँहरूले कार्य सम्पादन मूल्याङ्कन गर्ने, नम्बरिङ गर्ने, त्यसपछि चाहिँ अब पुनरावलोकन समिति हुन्छ, त्यो समितिको टिमै बसेर चाहिँ उहाँहरूको पुनरावलोकन गर्ने काम पनि हामीले 6-6 महिनामा म्याथप हुनुभन्दा अगाडि त्यो पनि हामीले गर्छौँ। यसरी सिस्टममा छ, अब त्यसमा हामीले सुधार्नको लागि कहीँ कमी कमजोरी रहेछ भने सुधार्नको लागि प्रयास गर्छौँ, अब ठिकै छ भने आइजिटी काम गर्नको लागि हामीले सजेस्ट गर्छौँ, यसरी चाहिँ मूल्याङ्कन पनि हामीले गर्ने गरेका छौँ।
1: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, समय र संवादका लागि यहाँलाई विशेष
0: स्वास्थ्य क्षेत्रका धेरै कुराहरू राख्ने एउटा चाहिँ अवसर दिनुभयो, यहाँलाई पनि धन्यवाद।
1: रामेछापको मन्त्री नगरपालिकाले स्वास्थ्य सेवालाई कसरी थप प्रभावकारी बनाउँदैछ, स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति व्यवस्थापन, नागरिकलाई उपलब्ध गराउँदै आएका सेवा, आगामी योजना र चालू आर्थिक वर्ष 2083-84 स्वास्थ्य कार्यक्रम लगायतका बारेमा मन्त्री नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव राज कुयालसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रममा हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेका कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अङ्कमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म नवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर डट कम, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता, सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
0: 21 औं शताब्दीमा पनि कतिपय ठाउँमा महिला पुरूषमाथि विभेद यथावत रहेको देखिन्छ। छोरीलाई गर्ने व्यवहार र छोरामाथि निर्भर पारिवारिक संरचनाले पनि समाज कस्तो छ भन्ने प्रश्न हुन्छ। लैंगिक समानता कायम गर्न पुरूष र युवाको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ। पुरूषले महिलालाई समान अवसर, सम्मान र निर्णय प्रक्रियामा सहभागिता दिनुपर्छ भने युवाले विभेद, हिंसा र असमानताको विरोध गर्दै समानताको सन्देश फैलाउन सक्छन्। दाइजो, बालविवाह, छौपड़ी, लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढ़ाउँदै गएको छ भने त्यसैले यस्ता अभ्यासको अन्त्य आवश्यक देखिएको छ। 2062-63 को जनआन्दोलनपछि नेपालमा समावेशी महिला अधिकार, समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधारसँगै व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको भने होइन।
1: आज हामी त्यही समावेशिताको कुरा गर्छौ, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौ। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन? छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिम्लेमा 5,000 बाट श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दछौ।
0: श्रीमान श्रीमती बीच मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा लागेका श्रीमान श्रीमतीले सफलता पाउन के गर्ने? एकअर्काको सहारा कसरी बन्न सकिन्छ? यी सबै विषयमा आज हामीले पाथिभरा होटलका संचालक सुनिता गिरी र वहाँका श्रीमान चित्रराज गिरीसँग कुराकानी गरेका छौं।
2: त्यो हामीले शुरूमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखाबाट शुरू गरेका थियौं, एउटा लोकल कुखाबाट पकाउन शुरू गरेका थियौं। अब अहिले लगभग मैले 83 वटासम्म एकैपटक कुखुरा, एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई चाहिँ खुसी दिन सफल भयौं। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएनौ।
3: मेरो बुढा नै एक्सिडेन्ट हुनुभएको थियो, कोही बोल्दैन थियो। अहिले त मैले गाडी चढेर आफै गाडी चलाउँछु, ड्राइभर छु म। गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यति बेर मलाई त थुक्थ्यो कति मान्छेले, बिजोग यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु मलाई थुकेको एक दुईजना आर्मी मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा म सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाउँदै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्ची नै मलाई नरमाइलो लाग्छ क्या त्यो क्षण सम्झिँदा।
4: त्यो क्षण छैन नि त,
3: अहिले कामै देख्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथी। अहिले त त्यति बेर चाहिँ त्यस्तो दिक्क लाग्यो। म बिहान 5 बजी उठे कहिले काहीँ, अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्रै सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुनुहुन्थ्यो, एक्सिडेन्ट भएको थियो।
2: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
4: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर
3: मैले कहिले हिम्मतै हारिन के। अब एक घन्टा सुतेपछि त मलाई कस्तो गरौँ गरौँ लाग्थ्यो, जुरुक्क उठेर काम गरिहाल्थे। मेरो सानै छोरी थिए उसलाई चाहिँ मैले कोठाभित्र थुनेको थुने 24 घन्टा, किनकि बाहिर रोड्थ्यो, कोठाभित्र थुनेको थुनेको गर्थे। धेरै छ सङ्घर्षको कथा। अहिले जे होस् त मान्छे विदेश विदेश भन्छ नि, नेपालमा दुःख गर भने नेपालमा जति राम्रो काम पनि छैन। अहिले 16 वर्षको अवधिमा मैले 5-7 जना स्टाफ राखेको छु, काठमाडौँमा घर बनाएको छु,
4: गाडी किनिसक्नुभयो,
3: गाडी किनिसके, तराईमा जग्गा किनेको छु मैले,
4: होटलकै कमाइले,
3: ए होटलकै केही छैन अरू हाम्रो आम्दानी।
4: त्यो चाहिँ त्यही मिहिनेतै गर्नु पर्यो,
3: मेहनत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो, त्यसलाई धेरै मेहनत गर्नु पर्यो क्या।
4: पटक पटक बिचमा त सुन्नेमा झर्यो, चोरी भयो, भूकम्प,
3: मेरो डाला लाग्यो एकचोटि, त्यति बेला चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो,
4: केले सुरु गर्न मन लाग्यो
3: फेरि। अनि छोरी सानी चाहिँ कहाँ गएर के गर्ने, फेरि अन्त पनि जाने ठाउँ पनि थिएन।
4: तर कतिले त होस्
3: कहिले पनि लागेन, एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँतिर जाउँ, यो जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो।
4: जस्तो विशेष गरी अब महिला दिदीबहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिन होला भनेर काम गर्न लाज नगर्ने, अझ त्यसमाथि व्यवसाय गर्न त झन् साह्रो परको कुरा होइन।
3: सङ्घर्ष गर्नुहोस्, दुःखका दिन त जसलाई नै आउँछ, अब सफल हुन्छ, सङ्घर्ष गरि नै राख्यो, जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस्, निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ। यस्तै उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या, नगरी चाहिँ हुँदैन, सफल हुन्छ।
4: हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन 3 वटा बाँसको टहराबाट योसम्म आइपुग्दाखेरि धेरै त्यो हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। होटेलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन। यो यो अब 3 वटा बाँसको ढहराबाट यहाँसम्म आइपुग्नको लागि चाहिँ तपाईँले के गर्नुभयो त?
2: अब यो चाहिँ कस्तो हुने रहेछ भने, अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्न नहुने रहेछ बिचमा, र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस अहिलेसम्म उनले मलाई साथ छोडिनन्, हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिँढी नै यसैलाई नै बनाउनु पर्छ, यसैले नै हाम्रो जीविकोपार्जन गर्न चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले अहिले जस्तो यस्तो सुविधा थिएन, हामी टुकी बालेर बाँसको टहरामा पनि टुकी बालेर खाना बनाउने गर्थ्यौँ।
4: मैले त पढेकै छैन, मलाई केही आउँदैन, जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त।
3: पढ्नु मात्र पढ्ने होइन होइन, हुन त म पनि पढेकै हुँ, तर पढेर मात्र होइन पढेरै जानिन्छ। अब जस्तै मलाई केही आउँदैन थियो, हामी त झन् मेरो त माइती पूर्व तेर्थम हो, गाउँमा जन्म्यो गाउँमा हुर्क्यो, केही आउँदैन थियो मलाई। अहिले मलाई चाइनिज भाषा यस्तो चाइनिज भाषा नै म बोल्छु सबै होइन, जापानिज भाषा नै बोल्छु, चाइनिज भाषा नै बोल्छु, अनि अब नेपाली भइहाल्यो, इङ्ग्लिस भइहाल्यो, काम गर्न थाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या। उनीहरूसँग बोल्दा बोल्दै सिकेँ।
2: चोरी भयो, चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गरौँ, सबैतिर अब खोज तलास माथि जंगल सङ्गल सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेडबुल चाहिँ अनि चुरोटहरू पेटी पेटी नै लगाएको थियो उनीहरूले, अनि त्यहाँ बसेर खाएछन्, खान सक्ने जति खाएछन्, अब नगद पैसा पनि लिएर गए। मेरो सानो नानी थियो 3 वर्ष जतिको, त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छौँ। 65,000 पैसा चाहिँ धुली खेलको पुरानो त्यो बस पार्कमा लिएर आउँछस् कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए, अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्तोल देखाएर चाहिँ कानमा भएको,
4: त्यति बेला तपाईँको पसल चोरी भयो,
2: चोरी भयो,
4: चोरी भयो। त्यो हुनुको कारण चाहिँ सुनसान ठाउँ, लाइन पनि थिएन,
2: बिजुली पनि थिएन,
4: बत्ती पनि थिएन, प्रहरी पनि यहाँ हुन्न, बत्ती
2: थिएन,
4: कारण त त्यो हो नि त, फरक भइसक्यो
2: हजुर। अनि यहाँ बन्देउमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको थियो भर्खर स्टार्टिङ गरेको, अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ, उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो, सबै खोज तलास गरेर अब चोरेर यसैले लग्यो भनेर फिक्स चाहिँ भएन, धेरैजना 27-28 जना चाहिँ पक्राउ परे। अब अनुहार चाहिँ बुर्खा लगाएर आएको कारणले चिन्न सकिएन, होचा होचा तामाङ केटाहरू थिए, अनि ती केटाहरूले चाहिँ त्यो लगिसकेपछि अनि पसल पनि सबै अब खुल्लै, बाहिरबाट बल्बहरू यो बिजुलीको त्यतिखेर बल्ब पनि थिएन, अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ, उहाँ चाहिँ बाहिर टेबलमै सुत्नुहुन्थ्यो, सुत्ने ठाउँको अलिक समस्या थियो, अनि टेबलमै सुत्नुहुन्थ्यो,
4: शून्यबाट सुरु हुनुभएको तपाईँ अलिकति कमाइ हुँदै थियो, अलिक राम्रो हुँदै थियो, फेरि शून्यमा
2: झर्यो,
4: त्यो हुँदा नि हिम्मत
2: हारिएन। अनि जिल्ला विकास बस्थ्यो यतापट्टि साइडमा, एउटामा पसल थियो, एउटामा हामी बस्थ्यौँ, एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास, उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्ने, मासु त्यो कुखुरा किन्ने पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापट्टि लिएर मैले त्यहाँबाट फेरि अनि सुरु गरेँ। सुरु गर्दै जाँदा अब समय चक्र भगवान्ले पनि साथ दिनुभयो, अब आफ्नो मेहनत पनि धेरै गरौँ, मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ, गर्न सकियो। अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ।
4: अलिकति तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनका लागि काम गरिरहेको छ नि त, तपाईँहरूको अब होटल व्यवसाय यहाँ स्थानीय रूपमा प्रबन्धन गर्नको लागि चाहिँ यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना?
5: मेरो चाहना भनेपछि अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन, अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ।
4: कस्तो खालको सुधार चाहनुहुन्छ?
5: सुधार भन्नाले अब जस्तै बन्दीबाट यता लागेपछि एउटा बोर्ड चाहियो, यो ठाउँ अब पर्यटकीय ठाउँ नै भएन, स्थलहरू अब जस्तै मान्छे बाइक रोक्छ होइन, बाइक रोकेर एकछिन बस्ने, ल ओहो कस्तो राम्रो रहेछ भनेर बस्ने ठाउँ राम्रो देख्यो भने उनीहरू रोकेर बस्छ नि त।
4: तपाईँलाई यो चाहिँ कुरा भन्न पाइदिएको हुन्थ्यो भन्ने जस्तो छ?
2: खासै त्यस्तो छैन, अब मेहनत र सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलगाउनुहोस्, अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनी खोर्सी गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु, व्यवसाय नै गरे पनि या अरू केही गरे नै आफ्नै ठाउँलाई चाहिँ मलजल गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन, म चाहिँ त्यही सजेसन दिन चाहन्छु।
1: सुरुमा सानो लगानी भए पनि मेहनत, सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको। यसले श्रीमान श्रीमती बीचको कामको समानता, एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ।
0: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाउँदा एकअर्काप्रतिको सम्मान र सहकार्य बढ्छ। समान कामका लागि समान व्यवहार र अवसरले महिलामा आत्मविश्वास, क्षमता र नेतृत्व विकास गर्न मद्दत गर्छ। घर, कार्यस्थल र समाजमा जिम्मेवारीको समान बाँडफाँडले लैंगिक विभेद घटाउँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउँछ।
6: नमस्कार, मेरो नाम सुनिता बान्ना सापकोटा, मेरो घर मेलम्ची नगरपालिका 11। गर्नुपर्छ पुरुषले पनि घरको काम, किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ, किनभने पुरुषले अब म पनि एउटा रोजगारी नै हो, मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ, त्यसैले पुरुषले घरको काम गर्नुपर्छ। छोराछोरीमा भेदभाव गर्नुहुन्न, अहिले छोराछोरी एकै सम्मान नै हुन्, त्यसैले छोराछोरीमा भेदभाव हुनुहुन्न। छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ, किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छन्, त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ। महिलाहरूलाई धेरै यातनाहरू नदिने होइन, जाडो सिकाएर आएर घरमा बुढीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने, उहाँहरू शिक्षित हुनुभयो भने समाज नै परिवर्तन हुन्छ।
7: मेरो नाम कमला सापकोटा, मेलम्ची टार।
8: महिला पुरुष बराबरी हो, तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझ्यो भने उहाँले पखाल्नुहुन्छ, मैले तरकारी पकाएँ भने उहाँले भात पकाउनुहुन्छ, हाम्रो चाहिँ बराबरी गर्छौँ। छोरा छोरीलाई समान अवसर दिनुपर्छ, अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई त। उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिनी सक्ने पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई। पढे लेखेको बुझेको हुनु पर्यो, अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन, अब त्यस्तो बुझ्नुपर्छ, पढे लेखेको भएर बुझ्ने हुनु पर्यो। तर मेरो चाहिँ बुझ्ने हुनुहुन्छ होइन, सबैको त्यस्तो नहुन नि सक्नुहुन्छ, अब कतिको कतै हिँड्न हुँदैन, कोहीसँग बोल्न हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ, तर त्यस्तो गर्न हुँदैन। अब महिलाले नि अब बोल्न नि हुन्छ, हिँड्न नि हुन्छ, अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नि छैन। अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नि मिल्छ कि, हिँड्ने बुढाले मात्रै हिँड्न पर्छ, बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन।
9: नमस्कार, म विदुर सापकोटा, घर मेलम्ची टार। मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ, महिलालाई सबै काममा जोताउनु पनि हुँदैन। उसलाई उहाँको काम भने सबै उहाँ महिलाले मात्रै गरे पनि होइन, आफूले सकेको आफूले जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ। म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु। मेरो घरमा मेरो बच्चा 4 मेरो छोरी 3 छोरा 1 मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरिरहेको छु। छोरीलाई उच्च शिक्षादेखि लिएर पढाउने यताउति गराउने खर्च वर्चदेखि सबै कुराहरू मैले छोरालाई जति गरिरहेको छु छोरीहरूलाई त्यति नै गरिरहेको छु र अहिलेसम्म उच्च शिक्षा हासिल गरिरहेको छ मेरो छोरीहरूले समान व्यवहार गरिरहेको छ। चेतना विकास हुनु पर्यो महिलामा पनि, अब तपाईँको सशक्तिकरण हुनु पर्यो। हामी पनि पुरुष सरह हो, हामीले हेप्नु हुँदैन, हामी पनि केही गर्न सक्छौँ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो। र पुरुषले पनि महिलालाई महिला हो, हामीले थिचोमिचो गर्नुपर्छ, यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु हुँदैन। चेतनाको विकास हुनु,
1: लैंगिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन, यसले परिवार, समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ। समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान बढ़ाउँछ। निर्णय प्रक्रियामा महिला र पुरूषको समान सहभागिताले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ। परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास, शान्ति र बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ। त्यसैले लैंगिक समानता समतामूलक, समृद्ध र सुशासित समाज निर्माणको आधार हो।
0: यसका लागि समाजले कस्तो भूमिका खेल्न सक्छ? समाजमा भएको महिला पुरूष बीचको लैंगिक असमानताका सवालमा एउटा विधायिकाले के गर्न सक्नुहुन्छ? सांसद नीतु कुमारी कर्णको तराईमा रहेको लैंगिक विभेद, छोराछोरी बीच हेर्ने दृष्टिकोण र पछिल्लो समय देखेको परिवर्तनको कुरा सुनौ।
10: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्यो भन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरूसम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
11: अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि,
10: हजुर,
11: यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन, अथवा अझै थप बनाउनु पर्ने हो कि?
10: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने मसित एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
11: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन। तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा। त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
10: त्यही त। यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने? त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ। यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौं, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि, यही कारणले यातना दिने हो कि, मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
11: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको.
10: दुइटै परिवारमा हो, दुइटै परिवारमा. म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
11: के हो कस्तो हो यो आदर्श विवाह?
10: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन. अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन. यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाडा कुरा दिनु पर्यो. अनि मलाई चाहिँ यो सब देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चै देखेर विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ. हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो. जम्मा 35 जना जन्त, जम्मा 35 जना. अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ. मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन. तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्री बुहारी छ, सबै चिज बुझ्नेछ गर्नेछ, मलाई दाइजो चाहिएन. भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेको छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन. मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल. आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा ऊ गर्ने होइन, खर्च नगर्ने. धेरै
11: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण.
10: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ.
11: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
10: छैन, खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेछ भने तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुरु भएछ. त्यसमा

0: हुनुहुन्छौ।
1: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845441043, 9863023422।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप, अख्तियार प्रमुख माथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई।
10: हाम्रो केही पनि कानुनी कतै आग्रह पूर्वाग्रह केही पनि छैन। कानुनले दिएको अधिकार र सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट

0: ग्यास सिलिण्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता।
1: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको भेरिफाई गर्दाखेरि यसको एक्युरेसी बढी हुन्छ।
0: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन, न्यायको माग गर्दै राजमार्ग ठप्प। बागमतीमा सरकार विस्तार, मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन। थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो।
2: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दजगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रिम म्याप तयार भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल,
5: अब किनभने त्यो छलफल गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा लिपुलेखको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो। त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए, कति संयुक्त विज्ञ प्रधानमन्त्रीको संयुक्त विज्ञमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन। जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ, यसमा सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
4: बैठकबाट विवादित भूभागमा निर्णय भन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दबाव दिएको भने सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। उहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनैतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
6: म तपाईँलाई सत्तारूढ दलको सभापतिको हैसियत यति भन्न सक्छु कि इतिहास रच्नुहोस्, हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्तिले यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यसकारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
4: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
7: हामी गयौँ छलफल गऱ्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर पनि यसलाई अगाडि एक्सपिडाइट गर्न पाउन्थ्यो भन्ने लागेपछि हामीले एक्सपिडाइट गऱ्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि कोही थियो मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसकेको भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ बोइकट कति छ भन्ने कुरो त्यो अभियानको चाहिँ पक्कै तपाईँहरूले हेर्नुहोस्, स्पष्ट देख्नुहुन्छ।
4: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भइएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो।
8: त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो, यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै डेटा आएको, त्यो उद्योगीको पनि हितमा छ, उपभोक्ताको पनि हितमा छ, विक्रेताको पनि।
4: समितिले घरैसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यस अघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै 6 मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा बताउनुभयो। यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद सर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेलले बताउनुभयो।
2: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
4: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमाबारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको सरपसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाछ गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टुवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सन्तोषी रावल
9: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा
10: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
9: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
12: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती बसोबास वा दैनिक जीवनमा असर परेको छ?
11: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
12: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
11: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
12: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
13: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएनद्वारा जारी सन्देश।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउनेसम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
15: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
10: नेपालगंज एउटा विशेष खालको चाहिँ शहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गर्न सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
15: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिकता
16: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चिज सम्झौता बापत विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौला व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
15: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
17: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा म आवाज बन्न सकौ, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौ, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौं।
18: अन्त महिलाहरूको उपस्थिति

0: हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
1: उद्योग वाणिज्य संघ नेपालगञ्जसँग आबद्ध 3600 समथिङ जुन सदस्यहरू हुनुहुन्छ, उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
2: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्य अनुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नु पर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँके।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाण सहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने,
4: यो मैले स्कूलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कारण विद्यार्थी भएको कारणले पनि सजिलो
3: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार। संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
8: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर 1 निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
9: धन्यवाद।
8: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
9: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गऱ्यौँ, तर अब त्यो खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानुनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानुन बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने भयो।
8: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको
9: प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
8: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
9: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। अब एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीले बाटो देखाइराख्नु भएको छ।
8: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक
9: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर

0: बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
1: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको
0: यो कस्तो छ, कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु
1: खोज्नु, तपाईँको
0: कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि कोही मान्छे कुनै कुरा राख्दाखेरि रोएर रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्टेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ
1: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
0: एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको ट्रेन सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
1: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ,
0: एकदम यस्तो हुन्छ, अब तपाईँको दुइटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला मेरो राज्य मेरो देश मेरो कानुन होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानुन बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन,
1: कति घन्टा लाग्छ तयारी गर्न संसद बैठकमा जान,
0: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छ होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा, म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन, अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ, खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सार्वसान नियन्त्रण 2064, अब हिजो मात्रै बाल बालिका श्रम निषेध ऐनका बारेमा छलफल गर्यो,
1: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
0: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसमा चाहिँ के भन्छ अरे
1: संशोधनको
0: लागि चाहिँ गएको छ त्यो, त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
1: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ,
0: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ संसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी, अब यसमा प्रसङ्ग जोडौँ एउटा होइन, तपाईँले कुरा उठाएन, सोकियो संसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन, तर एउटा कुरा चाहिँ के भने संसदले एउटा संसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो तपाईँले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि, बिल बनाउने बिलमाथि छलफल गर्ने, त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने संसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
1: तपाईँ अब कानुन पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकीय भनेको कानुन विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ,
0: त्यसमा चाहिँ कानुन पढेको भइदिए धेरै राम्रो, हुँदैन भने कम्ती ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन, अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले, हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ, अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला, त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
2: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ। अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ। अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई छ। ग्यास सिलिण्डर अब ट्रैकिङमा 1 वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ। नेपाल सहित चार देश देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजी
1: हजुरको रेडियो 102.1 MHz।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841259957।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: सृजन मल्लजी, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अन्त तपाईँहरूको पार्टीको सभापति, देशकै अभिभावक भन्ने नेता खासमा तपाईँहरूको गुटको सेनापति जस्तोमा सीमित हुनुभयो होइन? किन त्यस्तो हुनुभयो? उहाँ सेनापति हो कि काँग्रेसको नेता?
2: हरेक कुरालाई रुल गर्नको लागि एउटा हेडको आवश्यकता पर्दछ र शेरबहादुर देउवा हाम्रो सेनापति होइन, हाम्रो अभिभावक हो, हामीलाई रुल गर्ने एउटा डिरेक्टर हो, यसरी लिन्छु म चाहिँ।
1: तर उहाँ काँग्रेसको अभिभावक हुन सक्नु भएन नि?
2: काँग्रेस त हिजो पुस 27 कोटी फुटिसकेको छ, त्यो त हजुरहरूलाई थाहा छ। त्यही पनि शेरबहादुर देउवा आफ्नो स्वास्थ्य उपचारपछि नेपाल फर्किएपछि चाहिँ एउटा जमर्को गरिरहनु भएको छ। उहाँले भन्नुभयो कि राष्ट्रिय भेला मार्फत अब चाहिँ देशमा कंग्रेस पनि एकतामा जानुपर्छ भन्ने पनि उहाँको लाइन छ। उहाँले धेरै कुराहरू चाहिँ उहाँले त्यो राष्ट्रिय भेला मार्फत भन्नुभएको छ।
1: होइन, काँग्रेस चाहिँ एकजुट हुन्छ भन्ने, तर अदालतको निशा पर्खिने,
2: अदालतले सर्वोच्चसँग त हामीले जित्न सक्दैनौँ। हिजो सर्वोच्चले गरेको निर्णयमा पनि हामी एक्सेप्ट गरेर अगाडि बढेको र आज सर्वोच्चको निर्णयसँग हामी खुसी पनि छौँ र आशावादी पनि छौँ।
1: अब त उहाँ त राप्रपाको नेता हुन आँट्नुभयो भन्ने टिप्पणी छ नि, राज संस्था र हिन्दुत्व बोकेपछि।
2: उहाँ जन्म जाते उहाँको रगतमा हिन्दुत्व हो र उहाँको अधिकारमा पर्दछ। उहाँले आफू हिन्दू हो अथवा यो हो भन्न चाहिँ उहाँको आफ्नो अधिकारमा पर्दछ। नेपाली कंग्रेसका सदस्य सभापति, नेपाली कंग्रेस सभापति मात्रै नभइकन एउटा नेपाली हो र उहाँ हिन्दूबाट चाहिँ जन्मिएको एउटा हिन्दू हो।
1: त्यो त हो, तर उहाँले जो एजेन्डा बोकेर हिँड्नु भएको छ, अघोषित रूपमा राज संस्था पनि, त्यो भनेको चाहिँ उहाँ अब कंग्रेसको होइन राप्रपाको नेता भन्दैछन् कि?
2: कंग्रेसले कहिले पनि अरूलाई जबरजस्ती यही नै बोक्नुपर्छ भनेर कहिले पनि भनेको थिएन। तर नेपाली कंग्रेसका सदस्य सभापतिको आफ्नो स्वतन्त्रताको पनि कुरा रह्यो र उहाँको चाहिँ कुरामा दम पनि छ। किन छ भन्दा, हामी नेपालमा जन्मिसकेपछि म एउटा महासमिति सदस्यको सदस्य मात्रै नभइकन म एउटा नेपाली भएर भनियो भने हामी वैदिक सनातनको मातहतमा रहेर अगाडि बढ्नु पर्दछ भन्ने चाहिँ मलाई पनि लाग्दछ।
1: होइन, तपाईँलाई त त्यो लाग्छ, तर उहाँले जसरी एजेन्डाको रूपमा त्यसलाई स्थापित गर्न खोज्नुभयो, तपाईँहरूको त्यो समापनको बेलाको स्टेज सम्झ्यो भने झन्डै झन्डै हातालाल, वाद विवाद र नेताहरू तितर बितर। आज पूर्णबहादुर खड्का अलगी, आज पूर्णबहादुर खड्का अलगिसक्नुभयो, विमलेन निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह
2: अलगिनु भएको छैन। बेलामा चाहिँ मिस कम्युनिकेसन अलिकति भयो। तपाईँले आदरणीय नेता विमलेन निधि प्लस प्रकाश चरण महादेव प्लस अरू केही आदरणीय नेताहरू बीचको तपाईँले त्यो दृश्य देखेर यो भन्नुभयो, त्यो हामीलाई थाहा छ। तर त्यहाँ चाहिँ केही न केही मिस कम्युनिकेसन भयो, अरू कुनै पनि मिसअन्डरस्ट्यान्डिङ होइन, त्यो कुरामा हामी ढुक्क छौँ। र नेपाली कंग्रेसको एजेन्डा सदै नेता शेरबहादुर देउवाले जुन हिन्दूको कुरा गर्नुभयो, त्यो एजेन्डा मात्रै नभइकन चाहिँ हामी सबैको यथार्थ हो। त्यसैले चाहिँ वैदिक सनातनलाई हामीले सर्वेसर्व स्वीकार गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा शेरबहादुर देउवाज्यूलाई फिल भयो र उहाँ त्यही अनुसारले अगाडि बढ्नु भएको छ र हामी पनि उहाँको पछि पछि छौँ।
1: तपाईँहरू त्यो हुनुहुन्छ, तर त्यसलाई संस्थापनले पनि स्वीकारेको छैन र नेता तपाईँहरूको समूह पनि उपसमूहमा विभाजित भइसक्यो। मेरो प्रश्न यो,
2: संस्थापन पक्ष त आफैमा अटोक राख्छ, तपाईँले देख्न सक्नुहुन्छ पछिल्ला प्लस चाहिँ विशेष अधिवेशन पछाडिका घटनाक्रम हेर्दाखेरि संस्थापन पक्ष अटोक्रेटिक तरिकाले अगाडि बढाएको छ। उहाँहरू चाहिँ किट फर ट्याक तरिकाले अगाडि बढिरहनु भएको छ, प्रश्नको उत्तर दिँदै अगाडि बढिरहनु भएको छ, अरूको मान्छेहरू उचालेर अगाडि बढिराख्नु भएको छ र उहाँहरूलाई हामीले उत्तर दिन जरुरत छैन, उहाँहरू अटोक्रेटिक हुनुहुन्छ। तर नेपाली कंग्रेस सदस्य सभापति शेरबहादुर देउवाज्यू कति लोकतान्त्रिक हुनुहुन्छ भन्ने कुरा तपाईँ हामी सबैले जानेको कुरा हो।
1: लोकतान्त्रिक त काँग्रेस हराउन लाग्ने पात्र कसरी लोकतान्त्रिक मान्ने आफ्नै पार्टी?
2: तपाईँसँग प्रमाण छ
1: यो? मैले होइन, तपाईँले सोध्नुहोस् संस्थापन गगन थापालाई सोध्नुहोस्, कारवाही भोग्छौँ भनेर तपाईँहरू समूह बनाउनु भएको छ उहाँहरूको आरोप।
2: एउटा हरायो भन्ने उहाँहरूले हामीमाथि जुन धब्बा लगाउनु भएको छ नि, त्योभन्दा हजार गुणा चाहिँ अलिक कडा प्रश्न छ। हाम्रो पनि अहिलेका सभापति समक्ष धेरैवटा प्रश्न छ। किन उहाँ अटोक्रेटिक बन्दै हुनुहुन्छ? उहाँको साँडगाड कोसँग छ? किन पार्टीलाई एकताको तर्फ नलगिकन अझै पनि उहाँ आफ्नै मुड अनुसार चलिराख्नु भएको छ? पार्टीको हित चाहने मान्छे र एउटा सभापति जस्तो गरिमामय पदमा पुगिसकेको मान्छेले आज जुन किसिमको एक्टिभिटिज गरिराख्नु भएको छ त्यो सहयोग चाहिँ छैन र यसको परिणाम पनि उहाँले आफैले भोग्नुहुन्छ। यसमा हामीले भन्ने केही छैन, तर हामी युवाको हैसियतले भन्नुपर्दा चाहिँ पार्टी एकतामा गयो भने राष्ट्रलाई नै राम्रो हुन्छ, किनकि नेपाली कंग्रेस त्यस्तो लोकतान्त्रिक पार्टी हो जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डा बोकेर अगाडि बढिरहेको पार्टी हो। त्यसैले हामी चाहन्छौँ पार्टी एकता होस्, तर अहिलेका सभापति त्यो चाहनुहुन्न। यो कुरा
1: तपाईँ यो भन्नुहुन्छ, तर प्रश्न यो हो कि हराउन खुल्लेआम रूपमा लागेको त हामी यो कारवाही गरेर देखाउ भनेर तपाईँले मानेकै नेता मोहन बस्नेतले खुल्लाम खुला भनिदिनु भयो त स्टेजबाटै तपाईँकै उद्घाटन सत्रमा, प्रमाण के खोज्दै हुनुहुन्छ?
2: मोहन बस्नेत आदरणीय नेता हो, उहाँमाथि पनि त अहिलेको संस्थापनले त गरिरहेछ त, उहाँमाथि गरिरहेछ, अरू कति नेतामाथि गरिरहेछ होइन। जुन अत्याचार छ, जुन अन्याय छ, आज नेपाली कंग्रेसका सानेका मात्रै त होइन नि त नेपाली कंग्रेस, होइन गाउँमा छन् हामी, एक पाल्टोमा हाम्रो छौँ हामी छौँ भने नेपाली कंग्रेसका 75% नेपाली कंग्रेसहरू आज अध्यावधि नगरिकन हिजोको क्रियाशीललाई मान्यता दिइकन पार्टी एकतामा जाओस् र 15 महाधिवेशन राम्रोसँग होस् भन्ने हेतु राखेर अगाडि बढ्दै गर्दा आज विभिन्न किसिमका सर्वोच्चले निशा दिँदा दिँदै सर्वोच्चलाई पनि सर्वोच्चको निर्णयलाई हत्याएर जुन किसिमको अधिवेशनको तालिका अगाडि बढाउनु हो नि सभापतिज्यूले, त्यहाँबाट देखिन्छ उहाँ कति अटोक्रात हुनुहुन्छ भनेर।
1: त्यो एउटा पाटो भयो, तर तपाईँहरूको शक्ति नै कति भन्ने पनि आफैले बनाएका सभापतिहरूले शेरबहादुर देवाललाई नपत्याएको दृष्टान्त कठै भन्ने दृष्टान्त देखियो हेर्नुहोस्।
2: बर्खाको भेल हो, राजनीति भनेको बर्खाको भेल हो, यसले सबैलाई समेटेर लान्छ। समेटिन नसक्ने मान्छेहरू कोही तिर लाग्छन्, कोही बग्न खोज्छन्, कोही पौडी खेल्न खोज्छन्। यो राजनीति भनेको यस्तो चिज हो, त्यसैले चाहिँ अब उहाँले आज एउटा किसिमको भ्रम पैदा गरिरहनु भएको छ। पार्टी र एकतामा लानुको साटो उहाँले चाहिँ भ्रम पैदा गर्दै मान्छेहरूलाई पर्सनली उहाँ व्यक्तिवादी भएर जानुभयो। हामीले चाहिँ अलिकति राजनीतिमा चाहिँ हामी व्यक्तिवादी होइन, हामी संस्थावादी हुनुपर्दछ। संस्थाको नीति तथा एजेन्डामा हामी अगाडि बढ्नुपर्छ हाम्रो भन्ने हाम्रो मान्यता हो। तर उहाँले चाहिँ प्रत्येक व्यक्तिलाई एउटा ललिपप दिएर पकाएर लाने प्रयास गर्नुभएको छ। तर हामीलाई के थाहा छ भन्दा, मान्छे भएर जन्मिसकेपछि हामी कुनै संस्थामा आबद्ध हुन्छौँ, तर एट द एन्ड सत्यको जित हुन्छ भन्ने कुरा चाहिँ हामी विश्वास गर्छौँ।
1: यस्तो छ, हेर्नुहोस्, अब सर्वसम्मतले अदालतले निर्वाचन आयोगले बनाइदिएको सभापतिका विरुद्ध तपाईँहरू ज्यात छोडेर लाग्नु भएको छ, भविष्य पाइँदैन। निर्वाचन आयोगले यसैको निर्णय बदर गरेको छैन, निशा मात्रै।
2: निर्वाचन आयोगको निर्णयलाई चाहिँ बदर नहुने किसिमले निर्णय गरिसकेपछि आज सर्वोच्चले निशा दिएको छ, यसमा चाहिँ पुनरावलोकन गर्दैछ भनिसकेपछि उहाँहरूले नयाँ किसिमको एजेन्डा किन पाल्ने मार्केटमा, किन मान्छेको मान्छेहरूमा चाहिँ किन भ्रम पैदा गर्ने भन्ने कुरा हो हाम्रो प्रश्न। यो पनि त
1: होइन, तर उहाँहरूलाई अहिलेसम्म अदालतले अवैध पनि भनेको छैन, निर्वाचन आयोग र सर्वोच्च अदालत आफैले दिएको निर्णयको बदर भएको छैन, निशा मात्र दिएको हो।
2: यो कुरामा केही न केही छ। पुनरावलोकन भनेको के हो त, निशा भनेको के हो त, यसमा चाहिँ हामी चाहिँ पुनर्विचार गर्छु भन्नु नै त्यहाँ चाहिँ भेरी समथिङ भन्ने कुरा हो नि त। र हामी आशावादी छौँ सर्वोच्चले एट द एन्ड चाहिँ न्याय दिन्छ र चारतरी झण्डा चाहिँ श्रोदय नेता शेरबहादुर राईको पक्षमा आउँछ र उहाँकै संयोजकत्वमा अहिलेका सभापति गगन कुमार थापाज्यू लगायत सम्पूर्ण टोलीलाई समेटेर नेपाली कंग्रेसको 15 महाधिवेशन हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ।
1: तर त्योभन्दा अगाडि तपाईँको पार्टीको नेता शेरबहादुर देउवा जेल पुग्नुहुन्छ भन्ने खालको उहाँकै वृत्तमा चर्चा पनि छ फेरि,
2: त्यो त समयले देखाउने कुरा हो। राजनीति भनेको एउटा गेम पनि हो, होइन, गेममा कसले कति बेला बाजी मार्छ भन्ने कुरा हो। तर हामीले सोचेको शेरबहादुर देउवा पनि कच्चा खेलाडी होइन, हिजो उहाँले 9-10 वर्ष जेलमा बसेर लोकतन्त्रका लागि लडेर अगाडि बढेको नेता हो र हामीले पनि यतिकै उहाँलाई आफ्नो श्रद्धेय नेता मानेका छैनौँ र हामीलाई आशा छ राज्यले त्यस्तो किसिमको दोहन उहाँप्रति गर्दैन, त्यस्तो किसिमको प्रतिशोध उहाँप्रति साध्दैन। बरु प्रश्नहरू त आफ्नै पार्टीबाट आइरहेको छ, उहाँ पार्टीभित्रका साथीहरूलाई परिचालित गरेर आज सानेपाले जुन किसिमको अरू कार्यकर्तामाथि हावी हुन खोजिरहेको छ नि, यो चाहिँ अन्यायपूर्ण।
1: तर अब अकुत सम्पत्ति कमाएकोदेखि लिएर अनेक मामिलामा राज्यले उहाँलाई कुनै पनि बेला पक्राउको तयारी गरेको छ,
2: त्यो मलाई थाहा छैन, त्यो मलाई थाहा छैन।
1: तपाईँलाई कसरी थाहा छैन? यो इन्टरपोल, यो सरकारले इन्टरपोल लगाएर उहाँलाई नेपाल ल्याउन खोजेको तपाईँलाई कसरी थाहा छैन?
2: इन्टरपोलले त पत्तो काटेन त, त्यो त लगाउन त लगाउँछ त, शत्रुहरूले प्रतिशोध खाँदालाई आँटेको जमर्कोलाई इन्टरपोलले नै हजुरको बर्खास्त गरिदियो त, त्यो त प्रमाण तपाईँ हामीसँग छ। प्रमाणको आधारमा हामी बोल्ने हो, सिद्धान्तको आधारमा हामी बोल्ने हो। हामीलाई आशा के छ भन्दा, हामीलाई ग्यारेन्टी, म ग्यारेन्टी पर्सनली कसैको पनि लिँदैन, तर हामीले विश्वास के छ भन्दा श्रद्धेय नेता सभापतिज्यूबाट त्यस्तो किसिमको कुकरमा केही पनि भएको छैन।
1: तर उहाँको परिवार, यो सन्तानमाथि समेत सम्पत्ति शुद्धिकरणको विषय अघि बढेको छ,
2: विषय अगाडि बढेको छ भने त्यो सम्बन्धित निकायले अनुसन्धान गर्दै जाला र त्यसको निर्णय होला, हामी त्यसको प्रतीक्षामा बस्छौँ। अहिले नै हामीले हतार गर्नुपर्छ भने
1: पुष्पा भुषालदेखि काङ्ग्रेसका कयौं नेताहरू भनिरहनु भएको छ शेरबहादुर देउवाले अलिक क्लिन चिट पाउनु भएको होइन, उहाँहरू पनि त्यो भन्नु,
2: उहाँहरू अवसरवादी हो, उहाँहरू अवसरवादी हो, किनकि मभन्दा सबैजना सिनियर हुनुहुन्छ, एकदमै आदरणीय व्यक्तित्वहरू, मैले आशा गरेका व्यक्तित्वहरू हुनुहुन्थ्यो। तर मलाई लाग्दैन उहाँहरू अहिले मैले आशा गर्नुपर्छ जस्तो, किनकि पार्टीलाई अप्ठ्यारो पर्दा राष्ट्र नै सङ्कटमा परेको बेला उहाँहरू अवसर खोज्नका लागि हिजो उहाँहरूले यता बसेर पनि लुटेकै हो, लुटेर त उहाँहरूलाई भन्नु पर्यो, आज उहाँहरू फेरि त्यहाँबाट केही न केही पाउँछु कि भन्ने आशामा पुग्नु भएको छ भने उहाँहरूप्रति हामीले कुनै आशा पनि राख्दैनौँ, उहाँहरूलाई म अवसरवादी भन्छु।
1: तर उहाँहरूले तर्क त राखिराख्नु भएको छ, गगन थापा यदि अवैध हो र विशेष महाधिवेशन काङ्ग्रेसको अवैध हो भने बाँकी चुनावहरू कसरी वैध हुन्छन् भन्ने प्रश्न पनि खडा गर्नु भएको छ। पुष्प भुषाल आफैमा 20 वर्ष वकालत गरे मान्छे हो, वा कानूनको विद्यार्थी हो,
2: तर्कका लागि तर्क गर्नुहुन्छ, उहाँले हल्लाका लागि हल्ला गर्नुहुन्छ। तर के हो भन्दा उहाँ श्रद्धेय सभापति शेरबहादुर देउवा प्रति जुन किसिमको सर्वोच्चले निष्ठा प्रदान गरेको छ त्यसले हामीलाई आशावादी बनाएको छ र सभापति गगन कुमार थापा अवैध हो भने सम्पूर्ण अवैध भन्ने हुँदैन. हामीले विभिन्न समाचार माध्यमबाट पनि हेर्न सक्छौँ र घटना परिघटनाबाट पनि हेर्न सक्छौँ. सभापति रवि लामिछानेको सिग्नेचरबाट सबैजना सांसद भए र सभापति रवि लामिछानेमाथि सहकारीका मुद्दाहरू चाहिँ प्रमाणित हुँदै गएपछि उहाँ जेल जानुभयो, तर सबैजना सांसद जेल गए त अप्रमाणित भए त भन्ने प्रश्नले पनि तपाईँ हामी सबैलाई झकझका हुन्छ. त्यसैले यो कुरा भनेको चाहिँ बकवास हो. भोलि सर्वोच्चले निर्णय गर्ने बित्तिकै अब के हो भन्दा सानेपा प्लस सानेपा बाहिर रहेका सम्पूर्ण काङ्ग्रेसहरूलाई मेरो अनुरोध के हो भन्दा पार्टी एकतामा जाओस्, एकतामा गइसकेपछि त्यहीँभित्र बसेर लडौं. हामी पनि आइरहेको छौँ, हामी सिक्दै अगाडि बढिरहेका छौँ. हामी सिक्दै गरेका युवाहरूलाई चाहिँ आज पार्टीबाट चाहिँ यो किसिमको जुन किसिमको शिक्षा प्रदान गरेको छ नि, यसले भोलि हामीले भविष्यमा कसरी काम गर्ने भन्ने कुरा पनि हो.
1: तर अब उहाँहरू त तपाईँहरू रेल नचढ्ने भने रेल त कुदो कुदो तपाईँलाई छाडेर कुद्ने भयो. हेर्नुहोस् महाधिवेशन तर्फ अगाडि बढिसक्नु भयो,
2: तपाईँहरू त उहाँहरूले नगरे के छ, गरे सबै कुरा गर्नुभएको छ. उहाँहरूले एक्लै सर्वे सर्व आफूले आफूलाई मही हो भन्ने तरिकाले उहाँले चाहिँ महामहिम घोषणा पनि गर्नुभयो. तर सर्वोच्चले त देखाइदियो त, तिमी मात्रै होइन हो, नेपाली गाउँमा धेरैजना मान्छे छन्. यो कुरालाई हामीले पुनर्विचार गरेर हामीले निर्णय गर्छौँ भनेर निष्ठा प्रदान गरिसकेपछि पनि आज जुन किसिमको निर्णय गरेर उहाँहरू अधिवेशनका लागि अगाडि गर्नुभएको छ नि, त्यसका लागि पनि सर्वोच्च हामीले मान्ने न्यायपालिकाले केही न केही निर्णय दिएर चाहिँ यसको बाटो पनि तय गर्छौँ भन्ने कुरामा चाहिँ म आशावादी.
1: भन्नुको अर्थ के, फेरि अदालत जाने तपाईँहरूले अदालतमा
2: बुझाउनुभएपछि अधिवेशन गर्नुपर्छ, त्यो नीति नियम विधि विधानमा पर्दछ. तर अदालतले आज तिमीहरूको कुरा मिलाएको छैन, यसलाई हामी पुनर्विचार गर्छौँ, पखै पख भन्दा भन्दै पनि उहाँहरूले अधिवेशन सो जुन किसिमले आफ्नो भेटी गरेर अगाडि बढिरहनु भएको छ नि, यो गलत.
1: तर काङ्ग्रेस तपाईँले अदालतमा बुझाउनु भयो, जब राजनीति अदालतमा बुझ्छ, जब अदालतमा लगेर राजनीति बुझाइन्छ,
2: सबै पार्टीको, सबै संघ संगठनको, सबै व्यक्तिको, सबै नेपालीको अदालत हो. किनकि अदालत भन्ने कुरा, न्यायपालिका भन्ने कुरा आमा हो, आमाले न्याय गर्छ.
1: जब राजनीति अदालतमा लगेर बुझाइन्छ, त्यस पछाडि के अपेक्षा गर्न सकिन्छ?
2: आफै भित्र कुराहरू बाजिएपछि हामीले कुनै न कुनै निकायबाट चाहिँ न्याय खोज्नका लागि ढोका ढौडा गर्नु पर्दछ. त्यसैले हामीले चाहिँ सर्वोच्चको हिजोको निर्णयलाई पनि हामीले स्वीकार गरेकै हो. धेरैजना नेताहरू चुनाव पनि लड्नुभयो, त्यसलाई पनि हामीले स्वीकार गरेर अगाडि बढेको. तर नेपाली कंग्रेसको सभापति भनेको संस्थाले आफ्ना घरलाई कसरी मिलाउने भन्ने कुरा नजानेपछि आज पार्टीभित्र यो प्रश्न, यो झगडा उत्पन्न भएको छ. यसले चाहिँ राम्रो रिजल्ट दिँदैन, तर पनि हामीले आशा के गर्न सक्छौ, कामना के गर्न सक्छौ भन्दा पार्टी एकतामा जाओ.
1: तर
2: उहाँको संयोजकत्वमा 15 महाधिवेशन होस्, यसले चाहिँ सम्पूर्ण कंग्रेसलाई चाहिँ एकतामा परिणत गर्दछ.
1: तर अमिल विशेष सिर्जनाजी, अब संस्थापन पक्ष चाहिँ सामान्यतया अधिवेशन छिटो होस् भन्ने चाहँदैन, यहाँ काङ्ग्रेसमा उल्टो भइरहेछ. संस्थापन पक्ष महाधिवेशन गर्न खोजिरहेछ, तपाईँहरू महाधिवेशन रोक्नुपर्छ भन्दै फेरि अदालत जानुहुन्छ, यो अमिल्दो छ कि
2: होइन? यो त अहिले त हजुरको सामेपाभित्र के चलिरहेको छ भन्दा, त रोए जे गर म कुटे जे गर्छु भन्ने कुराको एउटा किसिमको ड्रामा चलिरहेको छ. यसले त सत्तालाई हित त गर्दैन, समग्र राष्ट्रलाई नै हित गर्दैन. आज नेपालमा नेपाली कंग्रेस भित्र मात्रै, धेरै नेपाली कंग्रेसका कार्यकर्ताले मात्रै होइन, आज अरू पार्टीका कार्यकर्ताले, अरू पार्टीले पनि कंग्रेस एकतामा जाओस्, किनकि राष्ट्रिय पार्टी, यत्रो क्षमता बोकेको पार्टी फुट्नु हुँदैन, यसले चाहिँ राष्ट्रलाई नै घात गर्छ भनेर अरूले चिन्ता गरिदिने. तर हाम्रै पार्टीभित्र यो किसिमको विषयमा चाहिँ चिन्ता नहुनु भनेको चाहिँ काहीँ न काहीँबाट साँच्चीकै परिचालित हो कि भन्ने कुरा चाहिँ धेरै पहिलादेखि आशंका छ, र छिटै चाहिँ यसको चाहिँ के हो त जड भन्ने कुरा पत्ता लाग्छ.
1: परिचालित भनेको को, पार्टी सभापति अहिलेको
2: जो तपाईँले देख्नुहुन्छ, यो नै मैले किन भन्नु पर्यो. तर के हो भन्दा पार्टीभित्रका जुन किसिमको अहिलेको रिजल्टहरू देखिराख्नु भएको छ, जुन किसिमको एक्टिभिटिजहरू हजुरले देखिराख्नु भएको छ, होइन भने त्यत्रो सेवाद देवमाथि आक्रमण हुँदै गर्दा उहाँप्रति एउटा किसिमको पनि सहानुभूति, माया, प्रेम नै प्रकट नगरिकन, मानवीय संवेदनलाई ख्याल नगरिकन आज पार्टीलाई एकाएक रूपमा, एक रूपमा उहाँले एकलौटी पूर्ण रूपबाट चाहिँ घोषणा आफैलाई गर्नुभयो, त्यसले के जनाउँछ त? त्यहीबाट हामी प्रष्ट छौँ त.
1: अब अन्तिममा चाहिँ शेरबहादुर देउवाले राज संस्थाको पक्षमा म छु भनेर सिधा सिधी कहिले घोषणा गर्ने हो?
2: उहाँले घोषणा गर्ने नगर्ने म उहाँको ग्यारेन्टी लिन सक्दैन.
1: अर्थात् तपाईँहरू उहाँलाई
2: हिन्दू हो भन्नुभएको छ, त्यो हिन्दूमा चाहिँ म पनि भन्छु, म हिन्दू हो किनकि मेरो रगतमा हिन्दू छ. जसले पनि आफ्नो जरामा टेकेर अगाडि बढ्न पाउने जसको पनि अधिकार हुन्छ, त्यो अधिकार शेरबहादुर देउवाले प्रयोग गर्नुभएको.
1: अनि हिन्दू भन्नुको अर्थ अब राज संस्थाको एउटा अङ्ग हुनु, त्यो चाहिँ कहिले घोषणा हुन्छ?
2: किन राजाले मात्रै, राज संस्थाले मात्रै ठेक्का लिएको छ हिन्दूको? अरू सबैजना जति पनि हिन्दू छन् उहाँहरू पनि आफ्नो अधिकार हो नि, अधिकारको उपयोग गर्न त सबैजनाले पाउँछ.
1: तपाईँहरूले त्यो पाँच बुधेमा दोस्रो कि तेस्रो बुधेमा भन्नुभएको छ, 2033 सालको बीपी कोइरालाले लिएको मेलमिलाप नीति भन्दै, त्यो जो हवाला तपाईँहरूले दिनुभएको छ त्यसको अर्थ राज संस्था हुन्छ. त्यो राज संस्था चाहिँ कहिले घोषणा गर्ने?
2: जस्तो हो हेर्नुहोस् हिन्दूले हिन्दू भन्न पाउनुपर्छ तपाईँ पनि हिन्दू म पनि हिन्दू हामी सबैले हिन्दूले हिन्दू मैले मेरो कुरालाई त अनुनय गर्न पाउनु पर्यो नि त
1: मैले तपाईँलाई सोधिराखेको छु
2: मेरैले अवलम्बन गर्नुपर्छ भन्न पो भएन
1: मैले तपाईँलाई सोधिराखेको चाहिँ
2: तपाईँलाई हिन्दुत्व ग्रहण गरेर अगाडि बढ्ने अधिकारबाट कसैले वञ्चित गर्न पाउँछ मलाई पाउँछ भनेश्वर राजन देउवालाई चाहिँ मात्रै चाहिँ किन पाउँछ त उहाँको आफ्नो अधिकार उहाँले प्रयोग गर्नुभएको छ यसमा प्रश्न गर्नुपर्छ जस्तो मलाई लाग्छ
1: मैले तपाईँलाई सोधिराखेको चाहिँ 2033 सालको बीपीको मेलमिलाप नीतिको हवाला दिँदै तपाईँहरूले त्यो 5 बुँदे थप अनुमोदित गरेको विषयमा उल्लेख गरेको चाहिँ राष्ट्रिय मेलमिलापको तर्क छ त्यो भन्नुको अर्थ अघोषित रूपमा राजसंस्थाको विषय छ राष्ट्रवादी शक्तिको कुरा गर्दै अब त्यो राजसंस्था डाइरेक्टली कहिले घोषणा गर्ने भनेर मैले तपाईँलाई सोधेको
2: मेरो आफ्नो मेरो लेभलले पनि त्यो भन्न पनि मिल्दैन र मैले मसँग नभएको सूचनालाई चाहिँ मैले सम्प्रेषण गर्न मिल्दैन यो त्यो चाहिँ मेरो माताहतको कुरा पनि भएर र दिगर्स पार्टीले राम्रै निर्णय गर्ला भन्ने चाहिँ कुरा हो मेरो
1: भनेको तपाईँ पनि पार्टीले राजसंस्थाकै निर्णय गर्यो भने त्यसमा तपाईँ ओके
2: पार्टीले होइन पार्टीले निर्णय किन गर्छ यो देशको जनताको हो नि त जनताको सर्वाधिकार जनताले प्रयोग गरिसकेपछि जे निर्णय आउँछ हामी त्यो जनतामाथि चाहिँ हामीले रुल गर्छु भन्ने मान्छे लिड गर्छु भन्ने मान्छेले हामीले जनतालाई चाहिँ उछिनेर काहीँ पनि पुग्दैन त्यसले जनताको सर्वाधिकारले जे निर्णय गर्छ हामी त्यसलाई नै फलो गर्छौँ
1: हस् सृजनजी तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
2: थ्याङ्क यू
0: रेडियो पाओ घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगा
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
5: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
6: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
6: त्यसो भए ध्यान दिएर सुन्नी
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
6: सुन्नु भए त
5: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
8: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
9: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
10: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
12: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
13: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिगज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
14: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
15: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
16: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलमझर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
4: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150 मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोफाइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
8: यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरीकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्।
2: पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका

0: बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाही बारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
1: निष्पक्षता व्यवसायिकता र सुशासन कायम गर्नका लागि अथवा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
2: समिति
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर साईले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
3: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे उठिरहेको छौँ, र सरकारले उम्मी घोटाला गरेर
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफूहरू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
4: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निड्सको आधारमा त्यो आउनुपर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
4: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निड्सलाई पहिलो प्राथमिकतामा राखेर निड्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका छु के कस्ता छन्?
4: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
4: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा कति संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि उसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका

0: इन्ग्रिडियन्ट्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
2: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा सारिकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असाढको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमाण्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहने रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने, 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति चाहिँ समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
1: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला,
2: त्यो सम्भावना धेरै देखिएको छ। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड़ दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
2: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसलाई ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढ़ाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनुपर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्रेकिङ गर्ने मोडेलिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
1: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिप्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिण युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र यही सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9869965998।
2: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाब मिट्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाब मिट्सप एण्ड कोल स्टोर, रामेसाब अस्पताल जाने रोड, रामेसाब बजार, रामेसाब।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेसापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: चन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिपु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन एक तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकको
2: प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक

0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि पाइने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरू

0: अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बिहिबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारको कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ। समितिले शुक्रबारको लागि बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिनुभएको छ। उहाँको अनुसार बिहान 11 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समितिले बैठक एजेण्डाबारे पनि खुलाएको छैन। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुर्योग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रे भ्रष्टाचारहरूमा तदागरूकता देखाउने अख्तियार, ठूला राजनैतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दवाब दिने नियतले आएका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौ राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश पोखेका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दवाब नपरेको दावी गर्नुभयो। मेडिकल व्यवसायी दुर्गा फर्साईको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहिबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुर स्थित निकोसियरामा रहेको फर्साईको घरमा खानतलासी गरेको। फर्साईले लघुवित्त पीड़ितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए। लघुवित्त पीड़ितहरू पुलचोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालयमा धरनामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले गरेका छन्। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। एमाले नेकपा र राप्रपाको समर्थनमा बिहिबार थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभयो। यसैबीच नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकारको नेतृत्व गरेका थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 सांसदको समर्थन रहेको छ। यसैबीच बागमती प्रदेश सरकारमा 6 मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारमा 6 मन्त्री नियुक्त गर्नुभएको हो। देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। सत्तारूढ गठबन्धनले एमाले, नेकपा र राप्रपाबाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्ति गर्नुभएको हो। प्रदेशका 8 मन्त्रालयमध्ये थापाले राप्रपाका 3 र नेकपाका 1 मन्त्री नियुक्त गर्नुभएको छ। यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई संसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। नेपाली कंग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा मंगलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो। सर्वोच्च अदालतले मुगलिन पोखरा सड़क विस्तार आयोजनामा प्रयोग हुने निर्माण सामग्री ओसारपसार गर्दा चिनिया निर्माण कम्पनीसँग गैर कानूनी रूपमा असुल गरेको 82,19,818 रूपियाँ फिर्ता गर्न परामर्श जारी गरेको छ। साथै अदालतले स्थानीय तहले निकासी कर वा बिक्री शुल्क उठाउनु असंवैधानिक भएको ठहर गरेको छ। जनता टेलिभिजनका अध्यक्ष विजय प्रसाद पौडेल रिहा भएका छन्। पौडेललाई
चेक बााउन्सको मुद्दामा बिहिबार टेलिभिजनको बानेश्वर स्थित कार्यालयबाट पक्राउ गरेको थियो। पूर्व कर्मचारीलाई बुझाउनु पर्ने 1,50,000 रकम बुझाएपछि उनी रिहा भएका हुन्। कैलालीमा 2,00,000 घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। पक्राउ परेमा गौरीगंगा नगरपालिका 4 कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्। उनलाई अख्तियार दुर्पयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहिबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ। अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुल गरेका थिए। नेपाल सहित 4 दक्षिण एसियाली देशबीच भन्सारमा माल वस्तु आइपुग्न अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग साहसिक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। आज विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, सातो पाइलो, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। अण्डाको भाव फेरि बढेको छ। नेपाली अर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट 15 रूपियाँसम्म भाव बढेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। बैंक तथा बीमा समूह बीआईजीको आयोजना र नेपाल रेड क्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा 22 जनाले रक्तदान गरेको नेपाल रेड क्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठले बताउनु भएको छ। रामेछापको माकुण्ड गाउँपालिका 4 नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। वडा अध्यक्ष मानबहादुर सुनवारको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनवार र उपाध्यक्ष सावित्री सुनवारले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको। उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनवारले भौतिक पूर्वाधार विकासमा माकुण्ड गाउँपालिका अन्य स्थानीय तहको तुलनामा अगाडि रहेको दावी गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार महिनामा विभिन्न घटनासँग सम्बन्धित 41 मुद्दा दर्ता भएका छन्। तीमध्ये लागू औषध सम्बन्धी मुद्दा सबैभन्दा बढ़िरहेको छ। लागू औषधका 11 मुद्दामा 16 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक प्रशिक्षक विजय श्रेष्ठ कामसार दर्ता भएका मुद्दामध्ये केही फर्जर भएका छन् भने केही अनुसन्धानकै क्रममा छन्। हवस् त रात 10 हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırkı Havaz, Hazırkı Saati Hu, Hazırkı Radio X2 Tablet Megahertz, Namaskar. Hazırkı Radio X2 Tablet Megahertz, Kuratri Kalin Prastati Karitam SMS, Duhuri Kofar Khamara Hanubayka, Vastna Bayka, Tupai Tamam, Tamam Adrani, Srota Manrulai. Rajya Kalin Lok Sangeet Kavi Vaadam Sait Ardika Swagat Karna Chahanchu, Magarikram Prastata, Tupai Ke Dukha, Sukha Ko Sahyatri Saathi. कार्यक्रम प्रस्तुत श्रोताज म उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल अझ विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दहोरी हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ तपाईँले नै रोजाइमा पार्नुभएका भाकाहरू तपाईँको माझमा राख्छौ त्यस्तै गरेर तपाईँले नै पठाउनुभएका लेख रचनाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु रातको समय छ 10:15 भइसकेको छ हुन त यति बेला विदेशतिर हुनुहुन्छ भने काम गर्दै सुन्दैहुन्छ होला स्वदेशमै हुनुहुन्छ भने होइन काम गर्दै हुनुहुन्छ होला नै ड्युटीमै रहेर सुन्दै हुनुहुन्छ होला खाना खाइसक्नु भयो कि नै खाना खाएर बस्दै हुनुहुन्छ कि बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला बेडमा टक्क लगाएर आराम गर्दै हुनुहुन्छ कि आराम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ कि जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु कार्यक्रम के कस्तो लाग्छ भनिदिनु होला भन्न चाहन्छु रातको समयमा मिठा रमाइला कुराकानीहरू हुनेछन् पनि भन्न चाहन्छु लेख रचनाहरू केही छन् भने पठाउन सक्नुहुन्छ भन्न चाहे मिठा रमाइला कुराकानीहरू पनि हुनेछन् यो समयमा तपाईँले पठाउन सक्नुहुन्छ कोही कसैलाई केही भन्नु छ मिस गरिराख्नु भएको छ भने पनि तपाईँले भन्न सक्नुहुनेछ पनि भन्न चाहन्छु यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछु म खेम सेन्चुरीको आवाजमा रहेको गीत छ म रोहेको सुन्छौ होला र बोलिरहेको छ यति बेला गीत राख्न चाहन्छु तपाईँको माझमा त्यसपछि म आउनेछु म रोहेको सुन्छौ होला र खेम सेन्चुरीको आवाज अनि सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द गणेश त्यसैको रहेको छ त्यो होला तपाईँको माझमा

Gari kramas sanas dahuriyan yar vaira kiko sahavaz mamas trivaz mahasu satma tapayanun chetibala. Desta thabidesh maro hita bivinna maatyan bata sundayan yar dayanun chavan yasa cha ratka samayasa. Ratka samayama aami sandhi upasthitani garda cha. Tapayi lenai yana rujayama parnu vayka lok dhuri bhaakaru tapayi ka maazma raktay raktay agari barcha mani satma. लेख रचनाहरू पठाउनु भएको छ भने त्यो पनि वाचन हुन्छ. साथमा माया प्रेमका विचारका कुराकानी हुनेछ. भर्खर सुन्नुभयो म रोएको सुन्छौ होला र खेमसेन श्रीको आवाज मलाई गीत थियो. मार्मिक गीत थियो होइन. माया सम्झना बिछोटको गहिरो अनुभूति जब मुटुभित्र आँसुको पोखरी जान्छ तब मान्छेले आफ्ना सबैभन्दा प्यारा मान्छेसँग आफ्नो दुःख साट्न खोज्छ अनि भन्छ म रहेको सुन्छौ होला र होइन. यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दाखेरि होइन यस्तै यसै बनाएर कल्पना गरेर भन्नुपर्दाखेरि सानी आज म टाढा छु तर मेरो मन तिमीमै हल्झिएको छ. जब रातको सुनसानमा मेरो आँखाबाट आँसु खस्छ म सोच्ने गर्छु कि मेरो यो रोदनको आवाज तिम्रो मनसम्म पुग्छ होला र के तिमीले मेरो मुटुको धड्कन र यो छटपटी महसुस गर्न सक्छौ होला र होइन. सोच्ने कि जब जब रात पर्छ नि यो गीत सुनेपछि सोच्न बाध्य हुन्छ सानी आज म टाढा छु तर मेरो मन तिमीमै हल्झिएको छ. जब रातको सुनसानमा मेरो आँखाबाट आँसु खस्छ म सोच्ने गर्छु कि मेरो यो रोदनको आवाज तिम्रो मनसम्म पुग्छ होला र कि तिमीले मेरो मुटुको धड्कन र यो छटपटी महसुस गर्न सक्छौ होला र. माया त हामीले पनि गरेकै हो तर समय र परिस्थिति यस्तो भइदियो कि आज म एक्लै रोइरहेको छु. बाहिर हाँसेर हिँडे पनि होइन भित्रभित्रै म कतै टुटिसकेको छु भन्ने कुरा सायद तिमीलाई थाहा छैन होला. यदि मेरो रोदन तिमीसम्म पुग्दैन भने पनि मेरो हरेक सासमा तिम्रो नाम चलिरहनेछ. तिमी जहाँ भए पनि खुसी रहनु. मेरो यो आँसुले तिम्रो खुसीमा कहिले आँच नआओस् होइन. यो कहिलेकाहीँ कुराहरू बनाउन मन लाग्छ म रोएको सुन्छौ होला र गीत राखेपछि पक्कै पनि सानो म रोएको सुन्छौ होला र मेरो आँसु खसिरहेका छन् तिमीले देख्छौ होला र मनमा कति पीडा छ पीर छ तिमीले बुझ्छौ होला र भन्न मन लाग्छ सोध्न मन लाग्छ. बिछोड भएको हो नयन टाढा भएको अवस्थामा बिछोड भएको त छुट्टै अब बिछोड भएको अवस्थामा पनि भइहाल्यो टाढा भएको अवस्थामा पनि भइहाल्यो होइन र. लेख रचनाहरू केही छन् भने पठाउनुहोस् ल. भर्खर यो गीत राखेको थियो र मैले केही भावनाहरू पोख्ने कोसिस गरेँ. कार्यक्रम समाज दोहोरिहानीहरू भइराखेको छ. म्यासेजहरू प्राप्त भइरहेका छन् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा. कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला भन्न चाहे लाइक सेयर म्यासेजहरू पठाउन सक्नुहुन्छ. आजकल अलिक कम भएको हो कि माया ओके. प्रवीण प्रयास हेर्दैन छ नमस्कार भन्नुहुन्छ प्रवीणा. लामो समय पछिको विश्राम पछि हो तपाईँ आउनु भएको. माया कम भयो कि क्या हो के कुराले कम भयो होइन किन कम भयो. सुजन दाहाल हुनुहुन्छ कार्यक्रममा म्यासेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा. सुजन दाहाल हेलो दादा नमस्ते नमस्कार म चाहिँ सिन्धुली मजुवा गैरी गाउँबाट हो. सुजन दाहाल भन्नुहुन्छ एउटा मुक्तक पठाएको छु है दाई भन्नुहुन्छ. पाचन गर्ने प्रयास गर्छु म होइन कस्तो हुन्छ भन्नुहोस् त. सानो मुक्त कविता यही भन्नुहुन्छ हर पाइलामा सङ्घर्षका कथा लेख्नुपर्छ. हर पाइलामा सङ्घर्षका कथा लेख्नुपर्छ कहिले आँसु त कहिले आँसु देख्नुपर्छ. हर पाइलामा सङ्घर्षका कथा लेख्नुपर्छ
कहिले आँसु त कहिले आँसु देख्नुपर्छ। जिन्दगीको यो यात्रा सरल कहाँ छ र, जिन्दगीको यो यात्रा सरल कहाँ छ र, जे जति आउँछ खुसी साथ टेक्नुपर्छ, जे जति आउँछ खुसी साथ टेक्नुपर्छ। हर पाइलामा संघर्षका कथा लेख्नुपर्छ, कहिले आँसु त कहिले आँसु देख्नुपर्छ भन्नुहुन्छ सुजनजी हुनुहुन्छ, राम्रो लेख छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुजनजी यो लेखको लागि, होइन विशेष रूपमा मैले धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला धर्मराज हुनुहुन्छ, कार्यक्रमलाई सेयर पनि गर्नुभएको छ, अन्य साथीहरूकोमा आजमा पुर्याइदिनु भएको छ, विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु चाहे। नमस्ते, रात्रिकालीन अभिवादन, दकाल धर्मराज वृतामोड झापा, होइन घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। आज यस कार्यक्रम मार्फत रात्रिकालीन सम्झना सन्देश राख्नु पर्दा भन्नुभएको छ, रेडियो खाँदबारी एफएम शङ्खा सभाका ह्यान्डसम आरजे सुरन साकेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै, आफन्तजन घर परिवार चिन्नुहुने बिर्सनुहुने घृणा गर्ने माया गर्ने सम्पूर्ण साथीभाइ आफन्त होइन मित्रजनहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ डकाल धर्मराजजीले, उहाँलाई विशेष रूपमा धन्यवाद। सुजन दाहाल हुनुहुन्छ, आज त म मातृ हो कि क्या हो दादा, कोही छैन नि त भन्नुहुन्छ, सायद कम हो माया अथवा किन हो, पछिल्लो समय कम भएर पनि हुनसक्छ, माया कम भइसकिएर पनि हुनसक्छ नआउनु भएको, ठिक छ होइन, माया हुनुपर्छ होइन, माया भयो भने ठिक हो, संसार मायामा चलेको छ भन्छन्, अब होइन अब यसलाई माया किन दिनु यसलाई भन्नुहुन्छ भने त मैले के भन्नु र होइन, तर माया चाहिँ आवश्यकता पर्छ है हर कसैको जिन्दगीमा हो कि होइन। हो हुन त भिडियो लाइभमा धेरै पछि आएको छु, अनि अडियो लाइभमा त हामी सधैँ आइरहेका हुन्छौँ त राति 10 बजेपछि, के कसो मेरा मुटुका टुक्रा टुक्रीहरूले मलाई माया मार्नु भयो कि क्या हो, चटक्कै माया मार्नुभयो जस्तो लाग्छ, ठिक छ आफ्नो चोइस हो इच्छा हो होइन र, माया गर्नै पर्छ भन्ने पनि छैन, सुन्नै पर्छ भन्ने पनि छैन, कार्यक्रमलाई सेयर गर्नै पर्छ भन्ने पनि छैन, म्यासेज पठाएर साथ दिन्छु भन्ने पनि छैन, अहिलेको टेक्नोलोजी भनेको होइन विभिन्न भनौँ न सामाजिक सञ्जाल अब भिडियोको पनि छ त्यसैले पनि हुनसक्छ होइन, होइन यति बेला बामा चाहिँ सुन्दै हुनुहुन्छ होला मलाई यति बेला होइन भन्दै हुनुहुन्छ होला, मेरो नाति आएको छ यो मेरो केही मिठा मिठा कुराकानी गर्छ है भन्दै पनि हुनुहुन्छ होला पक्कै पनि हजुर भाइ हजुरआमा होइन। त्यस्तै गरेर अर्को भनेको अनि बुवा मम्मीका कुराहरू होइन हजुरबा हजुरआमाहरूका कुराहरू त गर्नु पर्यो नि हुनु पर्यो नि होइन र, पनि भन्न चाह्यो कि ठिक छ धेरै कुराकानी म गर्दिनँ, मेरा पर्सनल कुराहरू अथवा मेरा मनका भावना भन्दा पनि यति बेला म्यासेजतर्फै लाग्न चाहन्छु। लेख रचनाहरू प्राप्त भइरहेका छन्, रूपसनाजी हुनुहुन्छ नमस्कार, सिन्धुली ढुङ्गा भाषबाट रूपसना योग्य सन्जना सबै भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छ है। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सोनल खन्दुङ्गा हुनुहुन्छ, भिडियो लाइभमा देखेर म त खुसीले गदगद भएको अवस्थामा छु आज भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे, कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला म त भर्खर आएँ हेर्नु न श्री सर, आज के हो निकै तरिन्नेको याद आएको जस्तो सुनाउनु हुँदैछ, अस्तिको कुरा याद आयो भन्नुहुन्छ, अस्तिको कुरा मतलब होइन अब खै कसको याद आउनु र हो, याद आउनको लागि पनि पहिला सुरु दिमागमा बस्नुपर्छ हो कि होइन, त्यो हो जस्तो लाग्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, कार्यक्रम सुन्दैछु दोलखा मार्बु घर भइहाल्छ काठमाडौँबाट, कुमार श्रेष्ठ हो भन्नुहुन्छ, बजुरे भएका साथीहरू धनुकजमेर सम्पाली शेर्पा लगायत सबैलाई समर्पण गर्न चाहन्छु सुनाउन चाहन्छु भन्नुहुन्छ। बसन्त श्रेष्ठ हुनुहुन्छ, हेलो हजुर नमस्कार, बसन्त श्रेष्ठ ताप्लेजुङ सिदिङवा 5 सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया शुभरात्री मिठो सपनीको कामना भन्नुहुन्छ, सबिना रसाइली हुनुहुन्छ, सम्झना छ है दाई भन्नुहुन्छ, ओके स्वागत छ रविनाजी कार्यक्रममा पनि भन्न चाहे आउनुभयो। यति बेला म गीततर्फ लाग्छु, धेरै बोले जस्तो लाग्यो,
धेरै कुराकानी पनि नगरौँ होइन हजुरको लागि भन्नुहुन्छ सुजन दाहालज्यूले मेरा लागि धेरै शब्दहरू खर्च गरिराख्नु भएको छ ठिक छ अहिले एकछिन वाचन गरौँला त्योभन्दा अगाडि केही कुराहरू पनि भन्नेछु अरू पनि यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु आज पुराना गीतहरू राखिरहेको छु मैले होइन पुराना पुराना गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको छु त्यो पनि मार्मिक खालका गीतहरू एकदम रुनी रुनी खालका गीतहरू होइन रुनुपर्छ जस्तो लागेर रुनी हो होइन ओके आँसुको कारखाना यति बेला तपाईँको माझमा राख्न चाहन्छु तपाईँलाई पनि सुन्न मन लागिरहेको हुनसक्छ यो गीत विष्णु माझीको आवाजमा यो गीत छ त्यस्तै गरेर त्यसमा साथ दिनुभएको छ अर्जुन कुमारले पनि साथ दिनुभएको छ भने यसमा शब्द मन्जित पहाडी सङ्गीत गणेश अधिकारीको रहेको छ यति बेलाको समयमा तपाईँको माझमा आँसुको कारखाना

Masuku karkana gam to view sana raya bisna mazi ani arjan kumar ko samadara abasna ki tapai ko mazma rakhe marmi githyo kati aansu ta jharena ni haina maile bhanne gareko chu rat ko samay ma avas athawa sandai jati bela pani bhanne gareko chu dui thapa aansu kahile kahi aansu ma aankha ma aansu pani chhaincha ra dui thapa jati sukha huncha ra ke aankha सुत्यो भइसकेपछि आँसु पनि चाहिन्छ, स्वास्थ्यको लागि हल्का एक्सर्साइज पनि चाहिन्छ, सुत्यो भएर नाच्नु पनि पर्छ, तपाईँ सिरियस हुनुभन्दा हाँस्नु पनि पर्छ होइन, स्वास्थ्यको लागि फाइदा। त्यही भएर हाँस्नुहोस् नाच्नुहोस्, हल्का दुई थोप आँसु झार्नुहोस्, स्वास्थ्य राम्रो हुन्छ अरे भनेर कसले भनेको भन्दाखेरि मैले भनेको श्रीराज महतको भनाइ हो है। ठिक छ, कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रोताहरूमा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला, त्यस्तो विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हामी हप्ताको सातौँ दिन आउँछौँ। यो शब्दले मनभित्र भरिएका असीम पीडा, वेदना र व्यक्त गर्न नसकिएका भावनाहरूको गहिरो सागरलाई चाहिँ आँसुको कारखानाले जनाउ भनौँ न, यो गीतले जनाउँछ जस्तो लाग्छ होइन। धेरै कुराकानी नगरौँ, त्यत्र 10:42 भइसकेको छ सर, र म म्यासेज वाचन गरिहाल्छु। यति बेला मलाई म्यासेज पठाउनु भएको छ सोनाजी हुनुहुन्छ, मेरो कमेन्ट देख्नुहुन्न कि क्या हो श्री सर भन्नुहुन्छ, मैले साँच्चै देखेको छैन हो किन यस्तो भइरहेछ। ठिक छ, प्रवीण प्रयासी हुनुहुन्छ नि, धेरै भयो तपाईँलाई नदेखेको भन्नुहुन्थ्यो। मुना राईले भन्नुहुन्छ, उहाँले पनि धनकुटाबाट सुन्दैछु गर्दैछु, सम्झना सबैमा शुभरात्र, मिठो सपनीको कामना भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धनुगजमा हुनुहुन्छ दादा, मादल कहाँ बज्यो भन्ने भाका राख्नु पर्यो भन्नुहुन्छ। ए म त झन्डै मादल बजाउनुहोस् न भन्नु खोजेको कि जस्तो होइन, त्यो त आउँदैन मलाई भनेर कसरी हो भने एकछिन पौज आने हो कि मैले कुरा के गर्नु खोज्नुभएको नि। हायु जुना राई हुनुहुन्छ, कार्यक्रम सिन्धुलीबाट सुन्दैछु जुना हायु हो भन्नुहोस् हेर्दै हुनुहुन्छ जुना, स्वागत छ जुन जुना है। आशा कसमा एउटा तारा देखिन, ए ताराको कुरा पो आयो, त्यहाँ त जुनको कुरा आयो होइन,

تريل ديكسا زين بكراية عملي معايا لايكو زين لما أبا السور واني كسوري وغانتي ميرا تاتي رامر لاغ بشيداو ما آخي ما كنا يسري بشيداو كنا يتي رامر سو باني وغي ما آخلي آخلي كستو وينا يرسو كتي هانسم مرا تا كتي هانسم باك جستلا سور ليس جيت كاموسي أبا Kasta soro tera, katemi itu soro tera. Afilia wana malaksa. Dari TikTok macina, wana nansa. Saya nama video live ma, try now wana fikir kefir awalnya si Facebook live ma jadi serta, short clip grup ma lagi wana kefir ya susu si awalnya, ayat pasi fully, ana. Kali film kesemua awal di bar rahu, jadi live setiap baru, tanuzi. Zuna yuzi live ni bisnes rumah tanpa batin sains. Semua lepas ni orang message roof. Okay mana tahu orang message bahasa ni guna kursi skor supin mana cai. Sambar bayi sama. Ayana. Message roof bahasa ni guna kursi semua gari rahay kursi semua. Orang yer sulle. Sambar bayi sama bani kesemua lepas. Tu nak guna message roof mana bahasa ni guna. Tak kau tu daripada gari rahay guna. Okay, check sah. फेरि पठाउनुस् मलाई राई लिम्बुली हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ हेर्दै हुनुहुन्छ उहाँले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि भन्न चाहे यति बेला म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु के भन्नुहुन्छ मलाई भन्दा फेरिमा पिएम निङमा शेर्पा हुनुहुन्छ ओके गुड नाइट सर भन्नुहुन्छ शुभरात्रि हजुर त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुजन दाहाल हुनुहुन्छ यो चाहिँ मिले मिले जस्तो छ है दाई मिलाएर पढ्नुस् भन्नुहुन्छ सम्बन्धको नाममा छातीमा चोट दिनु हुँदैन पढ्नुस् ल सम्बन्धको नाममा छातीमा चोट दिनु हुँदैन आफ्नो मान्छेलाई सधैँ पराइ सम्झिनु हुँदैन मिलाएर पढ्न त कोसिस गर्दैछु सुजनजी सम्बन्धको नाममा छातीमा चोट दिनु हुँदैन आफ्नो मान्छेलाई सधैँ पराई सम्झिनु हुँदैन संसार त स्वार्थी नै छ संसार त स्वार्थी छ नै जिन्दगीको मोडमा निस्वार्थ मायालाई कहिले बिर्सिनु हुँदैन निस्वार्थ मायालाई कहिले बिर्सिनु हुँदैन भन्नुहुन्छ हो है पक्कै त्यस्तो लाग्छ हेलो स्वागत छ सरिका कार्यक्रममा सरिकाजीलाई पनि स्वागत गर्न चाहे पनि भन्न चाहे शुभरात्रि सबैमा भन्नुहुन्छ सरिका छेत्री हुनुहुन्छ गीत गाउनु बाह्र बजीसम्म हेर्ने हो तपाईँलाई म भन्नुहुन्छ सोनाजीले ओके स्वागत छ हजुर हुनुहुन चाहे केही समयको लागि भिडियो लाइभमा उपस्थित भएको छु आएको थिइनँ होइन कहिले काहीँ आउन मन लाग्छ तपाईँहरूसँग पनि रम्न मन लाग्छ मलाई कमालो मन छ दुर्गा साई हुनुहुन्छ कार्यक्रम सुन्नुहुन्छ है रामेछाप आठ बाबी आखरका बाट भन्दा पनि घर त्यहाँ हो भन्नुहुन्छ रामेछाप आठ बाबी अखर्ग हालसे युएईबाट सुन्दैछु भन्नुहुन्छ कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सम्बन्धको नाममा छातीमा चोट दिनु हुँदैन आफ्नो मान्छेलाई सधैँ पराइ सम्झिनु हुँदैन संसार त स्वार्थी छ नै छ होइन संसार त स्वार्थी छ नै जिन्दगीको मोडमा निस्वार्थ मायालाई कहिले बिर्सिनु हुँदैन भन्नुहोस् पक्कै पनि हो निस्वार्थ मायालाई किन बिर्सिनु मैले दुई बजेसम्म हेर्छु हजुरलाई भन्नुहुन्छ सरिका हो म कहाँ रहन्छु र दुई बजेसम्म भनेको दुखेको मन हुनुहुन्छ होइन उहाँले पनि हेर्दै हुनुहुन्छ स्वागत छ हजुरलाई पनि दुई बजेसम्म रहनु हो म सुत्नु परेन निदाउनु परेन होइन भोलि म झ्यापमा हुन सक्छु र अब सुन्नुहोस् नौ बजेको समाचार भनेर भन्नु भएन शरीरलाई निन्द्रा पनि आवश्यकता पर्छ त्यहाँ भइसकेपछि सुत्नु पनि पर्छ निधाउनु पनि पर्छ माया खड्का हुनुहुन्छ कि वार कि पार लगाउला यति बुझ्छ सिरियस पाराको आयो जस्तो लाग्यो कि वार कि पार लगाउला यति बुझ्छ जिन्दगीलाई छुट्टै सार लगाउला यति बुझ्छ कि वार कि पार लगाउला यति बुझ्छ जिन्दगीलाई छुट्टै सार लगाउला यति बुझ्छ हाँसेरै बाँच्न दिएन भने पनि समाजले हामीलाई हाँसेर बाँच्न दिएन भने पनि समाजले हामीलाई
खुकुरीकै धार लगाउँला यति बुझ, खुकुरीकै धार लगाउँला यति बुझ, किवार किपार लगाउँला यति बुझ, जिन्दगीलाई छुट्टै सार लगाउँला यति बुझ। हाँसेर विभाषण दिएन भने पनि समाजले हामीलाई खुकुरीकै धार लगाउँला यति बुझ, खुकुरीकै धार लगाउँला यति बुझ भन्नुहुन्छ मुक्तक प्रेमी माया कपिलवस्तुबाट हुनुहुन्छ। नमस्कार है, माया खड्का पुरानै ठाउँ कपिलवस्तुदेखि सुन्दैछु। निकै रमाइलो लाग्ने कार्यक्रम भन्नुहुन्छ, तर कहिले काहीँ मात्र आउनुहुन्छ। माया हाम्रो माया लाग्दैन र मेरो माया लाग्दैन र भन्न खोजेको मैले, हाम्रो भन्दा पनि मेरो माया लाग्दैन, माया माया लाग्नुपर्ने हो त हो। मेरो कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ। यो रातको सुनसान समयमा पनि हजुरको आवाजमा कार्यक्रम सुन्दा र सहभागी हुन पाउँदा खुसी पनि लाग्छ। सम्झनु पर्दा विशेष हजुरको लागि र सबैमा मिठो माया सम्झना भन्दै विदा भए शुभेच्छा पनि भन्नुभएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद। हे मायालुले बिर्सिएपछि लाग्न थाल्यो माया छैन कि भन्दै हुनुहुन्छ, दुखेको मन हुनुहुन्छ। ए मायालुले बिर्सिएपछि लाग्न थाल्यो माया छैन कि क्या हो, छ कि? ए मायालुले बिर्सिएपछि लाग्न थाल्यो माया छैन कि हो, छ कि भन्नुहुन्छ। आज आए जस्तो लाग्यो दुखेको मन। दादा भोलि टिकटकमा हुनु है भन्नुहुन्छ धनुजी, ओके भोलि लेखेको लेख्छु है कुनै लेखहरू भन्नुहुन्छ सरिकाजीले, ओके हस् धन्यवाद। जो सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ, मैले त हजुरलाई हेर्दा हेर्दा लेखहरू लेख्न भुलेछु त हो आज भन्नुहुन्छ हो र सरिकाजी, राम्रो लागेर हो कि यस्तै हो हेर्नु भएको ठिक छ लेख्नुहोस्। सुमित्रा थापा मगर हुनुहुन्छ, स्वागत छ हजुरलाई पनि। केही म्यासेजहरू मैले भिडियो लाइभमा प्राप्त म्यासेजहरू छुटाएको छु, त्यसमा माफी माग्न चाहन्छु, किनकि खै मैले म्यासेजहरू वाचन गर्नु पाइनँ हो, सायद कुन चाहिँ यो कस्तोबाट सहभागी भएको नि फेसबुक लाइभमा पनि मिल्दो रहेनछ, यताबाट हेर्न खोजेको यता पनि मिलेको छैन, सो त्यसमा चाहिँ माफी माग्न चाहन्छु। सुन्दै हुनुहुन्छ भने फेरि पठाउनुहोस् ल, मेरो मुक्तकको पालै आएन त सर भन्नुहुन्छ। भिडियो लाइभमा पठाउनु भएको हो भने चाहिँ मैले भेटिनँ अथवा म्यासेज अप एन्ड डाउन भइसक्यो कुमारजी, सत्य भएर पनि हो सरी भन्न चाहन्छु भने हजुर, मैले भिडियो लाइभमा प्राप्त म्यासेजहरू छुटाएको छु, त्यसमा माफी माग्न चाहन्छु, किनकि खै मैले म्यासेजहरू वाचन गर्नु पाइनँ हो, सायद कुन चाहिँ यो कस्तोबाट सहभागी भएको नि फेसबुक लाइभमा पनि

नमस्ते नमस्कार म चाहिँ रामेछापको साङ्गुटारबाट संयोग लकान्द्री बिक है सबैलाई मिठो माया भन्नुहुन्छ म्युजिक पनि दिनु न दाजु खेम सेन्चुरीको गाई खाने भन्ने भाका बजाउनु न भन्नुहुन्छ ओके होइन मैले अर्को गीत राख्ने कोसिस गरेको छु ओके राख्ने कोसिस म गर्छु मादल कहाँ बज्यो अनि त्यो गीत भेटिनँ त फेरि कहाँ बज्यो साइले रेक्सम खाती शान्ति श्री परियारको आवाजमा गीत हो तिजको गीत हो यो गीत रोज्नु भएको हो कि अघि एकजना श्रोताले गीत रोजाइ पार्नु भएको थियो त्यो भएर पनि अडियो लाइभमा ओके कुमार श्रेष्ठ सर म वाचन गर्ने कोसिस गर्छु एकदम राम्रो छ हजुर अबदेखि दिनदिनै लाइभमा आउनु है भन्नुहोस् भिडियो लाइभमा खासै भिडियोमा आउने खालको एक्साइटमेन्ट हुन्छ र हुन्न होला हौ जस्तो लाग्छ हेर्नुभन्दा सुन्न मजा आउँछ जस्तो लाग्छ तपाईँहरूले सुन्नुलाई काम गर्दै पनि सुन्न पाइयो होइन म नुहाउँदै बाहिर अडियो ठुलो साउन्ड पारेर सुन्न पनि पायो होइन भाँडा माझ्दै अथवा काम गर्दै हेर्दै त कहाँ एकवर यसरी हेरिराख्नुपर्छ अनि हेरिराख्दा त काम पनि बिर्सिन्छ अरू काम पनि खानै त बिर्सिन्छ खाना खान त अनि है त्यो भएर अब मादल भोलि चाहिँ म पनि मादल हो दाई भन्नुहुन्छ मादल गीतको बोल हो कहाँ बजे छ मादल मादलु बोलको गीत चाहिँ छ मादलु कहाँ बजे ओके जस राख्ने कोसिस चाहिँ गर्छु म अर्कै गीत पर्छ है भन्ने हो मात्र भिडियो लाइभमा आउनु यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु मनिता थापा मगर हुनुहुन्छ कार्यक्रम दाई रामेछाप दुई देउरालीबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला सुजन दाहाल हुनुहुन्छ अर्का अर्को आयो है दाई खोइ त हजुरको लागि पठाएको मुक्तक पढ्नु भएको छैन भन्नुहुन्छ समयको चक्रसँगै मान्छेको भाग्य र परिचय पनि फेरिँदै जाँदो रहेछ समयको चक्रसँगै मान्छेको भाग्य र परिचय पनि फेरिँदै जाँदो रहेछ अँध्यारो रातपछि मात्र बिहानीको सुन्दर किरण चुल्किँदो रहेछ हार स्वीकारेर रोएर बस्नुभन्दा सङ्घर्षको मैदानमा उत्रिनु नै बेस हो किनकि धैर्यता र मेहनत गर्नेले नै अन्त्यमा जितको इतिहास लेख्दो रहेछ भन्नुहुन्छ सुजनजीले पक्कै पनि हो बसेर के हुन्न भन्छन् होइन काम गर्नेले मात्र हो सबै चिज पाउने भनेको जसले काम गर्छ त्यसले होइन हातको मह के भन्ने उखान थियो टुक्का हल्का आउँछ मलाई तर बिर्सिहाल्छु बानी दिन्छु आमा यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु मलाई म्यासेज पठाउनु भएको छ विक्रान्त सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामेछाप घर हो अझ काठमाडौँबाट भन्नुहुन्छ सोनाखन्दुङमा मिडिया टिम निर्मला भने जीवन सुब्बा त्यस्तै गरेर शर्मिला शर्मगर लक्ष्मण मगर देवास कोटा घाल बिरमान सुनार टिकाइदो पल्प अफिक्सा सेन रामलाल सुमन त्यस्तै भूमिका राई कमला मुखिया मुना मुखिया रमला साम्पाङ राई लक्ष्मण किराती सयात्री उमेश अन्जान राई बुद्धिवीर तामाङ बिन्दु खिरिया सरस्वती खत्री कुपिला चामिङ राई मनको साथी जीवन कार्की लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद विनोद बरवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु सालुबाट सम्झना सबैमा भन्नुहुन्छ धनुगजमेर हुनुहुन्छ कार्यक्रम ओखलढुङ्गाबाट कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ धनुगजमेर हुनुहुन्छ सन्चय हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो हजुरलाई कस्तो छ घर परिवार मम्मी बाबा त्यस्तै गरेर दाईहरू बहिनीहरू साथीहरूमा कुमार श्रेष्ठ कृष्ण सुमार विजेन्द्र विष्ट शिला अधिकारी जनिसा श्रेष्ठ अनुमगर रूपसनाइकी पोखरेल सबिना त्यस्तै अविनाश सुनिवार त्यस्तै गरेर सम्पाली शेर्पा मौसमा छामी ईश्वर बस्नेत प्रकाश खड्का मदन भण्डारी एसकेटी सञ्जय बस्नेत निशा श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे निरुता थामी हुनुहुन्छ हेलो दाई नमस्ते है दोलखा मेलुङबाट निरुता थामी हो सम्झना सबैमा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे म्यासेज पठाइराख्नु भएको छ कार्यक्रमलाई सेयर पनि गर्नुहोस् ल लाइभलाई त्यस्तै गरेर यति बेला गीता लिम्बू हुनुहुन्छ गुड नाइट चन्द्र लिम्बू भन्नुहुन्छ ताकुली गीता लिम्बू इलामबाट हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ मनिता थापा मगर शुभरात्र सबैमा भन्नुहुन्छ सुजन दाहाल हुनुहुन्छ मेरो माया त कम छैन है दाई म त आउनु आउन नभए नि माया त छ है भाइ भन्नुहुन्छ ओके विशेष रूपमा धन्यवाद हिराबहादुर लकाई हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि सर भन्नुहुन्छ सोना कन्दुङ हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि सार श्रीराज सर भन्नुहुन्छ हजुर सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ कार्यक्रम त

परा परा पुगिसकेको रहेछ। सुरुमै देख्दिन, कहिले खोजेर खोजेर आए भन्नुहुन्छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको आवाज सुन्दैछ श्री सर्वानन्द। सुन्नु पनि पर्यो, माया गर्नु पर्यो, होइन र? सबै नकन्दङमा अञ्जिता ठकुरी, अप्सरा बस्नेत, अप्सरा खड्का, सुनिता भण्डारी, श्रीराज मह, त्यस्तै गरी एमुजरल देवान देवान, टिक्राम घिमिरे, प्रेम खड्का, टिक्राम सुनवार, काला बिरमान, हिम्मत खड्के, त्यस्तै गरेर समीर सहयोगी, अन्जान थुलुङ, विशेष चिमे, कल्पना सान्ताङ, कमल मुटु पौडेल, सृजला सापकोटा, त्यस्तै गरेर तारा श्रेष्ठ, केशव सेन्चुरी, दिनता गिरी, एलिसा फुची लगायत सबैमा सञ्जना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै गरेर सीता सुजन समृद्धि श्रेष्ठ आइदिइरहेको छ, म पनि हेर्दैछु सुन्दैछ है, रामेछाप देखि भन्नुहुन्छ। मेरो रोजाईको गीत राखिदिनु न है दाई, यस स्वार्थी संसारमा कसलाई कसलाई सोध्ने होला भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ। 10:57 भयो आज, मैले अन्य गीत रोजाइमा पार्नुभएको गीतहरू राख्न सकिनँ। अन्तिममा मादलु शान्ति श्री परियार र मेक्सम खातीको आवाजमा गीत चाहिँ राख्ने कोसिस गरेँ ल, सरी माफी माग्न चाहन्छु, मन त दुखाउनु भएन नि होइन, आश्वासन दिन आउँदैन झुटो आश्वासन, त्यही भएर 10:57 भयो, त्यो भइसकेपछि त अब होइन समय टाढा टाढा गइसकेपछि अब समयको अभावले गर्दाखेरि भएन हो राख्न सकिनँ। त्यस्तै गरेर माफ माग्न चाहन्छ। त्यस्तै यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सुजन दाहाल हुनुहुन्छ, हजुरको लागि है दाई भन्नुहुन्छ, सिरानीमा परेको दुःख हलुका बनाइदिने, सिरानीमा परेको दुःख हलुका बनाइदिने, भाइको साना खुसीमा पनि मुस्कुराइदिने, सिरानीमा परेको दुःख हलुका बनाइदिने, भाइको सानो खुसीमा पनि मुस्कुराइदिने, सिन्धुलीको यो भाइको एउटै छ कामना, दादा हजुरको साथले नै यो जिन्दगी रमाइलो बनाइदिने, दादा हजुरको साथले नै यो जिन्दगी रमाइलो बनाइदिने भन्नुहुन्छ। सिरानीको सिरानीमा परेको दुःख हलुका बनाइदिउला, सिरानीमा परेको दुःख हलुका बनाइदिउला, भाइ तिमीले साथ त देऊ, तिम्रो दुःख मात्र होइन सुखमा पनि मुस्कुराइदिउँला। सिन्धुलीबाट सुन्छौ, मेसेज पठाउँछौ, माया गर्छौ, सिन्धुलीबाट सुन्छौ, मेसेज पठाउँछौ, माया गर्छौ, त्यसपछि के फुर्याउने त फुर्र, हजुरको साथले नै हो जिन्दगी रमाइलो बनाइदिने। ओके, मिलाउन आएन, आशु कवि बन्न खोजेको त हो, अब सरी भन्न चाहेको विशेष रूपमा धन्यवाद शब्दको लागि। त्यस्तै गरेर हुनुहुन्छ, नमस्ते नमस्कार, रात्रिकालीन अभिवादन सुन्दैछ है दादा, सुन्दरी धुरा बजारबाट शर्मिला रामतेलो भन्नुहुन्छ, खाना खानुभयो त, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। आज चाहिँ अभागी छोरी जन्मायो आमा, बल्कि गीत राख्दैन ल है भन्नुहुन्छ। साथी रुमिला श्रेष्ठ, निहारी कवि सिंखे, मन्जु परियार, मम्मी बाबा लगायत सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ, सरी भन्न चाहे। दसमन साथी भन्दा पनि 11 बजिसकेको छ, समयको अभावले गर्दाखेरि राख्न सकेन आजको बसाइमा गीतहरू होइन, त्यो भएर पनि केही छैन दाई भन्नुहुन्छ। सीता सुजन समृद्धि श्रेष्ठ, विशेष धन्यवाद। कहिले काहीँ यस्तो हुँदो रहेछ, हेर्नुहोस् न, मन छ, मनले चाहेको छ, तर समयले साथ दिँदैनछ। कसैले कसैलाई तपाईँले धेरै माया गर्नुहुन्छ, आफ्नो बनाउन चाहनुहुन्छ, तर खै किन किन टाढा भइदिन्छ। त्यस्तै भयो, अब 11 बजिसकेको छ, समय अभाव छ, गीत राख्नु मन छ। आज वर्ता म्यासेजहरू वाचन गरिरहेको छु, भिडियो लाइभमा प्राप्त म्यासेज, साथसाथै अडियो लाइभमा प्राप्त म्यासेजहरूलाई स्थान दिइरहेको छु, सो त्यो भएर पनि हुनसक्छ समयको अभाव भएको। शान्ति बिसी हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, कुमार श्रेष्ठजीको मुक्तक रहेको छ, त्यो वाचन गर्नुपर्नेछ, मैले देखिरहेको छु, अरू त मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ होइन, हो जस्तो लाग्यो। ओके, मुक्तकतिरै लागौँ कि क्या हो, अनि कार्यक्रमबाट छुटिनुपर्छ। मुक्तक पठाउनु भएको छ कुमार श्रेष्ठ हुनुहुन्छ, मैले मेसेज वाचन गर्ने कोसिस गरिरहेको छु। तिमीलाई माया गर्नु भूल थियो कि प्रेम छुटाउन सकेन भन्ने मान्छे,
होइन तिमीलाई माया गर्नु भूल थियो कि प्रेम छुटाउन सकेन तिम्रो झुटलाई सत्य ठाने आफूलाई बुझाउन सकेन तिमीलाई माया गर्नु भूल थियो कि प्रेम छुटाउन सकेन तिम्रो झुटलाई सत्य ठाने आफूलाई बुझाउन सकेन तिमीले खेल्यौ भावनासँग म प्रेम भन्दै हारिरहे तिमीले खेल्यौ भावनासँग म प्रेम भन्दै हारिरहे दोष तिम्रो थियो कि मेरो आजसम्म फैसला गर्न सकेन आजसम्म फैसला गर्न सकेन भन्नुहुन्छ सूर्यास नोटमा होइन टोनमा तिमीलाई माया गर्नु भूल थियो कि प्रेम छुट्याउन सकेन तिमीलाई माया गर्नु भूल थियो कि प्रेम छुट्याउन सकेन तिमीलाई तिम्रो झुटलाई सत्य ठाने आफूलाई बुझाउन सकेन तिमीले खेल्यौ भावनासँग म प्रेम भन्दै हारिरहे तिमी खेल्यौ भावनासँग म प्रेम भन्दै हारिरहे दोष तिम्रो थियो कि मेरो आजसम्म फैसला गर्न सकेन दोष तिम्रो थियो कि मेरो आजसम्म फैसला गर्न सकेन भन्नुहुन्छ कुमारजी दोष कहिलेकाहीँ समयको हुन्छ होइन कसैको पनि हुँदैन कहिलेकाहीँ समयले यस्तै छलखपट गरिदिन्छ ढाँट छोप गरिदिन्छ उसको पनि हुन्न तपाईँको पनि हुन्न समय यस्तो आइदिन्छ परिस्थिति यस्तो आइदिन्छ को सहीको झुट छुट्याउन गाह्रो हुन्छ टाढा भइदिन्छ ओके छुट्टिनुपर्छ आज त 11:30 बसौँ न है दाइ हतार नगर्नु न जानलाई भन्नुहुन्छ त सम्झिए हो र होइन होइन त्यसो नगरौँ समयसँग चल्ने कोसिस गर्दैछु म आजकल तर आज 11:03 गइसकेको छ अर्को है दाइ भन्नुहुन्छ छातीभित्र पीरको पहाड थुपारेर पनि ओठमा हाँसो सजाउनु पर्छ छातीभित्र पीरको पहाड थुपारेर पनि ओठमा हाँसो सजाउनु पर्छ संसारले आँसु होइन सफलता हेर्छ त्यसैले आफ्नो दुःखेसो लुकाउनु पर्छ भन्नुहुन्छ छातीभित्र पीरको पहाड थुपारेर पनि ओठमा हाँसो सजाउनु पर्छ संसारले आँसु होइन सफलता हेर्छ त्यसैले आफ्ना दुःखेसो लुकाउनु पर्छ उकाली र ओह्राली त जीवनका अनगिन्ती यात्रा मात्र हुन् यहाँ उकाली र ओह्राली त जीवनका अनगिन्ती यात्रा मात्र हुन् यहाँ हरेक चोटलाई शक्ति बनाएर सफलताको नयाँ गोरेटो कुर्नुपर्छ हरेक चोटलाई शक्ति बनाएर सफलताको नयाँ गोरेटो कुर्नुपर्छ भन्नुभएको छ विशेष रूपमा धन्यवाद हुन्छ है फेसबुक लाइभमा धेरै महिनापछि मात्रै तपाईँ देख्नु पाए आज खुसीले कतकत भए भन्नुहुन्छ विशेष रूपमा धन्यवाद हुन्छ है दुखेको मन बुझाएर त हेर न सक्छौ भने दुखेको मन बुझाएर त हेर न सक्छौ भने चोखो माया दिएर त हेर न सक्छौ भने दुखेको मन बुझाएर त हेर न सक्छौ भने चोखो माया दिएर त हेर न सक्छौ भने मुटु कति दुख्छ जसले व्यवस्था गरेपछि मुटु कति दुख्छ जसले व्यवस्था गरेपछि आँसुहरू लुकाएर त हेर न सक्छौ भने आँसुहरू लुकाएर त हेर न सक्छौ भने भन्नुभएको छ फेसबुकबाट भिडियो लाइभमा सोनाकन्दङहाजीले कहिलेकाहीँ यस्तै हुन्छ मन होइन सोना विशेष रूपमा धन्यवाद दिन चाहन्छु लेखको लागि त्यस्तै यति बेला हुनुहुन्छ प्रेम निङमा शेर्पा हुनुहुन्छ आज हाम्रो निङमार शेर्पा को जन्मदिन परेको छ होइन ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु नानी भन्नुहुन्छ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ त्यस्तै गरेर मैले म्यासेज वाचन गरिसकेको छु सुजनजीको मेरो लागि एउटा दिनुहोस् न त दादा सानो मिठाई भन्नुहुन्छ लास्टमा मैले अघि प्रयास गरेँ सकिनँ कुनै बेला कुनै समय भनौँ नानी भावनाको सागरमा डुब्दै आएको छु भावनाको सागरमा डुब्दै आएको छु सधैँ तिम्रै सम्झनामा जम्दै आएको छु भावनाको सागरमा डुब्दै आएको छु सधैँ तिम्रै सम्झनामा जम्दै आएको छु लोग्ने मान्छे रुनु हुँदैन भन्थे सबैले लोग्ने मान्छे रुनु हुँदैन भन्थे सबैले तर आज तिम्रो यादमा रुँदै आएको छु त
तर आज तिम्रो यादमा हृदय आएको छु भन्नुहुन्छ सुजनजीले। श्रेष्ठमा धन्यवादमा चाहन्छु। देखेर कहिले पनि रुँदैन तर रुन्छ कसको अगाडि जसलाई धेरै माया गर्छ, आँसु कसको अगाडि चढ्छ जसलाई धेरै माया गर्छ, त्यसमा पनि कहिले काहीँ हुन सक्छ जस्तो लाग्छ होइन। नत्र एकान्तमा रातको समयमा सिरानीमा आँसु झर्ने त होइन र त्यस्तै हो जस्तो लाग्छ। छुट्टी पर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ल दाई तपाईँ नरुनु है कहिले नि भन्नुहुन्छ। हजुरहरूको माया साथ रह्यो भने रुन्न हो, मेरो आवाज मात्र यस्तो मलाई सिरियस टोनहरू होइन, प्रायः जस्तो मैले सिरियस पाराका मुक्तक अथवा भनाइहरू हालिरहेको हुन्छ आवाज अनुसार, तर जस्तो हुन्न। एकहोरो भए तिमीलाई हेरिरहन मन लाग्छ, एकहोरो भए तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाए अंगालोमा बिरिरहन मन लाग्छ। एकहोरो भए तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाए अंगालोमा बिरिरहन मन लाग्छ। एकछिन नदेख्दा किन हो यो मन त्यस्तै त्यस्तै, एकछिन नदेख्दा किन हो यो मन त्यस्तै त्यस्तै, तिम्रै घरको वरिपरि घेरिरहन मन लाग्छ, तिम्रै घरको वरिपरि घेरिरहन मन लाग्छ। एकहोरो भए तिमीलाई हेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अंगालोमा बेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अंगालोमा बेरिरहन मन लाग्छ। देवेन किशोर रञ्जन दह कतारबाट हुनुहुन्छ। माया होला नि देवेनजी, माया भइसकेपछि देखिरहन पनि मन लाग्छ, हेरिरहन पनि मन लाग्छ, खै किन हो कुनै आएन नदेख्दाखेरि खै के हो। यो माया फिल्मको कुराकानी गर्न लाग्यो कि शब्द आउँदैन, अरूमा विषयमा म भन्न सक्छु बरु होइन कुराहरू खोल्न सक्छु, तर जब माया प्रेमका कुराकानी आउँछ लाज लाग्छ साँच्ची ढाँटेको छैन है। मैले म्यासेजहरू धेरै छुटाए जस्तो लाग्छ भिडियो लाइभमा, किनकि म्यासेजहरू मैले पुरा वाचन गर्न सकिरहेको छैन, देखिरहेको पनि छैन। अब आज भिडियो लाइभमा आउने कोसिस गरेको के हो के हो है। विशेष म धन्यवाद दिन चाहन्छु फेसबुक यताबाट। ओके मेसेजहरू छन्, दामी छ दाई हजुरको बाइस त भन्नुहुन्छ सुजनजी। विशेष रूपमा धन्यवाद माया गर्नुहुन्छ तपाईँले, मेरो लागि त्यत्रो शब्दहरू दिनदिनै लेखिराख्नु भएको छ, कार्यक्रम सुन्नुहुन्छ, किन आएन भनेर पनि सोधीखोजी गर्नुहुन्छ। त्यो भइसकेपछि तपाईँलाई माया लाग्यो अनि त्यसपछि भन्नुहुन्छ नि भोइस राम्रो छ भनेर। जो कोहीलाई हामी माया गर्छौँ नि होइन, अनि त्यसपछि उसलाई देख्न पाइएन भने किन देख्न पाइएन, मन यसै सोधी खोजी हुन्छ कि किन देख्न पाइएन, आवाज सुन्न पाइएन भने आवाज सुन्न किन पाइएन उसको भन्ने हुन्छ। त्यो हुनसक्छ भोइस, अब जस्तो भए पनि तपाईँले माया गरिदिनु भएको छ, हरेक कुराहरू मन परिरहेको छ मेरो होइन, त्यो हो जस्तो लाग्छ सुजनजी। विशेष रूपमा धन्यवाद। यही कुरा अरूलाई त भन्नुभएको छैन नि, त्यथा अहिलेको जमाना भनेको अर्कै छ। भावनाको सम्बन्धलाई प्रेम भन्दै आएको छु, भावनाको सम्बन्धलाई प्रेम भन्दै आएको छु, मुटुभित्र तिम्रै तस्विर कोर्दै आएको छु। भावनाको सम्बन्धलाई प्रेम भन्दै आएको छु, मुटुभित्र तिम्रै तस्विर कोर्दै आएको छु। संसारले जेसुकै भनोस् मतलब छैन मलाई, संसारले जेसुकै भनोस् मतलब छैन मलाई, म त सधैँ तिम्रो नाम जप्दै आएको छु, म त सधैँ तिम्रै नाम जप्दै आएको छु। माया यो नि त माया है, अरूले जेसुकै भनोस् हामी त एक भइसकेपछि सकि गयो नि, तिमीलाई मैले माया गरिसकेपछि गरे गरे सकि गयो नि त। तपाईँ छिटो जानुहुन्छ कि दादा ललिताजी, के भन्नुहुनुहुन्छ तपाईँ छिटो जानुहुन्छ कि दादा, ललिता दिदीलाई सोधेको थियो नि दादा तपाईँ हराउनु भयो भन्दै हुनुहुन्थ्यो, सोधी खोजी गर्दै हुनुहुन्थ्यो भनेर।
माया छ हजुरहरूको, त्यही भएर त आइरहेको छोरी होइन। गीत गाउनु पर्यो, मलाई मनपर्ने दुई चारवटा अब कति महिनापछि मात्रै आउने होला भन्नुहुन्छ सोनाजी। विशेष र म धन्यवाद सुनिता कार्की हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ नमस्ते भन्नुहुन्छ, स्वागत छ हजुरलाई पनि। टक्क घाँटीमा रोटिन्छ भन्नुहोस् न भन्नुहुन्छ हो देवेनजी। जब जब माया प्रेमका कुराकानीहरू गर्न खोज्छन् त्यसपछि खै किन हो आएन, वर्डहरू यस्तै फम्बल हुन खोज्छ, लडबडिन खोज्छ आएन। त्यो जब म अनि त्यसपछि खुलेर आउँछु नि म कस्तो मान्छे हो भन्ने कुरा आएन। ठिक छ, माया माया हो। 11:12 गइसक्यो हो, म कार्यक्रम लाइभ इन गर्छु भनेर सोधि खोजिरहेको छु तर हजुरहरूले ननिष्ट पठाइराख्नु भएको छ। गोल्डन भोइस छ दाई हजुरको, नाइस भोइस भोइस छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद तनुजी, माया गर्नुहुन्छ हजुरले त्यो थाहा छ हो दादा, हो हामी एक नै हो भन्नुहुन्छ सुजनजी। विशेष रूपमा धन्यवाद, म्यासेजहरू ननिष्ट पठाइराख्नु भएको छ। ठिक छ, म म्यासेजहरूलाई छुट्याउन चाहन्छु ल, किनकि अब एक पठाइराख्नु भएको छ हो होइन। ओके, एक हो हेर्नको लागि तिमी पनि त आउनु पर्यो नि, माया छ भने दिनको दिन भिडियो लाइभमा आउनु पर्यो नि श्री सर भन्नुहुन्छ। के भन्न खोज्नु भएको तपाईँले? म आउँदिनँ, आइरहेको हुन्छ होइन, पछिल्लो समय म हराउन खोजिरहेको छु यति चाहिँ होइन। भिडियो लाइभ हामी अडियो लाइभमा छौँ, त्यो भइसकेपछि अडियो लाइभ मार्फत नै आउन खोजिरहेको हो। भिडियो लाइभतिर खासैमा आउन खोजिरहेको छैन, तर आज खै किन हो मन जस्तै कहाँ गयो भन्ने छ नि एकासी। सो त्यो भइसकेपछि त्यो पनि सर्ट भिडियो भिडियोको लागि आएको थियो, 11:13 गइसक्यो भनिसकेपछि। जिन्दगीले नसोचेका चालहरू चाल छन् भन्छन् त्यस्तै हो। देवन किशोर अन्जान हुनुहुन्छ, तिम्रा हरेक पाइलाहरूमा दौडिरहन मन लाग्छ, सपनी देख्दै मस्त हुँदा पनि बौडिरहन मन लाग्छ भन्नुहुन्छ। तिम्रा हरेक पाइलाहरूमा दौडिरहन मन लाग्छ, सपनी देख्दै मस्त हुँदा पनि बौडिरहन मन लाग्छ भन्नुहुन्छ देवनजी हो मायावाला रतन। ठिक छ, हराउने काममा त कसो श्री सर भन्नुहुन्छ सोनाजी। ओके, हस् छुट्टिनुपर्छ अब चाहिँ। यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाईदेखि धन्यवाद। मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो होइन, हजुरहरूले चाहनुभयो, माया गरिदिनुभयो, कार्यक्रमलाई सेयर गरिदिनुभयो होइन। भनिसकेपछि हजुरहरूले इच्छा, हजुरहरूको इच्छाअनुसार त आउने कोसिस म गरिहाल्छु, त्यो पक्कै पनि भइहाल्छ। मैले भने नि माया स्वार्थी दुनियाँ हो, रहेछ यो, त्यही अनुसार चल्नुपर्छ भन्ने खालको हो कि जस्तो लाग्यो। त्यो भइसकेपछि हजुरहरूको माया छ, माया दिनुहुन्छ हजुरहरूले भने ओके, माइहाल्छु भिडियो लाइभतिर पनि आउला। अब नै होइन, ठिक छ, यो के आए पनि वास्ता खोजी छैन, म गर्दिनँ, आए पनि आओस् गए पनि जाओस् भन्ने हो भने त किन आउनु र भन्ने सोच है मेरो। रियल कुरा गर्छु, म मनमा यही कुरा आइराखेको थिएँ भन्ने ल, नरिसाउनु होला, बानी छ आएन, मनमा लागेको कुराहरू भन्ने बानी छ भन्छु। वास्तविकता छुट्टो बोल्नु हुँदैन, काँचो धागो जस्तै रहेछ सम्बन्ध, अलिकति ताने पनि चुडिएर जाने, विश्वासको जग कमजोर भयो भने त आफ्नै मान्छे पनि पराई हुने, संसारको भिडमा त मलाई छाडेर अघि बढेका धेरै भेटिए यहाँ, तर साँचो माया त त्यो हो जसले टाढा भएर पनि मनको कुना छुने भन्नुहुन्छ। लास्ट के दादा मेरो प्लिज भन्नुहुन्छ, गफ दिनुभन्दा मेरो पढ दिनुहोस् न भन्नुहुन्छ। मैले मिलाएर वाचन गर्न चाहिँ सकिनँ, यसमा चाहिँ माफी माग्न चाहे वाचन चाहिँ गरेँ, किनकि अब लगभग कार्यक्रमको समयावधि सकिसकेको छ। सो त्यो भइसकेर पनि के 11:15 गइसक्यो, यस्तै भन्नु त 11:30 त म रहन्छु त फेरि तपाईँ। रमिला राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु मोरङबाट भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ मेसेज पठाउनु। सुरन राई, प्रेम भण्डारी, माधव भुङ्गेल, कालाबुरमान सुनार, राज कालेमगर, राई सफल आयुष, रामकुमार लिम्बू, अन्जान थुलुङ, मनको साथी जीवन कार्की, रञ्जित राई, तीर्थ राई, सुनिता राई, पूर्वली, प्रतीक्षा चामिल राई, दिल्ली खिरिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। स्वार्थी नहुनु भन्नुहुन्छ सोनाजी, स्वार्थी छैन जिन्दगीमा, स्वार्थी भन्नुहुन्न, स्वार्थी किन हुनु र। ओके, तपाईँ खालि हतार गर्नुहुन्छ के दाई भन्नुहुन्छ, हतार होइन, कार्यक्रमको समयावधि 11:00 कार्यक्रम के सुचनजी, 11:30
रहिरहेको छ। त्यो भइसकेपछि कार्यक्रमको नियम अनुसार चल्न खोजिरहेको थियो एक दुई दिनमा। फेरि खै काँचो धागो जस्तै रहेछ सम्बन्ध, अलिकति ताने पनि चुडिएर जाने, विश्वासको जग कमजोर भयो भने त आफ्नै मान्छे पनि परायो हुने। संसारको भिडमा त मलाई छाडेर अघि बढेका धेरै भेटिए यहाँ, तर साँचो माया त त्यो हो जसले टाढा भएर पनि मनको कुना छुने। तर साँचो माया त त्यो हो जसले टाढा भएर पनि मनको कुना छुने भन्नुहुन्छ सुजानजी। मिलाएरै वाचन गरे जस्तो लाग्यो, अहिले चाहिँ आधार गरेको छैन, प्रयास गरेर। काँचो धागो होइन सम्बन्ध होइन, मेरो नजरमा चाहिँ सम्बन्ध त्यो हो जहाँ विश्वास हुन्छ। काँचो धागो भन्नाले अब त्यो त के छिनभरै छुटिहाल्छन् होइन र काँचो धागोहरू त्यो भइसकेपछि होइन, त्यस्तो पनि होइन। सीमा सम्बन्ध भनेको विश्वास सम्बन्ध त्यही हो, विश्वास जहाँ छ एकअर्कामा समर्पित जो जो भएका छौँ, जे हुन्छ हामी जे जस्तो हुन्छ हामी एकअर्कासँग होइन एकअर्कालाई साथ सहयोग दिएर अगाडि बढ्छौँ भनेर जसरी विश्वासका साथ अगाडि बढ्छौँ नि होइन, अरू जेसुकै होस् नि, जेसुकै आओस् जेसुकै होस् हामी भएपछि जे पनि गर्न सक्छौँ भन्ने सोच आयो भने चाहिँ ओके, जस्तो सुकै काँचो धागो होस् कि जस्तो सुकै त्यो टुट्दैन। तर अब विश्वासको विश्वास नै कमजोर भइदिइसकेपछि, विश्वास नै नभइसकेपछि त्यो के हो र। कैलाश पडेल खत्री सर हुनुहुन्छ, नमस्कार, सुन्दैछ है, रमाइला दिनहरू आउँदैछन् भन्नुहुन्छ, माया गर्नुहुन्छ, सुनेर साथ दिनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु कैलाश सर, विशेष रूपमा मनोदेखि धन्यवाद मेसेजको लागि पनि भन्न चाहे। ओके छुट्टी अब तिनजनासम्म हेरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे। के भन्न चाहेको भन्दाखेरिमा झालटुका बन्द गर्नु बिर्सिनुभयो कि, ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुन्नुहोला पनि भन्न चाहन्छु। मेसेज गरेर साथीमा, कार्यक्रममा सेयर गरेर साथीमा, विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। भोलि कतै यात्रामा निस्कन अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै शान्ति श्री परियार र मिक्सम खातीको सुमधुर आवाजमा गीत मादलु बल्कि तपाईँको माझमा राख्दै राख्थे। आजको बसैबाट कार्यक्रम प्रस्तुत श्रोता आजमा छुट्टी हवस् त, नमस्कार, शुभरात्रि मिठो सबैको कामना गरिन्छ।

0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप। Thank you.

0: एकबाट 150 घर दूरीमा धारा शीर्षकको शुभ समाचार।
1: सल्याङ कपुरकोट गाउँपालिका एकमा लिफ्ट प्रणालीको खानेपानी योजना सञ्चालन गरिएको छ। यो वर्षदेखि निर्माण शुरू भएपछि वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ। यो योजनाबाट 151 घरधुरीलाई खानेपानीको धारा पुर्याउने लक्ष्य लिइएको छ। कार्की गाउँ, दहवन र गैरीभाङ क्षेत्रका घरधुरीलाई लक्षित गरी अघि बढ़ाइएको योजनाबाट वड़ा कार्यालय र विद्यालयमा समेत खानेपानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढ़ाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गुणसिंह घरती मगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो। अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढ़ेको उहाँले बताउनुभयो। बर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढ़ाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खानेपानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ। योजना गत आर्थिक वर्षदेखि नै शुरू भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढ़ेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भर्खरै मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाशप्राप्त सहायक रथी धर्मेन्द्र कुमार झालाई नियुक्त गरेका छन्। उनको हैसियतलाई सचिव सरह राखिएको छ। सरकारले बनाएको कार्यविधिमा पूर्वाधार विकास मन्त्रीले सचिव सरहका मात्र 5 जनासम्म विज्ञ राख्न सक्ने व्यवस्था छ। सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्व सैनिक अधिकारीलाई नियुक्त गरेको छ। पूर्व महासेनानी डाक्टर आनन्द सिंह भाटलाई उक्त पदमा नियुक्ति गरिएको हो। भाटले 2076 सालमा नेपाली सेनाबाट अवकाश पाएका थिए। बागमती विकास समिति पूर्वाधार विकास मन्त्रालयकै मातहतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा 3 जनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। खत्री नेपाली सेनाका अवकाशप्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्षको नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायु सेवा निगमको संचालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार शाह, बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी संचालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: लामी छानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियारका दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सात घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामी छानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे, सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सिर्जना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सक्नुहुन्छ। लामी छानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्बाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई सात घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए नेहू खोज्दै गर्दा अख्तियारलाई 5 सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 मात्रै होइन 5 राखेर सल्लाह गरिन्छ, हामी नियमभन्दा बाहिर जाँदैनौ। लामी छानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: त्यस्तै हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हचुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंह दरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मात्रै मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ़ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौ थुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदहरूले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दबाव दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आफूहरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामगारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाई थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। अचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै सातवटै प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बिउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा 3 जना मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: नेपाली कांग्रेसको इतर पक्षले पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर शासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले 15 महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति का लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। कांग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 6 पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखकले